0: यी अवधिमा 5,000 नयाँ उद्योग दर्ता र 7,500 उद्योगको नवीकरण भएको मध्य प्रदेश उद्योग मन्त्रालयको तथ्याङ्क।
1: नेपाल क्रिकेट संघले अन्डर 19 महिला एसिया कप र आगामी अन्डर 19 विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। सोनी पाखरिनको कप्तानीमा टोली घोषणा गरिएको हो। क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि 28 खेलाडी छानेको छ। एसिया कप र सन् 2026-27 हुने अन्डर 19 महिला विश्वकपका लागि अन्तिम टोली पछि घोषणा गरिनेछ। हवस् त, खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको दोस्रो घण्टामा प्रवेश गर्यौं। एउटा मिठो गीत दि एलिमेन्ट्स ब्यान्डको थियो, ठुला ठुला सहर। त्यो गीतबाट हामी कार्यक्रमको दोस्रो घण्टामा अगाडि बढिसक्यौं र अबको केही क्षणमा म आजको राशिफल सुनाउनेछु अनि दोस्रो घण्टाको अर्को विषयवस्तु हुनेछ आज डेली सप्लिमेन्टका रूपमा युके विशेष बीएफपीएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अब आजको राशिफल, आजको राशिफल सुरु गरौं मेष राशिबाट। सफलताले हिम्मत दिलाउनेछ, प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका मिल्नेछ अनि दिगो फाइदा हुने काम प्रारम्भ होला मेष राशि हुनेहरूको। वृष राशि, सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफ योग्य कामले धेरैको मन जित्न सकिएला अनि समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। मिथुन राशि, चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नु पर्ला। शुभचिन्तक र प्रतिस्पर्धीलाई समेटेर काम लिनुपर्ने समय छ अनि पहिलेका समस्या दोहोरिनाले अलमल बढ्न सक्छ। कर्कट राशि, मनोरञ्जनमा अलमलिँदा काममा पछि परिएला। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ अनि रमाइलो क्षणमा पनि मन खिन्न रहनेछ। सिंह राशि, प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने मुद्दामा पनि विजयी भइनेछ। रोकिएका काम भन्नाले उत्साह जाग्नेछ अनि सङ्घर्ष गरेरै अधिकार स्थापित गर्न सकिएला। कन्या राशि, आठले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ अनि अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ कन्या राशि हुनेहरूको। तुला राशि, तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्या भने सुल्झनेछन् अनि पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। वृश्चिक राशि, विभिन्न उपहार आदि प्राप्त हुने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् अनि रोकिएका काम बन्ने र नयाँ काम प्रारम्भ गर्ने समय छ वृश्चिक राशि हुनेहरूको। धनु राशि, अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ अनि आमदानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। मकर राशि, रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ अनि नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू भेटिनेछन्। कुम्भ राशि, आजको लाभांश सञ्चय नहुन सक्छ। केही फाइदा लिन अर्को वस्तु त्याग्नु पर्ला अनि व्यवसायमा लगानी बढाउनु पर्ने समय छ कुम्भ राशि हुनेहरूको। मीन राशि, आमदानी बढ्नाले उत्साह जाग्नेछ। पेसा व्यवसायमा मनग्य लाभ हुनेछ अनि आवश्यक भौतिक साधन जुट्नेछन् मीन राशि हुनेहरूको। सुन्दै हुनुहुन्थ्यो आजको राशिफल पूरा भयो। अब गीत सुनौ। स्वप्न सुमनले गाउनु भएको गीत म अब टक्र्याउँछु, तिमी र म।

0: रेडियो गोर्खा रेडियो तिमी अनलाइन मा हो
1: हो
0: के गर्दै गरेको
1: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर
0: ए ल ल हुन्छ हुन्छ
2: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन् तर अन्जानमा भुलवश यस्तो हुन पनि सक्छ साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो भोजन पुन र सुकमित गुरुङको परदेशी र बडो मिठो गीत। बिएफएस गोर्खा रेडियो सुनिरहनु

भएको छ। यो प्रभातकालीन आवाज कार्यक्रम हो। हामी यतिखेर कार्यक्रमको दोस्रो घण्टामा छौँ। ब्रुनाईको समय अहिले बिहानको 8:25 गएको छ। अब युके विशेष कार्यक्रमको यो दोस्रो घण्टामा हामी हरेक दिन भिन्न भिन्न विषयवस्तुको उठान गर्छौँ। आज बुधबार परेकाले हामी युके विशेष टक्र्याउँछौँ। हुन त युके विशेष टक्र्याउने भन्दाखेरि पनि युकेमा के भइराखेका छन् यसो हामी चर्चा गर्ने गर्दछौँ बुधबारको दिन। यो पल्ट हिट वेभले युरोपलाई नै तहस नहस बनायो भन्दा पनि हुन्छ, किनभने वाइल्ड फायर्सले जनजीवन अस्तव्यस्त बनायो, धेरै धनजनको क्षति भयो र युकेमा पनि त्यसको असर एकदमै ठुलो रूपमा नै पर्यो भन्दा फरक पर्दैन, किनभने युकेमा पनि ठाउँ ठाउँमा घरहरू जले, जङ्गलहरू सखाप भए डढेलोले र गर्मीले गर्दा जनजीवन प्रभावित बन्यो। तर यहाँ प्रश्न उठ्छ, हामी एकदमै क्याजुअल हुँदैछौँ यो एक्सट्रिम हिट प्रति, किनभने यसका लागि योजना त्यति नभएको भन्ने बुझियो। हुन त सरकारको ध्यान अन्य ठाउँमा केन्द्रित भएको पनि हुनसक्छ र मौसम सायद लो प्रायोरिटीमा परेको पनि हुनसक्छ, तर अब एक्स्ट्रा ओर्डिनरी समर भयो यो पालि युकेका लागि, किनभने जुलाई अगस्त महिना यति गर्मी भयो कि 38.1 डिग्रीज सेल्सियस क्यु गार्डन्समा त्यो मापन गरिएको थियो तापक्रम, र त्यसलाई युकेज हटेस्ट डे अफ 2026 पनि भनेर भनिएको छ र अहिलेसम्मकै फिफ्थ हटेस्ट डे अन रेकर्ड 38.1 डिग्रीज, एकदमै गर्मी भयो। र एउटा रिसर्चले बताएको छ 41% अफ पिपल हु रिसिभ्ड युके हिट हेल्थ अलर्ट्स टुक नो प्रोटेक्टिभ एक्सन। त्यसको मतलब हामी एकदमै केयरै नगरेको जस्तो देखियो हामीले, किनभने त्यो जुन प्रोटेक्टिभ एक्सनको लागि अलर्ट गराइएको थियो त्यसलाई हामीले खासै केयरै गरेनौँ, तर त्यसको असर त देखियो नि। केयर गर्नु पर्दो रहेछ भन्ने कुरो त अहिले ज्ञात भयो नि। त्यही भएर यस्ता अलर्टहरूलाई चान्चुने ठान्नु हुँदैन र हिटबाट युकेमा झन्डै 2.5 मिलियन एक्सिडेन्ट एन्ड इमर्जेन्सी अटेन्डेन्सेस भएको तथ्याङ्क छ युकेमा। एनएसएस इङ्ल्यान्डले सार्वजनिक गरेको यो डेटा हो। 2.5 मिलियन मानिसहरू एएनईमा भर्ना भएका रहेछन् जुलाई महिनामा मात्रै। अनि समर हिट वेभ्सको यो एकदमै रेकर्ड हाई हो यो। त्यसले गर्दा हामी के हिट वार्निङ्ससँग त्यति मतलब राख्दैनौँ हामीले, कि मानिसहरूले अझै पनि हिट वेभ्स चाहिँ सिम्पली गुड वेदर भन्ने ठान्छन्। अनि ब्रिटिस पिपलको एउटा के धारणा छ भने समर लाग्ने बित्तिकै, गर्मी बढ्ने बित्तिकै एकदम लुगा खोलेर बिचतिर हानिहाल्ने, त्यो धारणा छ। तर 38 डिग्रीज पुग्दाखेरि सायद सोचमा परिवर्तन ल्याउनु पर्छ कि, किनभने हिट वेभ्सले वर्षौँ भइसक्यो पहिले पहिलेको युके छैन, अहिले पहिले पहिलेको भन्दा धेरै तापमान बढिरहेको छ र त्यसबाट धेरै असर पनि परिरहेको छ जनजीवनमा। त्यसबारे अब सोच्ने कि। र अहिलेको यो अवस्थालाई मध्यनजर गर्दाखेरि हामीले वर्किङ आवर्स पो चेन्ज गर्नुपर्छ कि एक्सट्रिम हिटको समयमा, अनि ओल्डर पिपल र यङ्गर चिल्ड्रनलाई इनफ प्रोटेक्सन दिएको छ त, यो अब सोच्ने बेला भएको छ, किनभने
सरकारी तौरमा अथवा सरकारको लेभलमा गभर्मेन्ट लेभलमा यस्तो सोच राखिएन भने यसले भविष्यमा झनै ठुलो दुर्दशा निम्त्याउने गर्दछ। अहिले झन्डै सदर्न युरोप जस्तै हुन थाल्यो युके पनि, र युके यस्ता एकदमै एक्सट्रिम हिटका लागि तयारी अवस्थामा छ त भन्ने कुरा अहिले टड्कारो रूपमा अगाडि देखा परेको छ, र युके गभर्मेन्टले अब यस विषयमा ध्यान पुर्याउनु पर्ने पनि भएको छ। हुन त गभर्मेन्ट लेभलमा सायद कुराहरू भइराखेका होलान्, योजनाहरू बुन्दै गरेको अवस्था होला, तर हामीलाई त्यो थाहा नहुन पनि सक्छ। तर वर्षौँदेखि हरेक वर्ष यस्तै समस्याहरू झेल्न परिरहेको छ जनसाधारणले, भनेपछि तयारीमा अलिकति सरकार चुकेको पो हो कि। अनि स्कुल अफिसहरूले र पब्लिक ट्रान्सपोर्टले म्यान्डेटोरी हिट प्लान्स बनाउनु पर्ने पो हो कि, त्यो अहिलेसम्म त्यति बनेको देखिएन, र अचानक परेपछि सबै आत्तिनेर अरूलाई गुहार्ने बाहेक केही भएको देखिएन। त्यसर्थ पूर्व तयारी अलि हुन खाँचो परेको रहेछ भन्ने महसुस भएको छ। र ब्रिटेन 38 डिग्री सेल्सियस को गर्मी ब्रिटेनमा हुँदाखेरि हामीले सिरियस हेल्थ वार्निङ का रूपमा त्यसलाई लिने कि नलिने, र हामी त्यो लुगा खोलेर बिचतर्फ हानिनको लागि मात्रै सोच्ने हो कि केही योजना बनाएर अघि बढ्ने हो, किनभने यो हिट वेभ्स यो वर्ष मात्रै आएको होइन, गत वर्ष पनि आएको थियो, त्यसभन्दा अगाडि पनि आएको थियो, भनेपछि यसका लागि तयारी हाम्रो कम हो कि, अब सोच्ने बेला भएको छ। त्यसर्थ विशेष गरी युकेवासी समर लाग्नुभन्दा अगाडि नै तपाईँले योजना बनाउनु पर्यो। सानो उदाहरण, तपाईँको घरमा पङ्खा छैन भने तपाईँले मे जुन महिनामै पङ्खा खरिद गर्नुभयो भने सायद सस्तो पनि पर्छ होला, अनि जताततै उपलब्ध पनि हुन्छ। तपाईँ जुलाई अगस्त लागिसकेपछि पङ्खा किन्न जानुभयो भने सायद पाउनुहुने छैन तपाईँले। यस्ता साधारण कुराहरू छन् जुन कुरा पहिले नै समयमै दिमागमा राखियो र बुद्धि पुर्याइयो भने त्यो सब ठिकठाक हुन्छ, तर पछि खोज्नुभयो भने भन्न सकिन्न। युके विशेष यति नै। अब गीत सुनौ, एउटा सपना, गाउने कलाकार स्मिता प्रधान।

स्मिता प्रधानको एउटा सपना. The legendary queen of country music भनेर चिनिने डॉली पार्टन को 80 वर्षको उमेरमा निधन भएको छ. र कन्ट्री म्युजिक मात्रै नभएर समग्र म्युजिक इन्डस्ट्रीले एउटा ठुलो नक्षत्र गुमाएको भनिएको छ. र डॉली पार्टनको 80 वर्षको उमेरमा हिजो नेशभिल युएसएको नेशभिल टेनेसी राज्यमा पर्दछ त्यहाँ निधन भएको हो 80 वर्षको उमेरमा. र उनी आफ्नो जीवनकालमा यो उमेरमा पुग्दासम्म झन्डै आजभन्दा 12-13 दिन अगाडि मात्रै उनले एउटा कन्सर्टमा भाग लिएकी रहेछन् भनेपछि उनको जोस र जाँगर त्यतिसम्म थियो भन्ने बुझिन्छ. तर उनको स्वास्थ्य केही समय यता निकै खस्कँदै गएको रहेछ र हिजो युएसएमा उनको 80 वर्षको उमेरमा निधन भएको छ. र उनको सम्झनामा एउटा मलाई असाध्य मनपर्ने गीत छ. उनको यो डुएट हो केनी रोजर्ससँगको आइल्यान्ड्स इन द स्ट्रिम भन्ने गीत. म त्यो अब सुनाउँछु डॉली पार्टनको सम्झनामा.

0: रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस् छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

아디트 데스트레스하고 마차 미쳐기 쳤네요는 튜. British forces Brunei basikalagi yoga and meditation with Pandit Ji. आउँदो 3 September मा हुने भएको छ. हरेक महिनाको पहिलो बिहीबारको दिन आयोजना हुँदै आइरहेको कार्यक्रम हो यो. चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुनेछ. माफ गर्नुहोला, 3 सेप्टेम्बरका दिन बिहान 9:15 सुरु हुन्छ र यसका लागि तपाईँले क्युआर कोड स्क्यान गरेर आफ्नो नाम रेजिस्टर गर्नुपर्ने हुन्छ अटेन्डेन्सका लागि, र जाँदाखेरि योगा म्याट लिएर जान नबिर्सनुहोला. नितेश जङ कुँवरले गाउनु भएको गीत सुनाउँछु म अब. हो नै रहेछौ.

सुन्दै हुनुहुन्थ्यो भक्त ब्यान्डको गीत कल्पना, मिठो गीत। र यो गीतको साथमा हामी कार्यक्रमको दोस्रो घण्टाको अन्ततिर पनि आइपुग्यौँ। ब्रुनाईको समय अहिले बिहानको 9 बज्नको लागि 4:30 मिनट बाँकी रहेको छ र कार्यक्रमको यो दोस्रो घण्टालाई अब समापन गर्ने तर्खरमा छु। पवन लिम्बूको स्वरबद्ध यो गीत विश्वासबाट, हजुर पवन लिम्बूको यो गीतबाट इन्जोय गर्दै गर्नुहोला। त्यसपछि 9 बजेको समाचार सुन्नुहुनेछ, ब्रुनाईको समय 9 बजेको, र समाचारपछि हामी कार्यक्रमको तेस्रो घण्टामा भेट्नेछौँ। बिएफपिएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। स्वीकार्नुहोस् पवन लिम्बूलाई।

0: काउन्टी संगीतकी दिग्गज डली पार्टनको 80 वर्षको उमेरमा निधन भएको छ। 7 दशक लामो साङ्गीतिक यात्रामा उहाँ विश्वभर 10 करोडभन्दा बढी रेकर्डहरू बिक्री भएका छन्। स्वास्थ्य सम्बन्धी कारणहरूले गर्दा उहाँले पछिल्लो समय साङ्गीतिक कार्यक्रमहरू स्थगित गर्नुभएको थियो। थप एना बेट्सबाट
1: Many may have sung it, but she was the first. I Will Always Love You, among a back catalogue spanning almost 50 studio albums. Working 9 to 5, what a way to make a living. 9 to 5, the song that saw a crossover into film.
2: I need this job, but this is the last straw.
1: The star had an iconic style and was one of the most honoured female country performers of all time, winning 11 Grammys and 3 Emmys. She cancelled performances in October for health reasons and updated fans in May.
3: Some of the meds and treatments make me a little bit swim-headed.
1: Her roots are celebrated at the Dollywood theme park, which opened in Tennessee in 1986.
4: Dolly, I'm begging of you, please don't take my
0: हिमाल पारीको जिल्ला मुस्ताङमा यति बेला यार्तुङ पर्वको रौनक बढेको छ। उपल्लो मुस्ताङको लोह क्षेत्रमा यार्तुङ सकेपछि बारागुङ मुक्ति क्षेत्रमा यसको चहलपहल बढेको हो।
5: यार्तुङमा घोडा दौड मुख्य आकर्षण बनेको छ। मुक्तिनाथ, चराङ, लोमाथाङ लगायतका क्षेत्रमा हुने दौड़मा स्थानीयसँगै म्याग्दी, कास्की, मनाङ, डोल्पा र बागलुङबाट समेत घोडापालक पुग्ने गरेका छन्। मुस्ताङमा घोडा केवल आवत जावतको साधन मात्र नभई प्रतिष्ठा र संस्कृतिको प्रतीक समेत मानिन्छ। राम्रो घोडाको मूल्य लाखौं पुग्ने गरेको छ। चराङमा तेस्रो भएको राक्पा घोडा 13 लाख रूपियाँमा किनिएको थियो। यही घोडाले लोमाथाङको दौड़मा दोस्रो हुँदै 2 लाख रूपियाँ पुरस्कार जितेको हो। यार्तुङका विभिन्न दौड़मा पुरस्कारको प्रतिस्पर्धा पनि बढेको छ। चराङ र लोमाथाङमा कास्कीका विवेक मगरको ठण्डर घोडाले प्रथम हुँदै 1,50,000 रूपियाँका दरले पुरस्कार जितेको छ। मुस्ताङमा यार्तुङ घोडा दौड़को प्रतिस्पर्धा मात्रै नभएर पुरानो संस्कृति र परम्परा जोगाउने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीको काम सकेपछि गाउँलेहरू भेला हुने, भोज भतेर गर्ने, गीत गाउने र भेटघाट गर्ने परम्परा यार्तुङसँग जोड़िएको छ। घोडा दौड़सँगै घोडाको किनबेच र घोडाका सामग्रीको कारोबार समेत बढ्ने गरेको छ। बाहिरी जिल्लाबाट घोडा पालकहरू आउन थालेपछि मुस्ताङको घोडा संस्कृति र यार्तुङको आकर्षण पनि फराकिलो बन्दै गएको छ।
0: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा सांसदहरूको प्रश्नको जवाब दिनुहुने भएको छ। संघीय संसद सचिवालयका अनुसार दिउँसो 1 बजी बस्ने बैठकमा प्रतिनिधि नियमावली अनुसार सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाब दिने कार्यसूची छ। बैठकमा प्रधानमन्त्री शाहले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्नुहुनेछ। यस्तै ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपाल र भारतबीच दीर्घकालीन विद्युत व्यापार सम्बन्धी सम्झौता प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ। नेपाल क्रिकेट संघले 19 वर्ष मुनिको महिला एसिया कप र आगामी 19 वर्ष मुनिको विश्वकपका लागि 28 सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ। सोनी पाखरिनको कप्तानीमा टोली घोषणा गरिएको हो। क्यानले पहिलो चरणको बन्द प्रशिक्षणका लागि 28 खेलाड़ी छनौट गरेको जनाएको छ। एसिया कप र सन् 2026-27 हुने 19 वर्ष मुनिको महिला विश्वकपका लागि अन्तिम टोली पछि घोषणा गरिनेछ। गाई जात्रा नजिकैसँगै भक्तपुरका टोल बस्ती परम्परागत बाजाका धुनले गुन्जन थालेका छन्। गाई जात्रामा निकालिने झाँक्री नाच र रैलीका लागि टोल टोलमा बाजा तथा नृत्यका अभ्यास भइरहेको छ। धा, धिमे र बाँसुरीका धुनले भक्तपुरका पुराना बस्तीमा जात्राको माहौल बढाएको छ। नयाँ पुस्तालाई संस्कृति र परम्परासँग जोड्न विभिन्न टोलमा बाजा बजाउने प्रशिक्षण समेत भइरहेको छ। भक्तपुरमा गाई जात्रा 8 दिन 9 रातसम्म मनाउने परम्परा छ। जलवायु परिवर्तनका कारण पानीका मुहान सुक्दै गएपछि काभ्रेका स्थानीय तहले मुहान संरक्षण र पानी पुनर्भरणको कार्यक्रम अघि बढाएका छन्। रोशी गाउँपालिकाले 2 वडामा कार्यक्रम शुरू गरेको छ भने बेथान्चो गाउँपालिकाले 369 पानीका मुहान पहिचान गरेको छ। काभ्रेका 7 स्थानीय तहमा गरिएको सर्वेक्षणमा 5,699 पानीका स्रोत मापन गर्दा 1,521 अर्थात 27% स्रोत सुक्खा अवस्थामा रहेको पाइएको छ। बढी पहिरो, वनफडानी, अव्यवस्थित पूर्वाधार र जलवायु परिवर्तनका कारण पानीको स्रोत सुक्दै गएको जनाइएको छ। हरवा चरवा मुक्ति कोष घोषणा भएको 4 वर्ष बितिसक्दा पनि वास्तविक पहिचान, भूमि अधिकार र पुनस्थापना नभएको भन्दै समुदायले सरकारको ध्यान आकर्षण गराएका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।

नमस्ते, स्वागत छ फेरि पनि आजको यो प्रभातकालीन आवाज कार्यक्रममा। हामी भर्खरै कार्यक्रमको तेस्रो घण्टामा प्रवेश गर्यौं। बडो मिठो गीत समृद्धि राईको गीतबाट परिवर्तन भन्ने गीत थियो। यो गीतबाट कार्यक्रम अगाडि बढिसकेको छ र तेस्रो घण्टामा अझै समय बाँकी छ। हामीसँग झन्डै 50 मिनट, र यो समयको सदुपयोग गर्न चाहनुहुन्छ, हामीसँग भलाकुसारी गर्न चाहनुहुन्छ, आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्दै गर्नुहोला। फोन गर्न सक्नुहुन्छ, इमेलद्वारा हामीलाई भेटाउन सक्नुहुन्छ, नभए फेसबुकबाट सम्पर्क गर्नुभए पनि हुन्छ। कन्ट्री सिङ्गर डली पार्टनको निधनले अहिले विश्वभरि नै जताततै उनको सम्झनामा टेलिभिजनतिर कार्यक्रमहरू हामी देखिरहेका छौँ, समाचारतिर पनि र अन्य सप्लिमेन्टहरू पनि अहिले देखिरहेका छौँ। हो, एउटा नक्षत्र नै उनी थिए, विशेष गरी कन्ट्री म्युजिकको फिल्डमा, र कन्ट्री म्युजिक मात्रै नभएर समग्रमा म्युजिक इन्डस्ट्रीले नै एउटा ठुलो स्टार गुमाएको छ। डली पार्टन, जसलाई लेजेन्डरी क्वीन अफ कन्ट्री म्युजिक भनेर भनिने गरिन्थ्यो, र उनको निधन हिजो भएको हो, नेसभिल टेनेसी युएसएमा, र अहिले विश्वभरि नै उनकै बारेमा खबरहरू आइरहेको हामी पाउँछौँ। र यो कार्यक्रमको तेस्रो घण्टामा केही समय मिलेमा हामी उनको बारेमा केही खोतल्नेछौँ, केही कुराकानी गर्नेछौँ। एकैछिनको प्रतीक्षा साँच्दै गर्नुहोला। अब सुनौ अनुभव शङ्करको यो गीत नभेटी।

अनुभव शंकरको गीत सुन्दै हुनुहुन्थ्यो नभेटी. बडो मिठो गीत, एकदमै मेलोडियस गीत, इन्जोय गर्नुभयो होला. पनागा क्लब समर फेस्ट 2026 ब्रिटिस फोर्सेस बुनाईवासीका लागि यो एउटा राम्रो अवसर हुन सक्छ रमाइलो गर्नका लागि. पनागा क्लब फिल्डमा 4-6 सेप्टेम्बरमा हुँदैछ पनागा क्लब समर फेस्ट 2026. शुक्रबार र शनिबारको दिन दिनको 2 बजेदेखि रातको 11 बजेसम्म त्यहाँ जारी रहन्छ यो कार्यक्रम. अनि आइतबारको हकमा बिहान 10 बजेदेखि बेलुकी 8 बजेसम्म एक्साइटिङ 3-day इभेन्ट भनेर भनिएको छ, जसमा वाइड रेन्ज अफ अट्र्याक्सन्स त्यहाँ हुनेछन्, इन्क्लुडिङ फुड भेन्डर्स, रेप्टाइल एक्जिबिसन, फ्यामिली फ्रेन्डली एक्टिभिटिज एन्ड मेनी मोर. थुप्रै कार्यक्रमहरू राखिएका छन् र तपाईँहरू सपरिवार पाल्नुभई भरपूर मनोरञ्जन लिन सक्नुहुनेछ. र 4-6 तारिक हुँदैछ यो समर फेस्ट पनागा क्लबको, पनागा क्लबकै फिल्डमा हुनेछ यो कार्यक्रम. र यसमा सबैलाई स्वागत गरिएको छ, तपाईँ मजाले परिवारको साथमा गएर इन्जोय गर्न सक्नुहुन्छ. 4-6 सेप्टेम्बरमा हो यो कार्यक्रम. अब सुनौ रचना रिमालको फरक धार. फरक धार यो अर्थमा भन्दैछु कि उनले मिस्टर डीसँग कोलाब गरेका थिए यो गीतमा जादु. इन्जोय.

0: रेडियो हो।
1: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुशी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कको लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।

सुन्दै हुनुहुन्थ्यो जय अथा र एकदेव लिम्बुलाई फनफनी। अब हामी हिजो दिवंगत भएकी डली पार्टनको विषयमा केही कुरा जानौँ। डली पार्टन 1946 साल 19 जनवरीमा उनको जन्म भएको रहेछ र 12 जना दाजुभाइ दिदीबहिनी मध्येकी चौथो सन्तानका रूपमा उनी जन्मेकी रहेछन्। भनेपछि पुरानो जमानामा अब अहिलेको जस्तो ज्ञान नभएर पनि हुनसक्छ, फ्यामिली प्लानिङ आदिमा त्यति ध्यान हुन्थेन र परिवारहरू ठुला ठुला हुन्थे, त्यही माथि पहिले पहिलेको जोइन्ट फ्यामिली हुने गर्दथ्यो। त्यस हिसाबले पनि 12 जनाको परिवारमा जन्मेकी रहेछन् उनी र एकदमै उनको हुर्काई गरिबीबाट भएको थियो, किनभने उनको घरमा त्यति बेला इलेक्ट्रिसिटी पनि थिएन रे, रनिङ वाटर पनि थिएन रे। एउटा लग क्याबिनमा तपाईँले देख्न सक्नुहुन्छ, कता कता समाचारतिर पनि आएका छन्, एकदमै काठको घर, सानो लग क्याबिनमा उनको परिवारले समय बिताएको रहेछ त्यति बेला। र विन्टर टाइममा कति गाह्रो हुन्थ्यो अरे, हुन त त्यो सहजै अन्दाज गर्न सक्छौँ। अनि परिवारका सदस्यहरू विशेष गरी दाजुभाइ दिदीबहिनीहरू सँगै एउटै बिस्तारा सेयर गर्नुपर्ने आदि इत्यादि कुराहरू। अब हिन्दीमा एउटा भनाइ मलाई याद आयो, गरिबीमै आँटा गिला भनेर भन्छन्, पक्कै हो रहेछ। अब गरिबीमा आँटो गिलो भयो कि साह्रो भयो त्यो केही मतलब राखेर हुन्छ, जे पायो त्यही खाने न हो। त्यस्तै परि उनको पनि हुर्काई एकदमै कठिन रहेछ र ठुलो परिवार, त्यही माथि अब एकदमै मिनिमम बेयर मिनिमम स्ट्यान्डर्डको घर जग्गा, त्यही भएर पनि उनी निकै सानो उमेरमा निकै कठोर परिस्थितिबाट गुज्रेकी रहेछन्। तर जब मानिसहरू गरिबीबाट उठ्छन् त्यसपछि उनीहरूलाई थाहा हुन्छ दुःख के हो भनेर, र कोसिस गर्छन्, परिश्रम गर्छन्। हामीले धेरै देख्छौँ गरिबीबाट उठेका मानिसहरूले धेरै राम्रो गरेको अनि प्रगति गरेको हामी देख्छौँ। त्यसै मध्येको एक डली पार्टन पनि थिइन्। र उनले पछि अब जब नाम र दाम कमाउन थालिन् त्यसपछि उनको ध्यान समाज सेवामा निकै गएको रहेछ, विशेष गरी अन्डर प्रिभिलेज्डहरूलाई मद्दत गर्नु उनको ठुलो ध्यान रहेछ। किनभने उनी जुन हिसाबले हुर्केकी थिइन्, गरिबीबाट गुज्रेकी थिइन् र त्यस्तै गरिबीबाट अरू कुनै परिवारलाई पनि अथवा बालबच्चालाई उठाउन सकौँ भन्ने उनको मनमा रहेछ पहिलेदेखि, र च्यारिटीमा एकदमै पैसा डोनेट गर्ने र फिलान्थ्रोफीमा लागेकी रहेछन्। फिलान्थ्रोफी भनेपछि च्यारिटी जस्तै हो, र धेरैलाई मद्दत गरेकी रहेछन्। र कसै कसैले भनेका पनि छन् अहिले यदि डली पार्टनले त्यसरी जताततै चन्दा र दान नदिने भएको भए उनी सायद बिलियनेयर मध्येमा एक हुन्थिन् होला भनेर भनेका छन् कसैले। त्यो सही कुरा पनि हो, तर उनको ध्यान गरिबीप्रति थियो, किनभने उनी त्यही ठाउँबाट उठेर प्रगति गरेकी थिइन्, अगाडि बढेकी थिइन्। र प्लास्टिक सर्जरीको विषयमा उनले एकदमै रमाइलो धारणा व्यक्त गरेकी छिन् र उनलाई धेरै सोध्ने गरियो उनको शरीरको बनावट कसरी भयो, यस्तो भयो आदि इत्यादि भनेर। उनले एकदमै फ्रेङ्कली भनेकी छिन्, किनभने मैले यो इन्डस्ट्रीमा रहिरहनको लागि केही गर्नुपर्छ र मैले त्यही नै गरेको हुँ। मेरो अब जिउभरि प्लास्टिकै प्लास्टिक छन् तर यो गुड कजका लागि हो, किनभने म
यहाँ लामो समयसम्म रहिरहनको लागि यो इन्डस्ट्रीमा मैले आफूले आफूलाई नै सफार्नुपर्ने हुन्छ, त्यही गरेको हुँ अरू केही होइन भनेर उनले एकदमै फ्रेङ्कली उनका अन्तर्वार्ताहरूमा भनेकी रहेछन्। र हामीलाई थाहा छ बडी इन्हान्समेन्टका लागि उनले के गरेनन्, र हुन त 80 वर्ष अब 70-80 वर्षको उमेरमा पनि अब सही सलामत रहनका लागि त केही त गर्नै पर्यो। अनि उनले मेडिकल रिसर्चका लागि पनि एकदमै ठुलो रकम डोनेट गरेको भन्ने सुनियो। यो COVID-19 पेन्डेमिकको बेलामा पनि उनले $1 million डोनेट गरेकी रहेछन् COVID-19 भ्याक्सिन रिसर्च गर्नका निमित्त। जुन मोडर्ना भन्ने भ्याक्सिन हामीले पनि लगायौँ, त्यो मोडर्ना भ्याक्सिनको रिसर्चका निमित्त उनले $1 million डोनेट गरेकी रहेछन् 2020। र यिनै कुराहरू गरेर आज हामीले डली पार्टनको सम्झना गऱ्यौँ, र डली पार्टन अब रहिनन्, उनको निधन हिजो भएको हो युएसएमा 80 वर्षको उमेरमा। र उनले गाएका गीतहरू निकै हिट साबित भए। जोलिन भन्ने निकै चर्चामा रह्यो, जोलिन भन्ने गीत, र मैले अघि केही समय अगाडि एउटा गीत पनि प्रस्तुत गरेको थिएँ केनी रोजर्सको साथमा, त्यो मलाई मनपर्ने भएर बजाएको हुँ। अन्यथा उनको सिङ्गल्स थुप्रै गीतहरू छन्, त्यसमध्येको जोलिन चाहिँ एकदमै चर्चा बटुलेको गीत हो भनिन्छ। अनि आई विल अलवेज लभ यु भन्ने गीत अत्यन्तै चर्चामा आयो, जसलाई विटनी ह्युस्टनले फेरि गाएर झनै चर्चाको शिखरमा पुर्याइन्। विटनी ह्युस्टनले द बडी गार्ड भन्ने फिल्ममा अभिनय गर्दाखेरि त्यो गीत त्यही चलचित्रको लागि गाएकी थिइन्। त्यो ओरिजिनल सङ डली पार्टनको हो, आई विल अलवेज लभ यु भन्ने, त्यो अत्यन्तै चर्चित पनि भयो त्यो गीत। हजुर, डली पार्टन सम्बन्धी छोटो जानकारी यति नै। अब गीत सुनौ, आस्था राउतको पर्नु पिर पर्यो।

Pornu bir barrio hasta raudlai. British forces bernai basika lagi reopening of the patio bar. Aundo sanibar 5 September gadina belugi 7 baje Momong Community Center ma raheko patio bar punah khuldai cha. Hunata yo summer break ma hunu hunda kheri tyo patio bar pani band thiyo ra 5 September ma khuldai cha belugi 7 baje र तपाईँहरू सबैलाई स्वागत गरिएको छ उक्त दिनमा अथवा त्यो समयमा भनौँ बेलुकी तपाईँ भेला हुन सक्नुहुन्छ साथीभाइसँग फेरि यसो सोसलाइज गर्न सक्नुहुन्छ रिओपनिङ अफ द प्याटियो बार 5 सेप्टेम्बरमा हुने भएको छ बेलुकी 7 बजे मुमोङ कम्युनिटी सेन्टरमा अब सुनौ ट्रिसा प्रधानलाई मेरो कान्छा

0: Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: अ हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदै छु।
0: तपाईले जानी जानी यस्तो त पक्के पनि गर्नुहुन्न, तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोशल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि BFPS का प्रस्तुता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, BFPS ले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोशल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: BFPS, गोर्खा रेडियो।

सुशांत केसीको बेला बेला। हामीलाई यतिखेर निर्मला परिवेश राईजीले सम्पर्क गर्नुभएको छ काठमाडौँ नेपालबाट। उहाँ अहिले विदामा हुनुहुँदो रहेछ, अब युके फर्कने बेला हुने आँट्यो भनेर भन्नुहुन्छ। नेपालमा अझै पनि केही समय व्यतीत गर्दै हुनुहुन्छ र उहाँले एउटा गीत सुन्ने इच्छा व्यक्त गर्नुभएको छ, उदय अनि मनिला सोताङको स्वरमा। अब म त्यो ढिला नगरिकन प्रस्तुत गरिहाल्छु किनभने कार्यक्रममा समय धेरै बाँकी छैन हामीसँग। त्यो गीत साथ कहिलेसम्म हो, स्वीकार्नुहोस् उदय अनि मनिला सोताङलाई निर्मला परिवेश राईको अनुरोधमा।

सार्थक अहिलेसम्म हो उदय सोताङ र मनिला सोताङले गाउनुभएको बडो मिठो गीत सुन्यौँ हामीले र यो गीत सुन्नको लागि हामीलाई काठमाडौँबाट सम्पर्क गर्नुभएको थियो निर्मला परिवेश राईले. उहाँले गीत सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला र उहाँ अहिले विदामा हुनुहुँदो रहेछ नेपालमा र अर्को एउटा गीत पनि अब छिट्टै सार्वजनिक गर्दैछु एउटा राष्ट्रिय गीत त्यो हुनासाथ हामी पठाइदिनेछौँ भनेर भन्नुभएको छ. हामी त्यसको व्यग्र प्रतीक्षामा छौँ. हामीलाई यतिखेर बिमला थेबे पान्दक लिम्बुजीले काठमाडौँबाट सम्पर्क गर्नुभएको छ र उहाँले उल्लेख गर्नुभएको कुरा म छोटकरीमा भन्छु. आज निर्मल पूर्जा निम्स राईको अन्त्येष्टि कार्यक्रम छ युकेमा. यहाँहरूले समाचारमा पनि सुन्नुभएकै होला. बडो दुःखद घडी. हामीले सोच्दै नसोचेको कुरा भयो तर के गर्ने. अब यो टारेर टर्दैन. मृत्यु भन्ने कुरा अकाट्य हो, सत्य हो. आज निर्मल पूर्जाको अन्त्येष्टि युके लगायत विभिन्न ठाउँमा हुँदैछ. यहाँ ब्रिटिस फोर्सेस ब्रुनाईमा पनि अहिले रिमेम्बरेन्स सर्भिस कार्यक्रम भइराखेको छ र त्यसका लागि हाम्रा सहकर्मी धनराज राई अहिले जानुभएको छ. ग्यारिसन जिम्नेजियममा आज रिमेम्बरेन्स सर्भिस राखिएको छ. त्यसै गरी ब्रिटिस गोर्खाज नेपालमा पनि आज त्यो कार्यक्रम हुँदैछ र बिमला थेबेज्यूले सम्पर्क गर्दै उहाँले भन्नुभएको छ श्रीमान अब त्यता लाग्नुभएको छ कार्यक्रमका लागि भन्नुभएको छ. हो, युकेमा पनि आज त्यही कार्यक्रम हुँदैछ, अन्त्येष्टि कार्यक्रम. र आजको लागि यो बडो दुःखको दिन हो. आज विशेष गरी निर्मल पूर्जा र उहाँका परिवारजनका सदस्यहरू सबैलाई हामी भावपूर्ण अब निर्मल पूर्जाको यो जुन दुःखद घटना घट्यो र त्यसका लागि उहाँको आत्माको चिर शान्तिको कामना पनि गर्दछौँ र परिवारजनका सम्पूर्ण सदस्यहरूलाई हार्दिक संवेदना पनि व्यक्त गर्न चाहन्छौँ हामी. र आजको दिन बिमला थेबेज्यूले कुनै एउटा गीत बजाइदिनु होला भनेर भन्नुभएको छ. उहाँको सम्झना गर्दै हामी एउटा गीत प्रस्तुत गर्दैछौँ. 1974 AD ब्यान्डको गीत सम्बोधन. स्मरण रहोस् यो गीत नेपालमा राजपरिवारका सदस्यहरूको हत्या हुँदाखेरि त्यसपछि तयार पारिएको गीत हो र यो निकै मार्मिक गीत पनि छ. त्यो गीत आज हामी प्रभातकालीन आवाज कार्यक्रमको अन्तिम गीत स्वरूप टक्र्याउँदैछौँ र यो गीत निर्मल पूर्जा निम्स दाई प्रति समर्पित हो र उहाँले जुन योगदान पुर्याउनु भएको छ त्यो अविस्मरणीय छ र ठुलो एउटा लेगसी छोडेर जानुभएको छ माउन्टेनियरिङमा र उहाँको रेकर्डहरू भविष्यमा लामो समयसम्म रहिरहनेछन्. हजुर, यो गीत अब यहाँहरूलाई सुम्पदै म पनि बिदा हुन्छु. हस् त, नमस्ते, बाई बाई.

0: रेडियो प्रधानमन्त्री वीरेन्द्र शाह र सांसद बीच आज प्रतिनिधि सभामा सवाल जवाफ हुँदैछ। हिजो स्थगित भएको प्रतिनिधि सभा बैठक आज दिउँसो 1 बजी बोलाइएको छ। बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रधानमन्त्री भए यता शाह पहिलोपटक नियम अनुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 जना सांसदले आफ्नो प्रश्न दर्ता गराएका संसद सचिवालयले जनाएको छ। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 वटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र प्रश्न दर्ता गराएका छन्। अन्य दलका तर्फबाट पनि कोटा अनुसार नै प्रश्न दर्ता भएको संसद सचिवालयले जनाएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतिभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्बतको रबी अब्बल महिनामा साउदी अरबको मक्कामा बीबी अमिनाको कोखबाट भएको थियो। उहाँको निधन 63 वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो। मोहम्मद जयन्तीलाई ईद मेलादुनन बी र 12 रबी अब्बल पनि भन्ने गरिन्छ। यसैबीच सरकारले मोहम्मद जयन्तीका अवसरमा आज नेपाली मुस्लिम धर्मावलम्बीलाई सार्वजनिक बिदा दिएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापी रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले देशका हिमाली र पहाड़ी भूभागमा साधारणतया बादल लागेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा पनि बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यम वर्षसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। काउन्टी संगीतकी दिग्गज पाटनको 80 वर्षको उमेरमा निधन भएको छ। 7 दशक लामो सांगीतिक यात्रामा उहाँको विश्वभर 10 करोड़भन्दा बढी रेकर्डहरू बिक्री भएका छन्। स्वास्थ्य सम्बन्धी कारणहरूले गर्दा उहाँले पछिल्लो समय सांगीतिक कार्यक्रमहरू स्थगित गर्नुभएको थियो। थप एना वेट्सबाट
1: Many may have sung it, but she was the first. I Will Always Love You, among a back catalogue spanning almost 50 studio albums. Working 9 to 5, what a way to make a living. 9 to 5, the song that saw a crossover into film.
2: I need this job, but this is the last straw.
1: The star had an iconic style and was one of the most honoured female country performers of all time, winning 11 Grammys and 3 Emmys. She cancelled performances in October for health reasons and updated fans in May.
3: Some of the meds and treatments make me a little bit swim-headed.
1: Her roots are celebrated at the Dollywood theme park, which opened in Tennessee in 1986.
4: Dolly, I'm begging of you, please don't take my man.
0: Bagmati Pradeshka Mukhyamantri Kiran Thapa Magarle hijo bishwasko mat paunu bhayeko cha.
5: आज प्रदेश सभामा राखेको विश्वासको मतको प्रस्तावमा बहुमत सांसदहरूले थापा मगरलाई समर्थन गरेका हुन्। बागमती प्रदेशका 104 जना सदस्य मध्ये आज मतदानमा 58 जना सहभागी थिए। मुख्यमन्त्रीको प्रस्तावको पक्षमा 57 मत परेको छ। नेपाली काँग्रेसले भने प्रदेश सभा बहिष्कार गरेको थियो। नेकपा एमाले, नेकपा र राप्रपा मिलेर बागमतीमा सरकार बनाएका हुन्। थापालाई नेपाली कम्युनिष्ट पार्टीका 26 र नेकपा एमालेका 25 तथा राप्रपाका 7 जना सांसदले विश्वासको मत दिएका हुन्। उपसभामुख अप्सरा चापागाईका अनुसार विश्वासको मतको विपक्षमा 0 मत परेको छ। काँग्रेसका प्रमुख सचेतक महर्जनले विज्ञप्ति जारी गर्दै प्रदेशसभा बैठकमा अनुपस्थित रहन आफ्ना 36 सांसदलाई ह्वेप जारी गर्नुभएको थियो। यसै गरी विपक्षी दल नेपाल मजदुर किसान पार्टीका 3 जना र हाम्रो नेपाली पार्टीका 2 जना सांसद पनि बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयको हाजिरी पुस्तिकामा उल्लेख छ।
0: प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले वित्तीय कारोबार र धितोपत्र तथा बीमा ऐन विपरीतको कसुरमा 4 जनालाई नियन्त्रणमा लिएको छ। सोही कसुरमा यसअघि पक्राउ परेका दीपक व्यवसायी दीपक भट्टसँग उनीहरूको कारोबार देखिएको सीआईबी प्रमुख एआईजी उमा प्रसाद चतुर्वेदीले जानकारी दिनुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर बीएफबीएसको खारे डियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोतालाई म कार्यक्रम प्रस्तुता बिना गुरुङको तर्फबाट हार्दिक स्वागत अनि नमस्कार. स्वागत छ तपाईँको आफ्नै कार्यक्रम मझेरी कार्यक्रम जुन हरेक सोमबारदेखि शुक्रबार बिहानको 10 बजेदेखि दिउँसो 1 बजेसम्म सञ्चालन हुने गर्दछ. कार्यक्रमको पहिलो घण्टा हामीले सुरुवात गर्यौं एकदमै मिठो गीतबाट, समृद्धि राईको एकदमै वान अफ द पपुलर अनि सबैलाई मनपर्ने गीत म दामी छु. आशा छ तपाईँहरूले सुनेर इन्जोय गर्नुभयो होला. हजुर आज पनि रहेको छ अगस्त महिनाको 26 तारिक 2026 साल. तदनुसार भदौ महिनाको 10 गते 2083 विक्रम सम्वत. मझेरी कार्यक्रम हाम्रो ब्रुनाईको स्टुडियोबाट सञ्चालन हुँदैछ र ब्रुनाईमा अहिले समय भने 10:09 गयो. हजुर ब्रुनाई सेरियाको मौसमको विवरण भन्नुपर्दा अहिलेको तापक्रम रहेको छ 29 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 32 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस. सनी एन्ड अ जेन्टल ब्रिज भनेर अनुमान गरिएको छ. हजुर दिन प्राय घमाइलो नै रहनेछ. अब यसै गरी काठमाडौँबाट सुन्दै हुनुहुन्छ भने काठमाडौँमा अहिले 8 बज्नका लागि 6 मिनट बाँकी रह्यो र त्यहाँको मौसमी विवरण अहिलेको तापक्रम रहेको छ 26 डिग्री सेल्सियस, अधिकतम तापक्रम रहनेछ 28 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20 डिग्री सेल्सियस. थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ. मेघ गर्जनसहित वर्षा अनि मन्द हावा बहनेछ काठमाडौँमा. हजुर लन्डन युनाइटेड किङडममा भने रातिको समय छ 3:10 गएको छ र त्यहाँको तापक्रम अहिले 19 डिग्री सेल्सियस छ. लोमा 18 डिग्री सेल्सियस. लन्डन युनाइटेड किङडममा पनि थन्डरी सावर्स एन्ड लाइट विन्ड्स अनुमान गरिएको छ. मेघ गर्जनसहित हल्का हावा बहनेछ. हजुर यो समय अनि मौसमको जानकारी पश्चात फेरि पनि स्वागत गर्न चाहे हाम्रो कार्यक्रम मझेरीमा. मझेरी कार्यक्रममा हामी सदा चाहिँ गीत सङ्गीत, केही रोचक प्रसङ्गहरू, केही जानकारी मूलक उपयोगी मूलक जानकारीहरू भने पक्कै पनि तपाईँहरूसँग म साझा गर्ने नै छु. त्यस कारणले गर्दा कार्यक्रममा अवधिभरि साथ दिनुहोला, सुनेर साथ दिनुहोला र हामीलाई सम्पर्क पनि गर्नुहोला यदि तपाईँ आफ्नो मन परेको गीत सुन्न अनि सुनाउन चाहनुहुन्छ. स्टुडियोमा कन्ट्याक्ट डिटेल्सहरू 2 रहेका छन् 3224167 3220098 अनि ब्रुनाई बाहिरबाट कल गर्दै हुनुहुन्छ भने 00673 कन्ट्री कोड डायल गर्न नभुल्नुहोला. इमेल गर्न सक्नुहुन्छ bfbsgorkha@bfbs.com र फेसबुक पेजमा जान सक्नुहुन्छ. हाम्रो बिएफबिएस गोर्खा पेजमा गई मेसेन्जरको मार्फत हामीलाई केही सन्देश पठाउन चाहनुहुन्छ भने, केही गीत समर्पित गर्न चाहनुहुन्छ भने पक्कै पनि गर्नुहोला. अब हामी कार्यक्रम अगाडि बढाउँछौँ झुमा लिम्बू अनि सुजन चापागाईको एकदमै पपुलर गीत काफले इन्जोय.

हजुर, यो एकदमै रमाइलो गीत काफले झुमा लिम्बू अनि सुजन चापागाईको स्वरमा सुनिहाल्नुभयो र कार्यक्रम मझेरीको पहिलो घन्टे बसाइमा हुनुहुन्छ कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा। आज भने धन दाई हाम्रो सहकर्मी दाई चाहिँ आज निम्स दाई निर्मल पूर्जाको रिमेम्ब्रेन्स सर्भिसमा चाहिँ जानुभएको छ, त्यस कारणले गर्दाखेरि चाहिँ हामीले आज कार्यक्रम चाहिँ स्वप गर्नु पर्यो। र निर्मल पूर्जाको कुरा गर्नुपर्दा उहाँ चाहिँ उहाँको सम्मान अनि स्मरणमा चाहिँ आज चाहिँ रिमेम्ब्रेन्स सर्भिस हुँदैछ हाम्रो ब्रुना ग्यारिसनको जिम हलमा। अनि उहाँ एक असाधारण पर्वतारोही जसले चाहिँ मानव साहस अनि क्षमताको सीमालाई चाहिँ नयाँ परिभाषा दिनुभएको छ अनि विश्वका निकै कठिनतम शिखरहरूलाई आरोहण गर्दै उहाँले नेपाललाई गौरवान्वित बनाउनु पनि भएको छ। उहाँको अदम्य साहस, दृढ़ संकल्प र उपलब्धि भावी पुस्ताका लागि पनि सदैव प्रेरणाको स्रोत रहिरहनेछ। हजुर श्रोता, अनि आजको दिन आज अगस्त 26 गते भने मदर ट्रिजाको जन्मदिन परेको छ। उहाँ 1910 सालमा चाहिँ आजको दिन उहाँको जन्म भएको थियो। हजुर, उहाँले चाहिँ नेपाल माफ गर्नुहोस् इन्डियामा गएर उहाँले चाहिँ कोलकातामा विभिन्न गरिब बिरामी असहाय मानिसहरूको सेवामा चाहिँ आफ्नो जीवन समर्पित गर्नुभएको थियो। अनि उहाँले 1989 नोबेल पिस प्राइज पनि प्राप्त गर्नुभएको थियो। हजुर, यो जानकारी पछि हामी कार्यक्रम अगाडि बढाउनेछौँ। अब पनि अनुप्रस अनि मेरलियाको साधना भन्ने गीत सुन्नेछौँ।

हजुर स्वरूप राज आचार्यको स्वरमा आँखामा निद छैन यो एकदमै क्लासिकल सङ्गीतको सङ्गीतको एउटा एकदमै मिठो नेपाली गीत रहेको थियो आँखामा निद छैन आशा छ तपाईँहरूले सुनेर इन्जोय गर्नुभयो होला हजुर श्रोता तपाईँहरूले डली पार्टनको नाम त सुन्नुभएकै होला कन्ट्री म्युजिक यानि कि अमेरिकाको कन्ट्री म्युजिककी लेजेन्ड सिङ्गर सङ्ग राइटर अनि एक्ट्रेस चाहिँ उहाँको आज चाहिँ दुःखद निधन भएको छ मेरो विचारमा हिजो होला 25 अगस्तमा चाहिँ उहाँको निधन भएको छ उहाँ चाहिँ युएसएको अमेरिकन कन्ट्री सिङ्गर हुनुहुन्छ अरे उहाँको गीतहरू चाहिँ प्रायः जसो सुन्नु नै भएको छ होला नेपाली युवाहरूले पनि जोलिन भन्ने एकदमै पपुलर प्रख्यात गीत चाहिँ

उहाँले नै गाउनु भएको। यसको साथसाथै आई विल अलवेज लभ यू भन्ने चाहिँ हामीले जुन विटनी ह्युस्टनको भर्जनमा चाहिँ सुन्छौँ, त्यो गीतका ओरिजिनल गायिका पनि उहाँ नै हुनुहुन्छ। हजुर, उहाँ चाहिँ अमेरिकाको एउटा लेजेन्डरी सिङ्गर, यसको साथसाथै म चाहिँ अब मिलेनियल्स भएको कारणले गर्दाखेरि चाहिँ मैले कहिले उहाँलाई चिने भन्दाखेरि चाहिँ म माइली साइरस यानि कि ह्याना मोन्टाना चाहिँ हामी सानो हुँदा एकदमै हेर्थ्यौँ नि त, अनि माइली साइरस गायिकाको चाहिँ गड मदर पनि हुनुहुन्छ उहाँ। उहाँको दिवंगत आत्माले चिर शान्ति पाउन् अनि उहाँको गीत सङ्गीतले चाहिँ सबै संसारभरि नै सबैलाई मनपर्ने गीतहरू चाहिँ छोडेर जानुभएको छ उहाँले। हजुर, यसपछि अब हामी गीत सङ्गीततर्फ नै लाग्छौँ श्रोता मजेरी कार्यक्रममा। अब ब्रिजेश श्रेष्ठ अनि वर्षा कर्मचार्यको कान्छी हे कान्छी सुन्नुहोस्।

हजुरले एकदमै मिठो गीत ब्रिजेश श्रेष्ठ अनि वर्षा कर्मचार्यको आवाजमा सुन्नुभयो. यो एकदमै मिठो गीत कान्छी है कान्छी. हजुर श्रोता, तपाईँहरूलाई फुड्सको बारेमा थोरै जानकारी दिनुपर्ला. यो खाना चाहिँ जुन चाहिँ कहिले पनि एक्सपायर हुँदैन भन्ने खोज गर्दाखेरि चाहिँ मैले चाहिँ चामल यानि कि सेतो चामल चाहिँ कहिले पनि एक्सपायर हुँदैन. यदि तपाईँले चाहिँ मोइस्चर चिसो ओसहरूबाट चाहिँ जोगाएर राख्नुभयो भने चाहिँ सेतो चामल चाहिँ कहिले पनि एक्सपायर हुँदैन. तर ब्राउन चामल भने चाहिँ 6 महिनामा एक्सपायर हुन्छ किनभने यसमा चाहिँ ओइल्सहरू हुन्छन् रे. अनि यसको साथसाथै मह हनी यानि कि हनी चाहिँ एकदमै नेचुरल त्यो ब्याक्टेरियाहरू पनि ग्रो हुन नपाउने गरी चाहिँ हनी बिजहरूले चाहिँ हनी बनाउनु भएको हुन्छ अनि त्यस्तो कारणले गर्दाखेरि चाहिँ प्रोसेस गरिएको भन्दा चाहिँ अब नेचुरल हनीहरू चाहिँ एकदमै फरेभरको लागि हुन्छ. मानिसहरूले चाहिँ लगभग 5500 वर्ष अगाडिको हनी पनि भेटाएको चाहिँ जानकारी पनि छ. हजुर, यसै गरी अन्य खानाहरूमा चाहिँ तोरी यसै गरी मेपल सिरप अनि कोकोनट मिल्क त्यसै गरी सोया सस रेड वाइनहरू पनि यिनीहरूको चाहिँ कुनै एक्सपायरी हुँदैन भन्ने चाहिँ रोचक जानकारी तपाईँलाई दिएँ. हजुर, यति भन्दै आजको विषयवस्तुको पनि म थोरै चर्चा गरिहाल्छु. आजको दिन चाहिँ बुधबार परेको छ र बुधबारमा मझेरी कार्यक्रममा हामी फुड एन्ड कल्चरको बारेमा चर्चा गर्नेछौँ हाम्रो कार्यक्रमको दोस्रो घन्टै बसाइमा. र अहिले भने हामी अन्जु पन्त अनि प्रशान्त शिवाको टी यसका साथसाथै रवि ओतको आवाजमा दिलमा ठाउँ छ भन्ने यो निकै नै मिठो गीत नयाँ गीत रहेको छ बेहुली भन्ने चलचित्रबाट. इन्जोय.

हजुर अन्जु पन्त प्रशान्त शिवाकोटी अनि रवि ओदको आवाजमा सुन्नुभयो दिलमा ठाउँ छ। यो गीतपछि अब भने अर्को गीतको पालो भएको छ। गायिका हुनुहुन्छ अभय सुब्बा एन्ड द स्टिम इन्जिन्स। अभय सुब्बा भन्नाले उहाँ नेपाली सङ्गीतको एउटा चर्चित गायिका अनि अभय एन्ड द स्टिम इन्जिन्स ब्यान्डको चाहिँ फ्रन्ट वुमन पनि हुनुहुन्छ। उहाँको गीतमा प्राय रक फोक अनि कन्टेम्पोरेरी नेपाली धुनको मिश्रण पाइन्छ। उहाँको आवाज निकै नै फरक युनिक छ। त्यसको साथसाथै एनर्जेटिक पर्फर्मेन्स पनि दिनुहुन्छ अनि सामाजिक विषयलाई चाहिँ उहाँले सङ्गीतमा बेला बेलामा प्रस्तुत गर्ने शैलीकै कारणले गर्दाखेरि चाहिँ उहाँ चाहिँ नेपाली म्युजिक सिनमा चाहिँ अझै पनि आफ्नो अलग पहिचान बनाउन एकदमै सफल हुनुहुन्छ। उहाँको यो गीत भने लैजाऊ मलाई भाग दुई रहेको छ। सुनेर पक्कै पनि इन्जोय गर्नुहुनेछ।

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जन सशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्न को लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ। आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: पीएफबीएस गोर्खा रेडियो।

डेस्टिनीको एकदमै फर्स्ट अनि पपुलर गीत रहेको छ एकान्त छ ठाउँ सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर, ब्रुनाईको प्रसारण कार्यक्रम मझेरी चल्दैछ अहिले। श्रोता, अहिले हामी कार्यक्रमको पहिलो घन्टे बसाइमा छौँ र ब्रुनाईमा अहिले 11 बज्नका लागि 15 मिनट बाँकी। हजुर, ब्रिटिस फोर्सेस ब्रुनाई परिवारहरूलाई चाहिँ कार्बुट सेल कतिको तपाईँहरूलाई चाहिँ इन्ट्रेस्टेड हुनुहुन्छ? ब्रुनाई सेल रिक्रिएसन क्लब यानि कि BSRCले चाहिँ सन्डे कार्बुट गर्ने भएको छ। सन्डे आउने आइतबार 30 अगस्तको दिन बिहानको 7 बजेदेखि 11 बजेसम्म BSRC पार्किङ लटमा हुन गइरहेको छ। यदि तपाईँलाई धेरै प्रिलभ्ड आइटम्सहरू चाहिँ फाइन्ड गर्न चाहनुहुन्छ, हिडन जेम्सहरू चाहिँ, युनिक आइटम्सहरू चाहिँ खोजेर हुन्छ नि ट्रेजर हन्ट गर्ने तपाईँको चाहिँ अब इन्ट्रेस्ट छ भने पक्कै पनि यो सन्डे कार्बुटमा जानुहोला। हजुर, यति भन्दै अब हामी अर्को गीत सुन्नतर्फ लाग्छौँ। मेलिना राईको यो अहिले निकै नै चर्चित चलचित्र मास्टरनीबाट मास्टरनी चलचित्र छिट्टै आउँदैछ अनि त्यहाँका कलाकार हुनुहुन्छ प्रियङ्का कार्की अनि वर्षा राउत। उहाँहरू दुवैजनाले पर्फर्म गर्नुभएको छ यो गुराँसै फुल्दा भन्ने गीतको नौलो संस्करणमा। सुनेर पक्कै पनि इन्जोय गर्नुहोला।

हजुर, मेलिना राईको मिठो स्वरमा यो गुराँसै फुल्दा भन्ने गीत हामीले फेरि पनि सुन्यौँ कार्यक्रम मझेरीमा। र गुराँसै फुल्दा भन्ने गीतको अलिकति हिस्ट्रीमा जानुपर्दाखेरि चाहिँ श्रोता, यो चाहिँ 25 वर्षभन्दा अगाडि फिल्म मुभी चाहिँ मुभीको नाम चाहिँ सुपरस्टार रहेको छ, भुवन केसी अनि सुस्मिता केसीले अभिनय गर्नुभएको उक्त मुभीमा चाहिँ यो गीत एकदमै फेमस पपुलर, अनि त्यो बेला त्यो ताका चाहिँ सबै दिदी बहिनीहरूले पक्कै पनि सानो हुँदाखेरि डान्स गर्नुभयो होला। अहिलेको सामाजिक सञ्जालको चर्चाहरू सुन्दाखेरि चाहिँ कतिपय नेपाली युथहरू, विशेष गरी मिलेनियल्सहरूले चाहिँ उहाँहरूको चाहिँ यो फर्स्ट प्यारेन्ट्स डेको पर्फर्मेन्स भनेर चाहिँ एकदमै नोस्टाल्जिक त्यस्तो फिलिङ्सहरू चाहिँ देखाउनु भएको छ टिकटकहरू मार्फत। यो गीतले पक्कै पनि त्यो नोस्टाल्जियालाई चाहिँ फेरि पनि नयाँ भर्जनमा चाहिँ हामीले पनि भेटाएका छौँ। अनि पहिले त्यो ओरिजिनल भर्जनमा भने साधना सरगमले गाउनुभएको थियो भने अहिलेको नौलो भर्जनमा चाहिँ हाम्रो एकदमै प्रसिद्ध, एकदमै मिठो स्वरकी धनी मेलिना राईले गाउनुभएको छ। अनि त्यस्तै मिठास, त्यस्तै रमाइलो, त्यस्तै गुड भाइब्सले भरिएको उक्त गीत भने तपाईँले सुनिहाल्नुभयो। अब यो गीतको चर्चापछि हामी अर्को गीत सुन्न जान्छौँ, जोन चामलिङ राईको मायाले भने।

हजुर श्रोता सुनिहाल्नु भयो जन चामलिङ राईको आवाजमा यो निकै नै मिठो गीत मायाले। समय हेर्दा अहिले बिहानको 11 बज्नका लागि केवल 5 मिनट बाँकी रहेको छ र कार्यक्रम मझेरीको पहिलो घन्टे बसाइबाट मैले बिदा माग्ने बेला भएको छ। कार्यक्रममा अब तृष्णा गुरुङको काठको घुर्रा भन्ने गीत बस्दैछ। त्यसपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगत्तै कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाइमा म फेरि पनि कार्यक्रम प्रस्तुता बिना गुरुङ उपस्थित हुने नै छु। अहिलेको लागि भने इन्जोय गर्नुहोस् तृष्णा गुरुङको काठको घुर्रा।

0: देशको पछिल्लो टोली यति बेला सहरी क्षेत्रमा गरिने युद्ध रणनीति सिक्न व्यस्त भएका छन्। सैनिक तालिमका क्रममा प्रशिक्षणार्थी राफलमानहरूले क्याट्रिक ब्यारेक अन्तर्गतको वेनी हिल तालिम क्षेत्रमा आफ्नो सैन्य अभ्यास र ड्रिलहरूलाई तीव्र पारेका छन्। सैन्य अभ्यासको स्थलगत रिपोर्टिङ गर्दै डेभिड सिल्भर्स म्याकमन।
1: It's one of the most formidable tests these aspiring soldiers will face, where there is no room for error. The latest intake of Gurkha recruits are learning how to fight in an urban area, the dangers and challenges and how to overcome them. Trainee rifleman Suratang Lawate says there's a lot to take in.
2: In urban areas, we have to operate in the buildings, which is very narrow, and we don't have enough space to go from one direction to another direction. Our Guruji's is teaching us new things and new techniques and tactics, so we are becoming comfortable as well as confident.
1: This is the ideal place for these recruits to get to grips with the basics. The enemy's dug in deep. The key to this type of fighting is making sure everyone knows their job and everyone knows how to carry it out, as trainee rifleman Bakesh Rai explains.
3: Every person have their own roles in this attack, and without team we can't achieve our mission. At first we did not know how to attack in the urban, and we have practiced a lot of time, and slowly we built our confidence.
1: This is the latest step in a long journey for these recruits, and what they learn here could be vital when they deploy as a fully fledged Gurkha soldier. David Civils McCann, BFBS Forces News, Winnie Hill Urban Training Area, Catrick Garrison.
0: प्रधानमन्त्री वालिन्द्र शाह र सांसद बीच आज प्रतिनिधि सभामा सवाल जवाफ हुँदैछ। हिजो स्थगित भएको प्रतिनिधि सभा बैठक आज दिउँसो 1 बजे बोलाइएको छ। बैठकमा प्रधानमन्त्री शाहले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची छ। प्रधानमन्त्री भएता शाह पहिलो पटक नियम अनुसार संसदको प्रश्नोत्तर कार्यक्रममा सहभागी हुन लाग्नु भएको हो। प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि 11 जना सांसदले आफ्ना प्रश्न दर्ता गराएको संसद सचिवालयले जनाएको छ। 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने भए पनि तोकिएको कोटामा सत्तारूढ रासोपाका सांसदले प्रश्न दर्ता नगराएका हुन्। रासोपाका सांसदले 7 वटासम्म प्रश्न दर्ता गर्न पाउने भए पनि 3 वटा मात्र दर्ता गरेका छन्। अन्य दलका तर्फबाट पनि कोटा अनुसार नै प्रश्न दर्ता भएको संसद सचिवालयले जनाएको छ। सभामुख डोल प्रसाद अर्यालले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गतिभित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देशन दिनुभएको थियो। हिमालपारीको जिल्ला मुस्ताङमा यति बेला यार्तुङ पर्वको रौनक बढेको छ। उपल्लो मुस्ताङको लो क्षेत्रमा यार्तुङ सकिएपछि बाराकुङ मुक्ति क्षेत्रमा यसको चहल पहल बढेको हो।
4: यार्तुङमा घोडा दौड मुख्य आकर्षण बनेको छ। मुक्तिनाथ, चराङ, लोमाथाङ लगायतका क्षेत्रमा हुने दौड़मा स्थानीयसँगै म्याग्दी, कास्की, मनाङ, डोल्पा र बागलुङबाट समेत घोडापालक पुग्ने गरेका छन्। मुस्ताङमा घोडा केवल आवत जावतको साधन मात्र नभई प्रतिष्ठा र संस्कृतिको प्रतीक समेत मानिन्छ। राम्रो घोडाको मूल्य लाखौं पुग्ने गरेको छ। चराङमा तेस्रो भएको राक्पा घोडा 13 लाख रूपियाँमा किनिएको थियो। यही घोडाले लोमाथाङको दौड़मा दोस्रो हुँदै 2 लाख रूपियाँ पुरस्कार जितेको हो। यार्तुङका विभिन्न दौड़मा पुरस्कारको प्रतिस्पर्धा पनि बढेको छ। चराङ र लोमाथाङमा कास्कीका विवेक मगरको ठण्डर घोडाले प्रथम हुँदै 1,50,000 रूपियाँका दरले पुरस्कार जितेको छ। मुस्ताङमा यार्तुङ घोडा दौड़को प्रतिस्पर्धा मात्रै नभएर पुरानो संस्कृति र परम्परा जोगाउने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीको काम सकेपछि गाउँलेहरू भेला हुने, भोज भतेर गर्ने, गीत गाउने र भेटघाट गर्ने परम्परा यार्तुङसँग जोड़िएको छ। घोडा दौड़सँगै घोडाको किनबेच र घोडाका सामग्रीको कारोबार समेत बढ्ने गरेको छ। बाहिरी जिल्लाबाट घोडा पालकहरू आउन थालेपछि मुस्ताङको घोडा संस्कृति र यार्तुङको आकर्षण पनि फराकिलो बन्दै गएको छ।
0: अस्ट्रेलियामा जारी टप N20 सिरिजमा नेपाल ए पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटी विरूद्ध खेल्दैछ। आज खेल अपराह्न 3:15 बजेदेखि डार्विनको मरारा क्रिकेट स्टेडियममा हुँदैछ। नेपाली टोली दोस्रो जितको खोजीमा छ। नेपालले पछिल्लो खेलमा होबर्ट हरिकेन्स एकाडेमी विरूद्ध 39 रनको जित निकालेको थियो। पहिलो र दोस्रो खेलमा भने नेपालले नर्दर्न टेरिटोरी स्ट्राइक विरूद्ध 8 विकेट र बंगलादेश हाई पर्फर्मेन्स 11 विरूद्ध 9 विकेटको पराजय बेहोरेको थियो। यसै गरी एसिटीको पहिलो टोली आज पहिलो जितको खोजीमा छ। अहिले नेपाल 2 अङ्कका साथ तालिकाको 7 स्थानमा छ। आज वीरगंजमा नेपाल भलिबल लिगको ट्रफी टुर हुने भएको छ। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर बीएफबीएस गोर्खा रेडियोको मझेरी कार्यक्रमको हामीले दोस्रो घण्टा थालनी गर्यो। यो एकदमै निकै नै मिठो गीतबाट वरिष्ठ बलराम चलचित्रबाट रहेको थियो यो गीत शान्ति श्री परियार अनि प्रशान्त शिवाकोटीको आवाजमा। अनि यो गीत भने हामीलाई अनुरोध गर्नुभएको थियो हाम्रो रेकी प्लटुनका दाई अमृत श्रेष्ठ दाईले। उहाँले चाहिँ रेकी प्लटुनको लागि एउटा सङ भनेर रिक्वेस्ट गर्नुभएको थियो, विशेष गरी कपरोल गजल, कपरोल अमित अनि लान्स कपरोल आशिकको लागि प्लिज भनेर भन्नुभएको छ। गीत अनुरोधको लागि धेरै धेरै धन्यवाद छ अमृत दाई। आशा छ हजुरहरूले सुनेर पक्कै पनि इन्जोय गर्नुभयो होला। हजुर श्रोता, कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाइमा छौँ र अहिले ब्रुनाईमा बिहानको 11:10 गयो। दोस्रो घन्टे बसाएको सुरुवात एउटा प्रेरक भनाइबाट सुरु गर्न चाहे भने एउटा एकदमै राम्रो भनाइ छ। The secret to happiness is not having everything you want, but appreciating everything you have. पक्कै पनि खुसीको रहस्य आफूले चाहेको सबै कुरा पाउनुमा नभइकन आफूसँग भएको कुराको कदर गर्न सिक्नुमा नै तपाईँको चाहिँ ठुलो खुसी लुकेको हुन्छ। कहिलेकाहीँ हामी बिर्सिन्छौँ, हामी धेरै कम्पेयर गर्छौँ आफूसँग नभएको कुरालाई सम्झेर, आफूसँग भएको कुराहरूलाई चाहिँ बिर्सेर दुखी हुनतर्फ चाहिँ बढी हामी चाहिँ बढी त्यतातिर चाहिँ फोकस गर्छौँ। तर खास खुसी भनेको चाहिँ आफूसँग जे छ आफ्नो ब्लेसिङ्सहरूलाई चाहिँ काउन्ट गर्नुपर्छ भन्ने एकदमै प्रचलित भनाइ छ नि, त्यस्तै आफ्नो आफूसँग भएको कुरालाई चाहिँ अप्रिसिएट गर्नुहोस् भन्दै कार्यक्रम मझेरीको दोस्रो घन्टा पनि हामी सुरुवात गरिसकेका छौँ। अब हामी वाङदेन शेर्पाको निकै नै प्रचलित गीत, यो एकदमै मिठो गीत रहेको छ, मायालु तिमी सँगै भन्ने गीत सुन्नुहोस्।

हजुर, यो एकदमै मिठो गीत वाङदेन शेर्पाको तिमी नाच र माया लु तिमी सँगै भन्ने गीत सुन्नुभयो। हजुर, कार्यक्रम मझेरीमा हामी गीत सङ्गीतको साथसाथै केही रोचक प्रसङ्ग लोकल न्युजहरू तपाईँहरूलाई पनि सुनाउने क्रममा मैले स्कुप ब्रुनाईको चाहिँ न्युज पेपर जुन त्यो पेज छ त्यहाँबाट चाहिँ उहाँको चाहिँ एउटा लोकल स्पोर्ट्सको न्युज भन्न चाहेँ। ब्रुनाइन साइक्लिस्ट अहमद फती जुनाइदीले चाहिँ इन्डोनेसियाको चाहिँ एकदमै च्यालेन्जिङ अल्ट्रा साइक्लिङ इभेन्ट चाहिँ बेन्ताङ जावा 2026 पुरा गरेका छन्। हजुर, यो स्पोर्ट्स भन्ने कुरा चाहिँ हाम्रो जीवनको एकदमै महत्त्वपूर्ण भाग हो, किनभने हामी हेल्दी हुनको लागि हाम्रो शरीर चाहिँ एकदमै सक्रिय हुन एकदमै जरुरी छ। त्यसैमाथि मानिसहरूको चाहिँ कतिपय हबीहरू चाहिँ यस्तो अल्ट्रा म्याराथन रेसेसहरूमा पनि जाने हुन्छ, हुनसक्छ। त्यसैमाथि साइकल गरेर चाहिँ इन्डोनेसियाको म्याराथन चाहिँ साइकलमा नै जानु भनेको चाहिँ यो एकदमै ठुलो कुरा हो जस्तो लाग्यो। त्यस कारणले तपाईँहरूलाई चाहिँ यो न्युज सेयर गरेँ। हजुर, अब भने हामी सुनिता थेगिमको आहै भाग दुई सुन्छौँ।

हजुर, एकदमै सोलफुल सिङ्गिङ रहेको छ यो गीत. आहैमा सुनिता थेगिम बहिनीले गाउनु भएको छ यो गीत, र यो गीतको एकदेव लिम्बूको भर्जनको पनि छ, तर मलाई चाहिँ खास गरी फिमेल भर्जन चाहिँ एकदमै मनपर्छ. आशा छ तपाईँहरूले पनि सुनेर पक्कै पनि मनोरञ्जन लिनुभयो होला. अब यस्तै सुन गीत सङ्गीत सुन्ने क्रममा चाहिँ अब हामी जन चामलिङ राईको साधना भन्ने गीत सुन्छौँ. यो गीत चाहिँ मलाई स्पेसली चाहिँ म माया मार्दिनँ भन्ने पार्ट चाहिँ एकदमै मन छुन्छ. यो एकदमै मन छुने गीत, तपाईँहरू पनि सुनेर इन्जोय गर्नुहोला.

भनिन्छ हामीले जीवनमा जे जति गर्छौँ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु

हजुर, यो एकदमै के भन्नु रमाइलो गीत रहेको थियो। प्रीत लाउ है भन्ने गायक हुनुहुन्छ जीवन गुरुङ, अनि साथीहरूले गाउनु भएको छ। यो गीत सुन्दाखेरि चाहिँ मलाई एकदमै पुरानो जमाना, हाम्रो बाजे बोजूहरूको जमानामा पुगेको जस्तो फिल भयो। त्यस्तै त्यो जुन हुन्छ नि काठमाडौँको पुरानो फोटोहरू हेर्दाखेरि कस्तो त्यो अर्कै अनुभव हुन्छ नि, त्यस्तै अनुभव फिल भयो मलाई। ठ्याक्क गायक र यो ब्यान्ड हो कि के हो त्यो चाहिँ अलिक थाहा भएन। थाहा हुने श्रोताहरूले पक्कै पनि मलाई भनिदिनुहोस् न, उहाँ चाहिँ अब कुन कुन बेलाको सिङ्गर हो, अनि यो गीत मैले युट्युबमा चाहिँ भेटिनँ। हजुर, एनिवे हामी कार्यक्रम मजेरीको दोस्रो घन्टे बसाएको विषयवस्तुको चर्चा गर्नेछौँ। आज फुड एन्ड कल्चरको विषयमा बोल्ने क्रममा चाहिँ हामी अमेरिका पुगौँ है त। अमेरिकी खाना र संस्कृति चाहिँ एकदमै विविध खालको छ, किनकि अमेरिका भनेको चाहिँ संसारभरबाट चाहिँ मानिस र समुदाय चाहिँ गएर चाहिँ बसोबास गर्ने ठाउँ हो। अनि अमेरिकामा नेटिभ भनेको नै अमेरिकन इन्डियन्स सायद उहाँहरू

चाहिँ मेन मुख्य नेटिभ हुन् भने बाँकी सबै चाहिँ त्यहाँ चाहिँ इमिग्रेन्ट नै हुन् भनेर चाहिँ यस्तो चर्चाहरू चाहिँ हामी विशेष गरी चाहिँ सामाजिक सञ्जालहरूमा चाहिँ धेरै देख्ने गर्छौँ र सपनाको देश भनेर पनि चिन्छौँ अमेरिकालाई. अनि त्यहाँको मुख्य खानपिनमा चाहिँ विशेष गरी यो विभिन्न फुड चेन जायन्टहरू जस्तो बर्गर किङहरू म्याकडोनल्ड्सहरू छन् नि, यिनीहरू चाहिँ विशेष गरी त्यहाँका व्यक्तिहरूले खाने गर्छन्. बर्गर फ्राइज अब यो चाहिँ अमेरिकालाई चिनाएको फुड्सहरूमध्ये एउटा मान्न सक्छौँ. यसै गरी हटडग बेसबल गेम्स अनि स्ट्रिट फुड कल्चरसँग जोडिएको खाना रहेको छ. यसै गरी एप्पल पाई अमेरिकी संस्कृतिको चाहिँ क्लासिक डेजर्टको रूपमा चाहिँ एप्पल पाई भनेर चिन्छौँ. प्यानकेक्स अनि मेपल सिरप पनि एउटा लोकप्रिय ब्रेकफास्टमा पर्छ. यसै गरी फ्राइड चिकन चाहिँ विशेष गरी सदर्न अमेरिकन क्विजिनको चाहिँ महत्त्वपूर्ण भागमा पर्दछ भने बारबेक्यू चाहिँ टेक्सस क्यारोलाइना अनि क्यान्सस सिटी जस्ता ठाउँ अनुसार चाहिँ स्वाद र शैली अनुसार फरक हुने मुख्य खानामा पर्दछ. यसै गरी कर्न पोटेटोज टर्की आदि पनि परम्परागत रूपमा चाहिँ महत्त्वपूर्ण राख्ने खानाको रूपमा मानिन्छ. अमेरिकी संस्कृतिको कुरा गर्नुपर्दाखेरि चाहिँ म्युजिक मुभी स्पोर्ट्स अनि आफ्नो छुट्टै पहिचान इन्डिभिजुअलिजमका लागि चाहिँ अमेरिका एकदमै विशेष गरी युनाइटेड स्टेट्स अफ अमेरिका संयुक्त राज्य अमेरिका चाहिँ विश्वभर प्रभावशाली छ. ज्याज ब्लुज रक हिपहप अनि कन्ट्री म्युजिकको लागि चाहिँ अमेरिकी समाजबाट चाहिँ यो विधाका गीतहरू चाहिँ एकदमै प्रभावित छन्. यसै गरी थ्याङ्क्स गिभिङ जस्ता मुख्य चाडपर्वहरूमा चाहिँ परिवारसँग भेला भएर टर्की खाने चलन छ वहाँ. ह्यालोविनमा कस्ट्युम लगाउने र 4th of July भने इन्डिपेन्डेन्स डे मनाउने अमेरिकी संस्कृतिका चर्चित उदाहरणहरू पनि हुन्. हजुर, अमेरिकामा अमेरिकालाई चाहिँ विशेष गरी मेल्टिङ पट अर्थात् विभिन्न देश भाषा र संस्कृतिका मानिसहरू मिलेर बनेको समाज भनेर चाहिँ चिनिन्छ. त्यसैले अमेरिकन फुड र कल्चर चाहिँ एउटै ढाँचामा सीमित नभए पनि यी सबै क्षेत्रका विभिन्न भागहरूबाट आएका व्यक्तिहरूको आफ्नै छुट्टै संस्कार अनि खानाहरूले चाहिँ अझ यो अमेरिकन फुड एन्ड कल्चर चाहिँ प्रभावित छन्. हाम्रा प्राय श्रोताहरू अमेरिकाबाट पनि जोडिनुहुन्छ. मेरो विचारमा मैले ठ्याक्कै नाम चाहिँ थाहा पाइनँ, तर जस अमेरिकाको अपडेट पनि दिइराख्ने गर्नुहुन्छ. तपाईँलाई आजको सेगमेन्ट कस्तो लाग्यो? केही प्रतिक्रियाहरू अपडेट फिडब्याकहरू छन् भने पक्कै पनि दिन नभुल्नुहोला. र अब भने गीतको अनुरोधको मेसेज पढ्ने क्रममा हाम्रा रेगुलर लिसनर परदेशी घिमिरे माइलो जोडिनु भएको छ. उहाँले हेलो नमस्ते भन्नुभएको छ. नमस्ते दाई, हजुरको लभली प्रोग्राम मजेरि सुरुदेखि नै सुन्दै 6.74 किलोमिटर जगिङ गरिसक्नु भएको रहेछ अनि सकेर ड्युटीको तयारीमा पनि हुनुहुन्छ अरे. उहाँ चाहिँ एकदमै शारीरिक रूपमा एकदमै सक्रिय एकदमै हेल्दी हुनुहुँदो रहेछ. अब हजुरको समय मिलेमा एउटा गीत रुकुमै कोट सुनाइदिनु भए आभारी हुनेछु भन्दै बिदा भए. ह्याभ अ वन्डरफुल डे अहेड, थ्याङ्क्स भन्नुभएको छ. धेरै धेरै धन्यवाद परदेशी घिमिरे माइलो माइलोजी गीत अनुरोधको लागि. हजुरको अनुरोधमा अनि सम्पूर्ण श्रोताहरू इन्जोय गर्नुहोस् रुकुम मैकोट एसटी योगी अनि शान्तिश्री परियारको आवाजमा.

आजु यस्तै योगी अनि शान्ति श्री परियारको आवाजमा सुन्नुभयो यो निकै नै मिठो गीत रुकुम मैकोट। हजुर यदि तपाईँ भर्खरै रेडियो अन गर्दै हुनुहुन्छ भने बिएफएस गोर्खा रेडियोको मझेरी कार्यक्रम सुन्दै हुनुहुन्छ, म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा। र फेरि पनि गीत अनुरोध पढ्ने क्रममा भने हामीसँग जोडिनु भएको छ लोक सुब्बा जी रिडिङबाट। उहाँले नमस्कार बिना बहिनी, ड्युटीबाट इन्जोय लिँदै हाजिर जनाए है भन्नुभएको छ, धन्यवाद दाई। अनि समय मिले सागर संसार राईको नैनी रेशम भन्ने गीत यति बेला रेडियो सुनेर बसेका सम्पूर्ण मित्र र श्रोताहरूमा सुनाइदिन आग्रह गर्दछु, धन्यवाद। लोक सुब्बा रिडिङ भन्नुभएको छ। हजुर लोक सुब्बाजीको अनुरोधमा यो मिठो गीत नैनी रेशम सागर संसार राई अनि इन्द्रकला राईको आवाज।

स्टार रेडियो। तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा।

हजुर श्रोता, सुन्नुभयो सुप्न सुमनको एकदमै पपुलर चर्चित अनि मिठो गीत राधा। हजुर श्रोता, यस्तै मिठो मिठो गीत सङ्गीत अनि धुनहरू सुन्ने क्रममा म तपाईँहरूलाई सम्झना दिलाउँछु। एउटा समय थियो त्यो बेलामा चाहिँ हामीले गीतहरू चाहिँ धेरै जसो अकुस्टिक भर्जनमा चाहिँ धेरै सुन्ने गर्थ्यौँ अनि त्यही ताकाको चाहिँ एकदमै एकदमै ब्लकबस्टर गीत भनौँ न, एकदमै मन पराएको गीत चाहिँ अब हामी सुन्नेछौँ रोहित जन छेत्रीको बिस्तारै बिस्तारै। इन्जोय।

हजुर श्रोता, यो थियो जो रोहित जोन छेत्रीको बिस्तारै बिस्तारै नेपाली सोलफुल अकुस्टिक लभ सङ। हजुर, स्लो अकुस्टिक अनि मेलोडियस गीत सुन्ने क्रममा अब भने तामाङ सेलो भाकाको एकदमै एनर्जेटिक गीत सुनिहालौँ न त है।

हजुर श्रोता, विश्व दङ अनि शशि कला मोक्तानको आवाजमा यो निकै नै रमाइलो तामाङ सेलोको भाका सुन्यौँ हामीले, कहाँ पर्यो घर। श्रोता, यो गीत सँगै हामी कार्यक्रम मझेरीको दोस्रो घन्टे बसाएको पनि अन्त्यमा आइसकेका छौँ। अब भने बस्न गइरहेको गीतको बोल रहेको छ सुशान्त केसी अनि इन्द्रकला राईको आवाजमा बार्दली भने यो निकै नै मिठो गीत। यो गीत पछि नेपालबाट प्रसारण हुने नेपाली समाचार सुन्नुहुनेछ। त्यस लगतै म कार्यक्रम प्रस्तुता बिना गुरुङ कार्यक्रम मझेरीको तेस्रो अनि अन्तिम घन्टे बसाइमा फेरि पनि उपस्थित हुने नै छु। अहिलेको लागि भने इन्जोय गर्नुहोस् बार्दली।

0: Pe Lime, buddy.
1: On air.
0: Pe app, ma.
1: Ani smart speaker, ma. Bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: विश्वचर्चित पर्वतारोही पूर्व बेलायती गोर्खा सैनिक निर्मल पुर्जाको आज बेलायतमा अन्त्येष्टि गरिँदैछ। उहाँको गएको साउन 14 गते पाकिस्तानको ब्रोडपिक हिमपहिरोमा निधन भएको थियो। पुर्जाको अन्त्येष्टि दक्षिण पश्चिम इङ्ल्यान्डको ब्लानफोर्ड मिल्टनमा मिल्टन एपीमा हुनेछ। अन्त्येष्टिमा गार्ड अफ अनर दिइने खबर छ। उहाँको सब परिवारले यही अगस्त 9 बुझेको थियो। पुर्जाको अन्त्येष्टि निजी र पारिवारिक हुने भन्दै परिवारले गोपनीयता र सम्मानका लागि अनुरोध गरेको छ। उहाँले 2019 विश्वका 8,000 मिटर भन्दा अग्ला 14 हिमाल 6 महिनाभित्र चढ़ेर कृतिमान बनाउनु भएको थियो। अन्त्येष्टिमा केही नेपाली पर्वतारोही तथा शुभेच्छुक सहभागी भएर अन्तिम विदाई गर्नेछन्।
4: निम्सकै 2 छोरी हिमानी कमलकै काखमा हुर्कँदैछन्। कमल पुर्जा निम्सका साइलो दाजु विश्वकीर्तिमानी बाबुको निधनबारे बिल्कुल अज्ञात छोरी काखमा आउँदा कमललाई भक्का नछोड्छ, किनकि कमलले अहिले हिमानीलाई झैं नेम्सलाई पनि मायाले काखमा लिनुहुन्थ्यो यही उमेरमा।
3: भर्ती भएपछिको छुट्टीमा होस् वा कीर्तिमान राखेर हिमालबाट फर्किएपछि नेम्सको उही मादक खाँचो छरिन्थ्यो परिवार, घर, आँगन र समाजमा। त्यही कीर्तिमानी हाँसोको अब सम्झना मात्र जीवित छ।
5: His friends are Homer. I miss his big heart. He cared deeply about his family, his friend, the Brigade of Gurkhas, the British Army, Nepal, Sherpa, and people around the world.
4: Nirmal belayati sainik hununthyo. Senakai avasar, talim ra anushasanle bishwacharchit parvatarohi banayo. Nimsle chahareka hem shrinkhalama wahanka patsaple chhadeka doble kirtimanka katha bhaneka chhan. हिमालले नै जन्माएका निम्स हिमालकै काखमा अस्ताउनु भयो, पाइला रोकिए। पर्वतारोहण क्षेत्रमा निम्सको अभाव उस्तै खड्किदो छ। पर्वतारोहण संघका महासचिव राजेन्द्र बहादुर लामा:
6: निर्मल पुर्जा इज नट ओन्ली द क्लाइम्बर, हि इज लाइक अ यू नो आयरन मैन फॉर द माउंटेन एंड माउंटेनियरिंग कम्युनिटी। सो हिज लॉस इज यू नो बिग लॉस फॉर द वर्ल्ड। एंड वी कॉल हिम एज अ ब्रदर। हि इज नट ओन्ली ब्रदर्स ऑफ नेपाल, हि इज ब्रदर ऑफ ग्लोबल, यू नो। हि इज contribution for this community is not explained in the words. Is for this century we felt that is like a, you know, centuries renownable climbers for Nepal and mountaineering community.
3: निम्स समाजका लागि प्रेरणा, सेनाका लागि एकजना सिपाही, मुलुकका लागि गौरव, विश्वका लागि चर्चित कीर्तिमानी आरोही, तर परिवारका लागि सास हुनुहुन्थ्यो, ढुकढुकी हुनुहुन्थ्यो, प्राण हुनुहुन्थ्यो, सबथोक हुनुहुन्थ्यो।
5: One of the strong words will always stay with me. Giving up is not in the blood, sir. I don't think I can ever truly put into word how much I miss him. I don't just miss the famous mountaineers the world knew. I miss my little brother, Babu, my friend. I will miss him for the rest of my life, and his love, spread and legacy will be always remain with us.
4: सायद संसारले निर्मललाई मिस गर्ने दर पातलिँदै जाला एकपछि अर्को वर्ष, तर कमल र परिवारका लागि नेम्सलाई भुल्न सक्ने न साहस छ न सम्भव।
3: अलविदा नेम्स, अलविदा नेम्स। साउन 30 गते परेको अविरल वर्षासँगै गएको पहिरोबाट प्रभावित जाजरकोटको वेरे नगरपालिका 2 रिसाङका 88 घरधुरीलाई राहत सामग्री बाँडिएको छ। पहिरोले मानवीय तथा भौतिक क्षति पुर्याएपछि विस्थापित तथा जोखिममा रहेका परिवारलाई तत्काल आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको हो। लगातारको वर्षापछि रिसाङका विभिन्न गाउँमा पहिरो जाँदा 4 निधन भएको थियो। पहिरोमा परि 3 गम्भीर घाइते भएका छन्। उनीहरूको नेपालगञ्ज र काठमाडौँमा उपचार भइरहेको छ। अन्य 7 घाइते भने घरमै रहेर नियमित स्वास्थ्य जाँच गराइरहेका छन्। पहिरोका कारण स्थानीयका घर, गोठ, खेतबारी तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ। जमिन फाँसिने र पहिरो जाने क्रम नरोकेपछि बस्ती नै जोखिममा परेको छ। कतिपय परिवार घरमा बस्न सक्ने अवस्था नभएपछि सुरक्षित स्थानमा सरेका छन्। पहिरोका कारण चौपाया तथा बाली नालीमा समेत ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्। श्रीलंका अलराउण्डर सहन आरा चिगे तेस्रो संस्करणको एनपिएलका लागि काठमाडौँ गोर्खासमा अनुबन्ध हुनु भएको छ। एनपिएलको फ्रेन्चाइज स्टोरी गोर्खासले आज सामाजिक सञ्जाल मार्फत सहनलाई अनुबन्ध गरेको जानकारी दिएको हो। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार, म कृष्णा।

हजुर, बीएफबीएस गोर्खा रेडियोको मझेरी कार्यक्रममा फेरि पनि स्वागत छ। यो हाम्रो तेस्रो घण्टे बसाइमा म कार्यक्रम प्रस्तुता बिना गुरुङको साथमा हुनुहुन्छ र हामीले निकै नै मिठो धुन गीत सुन्यौँ। साधना सरगमले गाउनु भएको सपना भई भन्ने यो पुरानो गीत, तर एकदमै मनपर्ने गीत हो मेरो। साधना सरगम भन्नाले उहाँ भारतीय चर्चित प्लेब्याक सिङ्गर हुनुहुन्छ, तर उहाँले हिन्दी बाहेक नेपाली र अन्य भाषामा पनि थुप्रै गीतहरू गाउनुभएको छ। त्यो मध्येमा यो पनि एउटा चर्चित गीत हो। आशा छ तपाईँहरूले सुनेर इन्जोय गर्नुभयो होला। हजुर, कार्यक्रम मझेरी यो तीन घन्टे बसाइमा हामी गीत सङ्गीत केही रोचक तथा प्रसङ्गहरूमा चाहिँ चर्चा गर्ने गर्छौँ। लेटेस्ट न्युज, लोकल न्युजहरूको बारेमा पनि चर्चा गर्ने गर्छौँ। अहिलेसम्म हाम्रो कार्यक्रम सुनेर साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। यसको साथसाथै तपाईँको प्रतिक्रिया पनि त्यत्तिकै आवश्यक हुन्छ, त्यस कारणले हामीलाई पक्कै पनि सम्पर्क गर्नुहोस्। केही प्रतिक्रिया, फिडब्याक अथवा केही अभिरुचिको, आफ्नो अभिरुचिको गीत सङ्गीत अथवा मेसेजेस पठाउन चाहनुहुन्छ भने पक्कै पनि नहिचकिचाइकन हामीसँग जोडिनुहोला। ब्रुनाईमा अहिले समय दिउँसोको 12:12 गएको छ। नेपाल लगायत युकेमा चाहिँ एकदमै अर्ली मर्निङ नै छ होला, तर हाम्रो ब्रुनाई चाहिँ निकै घमाइलो न्यानो पनि रहेको छ। र म भने कार्यक्रम मझेरी बिएफएस गोर्खा रेडियोको स्टुडियोबाट प्रसारण गर्दैछु, सञ्चालन गर्दैछु, अनि तपाईँहरूलाई गीत सङ्गीत सुनाउने क्रममा अब भने स्वप्निल शर्माको नयाँ गीत सुनौ अर्को जन्ममा भने। यो एकदमै मन छुने गीत रहेको छ। गिटारमा रोहित साख्य अनि ड्रममा गौतम तन माफ गर्नुहोस् गौतम हुनुहुन्छ। इन्जोय गर्नुहोस्।

हजुर, अर्को जन्ममा भने यो एकदमै सेन्टिमेन्टल मिठो गीत रहेको थियो स्वप्निल शर्माको, अनि गिटारमा हुनुहुन्छ रोहित साक्य, अनि ड्रममा हुनुहुन्छ गौतम डन्डुगर। हजुर, गीत सङ्गीत सुन्ने क्रममा ब्रिटिस फोर्सेस ब्रुनाईका परिवारहरूको लागि, दिदी बहिनीहरूको लागि स्पेसली, किनभने यो चाहिँ योगा अनि मेडिटेसन सेसन हुन गइरहेको छ, पण्डितजीले आयोजना गर्दै हुनुहुन्छ। आउने हप्ताको बिहिबारको दिन यानि कि 3 सेप्टेम्बर बिहानको 9:15 बजेदेखि 11:15 बजेसम्मको यो सेसनमा जानुहोला पक्कै पनि। यो चिटच्याट कम्युनिटी सेन्टरको मेन हलमा हुने गर्दछ सदा चाहिँ, अनि यसको लागि चाहिँ क्युआर कोड मार्फत आफ्नो अटेन्डेन्सको लागि प्लिज रजिस्टर भने गर्न नभुल्नुहोला। यो सूचनासँगै अब हामी सजन राज बैद्यको जुनकिरी सुन्छौँ।

0: हो।
1: फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी DSTL ले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। MOD को एक प्रमुख हिस्सा हो DSTL, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। UK को रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। DSTL को हिस्सा बनेर UK को सशस्त्र सेना, रक्षा मन्त्रालय र UK सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा DSTL को खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
2: यो BFBS गोरखा रेडियो हो।

हजुर छेवाङ लामाको यो एकदमै मिठो गीत इशाराले बोलाउनु पर्दैन भन्ने गीत सुन्नुभयो श्रोता, आशा छ तपाईँलाई मन पर्यो होला। ब्रिटिश फोर्सेस ब्रुनाई परिवारको लागि पानागा क्लब समर फेस्ट हुन गइरहेको छ 4-6 सेप्टेम्बर पानागा क्लब फिल्ड। यो चाहिँ 3 दिने इभेन्ट रहेको छ, एकदमै भरिपूर्ण इन्जोय गर्न मिल्ने यो चाहिँ परिवारको साथमा। तपाईँहरू यो शुक्रबार, शनिबार अनि आइतबार चाहिँ छुटाउनु होला आफ्नो फ्यामिलीसँग समय बिताउनका लागि। यो 3 दिने इभेन्टमा भने धेरै प्रकारका आकर्षक इभेन्टहरू हुन गइरहेको छ पानागा क्लब फिल्डमा, त्यस कारणले यो दिनमा चाहिँ पक्कै पनि प्लान गर्नुहोला। हजुर यो सूचनापछि अब हामी गीततर्फ नै लागौँ। उदय सोताङको छिन छिनमै भन्ने यो मिठो गीत सुनौ।

हजुर, यो एकदमै मिठो गीत उदय सोताङको आवाजमा सुन्नुभयो, छिनछिनमै। हजुर, कार्यक्रम मजेरीको तेस्रो घन्टे बसाइमा छौँ हामी। अहिले ब्रुनाईमा 12:30 बजेको छ। ब्रुनाईका कतिपय श्रोताहरू चाहिँ अब चाहिँ खाना खानुतर्फ लाग्दै हुनुहुन्छ होला। केही छैन, हामी कार्यक्रम निरन्तर गर्दैछौँ गीत सङ्गीतबाट नै। यसको साथसाथै एउटा स्वास्थ्यसँग सम्बन्धित एउटा टपिक चाहिँ मलाई चाहिँ जोड्नु मन लाग्यो। हजुर, हाम्रो मैले सामाजिक सञ्जालमा हेर्ने क्रममा एकजना क्रिएटरले चाहिँ यस्तो कुरा गर्दै हुनुहुन्थ्यो कि जस्तै नेपालीहरूको खाने तरिका र विदेशीहरूको खाने तरिकामा चाहिँ के फरक छ भन्दाखेरि, नेपालीहरूले चाहिँ धेरै भात खान्छन्, कार्बोहाइड्रेट बढी खान्छन्, अनि प्रोटिन र अन्य न्युट्रियन्ट्सहरू चाहिँ कमी पार्छन्। त्यस कारणले गर्दाखेरि चाहिँ जब मिडल एज पुग्छ अथवा त्योभन्दा अगाडि नै मानिसहरूको चाहिँ पेटको यो जुन गोलाइ हुन्छ नि त्यो बढ्छ, किनभने फ्याट्सहरू चाहिँ हुन्छ नि बोसो चाहिँ बढी जस्तो यो भिसेरल फ्याट भनिन्छ त्यो चाहिँ हाम्रो पेट वरिपरि चाहिँ लाग्ने गर्दछ। तर विदेशीहरूको भने यी सबै खानेकुराहरूमा प्रायः जसो कार्बोहाइड्रेटभन्दा चाहिँ प्रोटिन बढी हुने कारणले गर्दाखेरि चाहिँ उनीहरू मोटाए पनि अन्य थुप्रै अन्य सबै भागहरूमा चाहिँ बराबरी रूपमा चाहिँ मोटाउँछन् भनेर चाहिँ भनिएको थियो। र यस्तो मोटोपन चाहिँ अब चाहे त्यो विदेशी होस् नेपाली होस् सबैको लागि राम्रो कुरा भने होइन, तर नेपालीको त्यो बनोटको कुरा गर्नुपर्दाखेरि चाहिँ हामी सानोमा पनि त्यो अङ्कलहरूको चित्र कोर्ने बेलामा चाहिँ पेट चाहिँ यस्तो पुक्क ठुलो भएको होइन, पेट ठुलो भएको चाहिँ चित्र कोर्थ्यौँ। त्यस्तै यो चाहिँ एउटा वास्तविकता हो श्रोता, अनि मेरो विचारमा हामीले नेपालीले चाहिँ अब चाहिँ यतिको सबैजना कन्सियस भइसकेका छौँ कार्बोहाइड्रेटको साथसाथै प्रोटिन अनि अन्य भिटामिनयुक्त खाना पनि एउटै डायट एउटा डिसमा चाहिँ सबै चाहिँ पुरा गरेर मात्र खानु होला। र यस्तो पेटको बोसो बढ्ने क्रममा चाहिँ तपाईँको लङ टर्ममा चाहिँ इन्सुलिनको रेजिस्टेन्स चाहिँ बढ्दै जान्छ। त्यसका त्यो भन्नाले चाहिँ आफ्नो ग्लुकोजप्रति चाहिँ आफ्नो शरीरको ग्लुकोजमा चाहिँ इन्सुलिनले चाहिँ रियाक्ट गर्न सक्दैन, त्यस कारणले गर्दाखेरि तपाईँहरूलाई चाहिँ डायबिटिज जस्तो रोगहरू लाग्न सक्छ। तर यो विषयमा अझ मैले डिपर गर्ने क्रममा चाहिँ मैले के पत्ता लगाएँ भने, यदि तपाईँ पातलो नै देखिनुहुन्छ बाहिरबाट भने पनि अध्ययनहरूले चाहिँ पातलो व्यक्तिमा पनि डायबिटिजको चाहिँ यो जोखिम चाहिँ त्यति नै हुन्छ। त्यस कारणले गर्दाखेरि जस्ट मोटो देखियो भनेर मात्र तपाईँलाई चाहिँ डायबिटिज हुन्छ भन्ने चाहिँ नरहेछ, किनभने अध्ययन अनुसार चाहिँ पातलो व्यक्तिहरूकोमा पनि यो इन्सुलिन रेजिस्टेन्स चाहिँ झन् बढी देखियो अरे, किनभने यो जुन भिसेरल फ्याट भनेको चाहिँ हाम्रो पेटमा हुने पेटको वरपर हुने सबै त्यो अर्गनहरूलाई छोप्ने त्यो फ्याट चाहिँ पातलो व्यक्तिमा पनि त्यति नै हुनसक्छ र उनीहरूलाई पनि त्यति नै जोखिम हुनसक्छ। त्यस कारणले गर्दाखेरि श्रोता, हामी चाहे तपाईँ बाहिरबाट स्वस्थ देखिनुहोस् तर घरैदेखि चाहिँ आफ्नो भान्सादेखि नै चाहिँ आजैदेखि नै यो न्युट्रियन्ट्सहरू चाहिँ सबै कार्बोहाइड्रेट मात्र बढी नभइकन सागपातको मात्रा चाहिँ अलिक बढी अनि प्रोटिन त्यसपछि कार्बोहाइड्रेटको मात्रा चाहिँ अलिक कम गरेर खाने पानी गर्नुहोस्। हजुर, यो रोचक स्वास्थ्य जानकारीपछि हामी गीत सङ्गीततर्फ नै लाग्छौँ। अब सुनौ एकदमै रमाइलो गीत राजन राज शिवाकोटी अनि अन्जु पन्तको पूर्व

हजुर, निकै नै रमाइलो गीत छक्का पन्जा मुभीबाट थियो यो। पूर्व पश्चिम रेल भने राजन राज शिवाकोटी अनि अन्जु पन्तको आवाजमा। अब हामी सुन्नेछौँ सबिन राईको एकदमै राम्रो, एकदमै सबैलाई मनपर्ने लभ सङ रहेको छ, तिमी नै हौ। इन्जोय।

0: BFBS गोर्खा रेडियो, गोर्खा रेडियो। तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्चेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेस्टरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, शम्भु राईको जाउँ भने कहाँसम्म भने यो एकदमै क्लासिकल पुरानो नेपाली आधुनिक गीत सुनिहाल्नु भयो श्रोता। श्रोता, आज कार्यक्रम मजेरीको तेस्रो घन्टे बसाइमा आइसकेका छौँ। तेस्रो घन्टाको पनि अन्त लगभग आइसकेका छौँ। अहिले समय भने एक बज्नका लागि 11 मिनट बाँकी रह्यो। हजुर, मैले चाहिँ यो खानाको कुरा गर्दाखेरि चाहिँ मलाई कस्तो चिजको याद आयो कि, चिज भन्ने बित्तिकै हामीले चिज चाहिँ प्राय जस्तो चाहिँ नेपालमा भन्दा चाहिँ बरु युरोपियन, नर्दर्न युरोपियन कन्ट्रिजहरूले चाहिँ बढी खाने खानामा पर्दछ। यो चिज भन्नाले चाहिँ हामीले प्राय जस्तो चाहिँ पछि नै अलिकति वेल नोन भएको कारण चाहिँ यो हामीले पिज्जा बर्गर खान थालेपछि हो जस्तो लाग्छ। तर युरोपका देशहरू जस्तै फ्रान्स, डेनमार्क, आइसल्यान्ड जस्ता देशमा भने यो चिजको कन्जम्सन चाहिँ दैनिक रूपमा हुने गर्दछ। अनि चिजमा भने प्रोटिन र क्याल्सियम चाहिँ धेरै बढी मात्रामा पाइने गर्छ। र चिजका धेरै प्रकारहरू छन्। जबदेखि चाहिँ म विदेशमा आएँ तब चाहिँ मैले थाहा पाएँ चिजको चाहिँ धेरै प्रकारहरू हुने रहेछ भनेर। अनि यसमा चाहिँ विशेष गरी चिजको इन्ट्रोडक्सन दिनुपर्दाखेरि चाहिँ यो एउटा डेरी फुड हो, हामी सबैलाई थाहा छ। यो चाहिँ अब दुधलाई विशेष प्रक्रियाबाट चाहिँ जमाएर त्यसको पानी छुट्याएर चाहिँ चिज बनाइन्छ। अनि मैले एकताका चाहिँ खुब युट्युब भिडियो हेर्थेँ कसरी चाहिँ चिज बनाइन्थ्यो भनेर। अनि चिजको चाहिँ आफ्नै स्वाद, नरमपन अनि गन्ध अनुसार चाहिँ धेरै प्रकारका हुन्छन्। त्यही मध्येमा चाहिँ फ्रेस चिज चाहिँ एकदमै ताजा, नरम अनि हल्का स्वादको हुन्छ र लामो समय राखेर पकाइएको पनि हुँदैन। यसमा चाहिँ कटेज चिज, रिकोटा भन्ने चिजहरू पर्दछ भने सफ्ट चिज चाहिँ नरम क्रिमी हुन्छ। ब्री सुन्नुभएको होला, क्यामेम्बेयर अनि क्रिम चिज। त्यसै गरी गुडा अनि एडाम भन्ने चाहिँ सेमी हार्ड चिजमा पर्दछन् भने हार्ड चिजमा चाहिँ चेडर चिज, पार्मेजानहरू पर्ने गर्दछ। यो चेडर चिजमा चाहिँ अलिक धेरै क्यालोरी हुने गर्छ अनि यसको साथसाथै यो अलिक सल्टी पनि हुने गर्छ। ब्लु चिज पनि हुँदो रहेछ अनि यसमा चाहिँ ब्लु नामैले चाहिँ किन ब्लु भन्यो भन्दा चाहिँ यसमा चाहिँ मोल्ड जुन त्यो ढुसी पलाएको हुन्छ, त्यस कारणले गर्दाखेरि चाहिँ यो ढुसी चाहिँ फेरि खान मिल्ने ढुसी हो, त्यस कारणले गर्दाखेरि यसलाई चाहिँ ब्लु चिज भनिँदो रहेछ। यसको चाहिँ भित्र चाहिँ निलो हरियो धर्सा पनि हुन्छ र यसको स्वाद चाहिँ एकदमै स्ट्रङ हुन्छ। मैले पनि एकचोटि कोसिस गरेकी थिएँ तर मलाई यो चाहिँ मन परेन, सायद त्यो ढुसी देखेर होला सायद। तर चिजमा भने प्रोटिन र क्याल्सियमको मात्रा चाहिँ अधिक मात्रामा पाइन्छ, त्यसैले चिज खानु धेरै राम्रो हो। तर चिजमा कतिपय चिजहरूमा त अलिक सल्टी र सेचुरेटेड फ्याटहरू चाहिँ बढी हुने कारणले गर्दाखेरि मात्रा मिलाएर खानुभयो भने, आफ्नो ब्यालेन्स डाइटमा चाहिँ इन्क्लुड गर्नुभयो भने त्यो धेरै राम्रो हुन्छ। हजुर, चिज भन्दाखेरि चाहिँ हामी चाहिँ नेपालमा चाहिँ विशेष गरी गाउँघरमा हुँदाखेरि हामीले चाहिँ दही मथेर चाहिँ मही खाएको चाहिँ एकदमै याद आयो। अनि ब्रुनाईमा पनि त्यस्तै गर्मी हुन्छ नि त, कहिलेकाहीँ त्यही गाउँको सम्झनामा चाहिँ दहीलाई यसो घोलेर खाँदा पनि एकदमै मिठो हुन्छ अनि एकदमै हाइड्रेसन दिन्छ, शीतल अनुभूति दिन्छ। र यो मेरो दही मोहीको कुरा चाहिँ धेरै भयो, अब चाहिँ हामी गीत सङ्गीत नै सुन्नतर्फ लाग्नुपर्छ। बिस्ट अनि सन्जु मुक्तानको यो नयाँ गीत रहेको छ, भेडाको उन जस्तो। इन्जोय।

हजुर, यो एकदमै अपबिट एनर्जेटिक अनि रमाइलो गीत बिस्ट अनि सन्जु मोक्तानले गाउनु भएको छ अनि एकदमै रमाइलो गीत बनेको छ। पक्कै पनि इन्जोय गर्नुभयो होला। यो एकदमै डान्स गर्नु मिल्ने टिकटक बनाउने गीत रहेको छ। हजुर, आजको कार्यक्रम मजेरीको बसाइको हामी अन्त्यमा आइसकेका छौँ। श्रोता, अहिले ब्रुनाईमा समय 1 बज्नका लागि 4 मिनट बाँकी रह्यो। अब बज्न गइरहेको गीतको बोल रहेको छ जुनी जाला। यो गीत पेन्सन पट्टा नामक आउँदै गरेको चलचित्रबाट रहेको छ। यो चलचित्र चाहिँ म एकदमै लुक फरवर्ड गर्दैछु, किनभने यो चाहिँ हाम्रो गोर्खाली परिवारहरूको लागि को कथामा आधारित रहेछ जस्तै अनुभव भइरहेछ मलाई चाहिँ, किनभने ट्रेलरहरू हेर्ने क्रममा चाहिँ म एकदमै हाई एक्सपेक्टेसन राख्दैछु यो मुभी हेर्नलाई चाहिँ। होपफुली ब्रुनाईमा पनि स्क्रिनिङ गर्नुहुन्छ होला। अनि यो गीतको साथसाथै आज मजेरी कार्यक्रमको बसाइबाट म कार्यक्रम प्रस्तुता बिना गुरुङ बिदा चाहेँ। अहिलेसम्म सुनेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। अब यो गीतपछि नेपालबाट प्रसारण हुने नेपाली समाचार पछि हाम्रो लोकल कार्यक्रम साङ्गीतिक तरङ्ग को प्रस्तुतिको लागि आउँदै हुनुहुन्छ हाम्रो सहकर्मी ताई धनराज राई। आजको लागि भने मलाई बिदा दिनुहोस्। नमस्कार, धन्यवाद अनि बाबाई, शुभ दिन।

0: अचानक तिब्बत तर्फबाट भीषण बाढी आएको छ। बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। डीएसपी अशोक थापाका अनुसार गत वर्षको भन्दा कम्तीमा 10 गुणा ठूलो विनाशकारी बाढी आएको छ। यसबाट जनधनको ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौ बस्तीका साथै बजारहरू बगाएको उहाँले बताउनु भएको छ। तटीय क्षेत्रमा रहेका सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी पनि सम्पर्कविहीन छन्। आज बिहान 9 बजेतिर रसुवा जिल्लाको टिमुरे बजारमा आकस्मिक बाढी आएको हो। टिमुरे बजारका बस्तीमा ठूलो क्षति भएको छ। यसैबीच भोटे कोशी नदीको भीषण बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै तत्काल सतर्कता अपनाउन बाढी सतर्कता केन्द्रले आग्रह गरेको छ। बाढी पूर्वानुमान शाखाले पृथ्वी राजमार्ग सहित त्यस क्षेत्रका करिडोरको सड़क बन्द गरेर आवागमन रोक्न सरकारलाई आग्रह गरेको छ। त्रिशुली नदी जोड़िएका सबै तटीय क्षेत्र जोखिममा रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ। कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीको 15 औं महाधिवेशन रोक्न सर्वोच्चमा तर्ता भएको निवेदनमा अन्तरिम आदेश जारी नहुने बताउनु भएको छ। आज भिडियो जारी गर्दै उपसभापति शर्माले अन्तरिम आदेश जारी गरेर कांग्रेसको महाधिवेशन रोक्न आदेश हुनुपर्ने या हुने सम्भावना आफूले नदेखेको बताउनु भएको छ।
1: अन्तरिम आदेश जारी गरेर नेपाली कांग्रेसको महाधिवेशन रोक्न आदेश हुनुपर्ने या हुने सम्भावना म बिल्कुलै देख्दै। त्यसको मुख्य 4 कारण छन्। पहिलो, नेपाली कांग्रेसको 15 औं महाधिवेशन असोज 16 देखि 19 गतेसम्म गर्ने निर्णय पुनरावलोकनको निस्सा पछि गरिएको नयाँ निर्णय होइन। फागुन 21 को निर्वाचन पछाडि 11 चैत्र 2082 सम्पन्न केन्द्रीय कार्य समितिको बैठकले गरेको निर्णय हो। सम्मानित अदालतको वैशाख 4 को फैसलामा पनि यो मिति उल्लेख छ। दोस्रो, रिट या पूरक निवेदन दर्ता हुनु र त्यसमा मागिएको अन्तरिम आदेश पाउनु 2 फरक विषय हुन्। केवल केस रिभ्यूमा छ भन्नु मात्र अन्तरिम आदेशको पर्याप्त आधार हो कि होइन भन्ने कुरा अदालतले विचार गर्छ नै। तेस्रो, न्यायमूर्तिहरूले हेर्नुहुनेछ कि पुनरावलोकनको निस्सापछि अदालतको आदेशलाई सम्मान पनि गर्दै अनि असहमत नेताहरूको अधिवेशनमा भाग लिने हक अधिकार कुण्ठित नहोस् भनेर वडा तह अधिवेशनको 2 भदौ 2 को निर्धारित मितिलाई 22 दिन पछाडि सारिएको छ। यसले थप संवाद गर्न, सहमति खोज्न र समाधानमा पुग्न समय मिलेको छ। अतः कसैलाई पनि अपूर्णीय क्षति हुन लागेको हुँदा अन्तरिम आदेश जारी गरेरै रोक्नुपर्ने अवस्था बिल्कुलै छैन।
0: निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका छन् र त्यसको सुनवाई भोलि हुँदैछ। गोर्खाहरूको पछिल्लो टोली यति बेला शहरी क्षेत्रमा गरिने युद्ध रणनीति सिक्न व्यस्त भएका छन्। सैनिक तालिमका क्रममा प्रशिक्षार्थी राइफलम्यानहरूले क्याट्रिक ब्यारेक अन्तर्गतको वेनी हिल तालिम क्षेत्रमा आफ्नो सैन्य अभ्यास र ड्रिलहरूलाई तीव्र पारेका छन्। सैन्य अभ्यासको स्थलगत रिपोर्टिङ गर्दै डेभिड सिल्भस माखन।
2: It's one of the most formidable tests these aspiring soldiers will face, where there is no room for error. The latest intake of Gurkha recruits are learning how to fight in an urban area, the dangers and challenges and how to overcome them. Trainee rifleman Suratang Lawati says there's a lot to take in.
3: In urban areas, we have to operate in the buildings, which is very narrow, and we don't have enough space to go from one direction to another direction. Our Guruji's is teaching us new things and new techniques and tactics, so we are becoming comfortable as well as confident.
2: This is the ideal place for these recruits to get to grips with the basics. The enemy's dug in deep. The key to this type of fighting is making sure everyone knows their job and everyone knows how to carry it out, as trainee rifleman Bakesh Rai explains.
4: Every person have their own roles in this attack, and without team we can't achieve our mission. At first we did not know how to attack in the urbans, and we have practiced a lot of time, and slowly we built our confidence.
2: This is the latest step in a long journey for these recruits, and what they learn here could be vital when they deploy as a fully fledged Gurkha soldier. David Civils McCann, BFBS Forces News, Winnie Hill Urban Training Area, Catrick Garrison.
0: Sri Lanka's all-rounder Sahan Arachchige third session of NPL Kalagi Gatman Gurkhas Mahana Bandha Huna Bhayeko Chha. NPL ko franchise toli Gurkhas le aaja samajik sanjal marfat Sahan lai anubandha gareko jankari dieko ho. 30 barsha Sahan le Sri Lanka bata 5 ekdivisiya antarrashtriya ra 1 T20 antarrashtriya khelnu bhayeko chha. Namaste, aile samma ka khabar eti nai. Namaskar.

मेया पियास गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटि दाहालको शुभ प्रभातम। बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफपिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज बुधबार हो आदरणीय श्रोता। बुधबार हामी पालनकर्ता देवता भगवान विष्णुको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हामी पालनकर्ता देवताको रूपमा पनि भगवान विष्णुको उपासना गर्ने गर्दछौँ र मुक्तिदाता देवताको रूपमा पनि उहाँकै उपासना गर्ने गरिन्छ। त्यस्ता लक्ष्मीपति भगवान विष्णुले हामी सबैको निरन्तर रूपमा पालन रक्षण गर्नुहोस् र भगवत प्राप्तिको जो व्यवस्था छ, शान्तिको जो व्यवस्था छ, आनन्द प्राप्तिको जो महिमा छ, त्यतातर्फ अग्रसर हुने चित्तवृत्ति प्रदान गरी कृपा गर्नुहोस्। यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिहबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ। हामी यस कार्यक्रममा दैनिक रूपमा विविध विषयहरूको चर्चा गर्ने गर्दछौँ, जसलाई हामी धार्मिक अथवा आध्यात्मिक, सांस्कृतिक, परम्परागत चिन्तन मनन अथवा एउटा मनुष्यको कर्तव्य कर्तव्यको निर्देश सम्बन्धी विविध चर्चाहरूको श्रृङ्खलालाई अगाडि बढाइरहेका छौँ। र यसमा हाम्रो एउटै मात्र उद्देश्य छ, त्यो हो मनुष्य जन्मको सफलता कहाँबाट हुन्छ र मनुष्य जन्मको सफलताका लागि हाम्रो सनातन परम्परामा हाम्रो भूमिका कहाँनिर छ र हामीले के गरिरहेका छौँ र के गर्दा चाहिँ त्यो जो मनुष्य जीवन छ त्यो सफल हुन्छ र एउटा पशु पक्षी कीट पतङ्ग रुख बिरुवा ढुङ्गा मुढा यी सबभन्दा मनुष्यलाई किन श्रेष्ठ मानिएको हो र त्यो श्रेष्ठताको सिद्धिका लागि मैले के गरिरहेको छु, वास्तवमा मैले मेरो एउटा व्यक्तिको एउटा जीवको कुरासँग यो विषय सम्बन्धित छ, न कि संसारमा कसले कहाँ के गरिरहेको छ र त्यसको आधारमा मैले यहाँ केही गर्नु छ भन्ने जो मान्यता छ, यही मायाको एउटा ठुलो विकलता हो, मायाको एउटा ठुलो प्रताडना हो, मायाको एउटा ठुलो भ्रम जाल हो भनेर उल्लेख गरिएको छ। यसमा हाम्रो कर्तव्यलाई, मेरो कर्तव्यलाई, म एउटा व्यक्तिको कर्तव्यलाई कसरी निश्चित गरेर अगाडि त्यही पथमा हिँड्न सकिन्छ, त्यो कहाँ व्यवस्था गरिएको छ, कसले हामीलाई गाइड गर्छ अर्थात् निर्देशित गर्छ र हामी कसलाई विश्वास गरेर कसरी हामी सफल हुन सक्छौँ र पुनः यो पशु पक्षी कीट पतङ्ग रुख बिरुवाको योनिमा शरीरमा जानु नपरोस् र सुखपूर्वक आनन्दपूर्वक आफ्नो आराध्य देवको शरणमा निरन्तर रूपमा सेवामा रहन पाइयोस्, वास्तवमा हाम्रो उद्देश्य यही हो। यहाँनिर एउटा प्रश्न आउँछ, तैँले भन्दैमा यो कुरा हुने देखिन्छ र त्यस्तो त हामी त कतै देख्दैनौँ। संसारमा पैसा, सम्पत्ति, प्रतिष्ठा, कीर्ति, यस ऐश्वर्यको जुन एउटा आकर्षण छ, यसलाई तैँले भन्दैमा हामीले छोड्नुपर्ने, मैले छोड्नुपर्ने कहाँ के छ यो नियम? यस्ता कार्यक्रमहरू भइरहन्छन्, बनिरहन्छन्, हामी सुनिरहन्छौँ। वास्तवमा यो हामीले हृदयमा प्रकट हुने भावलाई स्वीकार गर्नैपर्छ। तर कार्यक्रम बन्छन्, सबै कार्यक्रम सम्मानित छन्, सबै कार्यक्रमको उद्देश्य जीवको सुख शान्ति र समृद्धिमा नै मूल रूपमा त्यसको उद्देश्य रहेको हुन्छ। तर आदरणीय श्रोता, वास्तवमै मनुष्य जन्मको सफलता, मनुष्य त एउटा बलात्कारी पनि मनुष्य भनिएको छ, अपराधी पनि मनुष्य नै छ र जेलमा पनि मनुष्य छ, संसारमा स्वतन्त्र पनि मनुष्य छ, धनी पनि मनुष्य छ, साधु पनि मनुष्य छ, डाका पनि मनुष्य छ, चोर पनि मनुष्य छ र एउटा समाज सुधारक पनि मनुष्य हो। मनुष्यहरूको विविध अवस्थामा एउटा सुख र शान्तिपूर्वक कुन मनुष्य आनन्दित भएर जीवनयापन गरेर जीवन पछिका जो अवस्थाहरू छन् तिनीहरूलाई सुधार्ने प्रयत्न कहाँ कसले गरिरहेको छ, के त्यसलाई हामीले हेर्नु पर्दैन? के त्यसलाई हामीले विचार नगरिकन अन्धभक्त भएर पैसाको मुठाको पछि मात्रै दौडिँदा कतै पैसाले हामीलाई काहीँ न काहीँ छोड्ने त होइन? के पैसा हामीले खान मिल्छ, के पैसा लाउन मिल्छ? जतिसुकै ठुलो घर बनाए पनि सुत्ने 6 फिटको 3 फिटको खाटमा नै हो, चाहे 10 फिटको लम्बा 20 फिटको चौडा जस्तो सुकै पलङ बनाए पनि निद्रा त मनुष्यको मनको शान्तिमा निर्भर छ। त्यो निद्रा पाइएन भने खाटको के काम? सम्पत्ति छ, खान हुँदैन, रोग लागिसकेको छ, त्यो सम्पत्तिको के काम? उही मेरो सम्पत्ति छ, म प्रतिष्ठित छु, मलाई सबैले मान्छन् र म धनी छु, यति सम्पत्तिको म मालिक हुँ भनेर हिसाब गर्दा गर्दै जीवन त्याग गरेपछिको परिणाम के हामीले विचार गरेका छौँ? त्यो हुने अवस्थाका मनुष्यहरू दौडिरहेका छन् जङ्गल जङ्गलमा, साधु सन्तहरूको कुटीमा, रुख बिरुवाको फेदमा, हे प्रभु, हे साधु, म तिमीलाई दान गरेर पुण्य आर्जन गर्न चाहन्छु, शान्ति आर्जन गर्न चाहन्छु, मेरो यति दान लिदेऊ, मेरो यति दान लिदेऊ भन्नेहरूलाई साधु सन्तहरूले तिरस्कृत गर्दै भगाएका कहानीहरूलाई हामीले विचार गर्नु पर्दैन र वास्तवमा यिनै कुराहरूको एउटा जिरिङ्ग
पार्ने जो एउटा भित्रैदेखि हृदयलाई उद्वेलित गर्ने जो एउटा अवस्था छ त्यसलाई वास्तवमा शास्त्रले उल्लेख गरेको छ र त्यो शास्त्रमा उल्लेख भएको विषय सबैले शास्त्रको अध्ययन गर्न सकिँदैन आफ्नो समय अनुकूल हुँदैन भाषागत विषयहरू पारिभाषिक शब्दहरूको कारणले र त्यो परम्परामा आएको कारणले सबैले त्यसलाई सहज रूपमा बुझ्न र त्यसको अध्ययन अध्यापन वास्तवमा क्लिष्ट रहेको हुनाले नै वास्तव यी भगवत चर्चाहरूलाई विभिन्न कोणबाट मनुष्यहरूको हृदयमा पुर्याउने जो एउटा संसारभरि नै भगवान्को कृपाले जो एउटा व्यवस्था चलिरहेको छ त्यसैको एउटा हाम्रो हामी पनि सानो एउटा भाग हो र सानो एउटा प्रयत्न हो यो भगवान्कै कृपाले यो प्रयत्न भइरहेको हुनाले यसमा हामी सहभागी छौँ र यसबाट हामीले लाभ प्राप्त गर्ने सम्भावना छँदैछ किनभने सबै यस्तै व्यवस्था मार्फत नै यो अगाडि बढ्ने गर्छ आदरणीय श्रोता हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन कार्यक्रममा यो भगवत चर्चाको विषयलाई कसकामा कसरी स्वीकार गर्न सकिन्छ कसले कसरी स्वीकार गर्न सकिन्छ कहाँ को अधिकारी हो भन्ने कुराको हामी संक्षिप्त चर्चा गर्दैछौँ र अब हामी आजको विषयतर्फ अग्रसर हुन्छौँ आजको विषय छ श्रीमद् भागवतको विषय श्रीमद् भागवत कथा साप्ताहिक रूपमा 7 दिनको लगाउने गरिन्छ र त्यो श्रवण गरिन्छ त्यो श्रवण गर्दा वास्तवमा त्यहाँ के छ र के को श्रवण गराइन्छ संस्कृतमा भनिन्छ अलिअलि अर्थ गरिन्छ कुरो खासै बुझिँदैन तर त्यो सबैले लगाउने एउटा व्यवस्था छ मरेकोमा जिउँदो भएकोमा उन्नतिका लागि कल्याणका लागि भागवतको कथा सुन्ने गरिन्छ र भागवतमा के विषय चाहिँ बताउनु भएको छ त भागवत बताउनेले नै बताएको कुरालाई हामी संक्षिप्तमा सुनौँ र सुताजी भन्नुहुन्छ सुताजीले नि भागवतमा कथा भन्नुहुन्छ सुकादेवजीले पनि भन्नुहुन्छ उहाँहरू फरक प्रसङ्गमा फरक ठाउँमा यी कथाहरू हुने गरेका छन् सुता उभाच नमो धर्माय महते नमो कृष्णाय वेदसे ब्राह्मणे भ्यो नमस्कृत्य धर्मान् वक्षे सनातनम् सुताजी भन्नुहुन्छ भगवत भक्तिरूप महान धर्मलाई नमस्कार छ विश्वविधाता भगवान् श्रीकृष्णलाई नमस्कार छ अब म ब्राह्मणहरूलाई नमस्कार गरेर श्रीमद् भागवतोक्त सनातन धर्मको संक्षिप्त विवरण भन्नेछु भनेर यो सुताजीले श्रीमद् भागवतमा नै भन्नुभएको यो पद्य हो यस श्रीमद् भागवतमा सर्वपापहारी स्वयं भगवान् श्रीहरिको सङ्कीर्तन भएको छ उहाँ नै सबैको हृदयमा विराजमान सबै इन्द्रियका स्वामी र प्रेमी भक्तहरूको जीवनधन हुनुहुन्छ अत्र सङ्कीर्ततः साक्षात् सर्वपापहरू हरि नारायण ऋषिकेशो भगवान् सततम् पति भनेर सुताजीले उल्लेख गर्नुभएको छ सुताजी अगाडि भन्नुहुन्छ यस श्रीमद् भागवतमा परम रहस्यमय अत्यन्त गोपनीय ब्रह्म तत्त्वको वर्णन भएको छ ब्रह्म त्यही हो जसले सृष्टिलाई आफ्नो एक अंशमा लिएको छ र धारण गरेको छ र त्यसमा विभिन्न लीलाहरू गर्ने गर्दछ त्यही ब्रह्ममा नै यस जगतको उत्पत्ति स्थिति र प्रलयको प्रतीति हुने गर्छ प्रलयको प्रतीति हुने गर्छ त्यहाँ देखिने गर्छ ब्रह्म त्यही रूपमा रहेको हुँदैन भनिएको छ यस पुराणमा त्यही परम तत्त्वको अनुभवात्मक ज्ञान र त्यसको प्राप्तिको साधनहरूको स्पष्ट निर्देश गरिएको छ भनेर सुताजी भन्नुहुन्छ जसले भागवतको कथा सुनाइरहनु भएको छ अत्र ब्रह्म परम गुह्यम जगत प्रभवाप्ययम ज्ञानम च तदुपाख्यानम प्रोक्तम विज्ञान संहितम अब हामीले अलिकति यहाँ बुझ्न सक्छौँ भागवतको रहस्यलाई भागवत किन 7 दिनको लगाइँदो रहेछ र 7 दिन कथा श्रवण के को गरिँदो रहेछ भन्दा यसमा परम रहस्यमय अत्यन्त गोपनीय ब्रह्म तत्त्वको वर्णन गरिएको छ त्यो ब्रह्म तत्त्व जो हाम्रो हृदयमा अनुभूतिमा मात्रै आउने गर्दछ त्यही ब्रह्ममा नै यस जगतको जो यो सृष्टि छ यो सृष्टिको उत्पत्ति हुने गर्दछ स्थिति रहन्छ अहिले जो वर्तमान छ र प्रलय भविष्यमा जो प्रलय हुन्छ त्यसको प्रतीति हुने गर्छ त्यो ब्रह्ममा त्यो ब्रह्ममा त्यो रहने भन्ने होइन त्यसमा देखिने गर्छ जस

कहनको अनुभव हुने ज्ञान र त्यसको प्राप्तिको साधनहरूलाई चाहिँ यस श्रीमद् भागवतमा बताइएको हुनाले यसलाई सम्पूर्ण रूपमा श्रवण गर्ने र सम्पूर्ण पक्षबाट यसको श्रद्धा र विश्वास प्रकट गर्ने गरिएको हो भनेर सुताजीले उल्लेख गर्नुभएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा श्रीमद् भागवतको विषयको चर्चा गर्दैछौँ। के छ श्रीमद् भागवतमा र किन सुनिन्छ श्रीमद् भागवत, किन लगाइन्छ श्रीमद् भागवत कथा र किन यो सारा ऋतुमा पनि यो लगाइन्छ, विशेष उत्सवमा पनि यसको कथा श्रवण गरिन्छ र जीवनका हरेक पाटाहरूमा श्रीमद् भागवतलाई स्वीकार गरिन्छ, तर व्यवहारमा चाहिँ त्यसले निर्देश गरेका विषयहरूलाई लागू गर्न आनाकाना गरिन्छ, के रहेछ त्यसमा त्यो हामी हेरिरहेका छौँ, चिन्ता गरिरहेका छौँ। र सुताजीले नै जो भागवतका कथाकार हुनुहुन्छ, उहाँले 88,000 ऋषिहरूलाई उहाँले ब्रह्मसूत्रको एउटा लामो अवसरमा यो सुनाउनु भएको कथा हो। शुकदेवजीले परीक्षितलाई 7 दिनमा सुनाउनु भएको कथा हो र शुकदेवजीले परीक्षितलाई मुक्ति दिलाउनु भयो। यही कथा मार्फत त्यही भागवत कथाको घर घरमा वर्णन हुने गर्छ र त्यसमा भएका विषयहरू जो सुताजी हुनुहुन्छ उहाँले भन्दै हुनुहुन्छ। यस महापुराणमा भक्ति योगको निरूपणका साथै भक्ति योगद्वारा उत्पन्न एवं स्थिर राख्ने वैराग्यको पनि वर्णन भएको छ। यसमा भक्ति योग र भक्ति योगलाई स्थिर राख्ने वैराग्यको पनि वर्णन भएको छ अरे। त्यसैले यो भक्तहरूको प्राणधन हो भनिएको छ। योग धारणाद्वारा शरीर त्यागको विधि, अवतारको कथा, भगवानको अवतारको कथा, महत्त्व आदिको क्रमले प्राकृतिक सृष्टिको उत्पत्ति आदि विषयहरूको पनि यसमा वर्णन भएको छ। त्यसैले यो माननीय ग्रन्थ हो, किनभने यो भगवत स्वरूप हो। श्री कृष्ण भगवान जब यो सृष्टि को जो उहाँको अवतारको एउटा लीलालाई सम्वरण गरेर जाने बेलामा उद्धवजीले भगवान हजुर गइबक्सेपछि अनि जीवले कसको शरणमा कसरी जाने भन्दा म श्रीमद् भागवतको रूपमा यही धरतीमा रहन्छु भनेर भगवानले भन्नुभएको कुरा पनि उल्लेख गरिएको छ। त्यसैले त्यतातर्फ पनि हाम्रो दृष्टि जान आवश्यक छ। वर्णाश्रमको अनुकूल आचरण, तपस्या र अध्ययन आदिका लागि जुन ठुलो परिश्रम गरिन्छ त्यसको फल केवल यश अथवा लक्ष्मीको प्राप्ति हो, तर भगवानको गुण, लीला, नाम आदिको श्रवण, कीर्तन आदिले त भगवानको श्री चरण कमलको अविचल स्मृति प्रदान गर्दछ भन्दै सुताजी भन्नुहुन्छ। यसः श्रियामेव परिश्रम परो वर्णाश्रमाचार तप श्रुतादिषु अविस्मृति श्रीधर पाद पद्मयो गुणानुवाद श्रवणादिवीर हरे भनेर यसरी उल्लेख गरिएको छ। यही भागवतमा कथाहरू सुन्ने क्रममा हामीले सुन्न पाउने यिनै विषयहरूको चर्चा त्यहाँ भएको हुनाले यसलाई शास्त्रहरूमा प्रमुख स्थानको शास्त्र भनिएको छ र पुराणमा यो 18 पुराणमध्ये यो अन्तिम पुराण हो र यो फलरूप हो भनेर नाभाजीले भक्तबालमा उल्लेख गर्नुभएको छ। त्यसैले यसप्रति श्रद्धान्वित हुँदै अगाडि बढ्ने प्रेरणा भगवान्ले हामीलाई दिनुहोस्, यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेशमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। नमो धर्माय महते, नमः कृष्णाय वेदसे, ब्राह्मणेभ्यो नमस्कृत्य धर्मान् वक्षे सनातन। नमस्कार।

नमस्ते, गुड मर्निङ। बिहानको समय अहिले 6:38 गइसकेको छ। बेलायतमा बिहानको समय छ र अहिले आज सूर्योदयको टाइम बिहानको 6:03 जाँदा भएको हो। अलि छिटै अँध्यारो भएको जस्तो आभास हुन्छ हामीलाई। यतिखेर त निकै उज्यालो नै हुन्थ्यो, तर अहिले चाहिँ छिटै अब निकै लामो समयसम्म अँध्यारो भएको आभास भइरहेको छ। अनि बेलुका पनि साँझ पख पनि छिटो छिटो नै रात परेको आभास भइरहेको छ। बिहानको 6:03 जाँदा आज लन्डन एरियाबाट सूर्योदयको टाइम रहेको छ, तर लन्डनमा अहिले बादल लागेर अलिअलि पानी पनि परिरहेको जस्तो देखिन्छ यसो वेदर हेर्दाखेरि। हो होइन, यसो थम्सअप गर्नु होला है त, जनाउनु होला हामीलाई मेसेन्जर मार्फत। र आज 8:01 जाँदा चाहिँ सूर्यास्त हुन्छ लन्डन एरियामा। र अब फुल मुन त नभनौँ, तर पार्सियल यो लुनार इक्लिप्स पूर्णिमाको दिन चाहिँ परेको छ, पर्सि शुक्रबार। र पूर्णिमाको रात हामीले यसपालि अलिकति रातो रातो प्रकारको मुन देख्न सक्छौँ। पूर्णिमाको रातमा रातो रातो प्रकारको जुन हुन्छ हामीले देख्न सक्ने, र पार्सियल इक्लिप अर्थात् यो पार्सियली आधा चन्द्रग्रहण हामीले देख्न सक्छौँ कि यहाँ बेलायतबाट, बेलायतवासीले चाहिँ। र यो चाहिँ रातको बेलामा हो, 28 यो फ्राइडे शुक्रबार 28 अगस्तको बिहानको 3:33 जाँदा लन्डन एरियामा चाहिँ सुरु हुन्छ यो चन्द्रग्रहण लाग्न। अनि बिहानको 5:22 जाँदा चाहिँ पिकमा पुगिरहेको हुन्छ कि, हामीले रातो मुन देख्न सक्छौँ बिहानै अर्ली बर्ड हुनुहुन्छ भने। यो आउने दिनहरू, यो शुक्रबारको कुरा भयो। र शुक्रबार क्यालेन्डरमा अब रक्षाबन्धन पनि परेको छ, होइन? हामीले हिजो अस्तिदेखि भनिरहेका छौँ क्वाटी पुण्य पनि हो, जनै पूर्णिमा सोही दिन परेको छ, तपाईँहरू मनाउनुहुनेछ पक्कै पनि, मन्दिर गएर जनै लगाएर त्यो दिन बिहान तपाईँले शुभ जागरणमा सुन्नु पनि हुनेछ यसबारेमा। अनि नेपालबाट अनि समाचारमा पनि तपाईँले यसबारेमा सुन्नुहुनेछ पक्कै। अब आजको कार्यक्रम नमस्ते युकेलाई अघि बढाउनुपर्छ। अघि अमीर राईले गाउनुभएको गीतबाट कार्यक्रमलाई सुरु गऱ्यौँ भने अब सुन्नुपर्छ शीतल अनि सुबानी मोक्तानको स्वरबद्ध प्रस्तुत गीत।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छन्।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: नमस्ते, गुड मर्निङ। फेरि पनि यहाँहरू सबैलाई भर्खरै तपाईँलाई मेरो भेट भएको छ भने न्यानो नमस्कार टक्राउन चाहन्छु। शुभ शुभ समयको कामना पनि गर्न चाहन्छु। बिहानको 6:52 पनि गइसकेको छ। अहिले हामीले अन्जु पन्त र मनोज राजले गाउनुभएको गीत सुन्दै थियौँ। अब द एक्स ब्यान्डको प्रस्तुति सुन्दै अगाडि बढ्ने हो समाचारतिर। आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 10 गते हो। आज बुधबारको दिन, तदनुसार 26 अगस्त 2026 दिन हो आज। र जनै पूर्णिमा आउनै लाग्यो। रक्षाबन्धन भोलि पर्सिको दिनमा, शुक्रबारको दिनमा हो। र त्यसपछि त गाई जात्रा, शनिबारको दिनमा काठमाडौँमा गाई जात्रा हुन्छ। त्यसपछि फेरि लगत्तै आइतबारको दिनमा रोपाई जात्रा परेको छ हाम्रो नेपाली पात्रोमा हेर्दाखेरि क्यालेन्डरमा। र यो आजको अब भदौ महिनाको सुरुवात, अगस्त महिना त सकिने लाग्यो होइन। बिस्तारै अटम सिजनमा प्रवेश गर्दै गर्दाखेरि यसपालि अलि बढी वेट एन्ड विन्डी अटम हुन्छ भन्ने भनाइ छ मौसमविदहरूको। मेट अफिसका अनुसार विशेष गरिकन यो एल नानो, हामीले अस्तिदेखि यसको बारेमा चर्चा गरिरहेका छौँ, एल निनो, यसको कारणले गर्दाखेरि चाहिँ असर हामीलाई पर्न सक्छ। कतिपय ठाउँमा एकदमै सुक्खा हुने, कतिपय ठाउँमा बढी पानी पर्ने, कतिपय ठाउँमा हावाहुरी आउने, होइन, फ्लडिङहरू हुनसक्ने अवस्थाहरू आउन सक्ने, सबै ठाउँमा होइन, यसको असर विभिन्न ठाउँमा विभिन्न तरिकाले पर्छ। सो अहिले यो स्थिति हामीले देखिरहेका छौँ। आज हजुर, अब प्रश्न, यो साताको लागि राखिएको प्रश्न यस्तो छ, एकचोटि सुनौ त।
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो
0: के हो यो चिज, फेरि एकचोटि सोधौँ।
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो। उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो।
0: हजुर, के हो, उज्यालोमा साथ हुने, अँध्यारोमा पुगेपछि हराउने, बस प्रश्न यही नै हो। यो शुक्रबार बिहान 8 बजीसम्म उत्तर पठाइदिनु होला। अब मिड विकमा छौँ हामी, आज बुधबारको दिन हो, भोलि समय भोलि छ अनि पर्सि बिहान 8 बजीसम्म समय छ। पर्सि 9 बजी त हामीले लकी विनरको नाम एनाउन्स गरिहाल्छौँ, कसको नाम निस्किन्छ उहाँको नाम एनाउन्स गरेर छुट्टिन्छौँ। अब गीत सुन्न पर्छ फेरि अर्को एउटा, द एक्स ब्यान्डको प्रस्तुति छ यो बेलामा, र यो गीत 7 बजीसम्म सुन्छौँ अनि 7 बजे समाचारपछि फेरि पनि भेट्छौँ हामी अर्को गीतका साथ, र त्यतिखेर हाम्रा विविध सर सामग्रीहरू लिएर उपस्थित हुने नै छु। विस्तृत जानकारी वेदरको बारेमा हामी अझै नै लिन्छौँ। अहिलेलाई गीत सुन्दै गरौँ।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: भोटेको सीमा तिब्बतर्फबाट अचानक भीषण बाढ़ी आएको छ। बाढ़ीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। डीएसपी अशोक थापाले गत वर्षको भन्दा कम्तीमा 10 गुणा ठूलो विनाशकारी बाढ़ी आएको बताउनु भएको छ। जिल्ला प्रहरीबाट कोहीसँग पनि सम्पर्क गर्न नसकिएको र दर्जनौ बस्तीका साथै बजारहरू बगाएको उहाँले बताउनु भएको छ। आज बिहान 9 बजेतिर रसुवा जिल्लाको टिमोरी बजारमा आकस्मिक बाढ़ी आएको हो। टिमोरी बजारका बस्तीमा ठूलो क्षति पुगेको छ। भोटेको सिन नदीमा आएको बाढ़ीले नुवाकोटसम्मै ठूलो क्षति पुर्याएको छ। नुवाकोटका सहायक प्रमुख जिल्लाधिकारी कृष्ण प्रसाद हुमागाई प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको बाढ़ीमा राहत र उद्धारका लागि निजी कम्पनीका हेलिकप्टर समेत स्ट्याण्ड बाई राख्न निर्देशन दिनुभएको छ। प्रधानमन्त्री शाहले रसुवाको बाढ़ीमा उद्धार राहत र खोजी कार्यका लागि सबै हेलिकप्टरलाई स्ट्याण्ड बाई राख्न भन्नुभएको हो। फेसबुकमा लेख्दै वहाँले राहत उद्धारका लागि नेपाली सेना सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको र अरू जिल्लाबाट पनि अतिरिक्त जनशक्ति परिचालन गरिएको बताउनु भएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न सम्बन्धित सीडीओलाई निर्देशन दिएको वहाँको भनाइ छ। प्रधानमन्त्रीले केही बेरमै बस्ने गरी उच्च स्तरीय बैठक पनि बोलाउनु भएको छ। भोटेको सी नदीमा आएको बाढ़ीले नुवाकोटसम्मै ठूलो क्षति पुर्याएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाई
4: पाइनाको त्यो पोराको लेन्दे खोलाको बाढी यसपालि पनि आयो। अब यहाँ नुवाकोटमा त घाम लागिरहेको छ तर बाढी आयो है। अब रसुवाको टिमुरे बजार छ्याप्रेबेसी बजार यता जुन बेत्रापति बजारदेखि लिएर नुवाकोटको त्रिशुली बजार एरियाको यहाँ धेरै खोला किनार त्रिशुली नदी किनारका बस्ती सरकारी कार्यालय र भौतिक संरचना पुलहरू केही पनि बाँकी छैन।
3: यो कति बेला कहाँबाट आएको भनेर के जानकारी छ यो बाढी?
4: हामीलाई चाहिँ यसको चाहिँ बाढीको एलर्ट आउन साथ हामीले खोला छेउका नदी छेउका चाहिँ बासिन्दाहरूलाई चाहिँ सुरक्षित रहनु भनेर चाहिँ माइकिङ गर्ने व्यवस्था पनि गऱ्यौँ। यो चाहिँ करिब 9 बजे पछिको समयमा चाहिँ यहाँ चाहिँ नुवाकोटसम्म बाढी आइसकेको अवस्था हो। यहाँको चाहिँ भौतिक संरचनाहरू अब सडक पुल बस्ती बजार होइन सरकारी कार्यालयहरू कारागारसम्ममा क्षति पुर्याएको अवस्था छ।
3: कसरी सुरक्षित रहने के उपायहरू अपनाउनु भएको छ? अहिलेसम्मको क्षति के छ?
4: क्षति अहिलेसम्म आकलन गर्न सकिएको छैन। त्यो अब मानवीय क्षति र अब अरू भौतिक क्षति धेरै भएको छ। हामी त्यो सूचना सङ्कलन गर्दैछौँ र त्यो सूचना सङ्कलन सँगसँगै हामी यहाँ त्यहाँ रेस्क्यु टिमहरू हामी यहाँ परिचालन गरेका गर्दैछौँ। सब बल चाहिँ हामी मगाएर चाहिँ परिचालन गर्दैछौँ। हामी यसरी छौँ है हजुर।
3: बाढ़ीका कारण रसुवामा 28 प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 19 जना र सशस्त्रका 9 जना प्रहरी सम्पर्कविहीन भएका हुन्। बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी दीपक रेग्मीका अनुसार रसुवागढ़ी प्रहरी चौकीका 22 प्रहरी मध्ये 9 जना मात्र सम्पर्कमा आएका छन्। अरू 13 जना सम्पर्कविहीन भएका छन्। यस्तै साप्रुबेसीमा पनि 6 जना प्रहरी हराइरहेका छन्। त्यहाँ 9 जना प्रहरी रहेकोमा 3 जना मात्र सम्पर्कमा आएको र अरू सम्पर्कविहीन रहेको पनि डीआईजी रेग्मीले बताउनु भएको छ। यस्तै टिमुरे बीओपीका 9 जना सशस्त्र पनि सम्पर्कविहीन छन्। बाढ़ीले प्रहरी कार्यालय पनि बगाएको छ। विपद प्रभावित क्षेत्रमा 3 वटै सुरक्षा निकाय परिचालन गरिएको छ। खोज तथा उद्धारका लागि नेपाली सेनाले 2 वटा हेलिकप्टर सहितको टोली परिचालन गरेको छ। उद्धारका लागि नेपाली सेनाले धुन्चे र स्वरधादिङको गजुरीबाट टोली परिचालन गरेको छ। यस्तै भोटेको सीमा तिब्बतर्फबाट अचानक भीषण बाढ़ी आएपछि उद्धारका लागि नेपाली सेनाका 2 वटा हेलिकप्टर रसुवाका लागि उडेका छन्। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार 2 वटा हेलिकप्टर बाढ़ी प्रभावित क्षेत्र रसुवातर्फ गएका हुन्। थप अर्को हेलिकप्टर पनि जाने तयारीमा रहेको उहाँले बताउनु भएको छ। त्यहाँको पछिल्लो अवस्थाबारे हामीले जिल्ला प्रशासन कार्यालय र सुवाका सहायक प्रमुख जिल्लाधिकारी ध्रुव प्रसाद अधिकारीसँग सोधेका छौँ।
5: ठुलो मात्रामा बाढी गएको छ। अब क्षति एकदम ठुलो क्षति भएको देखिन्छ। र सबै एकदम ठुला 2 वटा बजारहरू टिमोरे चाहिँ लगभग 100% भएको छ। उद्धार कार्य चाहिँ अब बाहिर रोड गर्न सक्ने अवस्था छैन। अब इन्फ्रास्ट्रक्चर गएको छ। हामीहरूले चाहिँ हेली मार्फत उद्धार कार्य कन्टिन्यू भइरहेको छ। त्यतिको विवरण आउन टाइम लाग्छ।
3: रसुवाको भोटेको सी नदीमा आएको बाढ़ी पहिरोका कारण ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग र पासाङ लामो राजमार्ग हुँदै सञ्चालन हुने सार्वजनिक सवारी साधनमा रोक लगाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी परीक्षक एसपी नरेश राज सुवेदीले काठमाडौँबाट पृथ्वीराज मार्ग हुँदै चितवन लगायत पश्चिम पोखरा लगायत पश्चिम गोर्खा लम्जुङ धादिङ नुवाकोट र रसुवा लगायत जिल्लामा जाने सवारी साधन काठमाडौँमा रोकिएको जानकारी दिनुभएको छ। खबर यति नै, नमस्कार।

वेलकम ब्याक, नमस्ते, गुड मर्निङ. फेरि पनि आज बिहानीको यो सो नमस्ते युकेमा न्यानो स्वागत गर्छु म आशा स्लासफुलमा. यहाँ बिहानको 7:09 गएको छ. हामीले हेमन्त शिशिरले गाउनुभएको गीत सुन्दै थियौँ. अब अन्य गीतहरू पनि रहेका छन्, यहाँहरूले हिजो भन्नुभएको गीत पनि हुन्छन्. आजको यो सो नमस्ते युके सञ्चालन भइरहेको छ बेलायतबाट. फेरि पनि यो विकडेजमा सञ्चालन हुने कार्यक्रम हो, 9 बजीसम्म सञ्चालन हुने गर्छ. आशा गर्छु 9 बजीसम्म साथै रहनुहुनेछ र बियोन्ड द्याट त्यसपछि पनि साथ रहनुहुनेछ. यहाँहरू काठमाडौँबाट विनोदाय आइपुग्नुहुनेछ काठमाडौँको सौगात कार्यक्रम लिएर, र तपाईँलाई त्यहाँका ताजा ताजा खबरहरू सुनाउनुहुनेछ. नेपालको एकदम समसामयिक ताजा विषय वस्तुहरूमा उहाँहरूले अन्तर्वार्ताहरू गर्ने गर्नुहुन्छ र खबर पनि सुनाउनुहुन्छ. आजको नयाँ ताजा खबर त सुनिसक्नुभयो भर्खरै हाम्रा समाचारकर्मीबाट, जो उहाँहरू चाहिँ कहाँ हुनुहुन्छ, BFBS संवाददाता न्युज टिम काठमाडौँमा नै रहेका छन् र उहाँहरूबाट पालै पालो समाचार तपाईँले हरेक घन्टा सुन्ने गर्नुहुन्छ. र यतिखेर चाहिँ अब बेलायतको वेदर मौसमको चर्चा गर्न लागिरहेको छु र यहाँ येल्लो वेदर वार्निङ जारी गरेको छ मेट अफिसले. र यो येल्लो वेदर वार्निङ चाहिँ किन इस्यु गरेको भन्दाखेरि, हेभी रेन, भारी वर्षा र थन्डर स्टोर्म, यो चट्टान मेघ गर्जनसहित पानी पर्ने कारणले गर्दाखेरि यसको येल्लो वार्निङ चाहिँ जारी गरिएको छ. यो चाहिँ बुधबार र बिहिबार गरिकन आज अनि भोलि विशेष गरिकन इस्ट वेल्स, मिडल्यान्डतिर, नर्दर्न इङ्ल्यान्ड, इस्ट एङ्ग्लिया, साउदर्न इङ्ल्यान्ड होइन, इन्क्लुडिङ लन्डन, लन्डनलाई पनि समेटेर चाहिँ यो वार्निङ जारी गरिएको छ. र आज बुधबार बिहान, अघि राति हो, बिहानै 3 बजेदेखि नै यो येल्लो वार्निङ सुरु भइसकेको छ र यो चाहिँ भरे रातिको 10 बजेसम्म रहन्छ भन्नु पर्यो. यो यो थन्डरस्टर्मको लागि र यो चाहिँ आज र आज मात्रै होइन भोलि पनि रहन्छ. विभिन्न ठाउँमा चाहिँ थन्डरस्टर्म होइन पानी पर्ने र एकदम धेरै पानी पर्ने, 1 घन्टामै 20-30 mmसम्मको पानी पर्ने सम्भावना छ र कतिपय ठाउँमा 40-50 mmको पानी पर्न सक्छ. र यो आज बुधबार चाहिँ कहाँ कहाँ भन्दाखेरि चाहिँ सेफिल्ड भयो, स्टकपोर्ट, नटिङहाम, बर्मिङहाम, पिटरबरो, इप्सिच अनि ब्यानबरी, ग्लोस्टर, लन्डन, बेजिङ, स्टोकतिर चाहिँ येल्लो वार्निङ छ आज होइन. र अझै यो वार्निङ चाहिँ अझै धेरै ठाउँमा फैलिन्छ, अझै माथितिर पनि फैलिन्छ. भोलि सेकेन्ड वेदर वार्निङ चाहिँ भोलि बिहिबारको दिनमा रहेको छ, बिहान 6 बजेदेखि नै राति 10 बजेसम्म बिहानको. यो चाहिँ अब मिडल्यान्ड, वेल्स, नर्दर्न इङ्ल्यान्डमा चाहिँ फैलिन्छ र यो चाहिँ अब एकदम बढी पानी पर्ने, मेघ गर्जन हुने, थन्डरस्टर्म हुने, थन्डरस्टर्मको लागि पनि वेदर वार्निङ छ होइन. र यस्तो यो चाहिँ कहाँ कहाँ छ भने बिहिबार चाहिँ माथि सेटल, नर्थ ल्याटन, लिड्स, हल, लिभरपुल, डर्बी, बर्मिङहाम, कार्डिफ, अक्सफोर्ड, ब्रिस्टल, क्याम्ब्रिज, ग्रान्थाम माथिसम्म रहेको छ, लिभरपुलको पश्चिमी इलाका सबै नै. र यो यहाँसम्म चाहिँ फेरि बिहिबारको दिनमा रहेको छ है येल्लो वार्निङ. सो अलिकति सजग रहनुहोला, बढी पानी पर्ने अनि मेघ गर्जन पनि हुने, चट्टाङ पर्ने सम्भावनाहरू रहेका छन्. सो यसको लागि वेदर वार्निङ जारी गरिएको छ. यो भोलि र पर्सिको कुरा भयो र अब पानी आज रातिदेखि नै परिरहेको छ तल दक्षिणी भेगदेखि होइन. अहिले लो प्रेसर छ बेलायतमा, लो प्रेसर भनेपछि यो लो प्रेसरले चाहिँ पानी तल दक्षिणी भेगतिरबाट लिइरहेको छ, ल्याइरहेको छ बेलायतमा. र बिहान पख अलि रातिको समयमा राति 3 बजीदेखि भनेपछि तपाईँले त्यो रातिको 3 बजी अलि भारी नै अनुभव गरिसक्नु भएको छ पानी होइन. र इस्ट एङ्ग्लियातिर भयो, अब बिस्तारै फैलिँदै जान्छ यो वेल्सको उत्तरी इलाका, मिडल्यान्ड, मध्य भूभागतिर, इङ्ल्यान्डको भनिहाल्यो कहाँ कहाँ वेदर वार्निङ छ भनेर होइन. र अरू ठाउँमा चाहिँ घमाइलो अलिअलि हुन्छ, फेरि सुक्खा पनि हुन्छ, बादल पनि लाग्छ. इङ्ल्यान्डमा भयो, इङ्ल्यान्डको दक्षिणी भेगतिर पछि फेरि दिउँसोको समयमा अलिकति आकाश पनि उग्रन्छ र माथि स्कटल्यान्डमा पनि हो, त्यता आकाश उग्रन्छ. नर्दर्न आयरल्यान्डतिर प्रायः बादल लागिरहन्छ आज बुधबारको कुरा गर्नुपर्दाखेरि. र तापक्रम चाहिँ फेरि यो लो प्रेसर तलबाट हावा आइरहेको, पानी पनि आइरहेको, तर फेरि न्यानो पनि छ है लो प्रेसर हुँदाहुँदै
पनि न्यानो छ लन्डनमा आज 26 लन्डन र कार्डिफ एरियातिर 26 डिग्री सेल्सियस पुग्ने सम्भावना छ म्याक्सिमम टेम्परेचर र लिभरपुल बर्मिङहामतिर 24 बेलफास्टतिर 20 माथि स्कटल्यान्डतिर 18 22 डिग्री सेल्सियसको तापक्रम हुन्छ आजको कुरा गर्यौँ हामीले अब भोलि बिहिबार फेरि पनि पानी पर्दैछ अघि भनिहाल्यौँ कहाँ कहाँ यल्लो वार्निङ छ भनेर र यो यल्लो वार्निङ भएको ठाउँमा एकदमै भारी पानी पर्ने र थन्डरस्टर्म पनि मेघगर्जन पनि हुने चट्टानहरू पनि कतिपय ठाउँमा आउने होइन र दक्षिणी भेगतिरबाट उकालो सर्दै जान्छ यो पानी भोलि बिहिबारको अर्ली आवर्सदेखि नै र यो पानी चाहिँ कस्तो भने अहिले जमिन एकदमै सुक्खा भएर कतिपय ठाउँमा चाहिँ पानी परेकै छैन नि त हो यो एरियामा पानी पर्ने हो र सुक्खा भइरहेको ठाउँमा चाहिँ एकैचोटि भारी पानी पर्दाखेरि फ्ल्यास फ्लडिङ हुन्छ फ्ल्यास फ्लडिङको सम्भावनाहरू पनि रहेका छन् जहाँ जहाँ भारी वर्षा हुन्छ र भोलि पनि त्यस्तै छ अघि भनिहाले कहाँ कहाँ पानी बढी पर्छ भनेर होइन पछि दिउँसो चाहिँ यो नर्दर्न आयरल्यान्ड र स्कटल्यान्डतिर चाहिँ पानी त्यति पर्दैन बादल लाग्छ अनि इङ्ल्यान्डको दक्षिणी भेग चाहिँ दिउँसोको समयमा आकाश खुल्ला हुन्छ फेरि घाम लाग्छ इभन यता इस्ट एङ्ग्लियातिर पनि र भोलि बिहिबारको तापक्रम 24 डिग्री सेल्सियस लन्डनमा नर्थइस्टतिर कार्डिफतिर 23 अरू ठाउँतिर चाहिँ बेलफास्ट भयो लिभरपुल बर्मिङहाम हल एरियातिर 21 डिग्री सेल्सियस हुन्छ भने माथि स्कटल्यान्डमा 18 22 डिग्री सेल्सियस हुन्छ र आगामी यस्तै छ तापक्रम र शुक्रबार पनि पानी त पर्छ इङ्ल्यान्डको दक्षिणी भेगतिर माथि स्कटल्यान्डतिर पानी पर्ने सम्भावना चाहिँ साउथ इस्ट इलाकामा भयो होइन शुक्रबार छ अरू ठाउँ अनि नर्दर्न आयरल्यान्डमा पनि अलिअलि बादल लाग्छ र पानी पर्छ स्कटल्यान्डमा पनि पछि वेल्समा पनि अलिअलि देखिन्छ दिउँसो मध्य भूभागतिर पूर्वी इङ्ल्यान्डतिर घाम पनि लागिरहेको पाउँछौँ हामीले तापक्रम झरेर 22 डिग्री हुन्छ है यो आउने शुक्रबार म्याक्सिमम टेम्परेचर 22 डिग्री सेल्सियस लन्डनमा कार्डिफतिर माथि स्कटल्यान्डमा 17 डिग्री सेल्सियस चिसोपना बढ्दै जान्छ अब छिटो छिटो चिसो आउला जस्तो देखिन्छ होइन यो एल निनोको कारणले पनि यो अलि बढी वेट एन्ड विन्डी मौसम बेलायतमा हुन्छ यो अटम सिजनमा भनिएको छ विन्टर पनि लामो हुने विन्टर पनि छिरी अलि छिटो आउने भनेर अनुमान गरिएको छ अब हेर्दै जाउँ होइन तपाईँलाई हामी जानकारी त गराइहाल्छौँ अब अर्को गीत सुरु गरेको छु मैले तारा प्रकाश लिम्बू र मेलिना राईले गाउनुभएको हो

0: Media. हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुलकर्म रेडियो हो।

B8 को प्रस्तुति थियो यो बिहानको छ सात बजेर 26 मिनट गइसकेको छ यो बेलामा B8 को गीत पछि अब एकैछिन हाम्रो नेपाली पात्रोतिर ध्यान दिउनुहोस् आजको क्यालेन्डर हेरौँ आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 10 गते हो बुधबारको दिन तदनुसार 26 अगस्त 2026 को दिन पर्यो आज र आज चाहिँ मोहम्मद जयन्ती परेको छ मुस्लिम समुदायको लागि आज बिदा छ नेपाली पात्रमा होइन नेपालको कुरा गर्नुपर्दाखेरि र अब भोलि बिहिबार पूर्णिमा व्रत लिनुहुनेहरूको लागि व्रत लिने दिन छ र एक्चुअल पूर्णिमा चाहिँ पर्सि हो फ्राइडे शुक्रबार फुल मुन हामी देख्न सक्छौँ र अलिकति रातो प्रकारको मुन चाहिँ यहाँबाट पूर्णिमाको जुन चाहिँ बेलायतबाट हामी देख्न सक्छौँ रातिको समयमा देख्ने हो पिक चाहिँ बिहानको 5 बजेपछि हुन्छ फुल चाहिँ हामीले त्यो देख्न सक्छौँ र यो छ अब रक्षाबन्धन पर्सि नै हो क्यालेन्डरमा हामीले त्यो पनि अघि निकै चर्चा गरिसकेका छौँ होइन जनै पूर्णिमा अब पर्सि शुक्रबार परेको छ क्वाँटी खाने दिन पनि हो त्यो दिन है क्वाँटी पुरा गेडागुडी मिसाएर चाहिँ त्यो त्यसको सुप खाने दाल खाने चलन छ सो तपाईँले अब कसरी खान रुचाउनुहुन्छ त्यसलाई डिपेन्ड्स तपाईँले बनाउने रेसिपीमा होइन त्यसलाई भुटेर अब त्यसलाई दालको रूपमा खानुहुन्छ कि सुपको रूपमा खानुहुन्छ कि अब झोलको रूपमा खानुहुन्छ कि त्यसलाई गेडागुडीको अचारको रूपमा खानुहुन्छ त्यो तपाईँको खुसी तपाईँले कसरी त्यसलाई बनाउन चाहनुहुन्छ तपाईँलाई कस्तो टेस्ट मनपर्छ त्यो तपाईँको टेस्टमा पनि भर पऱ्यो र अब आजको यो वैदेशिक विनिमय दर हेरौँ र आज मैले यहाँनिर फेरि हामीले सबैले सुनेकै कुरा चाहे तपाईँले अघि सुनिसक्नु भएको छ न्युजमा एनर्जी प्राइस क्याप पनि बढ्छ भन्ने कुरा आएको छ लेटेस्ट फिगर होइन कतिले त्यो एकछिनमा चर्चा गरौँ अहिले आजको वैदेशिक विनिमय दर हेरौँ आज के छ पाउन्ड स्टर्लिङ एकको भाउ आज रहेछ 207.86 रुपियाँ र बिक्री दर 267 पैसा पाउन्ड स्टर्लिङ एकको खरिद दर फेरि एकचोटि 207.86 रुपियाँ छ भने बिक्री दर छ 208.67 रुपियाँ अनि आज सुन र चाँदीको मूल्य 322,100 रुपियाँ प्रतितोला सुनको मूल्य 322,100 रुपियाँ छ भने चाँदी प्रतितोलाको मूल्य छ 4,975 रुपियाँ यो आजको सुन र चाँदीको

ले भयो नेपाल सुनचारी व्यवसाय महासङ्घले तोकेको यो अहिलेको यो क्षणको. अब एनर्जी प्राइस क्याप यहाँ बढ्छ भन्ने भनाइ छ, आज न्युजमा आइरहेको छ यो, र यो चाहिँ 4% यो अक्टोबरदेखि डिसेम्बरसम्म चाहिँ 4% बढ्छ होइन, अक्टोबर नोभेम्बर डिसेम्बरको लागि चाहिँ 4% बढ्दैछ, डिसेम्बरपछि फेरि अर्को क्या अर्को सुरु हुन्छ होइन. र एन्युअली चाहिँ यस हिसाबले हेर्ने हो भने हामीले 60 पाउन्ड बढी तिर्नुपर्ने भयो अक्टोबरदेखि. यो अक्टोबरदेखि तपाईँले नयाँ एनर्जी क्याप गर्नुपर्छ भने चाहिँ तपाईँको पुरानो क्याप सकिन्छ, अथवा तपाईँले चाहिँ अलिक अगाडि नै 6 महिनाको क्याप गर्नुभएको छ भने चाहिँ यो बढेकोमा पर्नुहुन्न. तर तपाईँले गर्नुभएको छैन भने चाहिँ अब अहिले नयाँ क्याप गर्नुहुन्छ भने 4% बढ्दो रहेछ एन्युअली चाहिँ 60% न होइन 5-8 पाउन्डले चाहिँ तपाईँ हाम्रो बिल बढ्छ. यो बिल अहिले बढ्नुको कारण ग्यास बिजुलीको भाव बढेकै कारणले हो. र यो बिजुली ग्यास किन बढिरहेको छ भन्दाखेरि चाहिँ यहाँ बेलायतमा हुन त आफ्नो आफ्नो देशलाई आफ्नो आफ्नो तरिकाले असर गरिरहेको हुन्छ, तर यहाँ बेलायतमा चाहिँ यो ग्यास बिजुलीको यो एनर्जीको मूल्य वृद्धि हुनुको कारण यो क्याप प्राइस बढ्नुको कारण सबै अब इनर्जी सप्लायरहरूले बढाएर होइन हो. र इनर्जी सप्लायरहरूले के गर्छन् भने यो होलसेल ग्यास कुनै पैसा उनीहरूले चाहिँ डिल गर्नुपर्ने हुन्छ, बिडिङ प्रोसेस हुन्छ यो लिने बेलामा, र लिँदाखेरि नै उनीहरूले बढी पैसा तिर्नुपर्ने अवस्था आयो. किन भन्दाखेरि उही उता मिडल इस्ट मध्यपूर्वको लडाइँले गर्दाखेरि अशान्तिको कारणले गर्दाखेरि चाहिँ यो सबै भइरहेको पनि हो. र यहाँ बेलायतमा हामीले फेरि कस्तो भने नेचुरल ग्यासहरू धेरै प्रयोग गर्छौँ कि यहाँनिर बर्निङ, जो चाहिँ नेचुरल प्राकृतिक रूपमा निस्केको जुन तेल हुन्छ नि हजुर, त्यो अनि बिजुलीहरू यो विशेष गरिकन ग्यासको कुरा गर्दाखेरि बर्निङ नेचुरल ग्यास हामीले प्रयोग गर्छौँ यहाँ बेलायतमा धेरै चाहिँ, इलेक्ट्रिसिटी पनि त्यस्तै. त्यसरी गर्दाखेरि चाहिँ हामीले बाहिरबाट लिनुपर्ने अवस्था हुन्छ, बाहिरबाट यसरी किन्दाखेरि महँगो पर्न जान्छ, होलसेलमा लिए पनि ग्यासको प्राइस निरन्तर बढिरहेको छ त्यसैले महँगो नै पर्न जान्छ. र यहाँ युरोपियन कन्ट्रीहरू भन्दाखेरि पनि महँगो पर्न गएको छ. फ्रान्सको हेर्ने हो भने फ्रान्सले चाहिँ अब थोरै चलाउँछ नेचुरल ग्यास, किन भन्दाखेरि फ्रान्सको चाहिँ न्युक्लियर पावर चाहिँ उनीहरूको राम्रो छ, र न्युक्लियर पावरबाट इलेक्ट्रिसिटी जुन उनीहरूले जेनेरेट गर्छन् निकाल्छन् त्यो चाहिँ राम्रो छ, झन्डै 69-69% इलेक्ट्रिसिटी बिजुली त उनीहरूले यो न्युक्लियर पावरबाट निकालिरहेका हुन्छन्, त्यसैले त यहाँभन्दा सस्तो छ. र यो हजुर र यो त्यसै कारणले गर्दाखेरि यहाँको डोमेस्टिक युकेको डोमेस्टिक बिलहरू चाहिँ बढ्न गइरहेको छ. अब हामी अझ विन्टर लाग्नु थाल्यो होइन, अझै क्याप बढ्दैछ, स्थिति छ, यो नयाँ स्थिति त होइन बढी नै रहेको छ. तर पनि सरकारले अब भिएटी जति घटाउने भने पनि यतातिर होलसेल प्राइस पनि बढिरहेको कारणले त्यो प्राइस हामीलाई आइरहेको छ भन्नु पर्यो. अब गीत सुनाउ आउनुहोस्, यहाँ गीत छ रामजी खान अनि अनिता चौलानीले गाउनुभएको गीत सुन्दै अगाडि बढौँ, यसपछि राशिफल लिएर म आउनेछु.

बल्छी काँडैले गीत सुन्दै थियौँ हामीले. अघि मैले रामजी खान र अनिता चौलाने भने होइन, उहाँहरूको स्वर होइन, यो डेफिनेटली होइन, पक्कै पनि होइन, यो 500% होइन. तेजेन्द्र गन्धर्व र रचना रिमालले गाउनु भएको गीत हो यो. हजुर, यहाँनिर गीत एउटाको बज्ने, बाहिर अर्कैको नाम आउने, यो बेला बेलामा हुने गर्छ कि हाम्रो सिस्टममा, त्यसैले गर्दाखेरि. एनिवे, बिहानको 7:36 गइसकेको छ. अब राशिफल आजको लागि सुन्न तयार हुनुहुन्छ भने लेट्स गो. मेष राशितर्फ सबभन्दा पहिले, आज मेष राशिको लागि सामाजिक नयाँ जिम्मेवारी थपिने योग रहेको छ. मेहनत गरेको कामबाट राम्रो परिणाम हात पर्नेछ. आर्थिक विषयमा आमदानी बढ्ला. मन मिल्ने मान्छेसँग भेट्ने भेट हुनाले मनमा उत्साह पनि थपिनेछ. वृष राशिको आज काम पूरा गर्ने अवसर साथै गरेको कामको प्रतिफल एकैसाथ मिल्ने देखिन्छ. आमदानी बढाउने नयाँ उपायबारे सोच पनि आउला. गुरुजनसँगको भेटले केही नयाँ कुरा सिकाउनेछ. घरायसी काममा व्यस्तता बढ्ला. मिथुन राशिको आज नयाँ कुरा सिक्ने र आफ्नो ज्ञान बढाउने मौका मिल्नेछ. काममा देखाएको लगनको प्रसङ्ग, तपाईँको मेहनतको प्रशंसा हुनेछ. छोटो यात्राले नयाँ अनुभव दिलाउला. कार्य चयन गर्दा आवश्यकतालाई पहिलो प्राथमिकता दिनुहोला. कर्कट राशि, आर्थिक कारोबारमा राम्रो सुधार देखिनेछ. गोप्य योजना अघि बढाउने समय छ. परिवारको सदस्यसँग महत्त्वपूर्ण कुराकानी हुन सक्छ. छोटो धार्मिक यात्राको योग पनि जुरेको छ. सिंह राशि, काममा तपाईँको निर्णयलाई अरूले महत्त्व दिनेछन्. नयाँ जिम्मेवारीले व्यस्तता बढाए पनि फाइदा नै हुनेछ. रिसमा बोलीको संयमता नगुमाउनुहोला. कन्या राशिको आज योजना लिएर अघि बढ्दा धेरै काम सहजै पूरा हुनेछन्. कागजी वा प्रशासनिक काममा राम्रो प्रगति हुनेछ. अनावश्यक खर्चतर्फ भने ध्यान दिनु आवश्यक छ. तुला राशि, आज नयाँ व्यापारिक संयोगको योग रहेको छ. कार्यबाट कुनै महत्त्वपूर्ण काम पूरा हुने देखिन्छ. अरूको कुरामा तुरन्त प्रतिक्रिया दिनुभन्दा सोचेर बोल्नु राम्रो हुनेछ. वृश्चिक राशि, आज कठिन काम सम्हाल्ने आत्मबल बढ्नेछ. पुरानो प्रयासबाट आर्थिक लाभ होला. आफ्नो निर्णयमा विश्वास राख्दा नयाँ अवसर प्राप्तिको योग छ. अब धनुराशिको हेरौँ. आज अध्ययन र सिप, नयाँ सिप सिक्ने विषयमा उत्साह बढ्ला. भविष्यको लागि राम्रो योजना बनाउने अवसर मिल्नेछ. समयलाई सही ठाउँमा प्रयोग गर्न सके उपलब्धि हात पर्नेछ. मकर राशिको आज आत्मविश्वास र कामप्रतिको लगाव बढ्ला. आफ्नो कुरा स्पष्ट रूपमा राख्दा लाभ हुनेछ. नयाँ जिम्मेवारीले भविष्यमा राम्रो बाटो पनि खोल्नेछ र अनावश्यक चिन्ता गरेर समय खेर नफाल्नुहोला. कुम्भ राशिको पालोमा आज केही समय एकान्तमा बसेर नयाँ योजना मिलाउन मन लाग्ने दिन छ. साथीको एउटा सहयोग, उपयोगी सुझावले निर्णय लिन सजिलो पनि बनाउला. सावधानी अपनाएर खर्च गर्दा राम्रो हुनेछ. अन्तमा मीन राशि, आज आफूले जानेको सिप प्रयोग गर्दा राम्रो अवसर हात पर्न सक्छ. आर्थिक लाभसँगै नयाँ चिन्जान पनि बढ्ला. स्वास्थ्यलाई व्यवस्था नगरी समयमै आराम गर्नु राम्रो हुनेछ. यो भयो मीन राशिको राशिफल. अब राशिफल पछि फेरि पनि गीत सुन्न पर्छ. अर्को एउटा गीत राखेँ मैले. गीत छ यो सजल नेउपाने र सम्झना पाण्डेले गाउनुभएको छ यो गीत, यो बाजागाजाका साथमा. दाइकी साली भनेर भन्नुहुन्छ कलाकारहरू.

0: यो BFBS गोर्खा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: गगनपुन अनि साथीहरूले गाउनु भएको गीत हामीले यति बेला सुनिरहेका थियौँ. बिहानको 7 बजेर अहिले 49 मिनट पनि गयो गीत सुन्दा सुन्दै. अब यो साताको लागि राखिएको प्रश्न एकचोटि राख्नुपर्छ. यो प्रश्नमा के छ हजुर, हामीले के सोधेका छौँ तपाईँको लागि, होमवर्क के छ यो साता, एकचोटि सुनौ.
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो?
0: हजुर, के हो, फेरि पनि एकचोटि सुनौ त.
1: उज्यालोमा तपाईँको साथ रहन्छ तर अँध्यारोमा हराउँछ, के हो?
0: के हो यो तपाईँहरूको लागि भनेर राखिएको यो प्रश्न, यो साताको लागि यही नै हो. हजुर, आज यो अब आज मिड विक भयो, भोलि अनि पर्सि बिहान शुक्रबार बिहान 8 बजेसम्म उत्तर पठाइदिन नभुल्नु होला. र 9 बजेभन्दा अगाडि छिनोफानो हुन्छ, लक्की विनर को हुनुहुन्छ उहाँको नाम एनाउन्स गरेर मात्रै विकेन्डको लागि हामी छुट्टिन्छौँ. यो शुक्रबार पर्सि शुक्रबार बिहान 9 बजेभन्दा अगाडि यो सबै थोक हुन्छ. र उत्तर फटाफट पठाउँदै गर्नु होला, यहाँहरूको आइर पनि रहेको छ, पठाउँदै गर्नु होला है त. अनि तपाईँहरूको मेसेज पनि म हेर्दैछु, तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा पनि छ यहाँनिर. र आज 8 बजेपछिको समयमा हामीले हेल्थ पोडकास्टको रिक्यापहरू सुन्नेछौँ, र श्री सुनवारजीले तयार पार्नुभएको छ यो. र रिक्यापमा आज तपाईँले सुन्नुहुने चाहिँ केही भाग यो डक्टरहरूसँग गरेको कुराकानी छ, सुन्न नभुल्नु होला. अब फेरि पनि अर्को एउटा गीत राख्नुपर्छ, तपाईँहरूको कार्यक्रम सम्बन्धी चर्चा एकछिनमा हुन्छ. तपाईँहरूको मेसेज पनि म हेर्दैछु है त, किप राइटिङ, लेख्दै गर्नु होला. अहिलेलाई मैले गीत सुनाएँ, यो गीत गाउने कलाकार हुनुहुन्छ योगेश योगी, हजुर योगेश होइन योगी वेश.

यो गिभेशले गाउनु भएको गीत हामीले अहिले सुन्दै थियौँ. अब यसपछि फेरि अर्को एउटा गीत सुन्छ, त्यो गीत सुन्दै हामी अगाडि बढ्ने हो समाचारतिर. र अब समाचार सुन्ने बेला पनि हुन लाग्यो, त्यसैले गीत पनि अब फायर गरौँ भने त. अघि योगी भेषले गाउनु भएको गीत सुन्दै थियौँ. अब गीतपछि हेल्थ पोडकास्ट, गीतपछि तत्काल त होइन तर भरे अहिले 8 बजेपछिको समयमा हो. अब एकछिनमा हामी न्युज सुन्छौँ. यो गीतपछि शिलु अधिकारी श्रेष्ठ गाउँदै हुनुहुन्छ यो गीत, र गीतपछि समाचारका हेडलाइनहरू लिएर यहाँहरू समक्ष उपस्थित हुनेछु. यहाँहरूको मेसेजहरू धेरै छन् देखिरहेको छु. अहिले मैले राख्न अलिकति समय अलि नपुग्ला जस्तो भयो, त्यसैले गर्दाखेरि नेक्स्ट आवरमा छँदैनेछ हाम्रो यो कुराकानी. गीतै सुनौ, अहिले गीत सुरु भइसकेको छ. आउनुहोस् हाम्रो शिलु अधिकारी श्रेष्ठलाई सुनौँ.

0: Pe Line Buddy.
1: On Air.
0: Atma.
1: Ani Smart Speaker ma Bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: उठेको सुमारको बाढी प्रभावित भएका रसुवाका 12 जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। नेपाली सेनाका अनुसार स्याप्रुवेसीबाट 4, मैलुङबाट 2 र थुन्चेबाट 4 जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। बाढी प्रभावितको उद्धारका लागि 12 वटा हेलिकप्टर परिचालन गरिएका छन्। नेपाली सेनाका 4 र निजी क्षेत्रका 8 वटा हेलिकप्टर उद्धारका लागि खटिएको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएका बाढी प्रभावितलाई नेपाली सेनाको मेडिकल टोलीले त्रिशुलीको सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार गरिरहेको जनाएको छ। रसुवा बाढीमा उद्धारका लागि नेपाल प्रहरीले काठमाडौँबाट विपद व्यवस्थापनका 65 प्रहरीलाई प्रभावित क्षेत्रमा पठाएको छ। टोली विपद उद्धारका अत्यावश्यक सामग्री लिएर गएको छ। विपद व्यवस्थापनबाटै स्थलमार्ग हुँदै थप 35 प्रहरी रसुवातर्फ गएका छन्। उनीहरूले पनि विपद उद्धारका सामग्री साथमा लगेको केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले बताउनु भएको छ। रसुवाको बोटीकोसी नदीमा आएको बाढीको प्रभाव धादिङ गुगल्छी मलेखु कटेकिसकेको छ। पृथ्वी राजमार्ग, मुगलिन नारायणघाट राजमार्ग, त्रिशुली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा खाली गर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीले सूचना जारी गर्दै बाढीको बहाव आगामी केही घण्टामा मुगलिन पार गर्दै तलतर्फ जाने क्रम रहेकाले पृथ्वी राजमार्ग, मुगलिन नारायणघाट राजमार्ग तथा त्रिशुली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनिएको छ। त्रिशुली नदी किनारमा रहेका बस्ती र बजार क्षेत्रका स्थानीयलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षित स्थानमा जान र आवश्यक परे तत्काल क्षेत्र खाली गर्न आग्रह गरेको छ। नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनार र आसपासका क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न समेत अनुरोध गरिएको छ। यस्तै चीनतर्फबाट आएको भीषण बाढी बोटेकोसी हुँदै त्रिशुली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट धादिङ र सुवार चितवनतर्फ जाने सवारी साधनलाई रोकिएको छ। बाढीका कारण सड़क तथा नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गा र भीमढुङ्गा नाका हुँदै बाहिरिने सवारी साधनलाई काठमाडौँमै रोकेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमको अवस्था रहेकाले ती सहित जिल्लातर्फ जाने सवारी साधनलाई तत्काल नजान आग्रह गरिएको छ। यसैबीच रसुवामा बिहान आएको भीषण बाढीले पुर्याएको क्षतिको विषयमा छलफल गर्न विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठक बसेको छ। सिंहदरबारको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भएको बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले आगामी कदमबारे सरकारवाला सबैलाई निर्देशन दिनुभएको छ। उहाँले यो विपदको बेला सबैलाई आफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार खोज र राहतमा खटिन पनि अनुरोध गर्नुभएको छ। यसैबीच प्रधानमन्त्री शाहले मन्त्री परिषदको आकस्मिक बैठक बोलाउनु भएको छ। रसुवा बाढीले जनजीवन प्रभावित भएपछि प्रधानमन्त्री शाहले मन्त्री परिषदको आकस्मिक बैठक बोलाउनु भएको हो। सिंहदरबार प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सभा 12 बजे बैठक बस्न लागेको बैठक बस्दैछ। भोटेकोसी नदीमा बिहान आएको ठूलो बाढी सामान्य वर्षाका कारण मात्र नआएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभागका मौसमविद मीन कुमार अर्यालले रसुवा क्षेत्रमा हिजो रातिदेखि आज बिहानैसम्म 7 मिलिमिटर भन्दा बढी वर्षा नभएको बताउनु भएको छ। सिन्धुपाल्चोको पश्चिमी क्षेत्रमा पनि केही बढी वर्षा भएको उहाँले बताउनु भएको छ। भोटेकोसीमा आएको बाढीको प्रकृति हेर्दा वर्षाका कारण मात्र यति ठूलो बाढी आएको हुन नसक्ने मौसमविद अर्यालको भनाइ छ। उहाँका अनुसार बाँध फुटेको, ठूलो हिम पहिरो गएर नदी थुनिएको वा हिम नदीको कुनै भाग फुटेर केही समय नदीको बहाव रोकिएपछि 81 पानी बगेको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ। सम्भावित कारणबारे अध्ययन भइरहेको छ। बाढीको वास्तविक कारण पत्ता लगाउन नेपाल र चीनतर्फको अवस्थाबारे थप जानकारी आवश्यक रहेको विभागले जनाएको छ। भोटेकोसीको भीषण बाढी आएपछि प्रसिद्ध गोसाईकुण्डमा स्नान तथा भ्रमण गर्न गएका आन्तरिक तथा बाह्य पर्यटकहरू पनि प्रभावित भएका छन्। पर्सि जनै पूर्णिमाका लागि गएका यात्रुहरू प्रभावित भएको खबर आएको छ। तीर्थयात्रीका परिवार तथा आफन्तहरूले सम्पर्क गर्दा कोही सम्पर्कमा रहे पनि धेरैजसोको फोन नलागेको भन्दै सामाजिक सञ्जालमा उद्धारका लागि आग्रह गरिएको छ। यस्तै रसुवा भोटेकोसीको बाढीमा फँसेकाहरू करिब 1000 उद्धारका लागि सरकार र प्रशासनलाई गुहारेका छन्। टिमुरे र स्याफ्रोबेसीबाट करिब 1000 जनाको उद्धारको याचना गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा फोन आएको छ। उनीहरूले केही रूखमा त केही डाँडामा बसेको भन्दै उद्धारको पर्खाइमा रहेको बताएको प्राधिकरणका अधिकारीहरूले बताएका छन्। प्रभु बैंकको टिमुरे र स्याप्रोवेसी शाखाका 10 जना कर्मचारी मध्ये 3 जना र नबुल बैंकका 1 जना कर्मचारी बेपत्ता भएको भन्दै खोजी दिन पनि आग्रह गरिएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो BFBS गोर्खा रेडियो हो।

नमस्ते, वेलकम ब्याक. आज बिहानीको यो शो नमस्ते युकेमा फेरि पनि एकपटक हामीले अहिले गीत सुन्दैथ्यौँ. पशुपति शर्मा र समीक्षा अधिकारीले गाउनु भएको. अब पनि गीतपछि फेरि अर्को एउटा गीत छ अनि आजको हेल्थ पोडकास्ट पनि हामी सुन्नेछौँ. यहाँहरूले नै यो सुन्दै आउनुभएको बुधबार 8 बजेपछिको समयमा. अब आजको पत्र पत्रिकाको हेडलाइनहरू एकछिन हेरौँ. आउनुहोस्, आजको पत्र पत्रिकामा सबभन्दा धेरै हामीले एक स्टार कन्ट्री म्युजिक मेगा स्टारको तस्बिर हामी देख्न सक्छौँ. डली प्याटर्न, तपाईँले धेरैले नाम सुन्नुभएको छ. पुरानादेखि अहिलेसम्मका म्युजिक लभरहरूले चाहिँ उहाँलाई असाध्यै मन पराउनुहुन्छ उहाँका गीतहरू. र डली प्याटर्नको 80 वर्षको उमेरमा मृत्यु भएको छ र उहाँको क्यान्सरबाट मृत्यु भयो. र उहाँको मृत्युपछि नै धेरै पत्र पत्रिकाले उहाँको तस्बिर आज छापेका छन् र ट्रिब्युट व्यक्त गरेका छन्। वी विल अलवेज लभ यु डली भनेर पत्र पत्रिकाले लेखेको हामीले हेडलाइनमा उहाँको तस्बिरसहित देख्न सक्छौँ. डेली स्टार अनि मिररले पनि, होइन, इन्डिपेन्डेन्टले पनि, सबै पत्र पत्रिकाले उनकै तस्बिर आज छापेका छन् पत्र पत्रिकामा. गिटार बजाइरहेको कतिमा, होइन, कतिमा चाहिँ उनको त्यो काउबो ह्याट लगाएको है. उहाँको कपाल चाहिँ स्पेसल कपाल कि, उहाँको त्यो सेतो रङको कपाल उहाँले बनाउनुहुन्थ्यो. र कपडा भने उहाँको अचम्म अचम्मको कपडाहरू हुन्थे गिटार बजाउने, होइन. उहाँ चाहिँ गीत गाउने मात्रै होइन, उहाँ चाहिँ राइटर पनि, गीत पनि लेख्नुहुन्थ्यो, होइन. र उहाँ चाहिँ अब पहिल्यैदेखि सङ्घर्ष गर्नुभएको कि, धेरै अगाडिको समयदेखि 70सको, होइन, कन्ट्री म्युजिकहरू उहाँले बनाउनु भयो. यो कन्ट्री अमेरिकन कन्ट्री म्युजिक, हजुर, उहाँले गाउनुभयो. एकदमै राम्रो, उहाँको एक्स्ट्रा अर्डिनेरी लुक चाहिँ झन् त्यो कपालले गर्दाखेरि हुन्थ्यो कि उहाँको. र उहाँले चाहिँ आफ्नो समयमा गरिबी पनि देख्नुभयो, होइन, र एकदमै कडा बन्धनयुक्त. र यो कन्ट्री अमेरिकन कन्ट्री म्युजिक पहिले कस्तो थियो, एकदम बाँधिएको कि कन्ट्री म्युजिक चाहिँ, अब केटीहरूलाई अलिकति राइज गर्न गाह्रो पनि हुन्थ्यो, होइन, त्यस्तो क्षेत्रमा. र उहाँ रेस्ट्रिक्टिभ, अलिकति सेक्सिस्ट पनि हुन्थ्यो, होइन. र त्यो समयलाई उहाँले झेल्दै आउनुभएको र एकदमै पछिल्लो समयमा आएर हाइली सक्सेसफुल रेकर्डिङ आर्टिस्ट हुनुहुन्थ्यो. उहाँ टेलिभिजन फिल्म सेलिब्रेटी भयो, होइन. उहाँ बिजनेसमा पनि उहाँको राम्रो हात थियो, बिजनेस एन्टरप्रेनर पनि हुनुहुन्थ्यो, फिलान्थ्रोपिस्ट पनि हुनुहुन्थ्यो उहाँ. र उहाँको धेरैले प्रशंसा गरिरहेका छन् उहाँको जीवनी, कतिले लेखिरहेका छन् आज पत्र पत्रिकाले, होइन. र उहाँको चाहिँ एकदमै त्यो ब्लन्ड विग थियो नि, उहाँको कपाल जहिले पनि सेतो हुने कि, उहाँको त्यो विग लगाउनु हुँदो रहेछ कि. उहाँको यो आफ्नो बायोग्राफीमै कुराहरू पनि, अटोबायोग्राफीमा लेख्नुभएको कुराहरू पनि कति पत्र पत्रिकाले लेखेका छन्, होइन. उहाँको हेयर ड्रेसर, उहाँले चाहिँ उहाँलाई क्वेसन आएको थियो कि एकचोटि, तपाईँको कपाल बनाउन कति समय लाग्छ होला भनेर भन्दाखेरि, खोइ मलाई थाहा छैन, म कहिले पनि त्यहाँ हुन्न क्या अरे भनेर भन्नुभयो कि. उहाँले विग लाउनुहुन्छ, ब्लन्ड विग, होइन, त्यसैले गर्दाखेरि त्यो भन्नुभएको उहाँले. र उहाँको त्यो कपडाहरू चाहिँ उहाँले आफैले स्वीकार्नु भएको पनि, अलिकति टेस्टलेस प्रकारको, होइन, धेरैसो सेतो हुने, होइन, कपडाहरू अचम्म अचम्मको हुन्थ्यो कि उहाँले. र यो यो यो यो साधारण देखिनुलाई पनि, अलिकति यस्तो प्रकारको चिप देखिनुलाई पनि धेरै खर्च हुँदो रहेछ भनेर उहाँले भन्नुहुन्थ्यो, होइन. र यस्तै गरिकन उहाँको आफ्नो प्लास्टिक सर्जनलाई पनि धन्यवाद दिनुभएको, उहाँले आफ्नो अटोबायोग्राफीमा छ. र उहाँ फेरि मेकअप बिना निस्किनु हुन्थेन अरे कि, उहाँको यस्तै चर्चाहरू पनि पत्र पत्रिकाले गरेका छन् कतिले, होइन. र उहाँ चाहिँ मेकअप बिना निस्किनु हुन्थेन. र एकचोटि अर्थक्वेक, भुइँचालो आउँदाखेरि समेत बाहिर जानु मान्नु भएन अरे कि उहाँ. यो घर ढले पनि ढलोस्, मलाई च्यापि पनि च्यापोस्, म यत्तिकै जान्न बाहिर मेकअप नगरिकन, भन्नुभएको छ कि उहाँले, भन्नुभएको रहेछ अरे साथीलाई जोक गरिकन, होइन. र उहाँको भनाइ चाहिँ के भने, वास्तवमा तपाईँ स्टार हुनुहुन्छ भने चाहिँ त्यो स्टार जो जस्तो स्टार हुनुहुन्छ तपाईँ, होइन, आफ्नो फ्यानले त्यस्तै एक्सपेक्ट गरिरहेका हुन्छन्. त्यसैले गर्दाखेरि तपाईँले आफ्नो लुक चाहिँ फ्यानले जस्तो देख्न चाहन्छन् नि, आशा गरेका हुन्छन्, हो त्यस्तै गरेर निस्किनुपर्छ. तपाईँको रूपलाई चाहिँ मेन्टेन गर्नुपर्छ र त्यसरी नै तपाईँ फ्यानहरूमा आज जानुपर्छ, किन भन्दाखेरि त्यो तपाईँको जिम्मेवारी पनि हो, तपाईँको कर्तव्य पनि हो भनेर उहाँले भन्नुहुन्थ्यो अरे. सो यही कुराहरू आज, होइन, धेरै उल्लेख गरेका छन् उहाँप्रति, धेरैले श्रद्धाञ्जली, अमेरिकनदेखि लिएर विश्वभरि नै म्युजिक जगतले नै उहाँप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ, धेरैले सम्झेका छन्.
र यो छ प्रसङ्ग आज पत्र पत्रिकाभरि नै धेरै भएको र यस्तै गरिकन अर्को चाहिँ बर्मिङह्याम सिटीको कुरा आएको छ. बर्मिङह्याम सिटी तपाईँ जानुभएको होला भित्र होइन. अब त्यहाँ चाहिँ 20 MPH 20 माइल प्रति घन्टाको दरले मात्रै त्यो सिटीमा सहरभित्र यो गाडी कुदाउन पाइन्छ. लन्डनमा धेरै ठाउँमा 20 MPH भइसके 20 MPH भइसकेको छ. अब यहाँ बर्मिङह्याममा पनि हो ए रोडहरू बाहेक अरू चाहिँ त्यहाँ 20 MPH जोनहरू धेरै हुनेछन् त्यहाँभित्र बर्मिङह्याम सहरभित्र. र त्यहाँ चाहिँ के भने कतिले चाहिँ होइन यो एन्टी मोटरिस्ट पोलिसीले त त्यहाँनिर यो ट्राभल गर्न गाह्रो हुने भयो सिटीमा भनेर चाहिँ कतिले भनेका छन् होइन यसको विरोध गर्नेहरूले. तर त्यहाँको काउन्सिलले चाहिँ होइन यो गर्नुपर्छ त्यहाँको चाहिँ सिटीमा चाहिँ कस्तो भने त्यहाँको सिटी सहरलाई चाहिँ गाडीले डोमिनेट गर्नु भएन अरे कि. अबदेखि कारहरूले डोमिनेट कम गर्न पर्ने भयो. कारहरूले कम डोमिनेट गरोस् ताकि मानिसहरू हिँडुन् र साइक्लिङ गरून् ट्राभल गरून् आफ्नो स्वास्थ्यको लागि पनि राम्रो देखिनको लागि पनि त्यहाँ भनेर चाहिँ त्यहाँको काउन्सिलले भनेको रहेछ. सो यसको लागि पनि यो डिजाइन गरिएको हो भन्ने कुराहरू आएको छ होइन. र यो छ अर्को प्रसङ्ग भने. अर्को चाहिँ फेरि अब यहाँ सरकारले नयाँ प्रधानमन्त्री आइसकेपछि वेल्दी पेन्सनरहरू अलिकति बढी पैसा भएका पेन्सनरहरू रिटायर्ड व्यक्तिहरूमा लाई रिटायर्ड व्यक्तिहरूलाई चाहिँ अलि बैजी बढी पैसा तिर्न लगाउनु पर्यो. यता नेसनल इन्सुरेन्स चाहिँ पेन्सनरहरूको इन्कममा रिटायर भइसकेका पेन्सनरहरूको आम्दानीमा चाहिँ नेसनल इन्सुरेन्स पनि काट्ने हो कि भन्ने कुरा आइरहेको छ. अथवा यसबाट फर्दर लेभीहरू लगाउने हो कि होइन त्यहाँबाट पैसा निकाल्ने हो कि भन्ने कुरा आएको रहेछ. र यो सरकारले चाहिँ अहिले यसमा यो सरकारको पब्लिक फाइनेन्स जुन अक्टोबरको 28 तारिक चाहिँ बजेट भाषण हुँदैछ र त्यो बजेट भाषणमा चाहिँ पैसा अब कहाँबाट निकाल्ने भन्ने कुरा छलफल अझै स्टिल भइरहेको छ. र यसमा चाहिँ अब वेल्दी पेन्सनरहरूबाट निकाल्ने हो कि भन्ने कुरा चाहिँ आएको रहेछ. र यो द इन्स्टिट्युट फर पब्लिक पोलिसी रिसर्च IPPRले चाहिँ प्राइम मिनिस्टरलाई यो भनेको पनि छ सल्लाह पनि दिएको रहेछ कि अब पेन्सनरहरूको पेन्सनरहरूमा चाहिँ नेसनल इन्सुरेन्स एनआई काट्ने भनेर सल्लाह पनि दिएको रहेछ. यो प्रपोजलहरू आइरहेको छन् र चान्सलरलाई पनि यो प्रपोजल आएको छ. सो यस अनुसार अब के हुन्छ अगाडि हेर्न बाँकी नै छ. र यता कन्जर्भेटिभ पार्टीका लिडर केमी ब्याडनकले भने अहिले दोस्रो चोटि फेरि आफ्नो टिमलाई चाहिँ रिसफल गर्दैछन्. अब आफ्ना टिमहरू चाहिँ यो होलिडेबाट आउँछन् होइन छुट्टी सकेर आउँछन् र छुट्टी सकिएपछि चाहिँ कतिपय मेम्बर क्याबिनेट मेम्बरहरूलाई चाहिँ रिसफल गर्ने भनेर उहाँले भन्नुभएको छ. अब को कता कता जाने हो को हुने हो को निस्कने त्यो हेर्न बाँकी नै रहेको छ अब. र यस्तै गरिकन हामीले एकजना बेक अफ यो का होस्ट ब्रिटिस बेक अफ का जज होस्ट भन्दा पनि जज जो 86 वर्षको पुग्नुभयो डेम उहाँले चाहिँ बच्चाहरूको लन्च बक्सको बारेमा कुरा गर्नुभएको रहेछ. र बच्चाहरूको लन्च बक्समा चाहिँ अभिभावकहरूले जङ्क फुडहरू पुरा हालिदिइरहेका हुन्छन् रे. त्यसले गर्दाखेरि लन्च बक्स चाहिँ बरु ब्यान गरिनुपर्छ स्कुलमै खाने व्यवस्था गर्नुपर्छ भन्ने कुरा. यो अनहेल्दी फुड ह्याबिट चाहिँ उनीहरूलाई हटाउनको लागि चाहिँ लन्च बक्सेसहरू बन्द गर्ने पर्ने अवस्था बन्द गरे राम्रो भनेर उहाँले भन्नुभएको रहेछ. हजुर यो प्रसङ्ग पनि आजको यहाँ आएको छ भने. अर्को चाहिँ अब यहाँनिर नाइजेला तपाईँहरूले सबैले सुन्नुभएको नाम हो होइन. र नाइजेला चाहिँ नयाँ जज हुनेवाला छिन् द ग्रेट ब्रिटिस बेक अफको भन्ने कुरा आइरहेको छ है. र नाइजेला अबलाई हामीले जजको रूपमा देख्न पाउँछौँ. यो टेलिभिजन उहाँ पनि टेलिभिजन स्टार होइन र एकदमै राम्रो राम्रो उहाँको पनि हामीले टेलिभिजनमा उहाँको पनि देखेको उहाँले पकाउनु भएको होइन सबै खानुभएको टेस्ट गर्नुभएको आदि. र अब एउटा फ्रेस अनुहारको रूपमा उहाँलाई ल्याइनेछ भन्ने कुरा चाहिँ आज पत्र पत्रिकाको अर्को एउटा हेडलाइन रहेको छ. यति नै गरिकन अब अगाडि बढौँ. आउनुहोस् छोटो गीत सुनौँ राजसागरले गाउनु भएको अनि आजको हेल्थ पोडकास्टको रिक्यापतिर हामी लाग्नेछौँ.

0: स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दैछौँ यतिखेर र यो बेलामा डाक्टर जोलिसा सिंहसँग गरिएको कुराकानीलाई अब रिक्याप गर्ने बेला भएको छ आजको हेल्थ पोडकास्टमा. गत छ महिनासम्म मैले छजना विशेषज्ञहरूसँग कुरा गरिसकेको छु र उहाँहरूकै चाहिँ विशेष विशेष जानकारीहरू जुन हामीले सुन्यौँ त्यतिखेर त्यसलाई रिक्याप गराउने यो केही सप्ताहसम्म मेरो तयारी रहेको छ. यही सिलसिलामा डाक्टर जोलिसा सिंह जसले चाहिँ नै लाइफस्टाइल डिजिज भनौँ क्रोनिक इलनेसेसहरू जुन चाहिँ ब्लड प्रेसर डायबिटिज अनि कोलेस्ट्रोल छ यसको विषयमा कुरा गर्नुभएको थियो र उहाँसँग गरिएको कुराकानीको मुख्य मुख्य अंश तपाईँसँग म अब सेयर गर्दैछु आजको यो बसाइमा. सबैभन्दा पहिला त मैले डाक्टर जोलिसा सिंहलाई हाइपरटेन्सन यानि कि ब्लड प्रेसरको बारेमा बताइदिन आग्रह गरेकी थिएँ. यो खासमा मान्छेलाई किन हुन्छ यस विषयमा बताइदिनको लागि मेरो आग्रह थियो र उहाँको उत्तर यस्तो थियो.
1: अब यो चाहिँ यस्तो छ, कुनै कुनै मान्छेहरूमा वंशालु नै आउने पनि हुन्छ किनकि यस्तो धेरै कहिलेकाहीँ बिरामीहरू आउँछन् होइन मलाई ब्लड प्रेसर किन भयो, म त एकदमै राम्रो हेल्थ वेटको छु, म एकदमै राम्रो खानेकुरा खान्छु, मलाई किन भयो ब्लड प्रेसर, मलाई यो हुनै सक्दैन भनेर आउनेहरू पनि कोही कोही हुन्छ. केही गरी तपाईँको वंशालु आमालाई बुवालाई दिदीलाई ब्लड प्रेसर छ भने चाहिँ तपाईँलाई हुने चान्सेस अलिक बढी हुन्छ. यो चाहिँ अलिकति जसको हेल्थ राम्रो छ उहाँले बुझ्नुपर्ने अलिकति कुरा हो. अर्को चाहिँ अब जुनमा हाम्रो धेरै कन्ट्रोल छैन, जस्तै बढ्दो उमेर, बढ्दो उमेर भएपछि चाहिँ तपाईँको प्रेसर बढ्ने चान्सेस अलिकति बढ्दै जान्छ होइन. अब अर्को कुरा चाहिँ हामीले जुन कन्ट्रोल गर्न सक्ने कुरा भयो, जस्तै अब नुन होइन, हामी नेपालीहरूलाई एभ्री डे हरेक दिन दाल भात तरकारी चाहिन्छ, साइडमा मासु चाहिन्छ, त्यसको साइडमा अचार चाहिन्छ, त्यो बाहेक

0: यसो कफी टीसँग एउटा बिस्किट एउटा सेलरोटी चाहिन्छ, यो सबै भनेको तपाईँको नुन एक्स्ट्रा नुन हो होइन, जसको चाहिँ रेगुलर हाम्रो आहारमा चाहिँ चाहिने भन्दा बढी नुन हुन्छ। धेरै वर्षपछि चाहिँ त्यसले चाहिँ शरीरमा चाहिँ प्रेसर बढाउने चाहिँ काम गर्दछ होइन, उच्च रक्तचाप हुने एटलिस्ट हाम्रो कम्युनिटीमा चाहिँ यो पनि एउटा मूल कारण हो भनेर भन्छु म। त्यो बाहेक चाहिँ तपाईँको अब तौल बढी अर्को होइन, तपाईँको जब शरीरको तौल बढी हुन्छ, जुन मैले भने मुटु एउटा पम्प हो, त्यो मुटुले एक्स्ट्रा काम गर्नुपर्छ, चाहिने भन्दा बढ्दा काम गर्नु पर्दाखेरि तपाईँको बढ्दा प्रेसर त चाहियो, त्यसले पनि तपाईँको उच्च रक्तचाप हुन जान्छ। अर्को कुरा चाहिँ मान्छेहरूले कहिलेकाहीँ बिर्सिने चाहिँ हाम्रो आजकलको लाइफस्टाइल एकदमै स्ट्रेसफुल छ होइन, धेरै जस्तो मान्छेलाई धेरै खालको तनाव हुन्छ, कसैलाई पारिवारिक तनाव हुन्छ, कसैलाई तपाईँको वर्कको आफ्नै पोलिटिक्सहरूले गरेर तनाव हुन्छ, सबै मान्छेको आफ्नै प्रब्लम छ, त्यो स्ट्रेसले पनि हाम्रो प्रेसर चाहिँ बढाउने हुन्छ। सो केही गरी तपाईँलाई लाग्छ होइन म ठिक पनि खाइराखेकी छु, मेरो परिवारमा पनि प्रेसर छैन भने चाहिँ कतै तपाईँको स्ट्रेसले गरेर त होइन भनेर पनि एकचोटि चाहिँ सोच्नुपर्छ जस्तो लाग्छ मलाई। मोटामोटीमा यिनीहरू चाहिँ मेन कारणहरू हो।
1: अब यो त हाइपरटेन्सनको लागि अथवा हाई ब्लड प्रेसरको लागि, लो ब्लड प्रेसर चाहिँ किन हुन्छ?
0: लो ब्लड प्रेसर तपाईँको यस्तो हुन्छ, सबै मान्छेको प्रेसर जुन हाम्रो युनिभर्सली 120/80 बस्ने भनेर हुन्छ त्यो चाहिँ होइन, कोही कोही मान्छेहरूको ब्लड प्रेसर अलि लो साइडमै बस्ने हुन्छ, त्यो उहाँको लागि नर्मल हुन्छ। केही गरी कदम कदाचि तपाईँलाई एकदमै नराम्रोसँग इन्फेक्सन भयो जुन हामी सेप्सिस भनेर भन्छौँ, अथवा तपाईँले पुग्ने गरिकन पानी खानु भएन, अथवा तपाईँको जिउमा एकदमै डरलाग्दो लेभलमा डिहाइड्रेसन भयो, जस्तो अब पखाला लागेर भनौँ होइन, तपाईँको 4-5 दिन भयो, तपाईँलाई दिनमा एटलिस्ट 7-8 चोटि तपाईँको पखाला भइरहेछ भने तपाईँको जिउको पानीको जुन पर्सेन्टेज छ हुनुपर्ने त्यो एकदमै घट्यो। त्यो भयो भने चाहिँ जुन मैले अगेन म आउँदैछु, मुटु भनेको एउटा पम्प हो, त्यसमा पम्प गर्नलाई पानी नै भएन भने त्यसले गर्दा चाहिँ ब्लड प्रेसर ड्रप हुने हुन्छ, त्यसलाई चाहिँ हाइपोटेन्सन भनेर भन्छौँ। अनि जुन तपाईँले पनि पोइन्ट गर्नुभयो, दुवै हाइपर उच्च रक्तचाप र हाइपो लो रक्तचाप दुवै चाहिँ जिउको लागि हानिकारक हुन्छ। अब लो भनेर चाहिँ मोटामोटी भन्नुपर्दा केही गरी तपाईँको ब्लड प्रेसर जाँच्दाखेरि चाहिँ अधिकांश पय चाहिँ 110/70 भन्दा कम आइराखेको छ, अथवा तपाईँलाई चाहिँ आफू फेन्ट होला जस्तो भयो, अलि लाइट हेडेड के भन्छ तपाईँको तपाईँको अब अलिकति बेहोस होला जस्तो भयो, आफ्नो एकदमै एनर्जी लो भयो जस्तो, तपाईँलाई अब शक्ति नै छैन केही गर्नलाई भने चाहिँ त्यति बेला चाहिँ आफ्नो एकचोटि ब्लड प्रेसर लो भयो कि भनेर चाहिँ सोच्नुपर्ने जस्तो लाग्छ।
1: ओके, तर दुवैवटा केसमा चाहिँ यो चाहिँ हाम्रो स्वास्थ्यको लागि चाहिँ हानिकारक नै,
0: दुवै नै हानिकारक हुन्छ।
1: ओके, तर अब प्राय चाहिँ अब बढी हाइपरटेन्सनकै कुराहरू हामी किन गर्छौँ भने धेरै मान्छेलाई चाहिँ हाई बिपी हुन्छ होइन, त्यो कारण गर्दाखेरि पनि हो। अब यो समस्या भयो होइन आयो, तर अब यसको समाधान के त भन्ने कुरातर्फ लागौँ होइन, विशेष गरिकन समाधान भन्ने बित्तिकै अब हुन त औषधि सेवन नै एक मात्र समाधान हामी ठान्छौँ, तर त्योभन्दा अगाडि के गर्न सक्ने प्रिभेन्टेटिभ मेजर्सहरू केही छन्?
0: यस्तो छ, हेर्नुहोस्, मलाई लाग्छ हरेक रोग स्पेसली यो तपाईँको हाइपरटेन्सन भयो होइन, यसको समाधान भनेको जहिले पनि दुईवटा भागमा बटुवारा गर्नुपर्छ जस्तो लाग्छ। एउटा तपाईँले भन्नुभयो डक्टरले दिएको औषधि, तपाईँको ब्लड प्रेसरको औषधि एउटा त्यस्तो औषधि हो जुन चाहिँ तपाईँले चाहिँ सकेसम्म नछुटाउने भन्छु म होइन, आफ्नो नियमित रूपमा रेगुलरली खानुपर्नेमा तपाईँको ब्लड प्रेसरको औषधि हो। अनि अर्को हो जुन हामी सबैलाई भित्र मनभित्र थाहा छ आफ्नो लाइफस्टाइल होइन, जुन मैले भने तपाईँको अब तौल बढी छ भने आफ्नो तौल घट्नमा हेर्नुहोस्, केही गरी तपाईँको अब खानपिनमा नुन बढी छ भने नुन घटाउनेतिर लाग्नुहोस् होइन, तपाईँको यसमा पनि अब के खाने के नखाने भन्दाखेरि हाम्रो तपाईँको एनएचएस जुन नेसनल हेल्थ सिस्टमको वेबसाइटमा ड्यास डायट भनेर एउटा राखेको छ, डिएएसएच, यो चाहिँ तपाईँको मुख्य गरिकन उच्च रक्तचापहरूले के खाने भनेर निकालेको एउटा चार्ट हो, त्यो हरेक मान्छेले तपाईँले इन्टरनेटमा गएर सजिलैसँग हेर्न सक्नुहुन्छ, त्यो गर्न सक्नुहुन्छ। अर्को कुरा भनेको तपाईँको व्यायाम, जुनले चाहिँ तपाईँको तौल पनि घटाउनमा मद्दत गर्दछ, यसले चाहिँ तपाईँको मुड पनि फ्रेस राख्छ। सो एटलिस्ट तपाईँले हप्तामा चाहिँ 3-4 चोटि चाहिँ मजासँग आधी घन्टासम्म हिँड्नुहोस्, कुद्नुहोस्, तपाईँलाई कुनै खेलकुद मनपर्छ भने त्यो गर्नुहोस्। त्यसले गर्दा पनि तपाईँको चाहिँ तौल पनि कम हुने, तपाईँको मुड पनि राम्रो हुने, तनाव पनि कम हुने, र तपाईँको ब्लड प्रेसरको लागि पनि अलिकति मद्दत गर्ने चाहिँ हुन्छ।
1: हजुर, र अब यो बिपीको दबाई सुरु गरिसकेपछि जिन्दगीभर गर्नुपर्छ, कहिले पनि त्यसलाई रोक्न सकिँदैन भन्ने हामीले सुनेका छौँ, होइन? त्यो एउटा चाहिँ सबैको आम धारणा पनि हो। यो कतिको सत्य हो? अनि त्यसपछिबाट यसरी लङ टर्म हामीले दबाई खाँदाखेरि चाहिँ नि कुनै साइड इफेक्ट हुन्छ हुँदैन?
0: एकदमै राम्रो प्रश्न गर्नुभयो, किनकि एउटा कुरा चाहिँ नि हो, तपाईँको ब्लड प्रेसरको जब हामी औषधि सुरु गर्छौँ, अधिकांशमा पुरै जीवन नभए पनि धेरै मेजोरिटी तपाईँको मोस्ट अफ द लाइफ टाइम चाहिँ तपाईँले लिनुपर्ने हुन्छ। तर हामीले के देख्छौँ भन्दाखेरि जब हाम्रो आमा बुवाहरू 80 वर्ष काटेकाहरू, उहाँको चाहिँ ब्लड प्रेसर उमेरले गर्दा हो कि के हो, कहिलेकाहीँ आफै पनि कम हुँदै देख्छ। अनि उहाँहरूलाई चाहिँ तपाईँले जुन सुरुमा प्रश्न गयो भने हाइपोटेन्सन, उहाँहरूलाई चाहिँ कहिलेकाहीँ हाइपोटेन्सनको लक्षण देखा पर्छ। त्यही भएर तपाईँहरू कहिलेकाहीँ बाटोमा हाम्रो आमा बुवाहरू धेरै उभिरहनुहुन्छ, नेपाली आमा बुवाहरूलाई मैले त्यहाँ टाउन सेन्टरमा उभिएर गफ गरिरहेको देख्छु। कहिलेकाहीँ उहाँ चाहिँ फेन्ट भएको जस्तो लड बढाउने, त्यो चाहिँ हाइपोटेन्सनले पनि हुन्छ कहिलेकाहीँ। सो स्पेसली केही गरी तपाईँको उमेर बढी छ, तपाईँलाई फेन्ट भइरहेछ भने चाहिँ हाइपोटेन्सन भयो कि भनेर सोच्नु, र यस्तो बेलामा चाहिँ हामी आफ्नो ब्लड प्रेसरको दबाई चाहिँ बिस्तारै घटाउँदै अथवा हटाउँदै पनि जान्छौँ। अब अर्को कुरा तपाईँले भन्नुभयो साइड इफेक्ट छ कि छैन भनेर, हो, कुनै कुनै व्यक्तिलाई कुनै कुनै ट्याब्लेटबाट साइड इफेक्ट हुनसक्छ। जस्तै तपाईँको अब कसै कसैलाई खोकी लाग्ने साइड इफेक्ट हुन्छ कुनै दबाई दिँदाखेरि, कसै कसैलाई आफ्नो खुट्टा सुनिने साइड इफेक्ट हुन्छ, यो चाहिँ एकदमै धेरै जसोलाई हुने साइड इफेक्टको बारेमा भने मैले, अलिक कम नसुनेको साइड इफेक्ट जस्तो तपाईँको छालाको रियाक्सन यताउता हुने पनि हुन्छ। तर आजकल मेडिकल फिल्डमा चाहिँ हामीले यति धेरै प्रोग्रेस गरिसक्यौँ कि आजकल अरूहरू पनि धेरै खालको दबाई छ, तपाईँको 5-6-7 थरीकै दबाई छ भन्छु म तपाईँको ब्लड प्रेसरको लागि। सो एउटाले काम भएन भने अरूहरू धेरै खालको पनि छन्। अनि साइड इफेक्ट भनेर चाहिँ अब यस्तो हुन्छ, तपाईँको हाई ब्लड प्रेसरले तपाईँको जिउलाई जति ठुलो जोखिम पार्छ त्यो साइड इफेक्टको मुख हेरेर चाहिँ औषधि चाहिँ बन्द नगर्नु भन्छु म। मैले जुन भने आजकल अरूहरू पनि धेरै खालको अप्सनहरू छन्, धेरै विभिन्न खालको ट्याब्लेटहरू छन्। सो साइड इफेक्ट नै त्यस्तै पिर पऱ्यो भने चाहिँ डक्टरलाई बरु अर्को खालको ब्लड प्रेसरको ट्याब्लेट माग्नु होला भनेर भन्छु।
1: हजुर, अब अन्त्यमा यो ब्लड प्रेसर कुरालाई चाहिँ समापन गर्नुभन्दा अगाडि, यो हाइपरटेन्सन जुन चाहिँ कन्टिन्युसली भइरहेछ र यसको चाहिँ उचित चाहिँ हामीले म्यानेजमेन्ट गरिरहेका छैनौँ भने यसबाट स्वास्थ्यमा पर्ने अन्य असर, खतरा खालको समस्या त्यस्तो ल्याउँछ?
0: अवश्य ल्याउँछ। मैले आई थिङ्क सुरुमा अलिकति त्यो कुरालाई छोएको पनि थिएँ। तपाईँको कोही कोही मान्छेहरूले चाहिँ ब्लड प्रेसर अथवा उच्च रक्तचाप नै त हो नि भनेर चाहिँ त्यस्तो गम्भीर होइन भनेर सोच्नुहुन्छ भने यो एकदमै गलत हो भनेर भन्छु। जब तपाईँको ब्लड प्रेसर एकदमै बढ्दै जान्छ त्यति बेला चाहिँ तपाईँलाई एकदमै डरलाग्दोसँग तपाईँको हृदयघात, हार्ट अट्याक हुने, त्यस्तै तपाईँ स्ट्रोक हुने, त्यस्तै तपाईँको आँखाको दृष्टि नै जाने, तपाईँको धेरै एकदमै डरलाग्दो कम्प्लिकेसनहरू आउन सक्छ भनेर भन्छु म। यो बाहेक पनि तब जस्तो मैले भने तपाईँको रक्त नलीले तपाईँको शरीरमा शक्ति पुर्याउनलाई सबै ठाउँमा पुग्नुपर्ने भएको भएर हाई ब्लड प्रेसरले चाहिँ तपाईँको हरेक शरीरलाई हानि पुर्याइरहेको हुन्छ। तपाईँको मुटु सुन्निने भयो, तपाईँको मृगौला जुन तपाईँको किडनीको ड्यामेज भयो, यो सबै कुराहरू चाहिँ तपाईँले चाहिँ अलिकति ध्यान पुऱ्याएर चाहिँ सकेसम्म आफ्नो ब्लड प्रेसर कसरी चाहिँ नियमित रूपमा हेर्ने, सकेसम्म आफ्नो रेन्जमा राख्न खोज्ने। आजकल त अब हाम्रो एटलिस्ट यता बेलायतमा धेरै फार्मेसीले तपाईँको सित्तैमा ब्लड प्रेसर पनि जाँच्छन्। त्यो बाहेक आजकल अधिकांशको घर घरमा पनि आजकल ब्लड प्रेसर नाप्ने मेसिन हुन्छ, एकदमै सजिलो छ, एउटा मात्रै बटन थिचे पुग्छ। त्यो आफ्नो चाहिँ ब्लड प्रेसर एटलिस्ट हप्तामा एक दुईचोटि नापेर अनि एउटा नोटमा चाहिँ आफ्नो रिडिङ कति छ नापेको चाहिँ लेख्न ट्राई गर्नु, अनि त्यो चाहिँ आफ्नो जिपीलाई अथवा डक्टरलाई पठाउनु भयो भने चाहिँ उहाँले चाहिँ तपाईँलाई सरल तरिकाले यो ठिक छ कि बढी छ कि कम छ भनेर भन्न सजिलो हुन्छ भन्छु।
1: हजुर, त आदरणीय श्रोताबृन्द, डाक्टर जोलिसा सिंहसँग गरेको कुराकानीको छोटो अंश मैले तपाईँलाई रिक्याप गराउँदाखेरि आजको यो अहिलेको प्रस्तीमा चाहिँ हामीले ब्लड प्रेसरको बारेमा सुन्यौँ। अब एउटा छोटो विश्राम पश्चात हामी अलिकति डायबिटिजको बारेमा उहाँले के भन्नुभएको छ त्यसलाई पनि ध्यान दिनेछौँ।

0: यो BFBS गोरखा रेडियो हो।
1: साइबर सुरक्षा तथा दिगो प्राविधिक क्षेत्रमा काम गर्नको लागि पक्कै पनि निश्चित कौशल एवं दक्षताको आवश्यकता पर्दछ। के तपाईँमा यस्तो कौशल अनि दक्षता छ? टेकभेट्समा हामी सधैँ प्राविधिक कौशल भएका भेटरनहरूको खोजीमा हुन्छौँ। टेकभेट्सको लक्ष्य भेटरन तथा सेवानिवृत्तहरूलाई दिगो प्राविधिक तथा साइबर सुरक्षाको क्षेत्रमा भविष्य निर्माणको लागि सहयोग पुर्याउनु हो। हामी तपाईँलाई यो क्षेत्रमा प्रवेश गर्न आवश्यक प्रशिक्षण सामग्री उपलब्ध गराउन मद्दत गर्नेछौँ अनि सम्बन्धित व्यक्तिहरूसँग सहकार्य गर्न, आफ्नो दुःख सुख बाँड्न तथा आफ्नो करियर विकासका लागि चाहिने सहयोग जुटाउन पनि मद्दत गर्नेछौँ। हाम्रो सेवा भेटरन्स, रिजर्भिस्ट तथा फौजी सेवाबाट अवकाश लिनेहरूका लागि पूर्ण रूपमा निशुल्क छ। प्राविधिक क्षेत्रमा करियर बनाउन आजै आफ्नो प्रथम कदम चालिहाल्नुहोस्। हेर्नुहोस् techvets.com।
2: हजुर, त आदरणीय श्रोता पनि बिएफबिएस गोर्खा रेडियोबाट यतिखेर हेल्थ पोडकास्ट सुन्दै हुनुहुन्छ। यसमा हामी रिक्याप गर्दैछौँ गत केही महिनाहरूमा हामीले गरेको कुराकानीहरूलाई फेरि पनि एकपटक फर्केर हेर्दैछौँ। कहिलेकाहीँ बिर्सिन्छौँ, त्यसलाई फेरि पनि रिमाइन्ड गर्नै पर्ने हुन्छ, होइन? आज भने डाक्टर ज्वलिसा सिंहसँग गरेको कुराकानीको छोटो अंश म तपाईँसँग सेयर गर्दैछु। उहाँले चाहिँ नि लाइफस्टाइल इलनेसेसहरू भनौँ न, ब्लड प्रेसर, मधुमेह, कोलेस्ट्रोल आदिको कुरा गर्नुभएको छ। र यो गत पाठमा चाहिँ मैले योभन्दा अगाडिको अंशमा ब्लड प्रेसरको बारेमा कुरा गर्ने भने, अब यो अंशमा चाहिँ हामीले सुगरको कुरा गर्छौँ र नेक्स्ट हामी कोलेस्ट्रोलको बारेमा पनि उहाँले दिनुभएको जानकारीहरूको केही अंश विशेष गरिकन हाइलाइट्सहरू सुन्नेछौँ। त अब यो अंशमा चाहिँ डायबिटिजको बारेमा कुरा गरौँ भनेर मैले उहाँलाई चाहिँ यो मधुमेह भनेको के हो र यसको लक्षणहरू के हुन्छ भनेर सबैभन्दा पहिला अगाडि सोधेकी थिएँ।
3: अब एकदम सरलताले बुझ्दाखेरि, तपाईँको जब शरीरमा अथवा रगतमा चाहिने भन्दा बढी गरिकन चिनीको तपाईँको लिमिट हुन्छ, लेभल हुन्छ, त्यसलाई चाहिँ हामी डायबिटिज भन्छौँ। सरलतामा बुझ्दाखेरि त्यही नै हो।
2: हजुर, र यो डायबिटिज हुँदाखेरि, चिनी रोग हुँदाखेरि चाहिँ नि अब कसरी चाहिँ हामीले थाहा पाउने? सबैभन्दा पहिला त अब हामी सिम्टम्सकै कुरा गरौँ, किनभने सिम्टम्स नै सबैभन्दा पहिला हामीलाई चाहिँ कुनै पनि रोगको पहिचान गराउनको लागि एउटा प्रथम कदम हो। अब रोगको पहिचान भइसके पश्चात त अब त्यसको उपचार हुन्छ, होइन? त्यो कारण गर्दाखेरि सबैभन्दा पहिला चाहिँ मैले लक्षणहरूकै बारेमा कुरा गर्न चाहेँ।
3: तपाईँको डायबिटिज अथवा मधुमेहको लक्षणहरू अधिकांशमा देख्ने भनेको, यो चाहिँ मैले टाइप 2 डायबिटिजको बारेमा भनिराखेको छु, किनकि अधिकांश तपाईँको 80-90% हुने टाइप 2 दुई प्रकारको डायबिटिज नै हुन्छ। यसमा चाहिँ अधिकांश मान्छेहरूलाई पहिलाभन्दा बढ्दा तिर्खा लाग्नु, पटक पटक पहिला भन्दा पनि पिसाब गर्न मन लाग्नु, होइन, अनि एकदमै थकित महसुस हुनु, तपाईँलाई केही गर्नलाई पनि मन छैन, जहिले पनि पल्टी नै राखु जस्तो हुनु, कहिलेकाहीँ चाहिँ आँखा पनि तपाईँको धमिलो हुनु, होइन, त्यो बाहेक चाहिँ तपाईँको शरीरमा कतै छाला काटेको छ, संक्रमण भएको छ भने निको हुनलाई चाहिने भन्दा बढ्दै समय लाग्नु, है, अनि कोही कोही मान्छेहरूको चाहिँ छालामा संक्रमण पनि, फङ्गल इन्फेक्सन, आई थिङ्क यसलाई नेपालीमा दाँत पनि भन्छ, रिङ वर्म पनि भन्छ, एकदम चिलाउने खालको, त्यो हुनु, कोही कोही मान्छेहरूको चाहिँ खुट्टाहरू झमझमाउनु, होइन, तल राखे पनि हिँडे पनि खुट्टामा चाहिँ एकदम करेन्ट आएको जस्तो, कहिलेकाहीँ दुखेको जस्तो, अधिकांश मान्छेहरूलाई हुने चाहिँ यिनीहरू नै हो। यो भन्दा पनि अर्को चाहिँ के पनि भन्न चाहन्छु भन्दाखेरि, कहिलेकाहीँ चाहिँ मान्छेहरूलाई यो सबै लक्षणहरू देखा पर्छ भन्ने जरुरी छैन, कहिलेकाहीँ चाहिँ आकल झुकलमा आफ्नो रक्त जाँच, ब्लड टेस्ट गर्दाखेरि पनि पत्ता लगाउने चाहिँ हुन्छ।
2: त हामीले लक्षणहरूको बारेमा त थाहा पायौँ, मधुमेहमा के कस्ता लक्षण हुन्छ भन्ने कुरा तपाईँ हामी सबैलाई धेर थोर थाहा छ। अब यसलाई ट्याकल गर्नको लागि अथवा भनौँ मधुमेहबाट बच्नको लागि, भएको छ भने यसबाट चाहिँ नि निजात पाउनको लागि के गर्न सकिन्छ त? प्रिभेन्टेटिभ मेजर्स अनि यसको चाहिँ नि उपचार विधि के हो भनेर मैले अलिकति सोधेकी थिएँ उहाँलाई।
3: हजुर, अब यसको लागि आफ्नो तौललाई सकेसम्म धेरै बढ्न नदिने, होइन, आफ्नो खानपिनमा अलिकति ध्यान दिनु पर्यो, जुन मैले भने तपाईँको जुन हामी धेरै दाल भात भात अनि तपाईँको आलु, जुन तपाईँको गुलियो मिठाईहरू, हाम्रो जुन यति धेरै भोज पार्टीहरू हुन्छन् हाम्रो क्यान्टमा नेपालीहरूको, त्यसमा अलिकति परहेज गरेर खानु, त्यो बाहेक एक्सर्साइज अथवा व्यायाम, तपाईँलाई व्यायाम गर्नु मन छैन भने हिँड्नुहोस्, हिँड्नुहोस् एकदमै राम्रो, वान अफ द बेस्ट एक्सर्साइज हो भनेर भन्छु म. तपाईँको हप्तामा चाहिँ तपाईँ कम्तीमा पनि 3-4 चोटि आधी घन्टा 40 मिनटको लागि तडातड हिँड्नुहोस्. त्यसले एकदमै राम्रोसँग तपाईँको चिनीको लेभल घटाउँछ. आजकल वैज्ञानिकहरूले यही पनि भनेछ कि तपाईँले खाने बित्तिकै तपाईँको चाहिँ 10-15-20 मिनट जति तगातड हिँड्नु भयो भने चाहिँ त्यसले पनि तपाईँको चिनीको लेभल चाहिँ केही हदसम्म राम्रोसँग घटाउँछ अरे. यो चाहिँ एउटा चिट मेथड जस्तो भयो है. अनि त्यो बाहेक अब मैले जुन भने मदिरा कम खानु होइन, अनि त्यसपछि सकेसम्म स्ट्रेसलाई कम गर्नु, यो थाहा नहुने गरिकन सबैलाई अलिकति कन्ट्रिब्युट गर्ने हुन्छ. यिनीहरू नै कुरा हुनु, जस्तो खाना अनि व्यायाम अनि तौललाई अलिकति बढ्दा ध्यान दिनु,
2: विशेष गरिकन लाइफस्टाइल
3: नै
2: सबैभन्दा
3: ठुलो औषधि भनेकै लाइफस्टाइल हो भन्छु.
2: तर अब यो गर्दा गर्दै पनि बावजुद यसको अब डायबिटिज भयो भने त्यसको ट्रिटमेन्टको मेथडहरू कस्तो हुन्छ?
3: तपाईँको अब मेडिसिन धेरै एडभान्समेन्ट भइसक्यो, आजकल धेरै धेरै धेरै नै चोइसेसहरू छ. तपाईँको हरेक एउटा डायबिटिज अर्को डायबिटिज बिरामी भन्दा भिन्न हुन्छ होइन. तर उहाँहरूलाई चाहिँ कसैलाई ट्याब्लेट चाहिन्छ, कसैलाई इन्जेक्सन चाहिन्छ, त्यो तपाईँको अब उमेर, तपाईँको चिनीको लेभल कति बढी छ, तपाईँको जिउले कसरी औषधिलाई टलरेट गरिरहेको छ, लिइरहेको छ, त्यही अनुसार चाहिँ डक्टरले चाहिँ तपाईँलाई विभिन्न खालको सुरुमा ट्याब्लेटबाट सुरु गर्छन्. केही गरी ट्याब्लेट र तपाईँको जीवनशैलीले पनि परिवर्तन भएन भने चाहिँ एउटा ट्याब्लेटबाट 2-3 ट्याब्लेट थपिने हुन्छ. 3 ट्याब्लेटसम्म पुग्न गयो भने चाहिँ आजकल अनि इन्सुलिन अथवा चाहिँ तपाईँको हाम्रो जिएलपी इन्जेक्सन भन्ने पनि नयाँ औषधि आएको छ. सो आजकल धेरै नै धेरै अप्सन्स छ भनेर भन्छु म डायबिटिज ट्रिटमेन्टको लागि.
2: र यो औषधि पनि अब ब्लड प्रेसरको औषधि जस्तै दैनिक रूपमा लिनुपर्छ
3: हो. यो चाहिँ सुगरको डायबिटिजको रोग चाहिँ तपाईँको ब्लड प्रेसर जस्तै नियमित रूपमा लिनुपर्ने चाहिँ हुन्छ. यसमा अब अलिकति नुआन्स्ड छ, केही गरी तपाईँलाई अब नराम्रोसँग संक्रमण भयो, इन्फेक्सन भयो भने चाहिँ आफ्नो डक्टरलाई आफ्नो लिइरहेको औषधिको बारेमा एकचोटि लिनुपर्ने हो कि होइन भनेर सोच्नुपर्ने चाहिँ एकदमै आवश्यकता चाहिँ हुन्छ. तपाईँको कोही कोही डायबिटिज बिरामीहरू चाहिँ इन्सुलिन लिइरहनु भएछ अथवा कुनै औषधि लिइरहनु भएछ भने चाहिँ यता बेलायतमा चाहिँ हामीले सिकडे रुल्स भनेर एउटा पेपरै दिने गर्छौँ. 1, 2, 3 पोइन्ट हुन्छ, यो भयो यो नखाने, यो भयो यो खा, यो हुँदाखेरि चाहिँ यो औषधि नखाने, यति दिनसम्म नखाने, यसरी तपाईँको ब्लड सुगर नाप्ने भनेर तपाईँले आफ्नो जिपीलाई चाहिँ गएर मेरो सिक डे रुल मलाई पाऊ भन्यो भने हरेकले चाहिँ एउटा पाउनुपर्ने चाहिँ हुन्छ.
2: ओके हजुर. र अब यो डायबिटिज हुँदाखेरिमा चाहिँ नि भनौँ यसबाट धेरै अन्य समस्याहरू पनि निम्तिन सक्छ. मैले सुने अनुसार अब डायबिटिजको पेसेन्टहरूको हतपत्ति कुनै पनि समस्याले अपरेसन गर्नुपर्ने छ भने त्यो पनि अलिकति गर्न नमिल्ने अवस्था पनि आउन सक्छ भन्ने पनि सुनेको छु मैले. अब यसको चाहिँ कम्प्लिकेसन्सहरू के छन् अनि यो डायबिटिजको कारणले गर्दाखेरि निम्तिन सक्ने अन्य स्वास्थ्य सम्बन्धी समस्याहरू के छन्?
3: यो कुरा चाहिँ एकदमै ठिक हो. तपाईँको जब रगतमा चिनी चाहिने भन्दा बढ्दा हुन्छ त्यसले चाहिँ किटाणुहरूलाई अट्र्याक्ट गर्छ, इन्फेक्सन हुने तपाईँको रिस्क एकदमै हाई हुन्छ. त्यही भएर सर्जनहरूले चाहिँ हतपत्ति चाहिँ सुगर कन्ट्रोल नभएकन अपरेसन नगर्ने कारण चाहिँ त्यो होइन. अनि तपाईँको सेकेन्ड पार्ट के भयो?
2: सेकेन्ड पार्ट चाहिँ अब यो डायबिटिजले गर्दाखेरि अन्य रोगहरू निम्तिन्छ कस्तो खालको कुराहरू
3: हो? यो चाहिँ एकदमै जरुरी क्वेसन गर्नुभयो तपाईँहरूले चाहिँ. अब कोही कोही मान्छेले चाहिँ मेरो चिनी नै त हाई भएको हो नि भनेर बसिरहनु हुन्छ, तर यो एकदम गलत हो. तपाईँको के गरी डायबिटिज छ भने तपाईँलाई हार्ट अट्याक हुने चान्सेस एकदम बढी हुन्छ है. तपाईँलाई डायबिटिज छ भने तपाईँलाई स्ट्रोक हुने चान्सेस पनि एकदम बढी हुन्छ. तपाईँको डायबिटिज कन्ट्रोल भएन भने तपाईँको आँखाको भिजन नै जाने पनि चान्सेस बढी हुन्छ. अब तपाईँ नै सोच्नुहोस्, हाम्रो आफ्नो आँखाको दृश्य नै हाम्रो गयो, द्रव्य नै के भन्छ तपाईँको गयो भने दृष्टि नै गयो भने हामीले कसरी काम गर्ने होइन. त्यही भएर चाहिँ डायबिटिज भनेको एकदमै जिउलाई हानि पुर्याउने कुरा हो, यसलाई चाहिँ हेलचक्रै नगर्नु भनेर भन्छु म.
2: हजुर, डायबिटिज एउटा आफैमा बिमारी मात्र नभइकन अन्य बिमारीहरू
3: एकदम तपाईँको हरेक शरीरको हरेक अङ्गलाई हानि पुर्याउँछ. जस्तै मैले अब छुट्याएँ तपाईँको मृगौला किडनी ड्यामेज हुने होइन, कोही कोही मान्छेहरूको तपाईँको खुट्टा झमझमाउने, नसा मर्ने, त्यसलाई डायबेटिक न्युरोपाथी भन्छौँ, कुनै कुनै मान्छेहरूको खुट्टै काट्नुपर्ने त्यस्तो पनि हुन्छ। सो त्यही भएर चाहिँ डायबेटिजलाई चाहिँ एकदमै सिरियसली हामीले चाहिँ लिनुपर्ने चाहिँ हुन्छ।

समय बिहानको 8:53 गइरहेको छ। अब आजको कार्यक्रम नमस्ते युकेबाट छुट्टिने बेला पनि हुन लाग्यो। तपाईँ हाम्रो हेल्थ पोडकास्ट अन्तर्गतको कुराकानी सुनिरहनु भएको थियो यहाँहरूले। रिक्यापमा फेरि पनि दोहोऱ्याएर कुराकानी यहाँहरूले सुन्नुभयो। अब चाहिँ छुट्टिनुपर्छ। छुट्टिनुभन्दा अगाडि यहाँहरू सबैप्रति आभार व्यक्त गर्न चाहन्छु। एकचोटि फेरि यहाँहरूले धेरै मेसेज पठाउनु भएको छ, कतिले भिडियो पठाउनु भएको छ। मैले सबै यहाँनिर राख्न अलिकति असमर्थ छु आज। एउटा गीत चाहिँ म राख्न सफल भएको छु जस्तो लागिरहेको छ। समुद्रको मायाले प्रकाश राई र श्रवण प्रकाश राईले गाउनुभएको गीत, श्रवण कार्मीले लेख्नुभएको होइन। यो गीत राख्दैछु। हाम्रो कृष्ण चामलिङज्यूले चाहिँ सुनाइदिनुहोस् है भनेर भन्नुभएको थियो र आजको कार्यक्रमको लागि यही नै अन्तिम गीत भएको छ। यही गीत सुन्दै आज छुट्टिन्छौँ हामी। यो गीत चाहिँ अब को क्षणमा राख्छु। प्रश्न पनि राख्नु पऱ्यो होइन। यहाँहरू सबैप्रति आभार पनि व्यक्त गर्न चाहन्छु। सबैको मैले मेसेज राख्न नसके पनि यहाँहरूलाई धन्यवाद भन्न चाहन्छु। धन लिम्बू, किताबी सारू आसपोर्टबाट आउनु भएको छ, दिनाकर मल्ल होइन। अनि यस्तै गरिकन आज मेसेन्जरमा हामीलाई भूपाल गुरुङ, मनु गुरुङ, टङ्क शेरचन पुरा परिवार, छवि थापा, नारायण सापकोटाजीले बडो दामी मेसेज पठाउनु भएको छ, तर मैले आज यो पुरै राख्न सकिनँ, माफ गर्नुहोला। हामी भोलि पर्सिका दिनमा फेरि पनि यसो राख्ने कोसिस गर्छु। म यता सारेर यसलाई रेकर्ड गरेर छोटो बनाएर होइन एडिट गरेर आई मिन्टु चाहिँ। धनवीर पुन पनि आउनु भएको छ, ममता पूर्जा तिलिजा, कृष्ण गुरुङ अनि अरू को आउनु भएको छ, हरिकला थापा मगर, चामलिङ चामलिङ, ज्ञानु गुरुङ र हाम्रो अम्बर राई पनि आउनु भएको छ। अनि ज्ञानु गुरुङ, थाम थाम राई, नुतन भुषालजी होइन, हाम्रो नुतन भुषालजी र नारायण सापकोटाजीले चाहिँ, हाम्रो नुतनजीले चाहिँ मन धेरै दुखेको छ, आज नेपालतिर व्यस्त भएँ, काम गर्न हातखुट्टा गले, केही गर्ने जागिर चलेन नुवाकोटको घटनाले गर्दाखेरि। हामी सबैले प्रार्थना गरौँ मानवीय क्षति नहोस्, भगवान्ले सबैको रक्षा गरून् भनेर हाम्रो नुतन भुषालजीले लेख्नु भएको छ। हजुर, बाढी पहिरोको कारणले गर्दाखेरि, अहिले भीषण बाढीले गर्दाखेरि अलिकति निकै धेरै क्षति भएको अहिले हामीले समाचारहरूमा देखेका छौँ। र नारायण सापकोटाजीले चाहिँ पुरा लाइभ त्रिशुलीमा पुल बगाएको त्यो लाइभ दृश्य पनि पठाइदिनु भएको छ। एकदमै अहिले यो त्रिशुलीमा आएको बाढी नुवाकोटको यो क्षेत्रहरूमा छेउछाउको क्षेत्रमा चाहिँ भवनहरू पनि डुबानमा परेका छन् होइन। रसुवा जिल्लामा यो हो, बुधबार बिहान अचानक गएको यो भीषण बाढीले गर्दाखेरि क्षति भएको छ र यसमा हजुर यसैको तस्विरहरू हामीले देखिरहेका छौँ, न्युजमा पनि आज यो आइरहेको छ र यसैको लागि सबैको सुरक्षाको लागि कामना गर्नुभएको छ यहाँहरूले। हामी सबै यो कामना गरौँ होइन, धेरै धनजनको क्षति नहोस्। यसरी हामीलाई सम्पर्क गर्नुहुने श्रोताहरूमा खर्क गुरुङ मामा राम्रो तस्विर पठाइदिनु भएको छ, लगनजी, बम गुरुङ, व्यञ्जन पाराङ होइन, उषा गुरुङ, माधव श्रेष्ठ, हिमाल छेत्री, झुमबहादुर गुरुङ, रामनारायण राई, साजन गुरुङ, धनु गुरुङ, नरेन्द्र गुरुङ, परदेशी घिमिरे, सिद्धार्थ थापा, गङ्गा थापा, मेघ मल्ल, कृष्ण चामलिङ, शान्ति मल्ल, शोभा गुरुङ सबै हुनुहुन्छ। हजुर, यहाँहरूप्रति आभार व्यक्त गर्छु है। त हाम्रो कृष्ण चामलिङ दाजुले सुनाउन चाहनुभएको गीत अब आजको कार्यक्रमको अन्तिम गीत भयो। यही गीत तपाईँ समक्ष राख्दै छुट्टिन्छु आजको कार्यक्रम नमस्ते युकेबाट। हवस् त, अब भोलि बिहानै भेटौँला यहाँहरूसँग, फेरि अरू सेयर गरौँला। भोलि बिहानै 6:30 बजे हाम्रो फेरि डेटिङ भयो है त आजको लागि। आजलाई नमस्ते।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: रसुवाको भोटेको सीमा आएको बाढीमा अहिलेसम्म 7 जनाको शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा 7 जनाको शव फेला परेको हो। नुवाकोटको नदी किनारमा 3 र धादिङमा 4 जनाको शव फेला परेको उहाँले जानकारी दिनुभएको हो। उहाँले अहिले घाइतेहरूको उद्धार र फेला परेकाहरूको शव संकलनको काम भइरहेको जानकारी दिनुभएको छ। मानिसहरू बेपत्ता भएको सूचना आइरहेको र खोजी पनि जारी रहेको उहाँले बताउनु भएको छ। रसुवाका 3 ठाउँका 41 प्रहरी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी अभिनारायण काफ्लेले 3 ठाउँका 41 प्रहरी सम्पर्कमा नरहेको जानकारी दिनुभएको हो। उहाँका अनुसार स्याप्रुबेसी, रसुवागढ़ी र मैलुङका प्रहरीहरू सम्पर्कमा नआएका हुन्। सशस्त्र प्रहरी बलका पनि प्रहरी निरीक्षक सहित 9 सम्पर्कविहीन छन्। पृथ्वी राजमार्गको चितवन नारायणघाटसम्मको सड़कमा सवारी आवत जावत गर्न पनि रोक लगाइएको छ। गृहमन्त्री सुदन गुरूङले रसुवा बाढीबारे सदनलाई जानकारी दिनुहुने भएको छ। प्रतिनिधि सभाको आजको बैठकमा गुरूङले बाढीबाट भएको क्षतिबारे जानकारी दिने तयारी गरिरहेको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिनुभएको छ। आजको बैठकमा प्रधानमन्त्री संघको प्रश्नोत्तरको कार्यक्रम भने नहुने भएको छ। बैठक छोटो र संक्षिप्त गर्ने तयारी भइरहेको छ। प्रधानमन्त्री शाहले आकस्मिक मन्त्री परिषदको बैठक डाक्नु भएको छ। भोटेकोसी नदीमा तिब्बत तर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले 3 प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ।
4: प्राधिकरणले पृथ्वी राजमार्ग गल्छी, नुवाकोट, रसुवा, स्याप्रुबेसी सड़क तथा मुगले नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन भनेको हो। बाढ़ीका कारण नदीको बहाव बढ़ेको र सड़क खण्डमा पहिरो, कटान, डुबानको जोखिम बढ़न सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित स्थानीय तह तथा प्रशासनलाई 30 सड़क खण्डमा आवत जावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन आग्रह गरेको छ। जोखिममुक्त क्षेत्रमा सवारी साधन तथा यात्रुको आवत जावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न, नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।
3: भोटेकोसी नदीमा बिहान आएको ठूलो बाढ़ी सामान्य वर्षाका कारण मात्रै आएको नदेखिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
4: विभागका मौसमविद मिन कुमार अर्यालले रसुवा क्षेत्रमा हिजो रातिदेखि आज बिहानसम्मै 7 मिलिमिटर भन्दा बढ़ी वर्षा नभएको बताउनु भएको छ। सिन्धुपाल्चोकको पश्चिमी क्षेत्रमा भने राति केही स्थानमा भारी वर्षा भएको उहाँले बताउनु भएको छ। भोटेकोसीमा आएको बाढ़ीको प्रकृति हेर्दा वर्षाका कारण मात्र यति ठूलो बाढ़ी आएको हुन नसक्ने मौसमविद अर्यालको भनाइ छ। उहाँका अनुसार बाँध फुटेको, ठूलो हिम पहिरो गएर नदी थुनिएको वा हिमनदीको कुनै भाग फुटेर केही समय नदीको बहाव रोकिएपछि 81 पानी बगेको हुन सक्ने प्रारम्भिक अनुमान छ। बाढ़ीको वास्तविक कारण पत्ता लगाउन नेपाल र चीनतर्फको अवस्थाबारे थप जानकारी आवश्यक रहेको विभागले जनाएको छ। बाढ़ीका कारण नदी किनारमा राखिएका जलसतह मापन गर्ने सेन्सर तथा अन्य मौसमी उपकरण समेत बगेका छन्। बिहान करिब 8 बजेपछि ती उपकरणबाट थप विवरण प्राप्त हुन नसकेको अर्यालले बताउनु भएको छ। भोटेकोसीमा भीषण बाढ़ी आउँदा रसुवा, नुवाकोट, धादिङ, चितवनमा ठूलो क्षति भएको छ।
3: रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीको बहाव धादिङको गल्छी मलेखु कटिसकेको छ। पृथ्वी राजमार्ग, मुगली नारायणघाट राजमार्ग, त्रिशुली नदी किनारका बस्ती तथा बजार क्षेत्रमा खाली गर्न प्रहरीले अनुरोध गरेको छ। प्रहरीले सूचना जारी गर्दै बाढ़ीको बहाव आगामी केही घण्टामा मुगलिन पार गर्दै तलतर्फ जाने क्रममा रहेकाले पृथ्वी राजमार्ग, मुगली नारायणघाट राजमार्ग तथा त्रिशुली नदी आसपासका क्षेत्रमा विशेष सतर्कता अपनाउन भनेको छ। त्रिशुली नदी किनारमा रहेका बस्ती र बजार क्षेत्रका स्थानीयलाई सम्भावित जोखिमलाई ध्यानमा राख्दै प्रहरीले सुरक्षित ठाउँमा जान र आवश्यक परे तत्काल क्षेत्र खाली गर्न आग्रह गरेको छ। नदीको बहाव बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नदी किनार तथा आसपासका क्षेत्रमा नजान र स्थानीय प्रशासन तथा सम्बन्धित निकायबाट जारी हुने सूचनाको पालना गर्न समेत अनुरोध गरिएको छ। चीनतर्फबाट आएको भीषण बाढ़ी भोटेकोसी हुँदै त्रिशुली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी साधनलाई रोकिएको छ। बाढ़ीका कारण सड़क तथा नदी आसपासका क्षेत्र क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गा र भीमढुङ्गा नाका हुँदै बाहिरिने सवारी साधनलाई काठमाडौँमै रोकेको हो। नेकपा एमालेबाट गण्डकी प्रदेश सरकारमा सहभागी भएका चारजना मन्त्रीले राजीनामा दिएका छन्। अहिलेसम्मका खबर यति नै, नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

हजुर, पहिलो गीत यहाँले सुन्नुभयो, गाउने कलाकार हुनुहुन्छ सुगम पोखरेल। यही गीतबाट आजको कार्यक्रम काठमाडौँको सौगातको सुरुवात भयो। सञ्चालक विनोद यस कार्यक्रमलाई लिएर हजुरको सेवामा छु। नमस्कार छ, कार्यक्रममा स्वागत छ। देश अनि विदेश बसेर विभिन्न माध्यमबाट विभिन्न फ्रिक्वेन्सीमा हामीलाई यहाँले सुनिरहनु भएको छ। र बिएबिएस गोर्खा रेडियोको न्युजबाट यहाँले बिहानदेखि नै नेपालमा रसुवामा गएको यो बाढीको बारेमा सुनिरहनु भएको छ। अर्को एउटा क्याटास्ट्रोफी हो भन्नुपर्छ, र अचानक न पानी परेको छ न केही भएको छ, यसरी बाढी आउनु, पहिरो आउनु, लेदो आउनु अचम्मको कुरा भएको छ। कसैलाई ग्लोफ भनेर भनिन्छ, ग्लोफ भन्नाले यहाँले बुझ्नु भएको छ होला, नभए यो चाहिँ ग्लेसियल लेक आउटब्रस्ट फ्लड भनेर भनिन्छ। कसैले यो हो भन्छन्, कसैले होइन भन्छन्। विज्ञहरूमा अहिले चाहिँ यो निधो भइसकेको छैन, चाइनाबाट कन्फर्मेसन आइसकेको छैन, कति हराइरहेका छन्, कति मृतकहरूको पनि ठेगाना छैन। श्रोताहरू, अहिले अन्यको स्थिति छ अहिलेसम्म, र यो बारेमा हामी केही कुराहरू एकछिनपछि गर्छौँ र विभिन्न अन्य कार्यक्रमहरूको बारेमा जानकारी गराउँछौँ श्रोताहरू। र आज ब्रिटिस गोर्खाज नेपाल अनि ब्रुनाई र बेलायतमा हाम्रा प्यारा भाइ निम्स पूर्जाको अन्त्येष्टिको कार्यक्रम, यानि कि फ्युनरल सर्भिस भइसक्यो ब्रुनाई र काठमाडौँमा, भने बेलायतमा हुन्छ। अहिले भर्खर 9 बजेर बेलायतको समय करिब करिब 11 मिनट जाँदैछ। मिल्टन नेभी डोरसेट ब्लानफर्डमा हुन्छ भन्ने हामीले जानकारी पाएका छौँ। खबर पत्रकारले लेखेको छ, साथीहरूले त्यही जानकारी दिनुभएको छ। योगराजजी पुग्दै हुनुहुन्छ, यो बारेमा हामीले केही चर्चा गरौँला। जे होस्, आज हामीले उहाँलाई सम्झना गर्ने दिन हो, श्रद्धाञ्जली व्यक्त गर्ने दिन हो। उहाँको समस्त परिवारहरू जो शोक सन्तप्त हुनुहुन्छ, उहाँहरूमा फेरि पनि साथ सहयोग र चाहिँ भनौँ न उहाँलाई एउटा सेल्फ कन्फिडेन्स बढाउन दिन हो। र हाम्रा मित्र कमल थापा अनि सम्पूर्ण परिवार भन्नुपर्छ, उहाँहरूलाई हामीले हाम्रो तर्फबाट जे जस्तो हुन्छ सहयोग गरिरहेका छौँ, साथ दिइरहेका छौँ। ओके, समयको कुरा गर्नुपर्दाखेरि ठिक दिनको 1:58 जाँदैछ। बेलायतमा बिहानको 9:11 गयो, ब्रुनाईमा बेलुकीको 4:11, विभिन्न ठाउँ बजे सुन्नुहुन्छ। यहाँको समयअनुसार गुड मर्निङ, गुड आफ्टरनुन, गुड इभिनिङ भन्न चाहन्छु। फेरि पनि कार्यक्रममा स्वागत छ। आज हामी बुधबारको कार्यक्रम गर्दैछौँ श्रोताहरू। आज बुधबार भन्नाले ठ्याक्क तिथिमिति भन्नुपर्दाखेरि हामी भदौ महिनामा विभिन्न चाडपर्वको बिचमा छौँ। आज भदौ महिनाको 10 गते हो, विक्रम सम्वत 2083 बुधबार, साउन शुक्ल पक्ष आज त्रयोदशीको दिन हो। र आज चाडपर्वको हिसाबले पैगम्बर मोहम्मद जयन्ती पनि छ। मुस्लिम समुदायको लागि आज बिदा दिएको छ। मिल्यो भने आज केही यो बारेमा हाइलाइट पनि गर्छौँ, समयले साथ दिनु पर्यो भन्दै अन्य खबरहरूतर्फ जाउँ, हेडलाइन्सतर्फ जाउँ। आज नेपालतिर हेडलाइन्स थुप्रै छ। रसुवाको बाढी चितवन प्रवेश गर्दै भन्ने भर्खरै हाम्रो समाचार पनि सुन्नुभयो, र विभिन्न पत्र पत्रिकाहरूलाई राख्दछ अनलाइन को संस्करणमा रातो बाढी मैले लिएँ, प्रशासन उच्च सतर्कतामा छ भनेर पहिलो समाचार राखौँ। रसुवामा आएको ठुलो बाढी चितवन प्रवेश गर्ने क्रममा रहेकोले जिल्ला प्रशासन कार्यालय चितवनले उच्च सतर्कता अप्नाएको छ। प्रमुख जिल्ला अधिकारी गणेश अरियालका अनुसार माथिल्लो क्षेत्रमा भएको क्षतिका आधारमा त्रिशुली र नारायणी नदीको बहाव बढेसँगै चेतनमा पनि ठूलो जोखिम हुन सक्छ। मुस्लिम मुगलिङ बजार, फेरि सुनलाई मुगलिङ बजार, नारायणगढका तटीय बस्ती, भरतपुर महानगर स्वर लगायतका क्षेत्रमा जोखिम बढी भएकोले नदी किनाराका बासिन्दा सुरक्षित स्थानमा सार्न थालेको छ। स्थानीय तहसम्मसँग समन्वय गरी माइकिङ मार्फत यो सूचना जारी गरिन्छ भन्ने पहिलो समाचार मैले राखेँ। र भीषण बाढी धेरैले पत्र पत्रिकाले BBC.com पनि राखेको रहेछ। जोखिम हुनसक्ने अनुमानहरू मुगलिङसम्म जोखिम हुने भन्ने कुरा समाचार राख्दछ। र फोटोमा चाहिँ बासिन्दाहरू डाँडा काँडामा चढेको, अलि खोला क्षेत्रमा उच्च क्षेत्रमा गएको देख्न सकिन्छ। श्रोताहरू, बुधबार बिहान रसुवा जिल्लामा आएको भीषण बाढीले ठूलो क्षति गराएको बताइएको छ। अधिकारीहरूले बाढीको तह गत वर्षको भन्दा 5 गुणा बढिरहेको बताएका छन्। क्षतिको विस्तृत विवरण आउनु बाँकी भए तापनि 9 शव फेला परेका छन् भनेर भनिएको छ। कम्तीमा 19 जना बेपत्ता छन्, को केही चिनिय नागरिक समेत हुन सक्ने उल्लेख गरिएको छ। उद्धारका लागि मुगलिङसम्म सतर्कता अप्नाउन सरकारका निकायहरूको
निकायहरूले नुहाको धादिङ हुँदै चितवनमा अनुरोध गरिरहेका छन् भन्ने खबर छ। मैले राक्षसको विभिन्न समाचार शीर्षकहरू पनि भन्नु धेरै भोटे कोशी बाढी क्षति न्यूनीकरणको लागि चिनी समकक्षी सुरक्षा निकायसँग सशस्त्र प्रहरीको संवाद भन्ने खबर अलिकति राखौँ। समाचार यस्तो छ, रसुवा स्थित भोटे कोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित उद्धारलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई तीव्र पारिएको छ। तीन भोटे सुरक्षा निकायको समन्वयमा बाढीमा परेका गम्भीर घाइतेको तत्काल प्राथमिक उपचार गर्ने कार्य भइरहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। आपतकालीन सड़क उद्धारका लागि आवश्यक उपकरण सहित चिकित्सा तथा उद्धार टोली बाढी प्रभावित क्षेत्रमा परिचालन गरिएको छ भने एउटा समाचार छ। राक्षसबाट उत्तर गया गाउँपालिकामा रहेका विद्युतीय आयोजना र नदी आसपासका घर क्षतिग्रस्त भएको समाचार र भोटे कोशी बाढीकै बारेमा तीनजनाको शव भेटियो, पाँचजना पक्राउ र केहीको पाँचजनाको उद्धार गरेको समाचार छ। अन्यमा रसुवा भन्सार कार्यालयका 14 कर्मचारी सम्पर्क विहीन भएको समाचार पनि छ र भोटेकोरी कोशी बाढी पीडितका लागि डब्ल्युएचओले औषधि र स्वास्थ्योपकरण पठाउने अर्को शीर्षक र अन्य खबरहरूमा भोटेकोशी सम्बन्धी मैले धेरै हेरिरहेको छु। भोटेकोशी बाढी बारेमा सेनाको हेलिकप्टरद्वारा माफ गर्नुहोस् 12 बाढी प्रभावितको उद्धार गरिएको पनि समाचार छ। अन्य नयाँ नयाँ समाचार आए पनि हामी राख्नेछौँ। त आज यसै विषयमा कुराकानी म गर्दैछु अरूप रोजोरियाजीसँग। उहाँ चाहिँ क्लाइमेट चेन्ज, विशेष गरी उहाँ चाहिँ इन्टरनेसनल्ली रेकग्नाइज क्लाइमेट ग्लेसियल पोलिसी एन्ड स्ट्राटेजिस्ट हुनुहुन्छ, इन्टरनेसनल सेन्टर फर ग्लेसियर को अवधारणाकार पनि, कन्सेप्ट डेभलपर र एडिबी कन्सेप्ट लेभल स्टडीको टिम लिडर हुनुहुन्छ। आज हामी छोटकरीमा यो बाढीको बारेमा कुरा गर्छौँ। जे भए पनि मुख्य गरेर ग्लफ यानि कि ग्लेसियल लेक आउटब्रस्ट फ्लड के हो त, आज यसपालिको बाढी यानि कि बिहान गएको बाढी यो ग्लफ हो कि बाढी पहिरो हो कि अति वर्षा हो कि पहिरोले लेक सृजित भएर फेरि त्यो फुटेर भएको हो कि आदि आदि कुरा गर्छौँ र क्लाइमेट चेन्जका इफेक्ट्सहरू हामीले के गर्नुपर्ने थियो पहिला नै र अहिले के अझ पनि गर्नुपर्छ र भोलि के गर्नुपर्छ भन्ने स्ट्राटेजीका कुराहरू उहाँबाट हामीले बुझ्छौँ होला। यति भन्दै अब यहाँहरूलाई केही मौसम सम्बन्धी कुराकानी गरौँ। काठमाडौँमा धेरै पानी परेको छैन तर पनि कहाँबाट बाढी आयो यो भेगमा भन्ने कुरा आइरहेको छ। पूर्व अनुमान हिजो हामीले भन्दाखेरि पनि वर्षाको त्यतिको सङ्केत थिएन, साधारण बादल लागि वर्षा हुने भनिएको थियो तर यत्रो ठुलो बाढी पहिरो आयो। देशभर साधारणतया बादल लाग्नेछ भने आजको यो चाहिँ प्रोजेक्सन छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशको पहाडी भूभागका केही तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना भनेर समग्र रूपमा भन्दछ भने मेट अफिसले काठमाडौँ भ्यालीमा आज 28 डिग्री सेल्सियस तापक्रम छ। अधिकांश दिन आज बादल लाग्ने देखिन्छ श्रोताहरू। कुनै कुनै बेलामा घाम पनि दक्षिण पश्चिमी हावा छ 15 किलोमिटर प्रति घन्टाको बेगमा घाम लाग्दैछ र पोखरा भ्यालीमा आज 30 डिग्री सेल्सियस तापक्रम छ। अधिकतम 32 न्यूनतम 25 र भोलि हल्का रूपमा केही वर्षा हुने देखाएको छ श्रोताहरू। र धरानतर्फ जाउँ, धरानका श्रोतालाई गुड आफ्टरनुन भन्न चाहन्छु। धरानको वेदरमा हिजो पनि प्रचण्ड गर्मी थियो 41, आज पनि छ, अधिकतम 43 हुने देखिन्छ भने न्यूनतम 31 डिग्री सेल्सियस तापक्रम छ आजको लागि। यति भन्दै यहाँहरूलाई अब म एउटा मिठो गीत सुनाउँछु, एउटा कुनै एउटा गीत राखौँ। ह्युमा राई र सङ्गीता राईले यो गीत गाउनुहुन्छ, यो गीत राखौँ। ओके, त्यसपछि हामी हाम्रा मित्र हुनुहुन्छ अरूप रजोरियाजी, अन्तर्राष्ट्रिय क्षेत्र विज्ञ भन्नुपर्छ यस मामलामा क्लाइमेट चेन्ज को लागि उहाँसँग कुराकानी हुनेछ। युमा राई र सङ्गीता सुब्बाको आवाजको गीत स्वीकार्नु होला अहिलेलाई। यहाँ चाहिँ संवाद पो रहेछ त गीत भन्दाखेरि पनि। शरण गुरुङ र प्रश्न साखीको आवाजको गीत राखौँ अहिलेलाई।

0: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
1: त्यसलाई सहेर नपसौँ,
0: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
1: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
0: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झियो।

ओके विभिन्न गीतहरू पनि यहाँले बेला बेला सुन्दै हुनुहुन्छ श्रोताहरू. आज हामीले भोटेको सीमाको बाढीको अपडेटहरू दिइरहेका छौँ विभिन्न पत्र पत्रिका र हाम्रा संवाददाताहरूलाई कोट गर्दै भने अब अलिक डिटेलमा कहाँ के कसरी भयो भने

0: कुरा कुराकानी गर्नको लागि एक एक्सपर्टलाई मैले कार्यक्रममा ल्याउन सफल भएको छु. इन्टरनेसनली रिकग्नाइज क्लाइमेट एन्ड ग्लेसियर पोलिसी एन्ड स्ट्राटेजिस्ट हुनुहुन्छ र इन्टरनेसनल सेन्टर फर ग्लेसियरको अवधारणाकार यानि कि कन्सेप्ट डेभलपर एडिपी कन्सेप्ट लेभल स्टडी टिमका लिडर हुनुहुन्छ अरूप रजौरियाजी. उहाँलाई बिएबिएस गोर्खा रेडियोमा स्वागत छ. अरूपजी नमस्ते, स्वागत छ यहाँलाई. हेलो अरूपजी, मलाई सुन्नु भएको छ?
1: हेलो
0: हजुर, मलाई सुन्नु भएको छ?
1: एक मिनट है, राम्रोसँग आवाज आएको छैन.
0: ओके, म तपाईँलाई होल्ड गर्छु यति नै, फेरि चेक गरिहालौँ तपाईँको लाइन. आर यु ओके? हामीलाई सुन्नु भएको छ कि छैन त? ओके, म अलिक जोडले नै बोल्नु पर्ला जस्तो भयो. अरूपजी, बिएबिएस गोर्खा रेडियोको प्रत्यक्ष प्रसारणमा यहाँलाई स्वागत छ. अब तपाईँको बारेमा मैले हाम्रो श्रोतालाई जानकारी गराइसकेको छु. तपाईँले के गर्नुभयो, तपाईँको भनौँ न अब यस क्षेत्रको दक्षताको कुरा गरिसकेँ. इन्टरनेसनल रिकग्नाइज क्लाइमेट एन्ड ग्लेसियर पोलिसी स्ट्राटेजिस्ट हुनुहुन्छ. देशमा त होइन, विदेशमा तपाईँको ठुलो नाम छ. यही अनुभव पढाइले गर्दाखेरि तपाईँको ख्याति चारैतिर छ. अब भनिदिनुहोस्, यो भोटे कोसीमा आएको अचानकको बाढी के कस्तो प्रकारले भएको हो? तपाईँले मलाई अघि जानकारी दिए अनुसार ग्लफ ग्लेसियर लेक आउटबर्स्ट फ्लड पनि हुनसक्छ अथवा अरू पनि हुनसक्छ भन्नुभएको थियो. तपाईँको विचारमा अहिले के होला प्रारम्भिक स्टेजमा?
1: थ्याङ्क यू विनोद, तपाईँलाई धन्यवाद मलाई मेरो ओपिनियन सोधेकोमा. तर मेरो चाहिँ अलिकति अङ्ग्रेजी र नेपाली मिक्स भएर
0: आउँछ,
1: त्यसमा केही प्रब्लम त हुँदैन
0: हुँदैन हुँदैन. हाम्रो श्रोतालाई सजिलै पर्छ. तपाईँले झन् टेक्निकल वर्डहरू चाहिँ अङ्ग्रेजीमा भनिदिँदाखेरि अलिक बयान पनि गरिदिनु होला. एनिवे, यो बाढीको बारेमा अलिकति इन्फर्मेसन तपाईँले जे जस्तो पाउनु भएको छ भन्नुहोस् न हामीलाई प्लिज.
1: अब अहिले अहिलेको प्रिलिमिनरी इन्फर्मेसन अनुसार बिहान तपाईँको र मेरो कुरा हुँदाखेरि चाहिँ यो टिसेरी भन्छ नि, उसबाट टाढाको पहिरो गएर खोला बन्द हुने त्यो भन्ने शङ्का पनि थियो. तर जुन म्याग्निट्युडको फ्लड आइरहेछ यो चाहिँ अहिले के देखिन्छ भने यो कि ग्लेसियर लेक आउटबर्स्ट हो कि सुप्रा ग्लेसियर लेक आउटबर्स्ट. अब ग्लेसियर लेक आउटबर्स्ट भनेको श्रोताहरूले के भने यो ग्लेसियरहरू ओभर द इयर्स भएको त्यहाँ मुनि पानी जमिरहेको हुन्छ. अहिले ग्लोबल वार्मिङले गरेर माथिको ग्लेसियरहरू माथिको आइस पग्लिन्छ र अलिकति चेन्जेस भयो भने अनि भाट लाएर त्यो ड्याम फुट्या जस्तो गरेर हजारौँ वर्षको पानी चाहिँ एकैचोटि आउँछ. त्यसलाई ग्लेसियर लेक ब्रस्ट आउटबर्स्ट फ्लड भनिन्छ. सुप्रा ग्लेसियर लेक आउटबर्स्ट भनेको चाहिँ जहाँ ग्लेसियर लेक छ तर पानी नै देखिन्छ, एक पोर्सन चाहिँ पग्लिसकेका हुन्छ. अनि त्यसलाई चाहिँ त्यो फुट्नलाई कि ल्यान्डस्लाइड आउनु पर्यो कि हेभी रेन आउनु पर्यो कि नेचुरल ऊ कजेजहरू हुनु पर्यो. र अहिले मैले प्रिलिमिनरी बुझ्दाखेरि त्यो एरियामा रेनफल पनि धेरै भएको रहेछ. तर वान इन्ट्रेस्टिङ पोइन्ट चाहिँ के छ भने हिजो 2:52 जाँदा बिहान टाइममा यो पेरिफेरीमा नेपाल र चाइनाको बोर्डरमा चाहिँ 4.4 अर्थक्वेक गएको छ.
0: ए, 4.4 म्याग्निच्युडको? ओके,
1: त्यहाँ अब त्यो स्पेसिफिक ठाउँ चाहिँ
0: ओके, तपाईँ स्पेसिफिक ठाउँ भन्दै हुनुहुन्छ?
1: म भन्दैछु चाहिँ सियाङ नेपाल बोर्डर रिजन.
0: ओके, सियाङ
1: तपाईँको ल्याटिट्युड लन्जिट्युड हेर्ने हो कि 28.5/85.5 छ होइन? अब दिस कुड अल्सो हेभ इम्प्याक्टेड. अब फ्रजाइल सिचुएसनमा चाहिँ अलिकति हल्यो भने त भट्ट गइहाल्यो अरे, किनभने ओभर द इयर्स विथ ग्लोबल वार्मिङ उसको ब्ल्याक कार्बन जुन इन्डिया र पाकिस्तानको एग्रिकल्चर रेजिड्यू बर्न भएर आएको र हिमालमा डिपोजिट हुन्छ. हाम्रो हिमालको कस्तो सिग्नेचरको कस्तो प्रब्लम भइरहेछ भने 20-25% त ओभरअल ग्लोबल वार्मिङले पग्लेको छ.
0: ओके, हाम्रो ग्लेसियरै पग्लेको छ. यो चाहिँ टप लेभल मात्र होइन, भित्रभित्र जुन चाहिँ सेडिमेन्टेड ग्लेसियरहरू पनि पग्लिसकेका छन्.
1: त्यहाँबाट अब जुन एग्रिकल्चर बेसी बर्निङ हुन्छ,
0: ओके,
1: एग्रिकल्चर बेसी बर्निङ पन्जाबमा यो चाहिँ मेकनाइज फार्मिङबाट सुरु भएको छ. पहिला पहिला हाम्रो गाउँमा पनि त्यसले काट्थ्यो, अब अहिले हार्वेस्टरहरू युज
0: गर्दाखेरि
1: 6 इन्ची, 8 इन्ची, 10 इन्ची त्यो बालीको धानको त्यही हुन्छ. अनि गाउँलेहरूले के अब प्रोफेसनल फार्मिङ फार्मर्सहरूले के गरिदिन्छ, त्यो आगो लगाइदिन्छ.
0: हो, पराली बाल्ने भनेर भन्छ, पराली होइन,
1: पराल बाल्ने होइन, खेतमै बाल्ने,
0: खेतमै बाल्ने. ओके,
1: खेतको चाहिँ ब्ल्याक कार्बन, द्याट इज कल्ड कार्बन, जुन काठमाडौँमा कुवालो भन्छ, यो भन्छ, काठमाडौँको पोल्युसन डज नट इभन कन्ट्रिब्युट 5% टु द्याट. इट्स अल कमिङ फ्रम इन्डियाको प्लेन्सबाट, नर्थ इन्डियन प्लेन्सबाट, बिहाना पन्जाबबाट त्यो गएर हिमालमा ब्ल्याक कार्बन भएर डिपोजिट हुन्छ. त्यसले के गर्छ भने ज्याकेट लगाएको जस्तो इफेक्ट हुन्छ. सो युनिभर्सली त अलमोस्ट 25% ग्लेसियर त हाम्रो ग्लोबल वार्मिङले पग्लिँदै रहेछ. यो ब्ल्याक कार्बनले, साउथ एसियन ब्ल्याक कार्बनले 20-25% गर्दा हाम्रो 50% ग्लेसियर
0: गर्छ.
1: अनि ग्लेसियर पग्लेपछि के हुन्छ, यो ट्रिगर अहिले भर्खर ब्रड पिक्समा के भयो, त्यो एभलान्स कसरी आयो, इट्स अल ड्यु टु जुन फ्रिक्वेन्सी अफ एभलान्सेसहरू आइरहेको छ, ग्लेसियर लिक आउटबर्स्ट भएको छ. अहिले 10-15 वर्षमै नेपालमा रिपोर्टेड 45 भइसक्यो ग्लेसियर लिक आउटबर्स्ट.
0: भने मतलब पुरानो रेकर्ड भन्दा अहिले चाहिँ यसको फ्रिक्वेन्सी चाहिँ बढ्दो छ, होइन,
1: बढ्दो छ.
0: ओके,
1: अब पहिला भोटेको चाहिँ माथि, अब पहिले 2003 जब म प्रोजेक्ट डाइरेक्टर थिएँ, इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट भन्ने गाउँमा, घुम भन्ने गाउँमा चाहिँ पुरानो पुरानो ठुल्ठुलो चाइनिज ट्रकहरू, मसिनेरी, बुलडोजरहरू थियो. अब त्यहाँ बाटो नै छैन, कहाँबाट आयो भने त्यो बेलामा यो क्लाइमेट चेन्ज पनि इस्यु थिएन, ग्लेसियर रिट्रिट पनि इस्यु थिएन. अनि त्यहाँ बुझ्दाखेरि गाउँलेहरूले त्यसलाई चाहिँ चिया बनाउन, पन्चारो बनाउन, पुखुरी बनाउन त्यहाँको फलाम लाने रहेछ. त्यो ट्रक र बुलडोजरहरू चाहिँ चाइनाबाट बगाएर ल्याएर
0: बगाएर ल्याएको. ओके, बाटो नभएको ठाउँमा त्यहाँ चाहिँ बुलडोजर र ट्रकको चाहिँ डिपोजिट भएको चाहिँ कहाँबाट भन्दाखेरि ग्ले यो चाहिँ फ्लडले, फ्ल्यास फ्लडले ल्याएको रहेछ.
1: अनि त्यहाँबाट अब यस्तो इन्सिडेन्ट, अब जुन अहिले भर्खर मैले इन्फर्मेसन पाइरहेको छु, हेलो,
0: म सुन्दैछु भन्नु,
1: सुनिरहनु भएको छ,
0: सुनिरहेको छु.
1: अनि संसारभरिकै श्रोताहरूले नै सुनिरहनु भएको छ कि क्लियर छ कि छैन?
0: एकदम क्लियर छ, तर बेला बेलामा ड्रप भएको छ, दर्जनमा छ. तपाईँले भनेका कुराहरू, तपाईँ एक्सपर्टको चाहिँ ओपिनियनहरू सुन्दै हुनुहुन्छ. ल प्लिज क्यारी अन. ओके,
1: अनि अब यसमा चाहिँ यो फ्रिक्वेन्सी बढी नै भइरहेको छ. अब यो हेर्दाखेरि दिस इज नट अ मेजर थिङ. अब यो एउटा त्यति हाम्रो पर्सपेक्टिभमा सानो नै ग्लेसियरले चाहिँ यति ड्यामेज गर्यो भने, अहिले भर्खर बले कुदेखि त्रिशुलीमा 3 पक्की पुल बगाइसकेको छ.
0: ओहो, अब लेटेस्ट अपडेट यो
1: त्यो थाहाको अहिले होइन. अब उतापट्टि 2-3 हाइड्रो पावरहरू ड्यामेज भएको छ भने छ, उता विदुरको पुल पनि उडाइसक्यो अरे.
0: ओके,
1: त्यहाँ अब अघि मैले एउटा क्लिप हेरेको थिएँ, त्यो ठुल्ठुलो ट्रक कन्टेनरहरू सलाइको बट्टा घुमेको जस्तो गरेर खोलामा घुमिरहेको थियो. एकदम फोर्सिया होला भन्नुहोस् त.
0: एक्ज्याक्टली.
1: अब मलेखुको त्यत्रो त्यो धादिङ मलेखु त्यो धादिङ जाने पुल पनि बगायो भनेर सुने. अब दिस इज अल हेयरसे हो, आधिकारिक रूपमा के पनि आएको छैन, बट ड्यामेज हेज बिन भेरी इन्टेन्सिभ र यसको चाहिँ रिकन्स्ट्रक्सन इज गोइङ टु टेक लट अफ टाइम. लेट्स जस्ट होप देयर इज नट मच लॉस अफ ह्युमन लाइफ्स, बट द वे वेन वी सी इट ह्युमन लाइफहरू पनि यो टल डाउनस्ट्रिममा चाहिँ गभर्मेन्ट एकदम इफेक्टिभ वार्निङ गरेर मान्छेहरू मुभ भयो. तर जुन यो फर्स्ट उसमा आयो दस बजीतिर बिहानको, त्यसमा चाहिँ धेरै ज्यानधनको चाहिँ ऊ क्षति भएको छ भनेर रिपोर्ट.
0: ओके अरूपजी, तपाईँलाई सोधिहालौँ, मैले पनि पढ्दैछु तपाईँसँग कुराकानी गर्दा गर्दा नयाँ अपडेटहरू के आइरहेको छ भनेर. अब यो बाढीको जोखिम चाहिँ सुस्तासम्म रहन सक्ने अहिले अनुमान गरेको छ, होइन? त्यसले भन्दा मतलब इट्स ह्युज थिङ. त्यसले गर्दाखेरि अब हाम्रो देशले र अन्तर्राष्ट्रिय समुदायले पहिला के गर्नुपर्ने थियो यसलाई चाहिँ मिटिगेट गर्नको लागि, र ओके पहिला जे गरेको थियो त्यसमा चाहिँ अझै सुधार गर्नुपर्ने के हुन्, र अब इन फ्युचर हामीले नेपालले खेल्नुपर्ने रोल के हो, छोटकरीमा भन्नुहोस् न प्लिज. पहिलादेखि
1: यसमा के छ भने, नेपाल जस्तो अविकसित देशको कन्ट्रिब्युसन इज मिनिमल. हामी अलमोस्ट हामीले 0.4% मात्र ग्रिन हाउस ग्यास मिट गर्छ, तर कन्सिक्वेन्सेस कसले बढ्छ भने हामीले बढ्छ. हामीलाई चाहिँ यसको जम्मै जनधन क्षति हामीले बेहोर्नु पर्छ. दुई तिन हप्ता अगाडि यस्तै जुनेजो भन्ने ठाउँ अलास्कामा यस्तै ग्लेसियर लेक आउटपोस्ट, जस्तो अमेरिकाको इन्फ्रास्ट्रक्चर छ, रिकभरी छ, जुन गर्दाखेरि देयर वर ओन्ली वान अर टू लॉस अफ ह्युमन लाइफ. आई एम नॉट श्योर इवन दैट हैपेंड, तर इट वाज अ मेजर ग्लेसियर लेक आउटपोस्ट इन अलास्का. तर दे हैड द रिसोर्सेस. अब अहिले हाम्रो चार पाँचवटा आर्मीको हेलिकप्टर उडिरहेको छ, प्राइभेट सेक्टरको उडिरहेको छ, तर त्यो वी हेभ सम अफ द बेस्ट रेस्क्युअर्स इन द आर्मी एन्ड द पुलिस. तर त्यो इज द्याट इनफ? किनभने यसको त यो त हामीले गरेको होइन नि. अब द कस्ट, रिकभरी कस्ट विल बी विल गो, रिकभरी एन्ड रिकन्स्ट्रक्सन विल गो इन टु बिलियन्स अफ डलर्स. यो कसले गर्ने? हामीले पोल्युट गरेर त हिमालको हिउँ भए होइन. यो सन्दर्भमा मैले 3 वर्षदेखि मेरो कन्सेप्ट चाहिँ वी निड एन इन्टरनेसनल सेन्टर फर ग्लेसियर्स. किन यो हाम्रो हिमाल मात्रको होइन, यो द सेम थिङ इज ह्यापनिङ इन अलास्का, दिस इज ह्यापनिङ इन पेरु, दिस इज ह्यापनिङ इन द एटलस माउन्टेन, दिस इज ह्यापनिङ इन अल माउन्टेन रेन्जेस, दिस इज ह्यापनिङ इन द आल्प्स. तर अहिले मेजर के छ भने, जुन हाम्रो हिन्दुकुश हिमाल छ त्यसमा चाहिँ हाम्रो पानीले 2 बिलियन पिपललाई सस्टेन गर्छ.
0: ओके, 2 बिलियन
1: मान्छे मात्र होइन, कल्चर, इको सिस्टम, बायोडाइभर्सिटी, हजारौँ वर्षदेखि अफगानिस्तानदेखि भियतनामको मिकोङ रिभरसम्म यही हिमालको पानी छ.
0: ओके,
1: तर यो हामीले युएनकै डेटा अनुसार हामीलाई यो संसारले, मतलब भनौँ ग्लोबल कम्युनिटीले नेपाललाई कम से कम $2 बिलियन इयर दिनुपर्ने हो.
0: $2 बिलियन ओके,
1: एज नट एन्ड लेट मी करेक्ट यु, नट एज इट एज रिपेट्रिएसन.
0: ओके, यो
1: अहिले उहाँहरूले कति दिन्छ थाहा छ तपाईँलाई? पर क्यापिटा नेपालीको $3. $3 भनेको यहाँ जाबा भन्ने कफी सप छ काठमाडौँमा, एक कप कफीको पैसा हो.
0: ओके,
1: होइन?
0: सो अब
1: दिस हेज टु बी इन्टरनेसनलाइज. द गभर्मेन्ट हेज टु भेरी फोर्सफुल. अहिले अहिलेको प्रधानमन्त्रीले गजबसित गर्नुभयो, यत्रो क्राइसिस हुने बित्तिकै इमिडिएटली यी कल्ड हाई लेभल मिटिङ अफ सेक्युरिटी मिनिस्टर्स रिलेटेड अब कसरी गर् हाउ डु गो अबाउट भनेर होइन दिस इज अ भेरी पोजिटिभ स्टेप
0: गुड ओके अब
1: मैले इन्टरनेसनल क्लासेस सेन्टर कहिले चाहिँ म टिम लिडर पनि थिएँ सिट्रेबुटको कन्सेप्ट लेभलमा अरू सबैमा हेर्दाखेरि यो के भयो भने यिनीहरूको लागि हामीले आइएइए जस्तो आइपिसिसी जस्तो इन्टरनेसनल एटोमिक एनर्जीको जस्तो चाहिँ एउटा संस्था चाहियो इन्टरनेसनल यो ग्लेसियर्सहरूलाई मोनिटर गर्न
0: Right. Aba International Center for Glacial...
1: International Center for Glaciers and Permafrost.
0: Okay.
1: In Pakistan, our Nimpurja ji have been fallen victim to permafrost and glacier retreat.
0: Okay.
1: But it is frequently the avalanche. This key to Karakoram is a very high risk rate. But not this frequently. Yes, sir.
0: Okay.
1: You know, our Sherpas are one of the best in the world. Why are the Kani River, actually, come with the Kani River, you go to the house of one, and the town to it.
0: ओके अब यो तपाईँको भनौँ न अब नलेजले अब गर्नुपर्ने धेरै रहेछ अरूपजी तपाईँलाई जे थाहा छ अब तपाईँले यदि यो सरकारलाई र इन्टरनेसनल कम्युनिटीलाई तपाईँले एडभाइस गर्नु पर्यो भने कुन लेभलको एडभाइस हुन्छ कुन प्रायोरिटीमा हुन्छ र के एडभाइस हुन्छ भनिदिनुहोस् न किनभने आई थिङ्क इट वी आर वे बिहाइन्ड इन टाइम होइन किनभने इट्स ह्यापनिङ सो फ्रिक्वेन्टली एन्ड ऱ्याम्पान्ट कि यो चाहिँ अब एकपछि अर्को गर्दै गर्दाखेरि जीवधनको मात्र होइन कम्युनिटी होइन सब सिभिलाइजेसनलाई नै यसले चाहिँ असर पर्ने भयो तपाईँले भने मुताबिक ह्युमन कल्चर इकोसिस्टम बायोडाइभर्सिटी यो होल रिजनलाई नै र संसारका विभिन्न ठाउँमा पर्ने भएपछि वाट क्यान यु एडभाइस देम इन वाट प्रायोरिटी प्लिज भनिदिनुहोस्
1: थ्याङ्क यू तर एउटा कुरा हामी पछाडि पर्यो भन्नु मिल्दैन यसमा विनोदजी किनभने क्लाइमेट चेन्ज 25 वर्ष अगाडि कसैले पनि कुरा गर्दैन थियो
0: ओके
1: देयर इज नो साइन्स that can say you do this one era. Climate change. Just hamle purkheli herne bhane badi kasari badi bata bacne ganelu bata kasari bacne bhanne tyo traditional knowledge ho. That has been passed down to generations. Drought ma bhukmari ma kasari prairie ma kasari bacne bhane humans have gone through that. But क्लाइमेट चेन्ज भनेको यो लास्ट 25-30 इयर्सको
0: ओके
1: सो त्यो ट्रेडिसनल नलेज छैन टु हाउ टु एड्रेस क्लाइमेट चेन्ज सो म यसमा के भन्छु भने लर्निङ बाई डुइङ
0: ओके
1: यो कस्तो छ भने द पुअरेस्ट आर द मोस्ट भनरेबल हियर किन हामीले त यो क्लाइमेट चेन्ज कहिले सुरु भयो 1860 जब चाहिँ स्टिम इन्जिन manufacture wo UK ma then the era of industrialization started
0: yeah
1: ani global warming shuru bho
0: okay
1: ab at certain level samma ta ule prithvi le absorb garira thyo te sabai ke ko pani tipping point huncha ab tipping point pugna la ab yesari glacier heru glacier le for example khumbu lake khumbu glacier phutyo bandegi ta So it is such a huge glacier ki half of Patna will be in the Bay of Bengal. Kalkata chhod dinus. Biratnagar yo Hanuman Nagar dam her to chhod dinus.
0: Koshi
1: Bay. It is that serious. That is why I am the originator of this concept of International Glacier Center.
0: And that's
1: अब यसमा मैले सपोर्ट त पाइरहेछ अब यस्तै यस्तै हो भने तपाईँको फ्रन्ट लाइन आउँछ तर भोलि अलिकति भयो भनेदेखि यो चाहिँ पोलिटिकल फ्रन्ट लाइनमा आउँदैन
0: तर
1: त्यसैले वाट निड्स टु बी डन इज सेन्सिटाइज पिपल सेन्सिटाइज ओभर लिडर्स अब जस्तो अब टर्कीमा कोप हुँदैछ कन्फरेन्स अफ पार्टिज अन क्लाइमेट चेन्ज अब त्यस्तो ठाउँमा Nepal should very strongly present cases like this. Mm-hmm. Not only Nepal, there are other low-income economies were experienced the same, like Bhutan, mm-hmm. Pakistan.
0: Okay. त्यो इन्टरनेसनल सेन्टर फर ग्लेसियर एन्ड प्रमाफोर्स भन्नु तपाईँले भन्नुभएको छ, त्यो सेन्टर चाहिँ नेपालमै हुनुपर्छ भन्ने तपाईँको जोरदार माग होइन त, अथवा चाहिँ यो चाहिँ
1: यो जोरदार म त त्यो स्टडीको टिम लिडर हो, मैले नेपाली भएर नेपाल भन्ने बित्तिकै द्याट बिकम्स अ कन्फ्लिक्ट अफ इन्ट्रेस्ट, इट विल बी द कन्ट्रीज द मेम्बर कन्ट्रीज द्याट विल डिसाइड
0: ओके
1: त्यो कहाँ हुन्छ भने
0: Okay.
1: उता पनि यस्तै सिरियस सेन्ट्रल एसियामा ताजिकिस्तान किर्गिस्तान काजिकिस्तानमा यस उनीहरूको प्रब्लम यहाँको भन्दा यहाँको त हामी त धेरै ग्लेसर छ, उनीहरूको त ग्लेसियरै सिद्धिसक्यो, खानपान नै हुँदैन हल्दिनमा,
0: भने मतलब ग्लेसियर सकिएपछि त हाम्रो अहिलेको यो हिमाली क्षेत्रमा पहाडी क्षेत्रमा भएको जुन चाहिँ अहिले हाइड्रोहरू बनिरहेछ दे विल अल ड्राई आउट होइन त, भोलि पछि के बिजुली केले बिजुली निकाल्ने के पानी खाने त्यस्तो स्थिति पनि आउन सक्छ।
1: अब यही ट्रेन्ड भइरह भने बाई 2030 नेपालको 80% ब्याक अफ द एनभलप डेटा हो अहिले 80% 70-80% of all hydros that billions of dollars have been invested will go out of business. पानी नै हुँदैन।
0: ओके अरूपजी, मेरो अलिक समयको उभो तपाईँले हामीलाई एकदमै इन्लाइटन गरिदिनु भयो होइन, त्यसको लागि धन्यवाद छ। तपाईँ र मेरो कुरा सरकार व्यक्तिको खानमा पुगोस्, सरकारको खानमा पुगोस् र अलिकति तादुकलाई साथमा अगाडि बढुन् त्यो हाम्रो शुभकामना छ, अथवा चाहिँ हाम्रो इन्करेजमेन्ट छ। इन द मेन टाइम अघि तपाईँले कार्यक्रम रेन्जको कुरा गर्नुभयो, ब्रडपिकको कुरा गर्नुभयो, आज संजोगको कुरा हो। हाम्रो प्यारा निम्स भाइ नेपालका हिरो, विश्वका हिरो, ब्रिगेड अफ गोर्खाजका हिरो होइन को अन्त्येष्टि छ बेलायतको मिल्टन एभी ब्लान्डफोर्ड फोरममा जुन चाहिँ डोरसेटमा छ, तपाईँले पनि उहाँलाई फलो गरिरहेको व्यक्ति हुनुहुन्छ। आजको यो फ्युनरल सर्भिसमा हामी जान सकेनौँ तर हाम्रो रिप्रेजेन्टेटिभ पुग्नुभएको छ, धेरै गोर्खाली परिवारहरू र विश्व प्रसिद्ध व्यक्तिहरूको त्यहाँ चाहिँ आगमन छ। तपाईँको तर्फबाट दुई शब्द बोलिदिनुहोस् न यो समयमा प्लिज।
1: हाम्रो निम्पुर्जा पनि एकचोटि यस्तो कुरा भएको हो, उहाँसँग एउटा कटारी प्रिन्सेस पनि आसमा भन्ने हुनुहुन्थ्यो, सँगै क्लाइम गर्नुहुन्थ्यो, उहाँसँग नै मेरो चाहिँ दुई चारचोटि इन्टरेक्सन भयो यो ग्लेसियर, उहाँले नै चाहिँ आई ट्राभल अल नर्थ पोल टु साउथ पोल एन्ड एभ्रिवेयर इट इज रिट्रिटिङ वाट डु यु डु भनेर भन्दा मैले दिस इज वाइ आई एम एडभोकेटिङ एन इन्टरनेसनल सेन्टर फर ग्लेसियर्स भने, मलाई चाहिँ भित्री मनमा के लाग्छ भने जुन त्यो ब्रड पिकको चाहिँ एभलान्सी आयो द्याट इज क्लाइमेट इन्ड्युस्ड हो, किन त्यो पर्टिकुलरली कार्यक्रममा कस्तो छ भने त्यहाँ पर्माफ्रोस्ट भन्छ, पर्माफ्रोस्ट भनेको जुन आइसले ढुङ्गाहरूलाई बाँधेर राख्छ नि त्यसले पर्माफ्रोस्ट भन्छ, जब आइस पग्लिन्छ ढुङ्गा छ अनि तल ओर्लिहाल्छ, नेपालमा त्यतिको चाहिँ पर्माफ्रोस्टको छैन तर करकरममा ब्रड पिकमा, तर उहाँले नेपाललाई चिनाइदिनु हो, नेपालले चाहिँ लिड गर्न सक्छ भनेर चाहिँ संसारलाई देखाउनु भयो, अरू विदेशीको भरिया मात्र होइन कि हामी नै चाहिँ लिड गर्न सक्छौँ, त्यति क्षमता नेपालमा छ, नेपालीमा छ भनेर चाहिँ उहाँको क्लाइन्टेलहरूसँग कुरा गर्दाखेरि दे अलवेज वान्टेड निम्पुर्जा एन्ड मेबी बिकज हि हेज वान अफ द रिजन वाज ब्रिटिस आर्मीको ट्रेनिङ पनि ट्रेनिङ हो स्यासको भए, सो अल दिज इस्युजले गरेर माई डिपेस्ट एन्ड मोस्ट सिन्सियर कन्डोलेन्सेस टु हिज फ्यामिली छोरी हिमानी वाइफ र उहाँको दाई कमललाई तपाईँहरूले प्लिज कन्भे गरिदिनु भयो भने, बिकज हि वाज अल्सो वरियर फर ग्लेसियर कन्जर्भेसन एडाप्टिङ हाउ वी एडजस्ट टु ग्लेसियर।
0: ओके ल त अब यही नोटमा तपाईँसँग बिदा लिन्छु र हामीले निम्स भएको लागि
1: सुनिनँ
0: ओके मैले के भन्दै थिएँ भने अब मेरो समय छैन, अलिकति समय न्युज भएर पनि हामीले दिनुपर्छ, गर्दाखेरि हामीले विभिन्न चरणमा कुराकानी गरेकोलाई समेटेर एउटा सानो क्लिप बनाएको छ, ट्रिब्युट बनाएका छौँ, तपाईँ पनि सुन्नुहोला। आइलाई निम्सलाई आज बनुडा फ्युनरल जुन सर्भिस छ बेलायतमा भइरहेको छ, त्यही बेलामा हरेक चिज नेपालमा पनि यस्तो बनुडा अब यो ग्लेसियल लेकले हो कि केले हो आउटबर्स्ट भएको छ, त्यसले धेरैको धनजनको क्षति भएको अवस्थामा उहाँको बारेमा हामीले बनाएको केही कुरा राखौँ। तपाईँसम्म बिदा लिन चाहन्छु है, त धेरै समय छैन, मैले तपाईँ सुनेर बस्न सक्नुहुन्छ। Thank you. Haas.
1: Thank you. And I hope people all around the world, Lipani, your point is clear to you. Hola, very technical.
0: Okay. आशा गरौँ टेक्निकल भएको छैन, त्यसले गर्दाखेरि मैले चाहिँ तपाईँ पनि न टेलिफोन नराख्नुहोस्, सुन्नुहोला, यो ट्रिब्युटतर्फ लगिहालौँ है, समय धेरै छैन, त्यसले गर्दाखेरि मैले तपाईँसँग बिदा लिइहालेँ। थ्याङ्क यू
1: भेरी मच।
0: ओके, अरू प्रजोरियाजी यसँग कुराकानी अब यही सन्दर्भमा जोडेर हाम्रो टिमले एउटा सानो क्लिप बनाएका छौँ, कुनै बेलामा हामीले उहाँका परिवारसँग कुराकानी गऱ्यौँ, नयाँ पुराना र नेपालका माउन्टेनियरिङ फ्रन्टका केही व्यक्तिले केही बोलिदिनु भएको छ यो आजको बसाइमा।
2: निम्सकै 2 वर्ष छोरी हिमानी कमलकै काखमा हुर्काउँदैछन्। कमल पूर्जा निम्सका साइलो दाजु विश्वकीर्तिमानी बाबुको निधनबारे बिल्कुल अज्ञात छोरी काखमा आउँदा कमललाई भक्का नछोड्छ, किनकि कमलले अहिले हिमानीलाई झैँ नेम्सलाई पनि मायाले काखमा लिनुहुन्थ्यो यही उमेरमा।
3: भर्ती भएपछिको छुट्टीमा होस् वा कीर्तिमान राखेर हिमालबाट फर्किएपछि निम्सको उही मादक हाँसो छरिन्थ्यो परिवार, घर आँगन र समाजमा, त्यही कीर्तिमानी हाँसोको अब सम्झना मात्र जीवित छ।
4: I miss his smile, his laughter, his friends are humor. I miss his big heart. He care deeply about his family, his friend, the Brigade of Gurkhas, the British Army, Nepal, Sherpa, and people around the world.
2: Nirmal belayati sainik hununthyo. सेनाकै अवसर, तालिम र अनुशासनले विश्व चर्चित पर्वतारोही बनायो। निम्सले चहारेका हिम श्रृङ्खलामा उहाँका पच्चापले छाडेका डोबले कीर्तिमानका कथा बनेका छन्। हिमालले नै जन्माएका निम्स हिमालकै काखमा अस्ताउनु भयो, पाइला रोकिए। पर्वतारोहण क्षेत्रमा निम्सको अभाव उस्तै खड्किदो छ। पर्वतारोहण संघका महासचिव राजेन्द्र बहादुर लामा:
5: Nirmal Purja is not only the climber, he is like a iron man for the mountain and mountaineering community. So his loss is big loss for the world. Yet we call him as a brother. He is not only brother of Nepal, he is brother of global. His contribution for this community is not explained in the world. It's for the century. We felt that is like centuries renownable climbers for Nepal and
3: निम्स समाजका लागि प्रेरणा, सेनाका लागि एकजना सिपाही, मुलुकका लागि गौरव, विश्वका लागि चर्चित कीर्तिमानी आरोही, तर परिवारका लागि सास हुनुहुन्थ्यो, ढुकढुकी हुनुहुन्थ्यो, प्राण हुनुहुन्थ्यो, सबथोक हुनुहुन्थ्यो।
4: One of the strong word will always stay with me. Giving up is not in the blood, sir. I don't think I can ever truly put into word how much I miss him. I don't just miss the famous mountaineers the world knew. I miss my little brother, Babu, my friend. I will miss him for the rest of my life, and his love, spread and legacy will be always remain with us.
2: Sayad, sansarle nirmanlai miss garne dar patalindai jala ek pachi arko barsha. Tara, kamal ra parivar ka lagi nemslai bolna sakne न साहस छ न सम्भव।
3: अलविदा निम्स, अलविदा निम्स, अलविदा।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: भोटेकोशीको बाढीमा परेका नौजनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार धादिङको बैरिनीमा एक, गल्छीमा दुई र गजुरीमा एकजनाको शव फेला परेको छ। त्यस्तै नुवाकोटमा चार र रसुवामा एकजनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभएको हो। नुवाकोटमा एकजना महिला र तीन पुरुषको शव फेला परेको छ। धादिङमा एक महिला दुई पुरुषको शव फेला परेको र एकजनाको लिङ्ग पहिचान हुन नसकेको प्रहरीले जनाएको छ। रसुवामा पनि एकजना पुरुषको शव भेटिएको छ। रसुवाको बाढीमा 32 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 32 र सशस्त्र प्रहरीका 9 जना सम्पर्कविहीन भएकोमा हाल 32 जनाको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले जानकारी दिनुभएको हो। रसुवाका टिमोरे, स्याब्रुबेसी, रसुवागढी र मैलुङका प्रहरी कार्यालयमा क्षति भएको छ। बीओपी टिमोरेमा कार्यरत सशस्त्रका 9 जना अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले जनाएको छ। गोर्खाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाईकुण्ड गएको बस पनि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार बसमा 38 जना यात्रु थिए। तीमध्ये 34 जना अझै सम्पर्कविहीन छन्। डीएसपी राजकुमार श्रेष्ठले 4 जना बसबाट आम फालेर सम्पर्कमा आएको र सँगै गएका 2 माइक्रो सम्पर्कमा रहेको जानकारी दिनुभएको छ। माइक्रोमा 26 जना यात्रु थिए। रसुवागढी भन्सार कार्यालयका प्रमुख राजेन्द्र ढुङ्गाना सहित 25 कर्मचारी भने सम्पर्कमा आएका छन्। भन्सार कार्यालयका 11 स्थायी र 3 करार तथा जालादारी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। रसुवागढी भन्सारमा 36 जनाको दरबन्दी थियो। भन्सारमा 4 जना करार र जालादारी कर्मचारी रहेकोमा 1 जना सम्पर्कमा आएका छन्। बाँकी 11 स्थायी कर्मचारी र 3 जना करार तथा जालादारी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जानकारी दिएको हो। प्रतिनिधि सभाका सांसदहरूले भोटेकोशीको बाढीले निम्ति आएको विपत्तिमा उद्धार र राहतका लागि प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध गरेका छन्। नुवाकोटका काङ्ग्रेस सांसद अर्जुन नरसिंह केसीले आपतकालीन अवस्था आइरहेको भन्दै सबै दल र सामाजिक संस्थाको साथ लिएर अघि बढ्न सरकारलाई अनुरोध गर्नुभएको छ।
4: यो राष्ट्रिय विपदको स्थितिमा हामी कोही कुनै पार्टीका छैनौँ, सिँगै नेपाली छौँ। नेपालीमा परेको दुःखलाई नेपालीले कति आफ्नो हदसम्म सहयोग गर्न सकिन्छ त्यत्र हामी केन्द्रित हुनुपर्ने आवश्यकता छ। त्यसकारण सरकारले आफू मात्र होइन सम्पूर्ण राजनीतिक दलहरूलाई विश्वासमा लिने, स्थानीय सरकारहरूलाई चाहिँ विश्वासमा लिने, समाज र सामाजिक क्षेत्रलाई पनि परिचालन गर्नुपर्ने एकातिर आवश्यकता छ भने यो स्थिति दर्दनाक छ। र सरकारले यस्तो स्थितिमा युद्ध स्तरमा सम्पूर्ण काम छाडेर पनि त्यतातिर केन्द्रित हुनुपर्ने आवश्यकता छ। हामी सम्पूर्ण पक्ष चाहिँ नि सरकारको साथमा छौँ, सम्पूर्ण दलहरू। यसमा चाहिँ नि सरकारले गम्भीरतापूर्वक हेरोस्, ओठे भक्तिले मात्रै हुँदैन, कुराले मात्रै हुँदैन, व्यावहारिक रूपमा यसलाई रूपान्तरण गर्न सरकार सफल होस् भन्ने मेरो आग्रह छ।
3: सरकारले बाढीबाट प्रभावित भएका जिल्लाका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद आकस्मिक बैठकले रसुवा, नुवाकोट, धादिङ लगायतका प्रभावित स्थानीय तहमा विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभएको हो। सरकारले अहिले उद्धारका कामलाई प्राथमिकतामा राखेको उहाँको भनाइ छ। सरकारले सके फोन मार्फत र सम्भव नभए धुवा निकालेर भए पनि संकेत दिन बाढीमा परेर उद्धारको पर्खाइमा रहेकाहरूलाई अनुरोध गरेको छ। मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता सस्मित पोखरेलले सम्भव भएसम्म जिल्लाका अधिकारीलाई सम्पर्क गर्न अनुरोध गर्नुभएको हो। सशस्त्र प्रहरीले बाढी प्रभावित क्षेत्रमा पुरिएकाहरूको खोजी गर्न स्निफर डग परिचालन गरेको छ। रसुवागढी भन्सार यार्ड बाढी प्रभावित क्षेत्रमा पुरिएका व्यक्तिको खोजीका लागि सशस्त्र प्रहरीको स्निफर डग सहितको टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नदी किनारा बाढी प्रभावित क्षेत्रमा थुनिएका र हराइरहेकालाई फेला पार्न र बाढीको क्षति मूल्याङ्कन गर्न सशस्त्रले ड्रोन समेत चलाएको छ। चीनबाट आएको भीषण बाढी भोटेकोशी हुँदै त्रिशुली नदीतर्फ आउन थालेपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकाबाट धादिङ, रसुवा र चितवनतर्फ जाने सवारी साधनलाई रोकिएको छ। बाढीका कारण सड़क र नदी आसपासका क्षेत्रमा जोखिम बढ्न सक्ने आकलन गर्दै उपत्यका ट्राफिक प्रहरी कार्यालयले नागढुङ्गा र भीमढुङ्गा नाका हुँदै बाहिरिने सवारीलाई काठमाडौँमै रोकेको हो। उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीका अनुसार जोखिमको अवस्था रहेकाले ती जिल्लातर्फ जाने सवारी साधनलाई तत्काल नजान आग्रह गरिएको छ। तिब्बतबाट आएको भोटेकोशीको भीषण बाढीको असर नवलपरासीसम्म पर्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासी जिल्ला प्रशासनले तटीय क्षेत्रका स्थानीयलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढीको सबभन्दा बढी असर सुस्ता गाउँमा पर्न सक्ने आकलन गर्दै त्यहाँका थारूटोलका स्थानीयको बसोबासका लागि आश्रय स्थललाई तयारी अवस्थामा राखिएको नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले जानकारी दिनुभएको छ। 7 दिन अघि नारायणी नदीमा आएको बाढीले थारू टोला डुबानमा परेको थियो। अहिले आउन सक्ने बाढीले पनि सबभन्दा बढी क्षति यही टोला पुर्याउन सक्ने भएकाले तयारी गरिएको प्रशासनले जनाएको छ। अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।
1: यो BFBS गोर्खा रेडियो हो।

हजुर, सुन्नुभयो सपन राईको आवाजको गीत, डाक्टर भोलारी जालको शब्द, शिखर सन्तोषको संगीत थियो। दुःखको बेला मैले यो गीत सम्झना गर्छु र सपनजीले मलाई बेलायतबाट धेरै वर्ष अगाडि पठाइदिनु भएको थियो, हाम्रो लाइब्रेरीमा छ। सपनजी धेरै धेरै धन्यवाद छ। र यति धन धनधनको थुप्रै क्षति भएको छ र जनको भने अहिले भर्खरै 9 जनाको लास प्राप्त भयो अथवा भेटाइयो भन्ने कुरा हाम्रो समाचार सुन्नुभयो। अब यसको अपडेटहरू बिस्तारै आउँदैछ र आज मैले 2 कुरा बढी फोकस गरेको छु, र रसुवाको यो अथवा भोटेकोसीको यो बाढी र निम्स पूजा भाइ को चाहिँ अन्त्येष्टिको कार्यक्रम यानि कि फ्युनरलको सर्भिस जुन हुँदैछ बेलायतमा। अघि छोटो एउटा क्लिप हामीले राख्यौँ, अलिकति टेक्निकल ग्रिस कताबाट के भयो थाहा भएन, तर पनि पुरै सुन्न पाउनुभयो। यदि मिल्छ भने फेरि पनि हामी यसलाई पछि दोहोऱ्याउँछौँ। भन्दै अब हामी यहाँबाट 12 जानुपर्छ। 12 गरिमा चौधरीको बलात्कार अनि हत्या भयो, त्यो बारेमा केही मानवाधिकार कर्मी हामीसँग हामी कुराकानी गर्दैछौँ के कसो भनेर। यो स्टोरीलाई पनि पिकअप गर्नै पर्नेछ किनभने अत्यन्त विभत्स हत्या र क्रूर यो चाहिँ काम भयो, त्यो बारेमा कुराकानी हामी गर्ने कोसिस गर्छौँ। र अहिलेलाई उहाँको टेलिफोन फेरि लागेन, त्यसले गर्दाखेरि म उहाँलाई फेरि सम्पर्क गर्न कोसिस गर्छु। अहिलेलाई अर्को एउटा गीत सुनौँ है त।

0: हजुर, यहाँले दुईवटा गीत सुन्नुभयो ब्याक टु ब्याक भने. यो बसाइमा तपाईँहरूलाई हामी लाइभ अन्तर्वार्तामा लान खोजिरहेका छौँ, तर टेलिफोन एकदमै गाह्रो परेको छ. चारैतिर टेलिफोन एकदम व्यस्त व्यस्त छ. किनभने रसको यो बाढी पहिरोले भन्नुपर्छ, पहिरोले भन्दा पनि बाढीले हो. रागी हाम्रो मित्र हुनुहुन्छ, यो क्षेत्रका ज्ञाता भन्नुपर्छ, क्लाइमेट चेन्ज र यसले पार्ने प्रभाव र यसको रोकथाम, यसको स्टडी गर्ने व्यक्ति अरू प्रोजेक्टजीलाई हामीले धन्यवाद दिनुपर्छ. उहाँको कुराकानी हामीले धेरै सुन्यौँ. ग्लफ भनेर उहाँले भन्नुभयो र धेरै टेक्निकल वर्डहरू उहाँलाई थाहा छ. उहाँले यो बारेमा हामीलाई अपडेट पनि गराउनु भयो र विशेष गरी ग्लेसियर लेक आउटब्रस्ट फ्लडिङ भनेर उहाँले भन्नुभयो. यसमा चाहिँ हामीले धेरै काम गर्नुपर्छ र हाम्रो देशले गर्न पनि कोसिस गरेको छ. अब कार्बन इमिसन हाम्रो देशबाट 0.4% मात्रै हुन्छ भन्ने उहाँको भनाए. विशेष गरी ग्रिन हाउस ग्यास इफेक्टमा चाहिँ हाम्रो कन्ट्रिब्युसन अलमोस्ट नेल छ. तर ठुला ठुला देशहरू, विकसित देशहरू, इन्डस्ट्रियल कन्ट्रिजहरू, इन्डिया र चाहिँ चाइना हाम्रो छेउमा छ. उनीहरूको कार्बन इमिसनले गर्दाखेरि हिउँलाई चाहिँ ज्याकेट लगाइदिए जस्तो हुन्छ भनेर भन्नुभयो. एक त पहिला नै पग्लिरहेको छ ग्लेसियर्सहरू, त्यसमाथि पनि हिउँमा चाहिँ कार्बन बस्यो भने त्यो चाहिँ तात्न एकदमै छिटो हुन्छ, एक्सपिडाइट गर्छ. त्यसले गर्दाखेरि यसरी ग्लेसियर मेल्टिङ मात्र नभएर एभलान्सहरू आउने यसको कारणहरू पनि उहाँले भन्नुभयो. सुप्रा लेक आउटब्रस्टदेखि लिएर ग्लेसियर लेक आउटब्रस्टको कुरा मैले आज जाने. एनिवे, अब यो बसाइमा तपाईँहरूलाई छोटो एउटा ब्रेकतर्फ लगाउँ, त्यसपछि हेरौँ टेलिफोन लाग्छ कि कतै, नभए हाम्रो रेकर्डेड हाम्रो अपडेट्सहरू यहाँलाई हामी दिन्छौँ. लाइक छोटो एउटा ब्रेक छ.
1: कुनै भोजको निम्तोलाई व्यवस्था गर्नुभयो? केही छैन. कुनै विवाह वर्तमानको निम्तोलाई बिर्सनु भयो? अलिअलि अप्ठ्यारो लाग्यो होला, तर पनि ठिकै छ. अनि सर्भिकल स्क्रिनिङको निम्तोलाई चाहिँ के? यो निम्तोलाई व्यवस्था गर्ने वा बिर्सने खतरा मोल्न सक्नुहुन्छ तपाईँ? दि एनएचएस सर्भिकल स्क्रिनिङ प्रोग्राम सन् 1988 सुरु भएको थियो र यसले वर्षेनी 5,000 भन्दा धेरैको ज्यान जोगाउने गरेको छ. तर यसले तब मात्र ज्यान जोगाउन सक्छ जब महिलाहरूले आफ्नो स्क्रिनिङ गराउँछन्. तपाईँले पनि आफ्नो सर्भिकल स्क्रिनिङको निम्तोलाई व्यवस्था नगर्नुहोला. यदि तपाईँले आफ्नो पछिल्लो स्क्रिनिङ छुटाउनु भएको छ भने आजै यसका लागि अपोइन्टमेन्ट मिलाइहाल्नुहोस्. यस सम्बन्धित विस्तृत जानकारीको लागि आफ्नो जीपी प्र्याक्टिसमा सम्पर्क गरिहाल्नुहोस् वा nhs.uk मा गएर सर्भिकल स्क्रिनिङको खोजी पनि.
2: यो BFBS गोर्खा रेडियो हो.

0: حضور نبین که بطرائی خو بدنام بھائی چو منی بول کو گیت یہ لے سنو بو اور کئی پرکار کو گیت رہے چا منی ابا ہمی آج کورکانی گرنے کو لگی بارہ انسیڈنٹ بنو تیس طرف جانو پرسا تیس کو بارے ماں ہالیٹ گرنے پرسا ہم لے یہ جو تھی کورکانی گرنے کو جا چھو یہ بارے ماں گوری نیو پانے جی انسیک جلہ پردنی دی ہونو چا جو مانو ودکاری رچک سنجال مدیس پردیس ماں چھا تیس کو صدی چھے ہونو چھا آج گری ماں چھو दरी बलात्कार त्यसपछि हत्याकाण्डको बारेमा उहाँसँग कुराकानी अलिकति गरौँ तपाईँका प्रश्न जिज्ञासा भए राख्न सक्नुहुन्छ फेसबुकमा किनभने आक्रोश चारैतिर आएको छ देश विदेशबाट आएको छ यस्तो हत्याकाण्ड यस्तो अनुचित काम कसरी गर्न सक्छन् कुन मानव कुन परिवारका छोराछोरीले युवाहरूले गर्न सक्छन् भन्ने कुरा आइरहेको छ श्रोताहरू कुन ट्रेनिङ के भन्छ सिकाइ होला परिवारमा के चलिरहेको छ यो युवाहरूमा के चलिरहेको छ भन्ने माइन्ड सेटहरू के छ भन्ने प्रश्न यी प्रश्न चिन्ह छ अब ढिलो ढिलो नगरिकन गौरी न्यौपानीजीलाई कार्यक्रममा स्वागत गरौँ गौरीजी मलाई सुन्नु भएको छ नमस्ते नमस्ते गौरीजी समय दिनुभयो यहाँलाई धेरै धन्यवाद छ तपाईँहरू अत्यन्त आफ्नो काममा संवेदनशील छ काममा व्यस्त हुनुहुन्छ र अहिले कहाँ हुनुहुन्छ गौरीजी तपाईँ ओके ल त अब तपाईँ त्यो एरियाकै यो इन्सिडेन्ट पर्यो र अब धेरै भूमिका नबाँधिकन सबैलाई थाहा छ धेरै दिन भइसक्यो यसको बारेमा होइन कुराकानी आइरहेको अब जुन चाहिँ बाह्रमा बलात्कारपछि हत्या गरेकी तीन वर्षीय बालिका जो हुनुहुन्छ हुनुहुन्थ्यो भन्नुपर्छ गरिमा चौधरी यो हत्याको घटनालाई मानव अधिकार कर्मीवादी भएको नाताले तपाईँले कसरी यसलाई हेरिरहनु भएको छ गौरीजी
1: सर अब यो चाहिँ एकदम मानव अधिकार यो परम मानव अधिकार उल्लङ्घनको घटना हो यसमा चाहिँ अब यो एउटा नाबालिकालाई होइन यसलाई खटाई गरेर जुन पक्रेड दिएर यस्तो खालको चाहिँ जुन घटना घटाएको छ होइन यसलाई त अब भनौँ न कानुनको उसमा रहेर होइन आदिमा यो कानुनकोलाई चाहिँ मानेर नेपालको संविधानले दिएको जुन कानुन छ त्यसलाई पालना गर्दै यो चाहिँ हत्यामा संलग्न जुन बलात्कारपछि हत्या गरेको छ नि त्यो घटनामा संलग्न जुन अपराधीहरू छ उसलाई चाहिँ कडाभन्दा कडा खालको सजाय दिनुपर्छ होइन नेपालको संविधानले तोकेको अनुसार यसमा कुनै पनि कमी चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ सर मलाई
0: अब नेपालको संविधानले तोकेको भनेर भनिएको छ त्यसमा चाहिँ अप्टिमम होइन कडाभन्दा कडा भनेर त उहाँले पनि भन्नुभयो तर त्यतिमा चित्त बुझाइएको छैन आम जनताहरूलाईको कुरा सुन्यो भने अब फाँसी नै दिनुपर्छ भन्ने आवाज पनि आएको छ यसलाई चाहिँ कसरी लिनु भएको छ यहाँले
1: नहोला जस्तो मलाई लाग्छ होइन फाँसीको सजाय दिनु हुँदैन ए फाँसीको सजाय दिँदा चाहिँ कस्तो हुन्छ भने कहिलेकाहीँ कुनै कुनै घटनामा चाहिँ निर्दोषीहरू पनि फस्ने सम्भावना हुन जान्छ होइन जस्तै अब छिमेकी जिल्ला भारतमा त अब अहिले चाहिँ फाँसीको घटनाहरूलाई चाहिँ घटाइरहेको छ भने त्यसलाई अन्त्य गरेको छ भने अब हाम्रो नेपाल जस्तो पहिले

0: भने हुन त अब कसको कुरा सुन्ने होला, हामी हामीलाई चाहिँ ठ्याप्पै ढाकेको छ भनौँ न अब सामाजिक सञ्जालले, सञ्जालमा हेर्दाखेरि सांसदहरूको कुरा सुन्दाखेरि कति ठिक पनि लाग्छ, कति के कुरा गरे जस्तो लाग्छ। तपाईँले पनि संसदमा भएका आक्रोशहरू र डिमान्डका कुरा सुनिरहनु भएको छ नि, होइन र? मलाई त कति कुरा चाहिँ यहाँ त्यसलाई दोहोऱ्याउन पनि अलिअलि अप्ठ्यारो लाग्छ, त्यसले गर्दाखेरि तपाईँले चाहिँ कसरी लिनुभएको छ सांसदज्यूहरूको प्रतिक्रिया र डिमान्ड, टेबल ठोकेर कुरा गरेकोमा कस्तो लाग्छ? तपाईँ यही क्षेत्रमा काम गर्ने व्यक्तिले कसरी हेर्नु भएको छ भन्नुहोस् त।
1: अब यो राजनीति कुरा कि सर, अब हामीलाई कस्तो भने अब मानवहरू त अब भिन्न विचारधाराका हुनुहुन्छ होइन, अब आफ्नो भनौँ न आफ्नो कता हुँदाखेरि चाहिँ आफूले गरेका निर्णयहरू सबै ठिक होइन, अरूले गरेका निर्णय चाहिँ सबै बेठिक भन्ने जस्तो चाहिँ अब मानवीय जीवहरूमा नि अब विभिन्न राजनीतिक विचारधारा आफ्नो आफ्नो भएको हुनाले आफ्नो चाहिँ दलको चाहिँ प्रतिनिधित्व गरेर बोल्नुहुन्छ त्यहाँ, अब राजनीति भाषामा भन्नुपर्दा प्रतिनिधित्व गरेर बोल्नुहुन्छ। र अब अहिले एउटा खालको नयाँ र पुरानोको चाहिँ जुन चेन्ज चलिरहेको छ होइन, पुरानोले गरेका कामहरू चाहिँ तिम्रो पालामा किन यो नीति गर्नको चाहिँ खासै त्यसलाई ल्याइनौ भन्ने खालको छ। अनि यता नयाँहरूले चाहिँ फेरि अब अहिले चाहिँ यो फाँसीको सजाय पनि अब त्यति चाहिँ तर के अरे हाम्रो नेपाल जस्तो उसमा चाहिँ अन्तर्राष्ट्रिय स्तरमा एउटा हस्ताक्षर गरेको छ होइन, त्यो गर्न हुँदैन भन्ने खालको त अब दुईवटा पक्ष बिच गर्दाखेरि होइन यो राजनीति खिचातानी हो जस्तो लाग्छ मलाई। तर अलिकति यो दुईजना मिलेर नयाँ र पुरानो चाहिँ समायोजन गरेर गयो भने चाहिँ नेपालको जुन संविधानले खोजेका नीति नियम कानुनहरूलाई चाहिँ पालना गर्न अलिक सहज हुन्थ्यो कि जस्तो लाग्छ सर।
0: ओके, अब विषयवस्तुमा फेरि फर्क्यौँ, के गर्यो भने चाहिँ बालिका गरिमा चौधरी र उहाँ जस्ता धेरै यो अपराधमा परेका पीडितहरू भनौँ होइन को लागि र परिवारको लागि न्याय होला जस्तो लाग्छ?
1: सर्वप्रथम त यो नेपालमा भनौँ न यो अहिले जुन खालको घटना घटेको छ होइन, मध्य प्रदेशको 12 जिल्लामा जिसोरो सिमारा उपमहानगरपालिका एकमा जुन खालको घटना घटेको छ यसमा चाहिँ अब अलिकति राजनीतिक रूपमा चाहिँ यसलाई अगाडि ल्याउनु भन्दा पनि होइन यसलाई चाहिँ संविधानले जुन दिएको हाम्रो नेपालको जुन कानुन छ नि होइन त्यसलाई चाहिँ पालना गर्दै राजनीतिक हस्तक्षेप नगरिकन होइन त्यसलाई चाहिँ प्रहरीको अनुसन्धानबाट दोषी ठहर भएमा त्यसलाई एउटा चाहिँ आजीवन कारावासको चाहिँ सजाय दियो भने होइन फेरि पनि त्यस्ता खालका घटना घट्दैन। त्यो चाहिँ अहिले कस्तो छ भने मान्छे मारेर जेल बस्ने अनि उनीहरूलाई सेवा सुविधा दिने राज्यले, अनि त्यसपछि चाहिँ त्यो सार्वजनिक विधा र सबै कटाउँदाखेरि बढीमा उनीहरू 8-10 वर्ष मात्रै चाहिँ बस्ने खालको एउटा चाहिँ कानुनमा छ नि त। अब त्यसलाई चाहिँ एकदम परिमार्जित गरेर उसले जुन घटनामा संलग्न यति दोषी ठहरियो भने उसलाई चाहिँ आजीवन कारावासको सजाय दियो भने फेरि यस्तो घटनाहरू चाहिँ अलिक कम हुन्थ्यो कि अथवा चाहिँ हुन्थ्यो एउटा कुरा। अनि अर्को कुरा चाहिँ अलिकति चेतना पनि जगाउनु पर्छ जस्तो लाग्छ छोरीहरूलाई चाहिँ होइन, अलि हेर्ने दृष्टिकोण अनि यो छोराहरू जुन हामीले छोरीहरूलाई जोगाउनै पर जोगाऊ तिम्रो छोरीहरूलाई जोगाऊ भन्दै गर्दाखेरि आफ्नो छोराहरूलाई पनि
0: यस्तो कुरा त अब अलि बढी स्कुल कलेजहरूमा भनौँ न अब यौन शिक्षादेखि लिएर अरू सोसियल साइन्सका कुराहरू, सोसियल रेस्पोन्सिबिलिटीका कुराहरू सिकायो भने चाहिँ अलि राम्रो होला कि के भन्नुहुन्छ?
1: एकदम हो सर, यो चाहिँ अब अहिले जुन हाम्रो नेपालको शिक्षा छ नि त कस्तो खालको छ भने प्राविधिक शिक्षा छैन होइन, बाहिरी अलिक घोक्ने एउटा खालको छ होइन, त्यसलाई चाहिँ जस्तो नैतिक शिक्षाहरू विद्यालयमा अनिवार्य नैतिक शिक्षाको सब्जेक्टहरू राख्ने अनि त्यसमा चाहिँ एउटा नागरिक सचेतना जस्तो अथवा बालबालिकाहरूमा चाहिँ त्यो हुन्छ नि नैतिक शिक्षा सम्बन्धी चाहिँ ज्ञान दियो भने सानो बेलादेखि उनीहरूले छोरी मान्छेहरूलाई रेस्पेक्ट गर्ने, आमाहरूलाई रेस्पेक्ट गर्ने, हजुरआमाहरूलाई रेस्पेक्ट गर्ने, अनि यो प्रजनन स्वास्थ्य सम्बन्धी अथवा यौन शिक्षा सम्बन्धी होइन अलिकति राम्रोसँग चाहिँ क्लास सञ्चालन गर्यो भने कमसेकम यस्तो घटनाहरू घट्दैन कि, अनि यसबाट चाहिँ त्यो घटनामा संलग्न भइसकेपछि त्यसले चाहिँ भविष्यमा कस्तो

0: खालको चाहिँ परिणाम निकाल्छ भन्ने खालको विषयमा चाहिँ अलिक जानकारी मूलक चाहिँ एउटा अभियान चलायो भने घटना अलिक कम गर्न सकिन्छ कि यस्तो लाग्छ सर।
1: ओके, अनि अब घटनापछि सम्बन्धित निकायको काम कारवाही यहाँले हेर्नुभएको छ होला, होइन? घटनाको अनुसन्धान के कस्तो भइरहेको छ, के कुन प्रकारले अगाडि बढेको छ? कतिले त अब भिडियो बनाएर राखेको पनि देखियो, होइन? अब जानेर नजानेर नसिकाएर नसिकेर भन्नु पर्यो, होइन? नेपालको हरेक क्षेत्रमा चाहिँ जुन चाहिँ ट्रेनिङ हुनुपर्ने, कोर्सेस हुनुपर्ने, त्यो त नभएको अवस्थामा तपाईँले यसलाई यो स्थितिलाई चाहिँ कसरी हेर्नु भएको छ?
0: अब यो चाहिँ प्रहरी प्रशासनमा पनि सर अलिकति प्रहरी कार्यालयहरूमा अलिक गोपनीयताको चाहिँ अलि अभाव भयो कि जस्तो लाग्छ चाहिँ। अब कस्तो खालका चाहिँ घटनाहरू होइन, अब यो मिडियाकरण गर्ने जुन आफ्नो सामाजिक सञ्जालमा चाहिँ भाइरल हुने परम्पराहरू जुन खालको छन् यसलाई चाहिँ यो साइबर अपराध सम्बन्धी होइन यो जनचेतनाको कमीले पनि हो। साइबर अपराध सम्बन्धी जुन हुन्छ नि त होइन कानुनी रूपमा चाहिँ यसलाई अलिक कडाइका साथ लागू नगरेर हो अरूको भिडियोहरू भाइरल गर्ने अथवा त्यही यही चिजमा पनि जुन चाहिँ यो ओसिएमसी अथवा एकदर सङ्कट व्यवस्थापन केन्द्रमा जुन खालको एउटा त्यो बालकलाई चाहिँ उयो गरिरहेको छ नि होइन बयान लिइरहेको बेला भिडियो बनाउने प्रहरी प्रशासनबाटै चाहिँ सुरक्षामा खटेको प्रहरीले नै भिडियो बनाउने अनि आफै चाहिँ भाइरल हुनको लागि चाहिँ होइन अरू कसैलाई दिने अथवा बेचेको भन्ने पनि भन्ने छ होइन अब त्यो त अनुसन्धानको क्रममा देखिएला पछि प्रहरीले सार्वजनिक गर्ला।
1: तर
0: यस्तो खालको चाहिँ घटनाहरू अलिकति कस्तो भने एक तरिकमा लगाम लाग जस्तो खालको भयो कि कानुन नीति नियमका कुराहरू चाहिँ अलिकति पालना नगरेको अथवा चाहिँ थाहा नभएको हो कि जस्तो पनि देखियो होइन। यो साइबर अपराध सम्बन्धी चाहिँ यो विद्युतीय अपराध कारोबार यो अपराध सम्बन्धी चाहिँ अलि भनौँ न सबै मानिसहरूमा चाहिँ एउटा खालको अभियान सचेतना कार्यक्रम गर्नुपर्छ कि जस्तो पनि देखिएको छ सर।
1: अब तपाईँसँग धेरै कुरा गरिहालेँ मैले, होइन? तर पनि अब देश विदेशको एउटा इक्जाम्पल पनि लिनुपर्छ, विशेष गरी नवयुवा भन्नुपर्छ होइन, टिनेजर्स र चाहिँ अझै उमेर अझै परिपक्व नभएकाहरूको लागि चाहिँ धेरै देशमा आजकल इभन पश्चिमा देशहरूमा न्युजिल्यान्ड अस्ट्रेलिया युके र कतिमा चाहिँ सोसियल मिडिया पक्कै ब्यान गरिएको छ, होइन? केही कन्ट्रोल मेजर राखेर यो गरिएको छ, होइन? त्यसले गर्दाखेरि नेपालमा पनि यसमा अलिकति केही कन्ट्रोल राख्नुपर्छ जस्तो लाग्छ तपाईँलाई, के छ त?
0: सोसियल मिडियाहरू त सर जस्तै जुन एउटा दर्ता गर्ने र एउटा करको दायरामा लिएर आयो भने
1: होइन
0: पक्कै पनि यो अहिले जति चाहिँ हाम्रो सामाजिक सञ्जाल युट्युब म्यासेन्जर होइन गतिमा चाहिँ सिलिन्डर यो जति खालमा चाहिँ एउटा खालको यो विसङ्गति के भन्छ यसलाई यो चलिरहेको छ नि
1: होइन
0: एउटा खालको चाहिँ
1: कुनै रोकटोक बिना हरेक साइटमा जाने यो चाहिँ अध्ययनको साइट मात्रै नभएर हरेक अश्लील साइटतिर जाने नराम्रो नराम्रो कुरा सिक्दाखेरि अलि युवाहरूको मन छिट्टै भनौँ न अब रङ डाइरेक्सनतिर गएको पनि पाइन्छ भनेर धेरै एक्सपर्टहरू भन्छन्। तपाईँले यो विषयलाई आफ्नो गाउँठाउँमा बसेर हेर्नु भएको छ कि छैन? पहिला पहिलाका विद्यार्थीहरूले हुर्किँदै गर्दाखेरि पढ्ने तौर तरिका र अहिलेका विद्यार्थीहरूले यो चाहिँ सोसियल मिडियाले प्राप्त फाइदा र बेफाइदाहरू कसरी मूल्याङ्कन गर्नुहुन्छ?
0: अहिले सर एउटा खालको अब यसको अब फाइदा पनि छ होइन गाउँको एउटा कुना दूरदराजमा बसेर होइन विश्वको सबै कुरा घटनाक्रमहरू हेर्न सक्ने एउटा खालको फाइदा भयो। अर्को बेफाइदा चाहिँ अहिलेका युवा पुस्तामा जुन खालको यो एउटा चाहिँ दर्ता प्रक्रियामा ल्याएर एउटा नेपाल सरकारले चाहिँ यसलाई करको दायरामा लिएर आयो भने कमसेकम उनीहरूले चाहिँ अश्लील खालका भिडियोहरू हेर्ने होइन अनि गेमहरू खेल्ने यसले गर्दाखेरि मानिसहरूमा कस्तो भयो भने अपराधिक मानसिकता बढ्दै गयो त्यसको कारणले होइन त्यो चाहिँ अन्तर्राष्ट्रिय स्तरमा चाहिँ भनौँ न अब पाश्चात्य संस्कृति जुन छ नि त होइन विदेशहरूमा चाहिँ अहिले फिलमफुला छ होइन त्यस्तो चिजहरू हेर्ने र नेपालमा पनि त्यसलाई फलो अप गर्दै गर्ने एउटा चाहिँ युवा पुस्ताहरूमा चाहिँ देखेको छ। त्यसले चाहिँ एउटा विकृतिको रूपमा चाहिँ नेपालमा फैलिँदैछ र त्यसले चाहिँ मान्छेहरूमा आपराधिक मानसिकता बढ्दै गएर यो यस्ता खालका नेट इन्टरनेटबाट चाहिँ यो एउटा कानुनी दायरामा नल्याएको कारणले गर्दा चाहिँ उनीहरू फिल्मफिल्म हेर्न पाउँछ नि त होइन, अब बिजेरी चार्ज गर्छ डाटा खान्छ उनले त घरमा बसेर होइन बुवा आमा बन्न कुरामा पढिरहेको छु अनलाइन पढिरहेको छु भन्छ, तर छोराछोरी चाहिँ गलत बाटोमा हिँडिरहेको छ होइन, अनि यसले चाहिँ अलि एकरो बनाउने अनि आपराधिक मानसिकतातिर जाने हत्या हिंसा बलात्कारतिर लाग्ने होइन त्यो खालको चाहिँ अलिकति बढी छाडापन जस्तो देखेको छ, अनि यसलाई चाहिँ अब त्यो त विकृति नै भइहाल्यो होइन, अब प्रयोग गर्न जानु भने अब यसलाई चाहिँ सदुपयोग भइहाल्यो राम्रो पनि हुन सक्यो, अब यसलाई अलिकति बढी हजुरले भन्नुभयो जस्तै होइन अलिक गलत बाटोतिर गएको देखिन्छ सर यसमा।
1: ओके, अब यसमा धेरै अध्ययन पनि जरुरी छ र राम्रोसँग यसलाई कन्ट्रोल गर्नु पनि पर्नेछ र बच्चाहरूको भनौँ न विकासको लागि चौतर्फी विकासको लागि यसलाई केही केही विन्डो दिनुपर्ने पनि देखिन्छ, नभए उही बन्द कोठामा थुनेर राखे जस्तो हुन्छ क्यारे होइन। जे होस् यसमा सरकारवालाहरूले धेरै समय खर्च र विचार मन्थन गरेर चाहिँ यो निचोडमा पुग्नुपर्छ जस्तो लाग्छ मलाई। एनिवे आज तपाईँले यो दुःखद घटनामा प्रति केही प्रकाश पारिदिनु भयो र रोकथामतिर जानुपर्छ, हामीले घटना संसारमा घट्छ तर यसको लागि चाहिँ के तयारी छ, के गर्नुपर्छ, कसरी यसलाई रोकथाम गरेर एजुकेट गर्नुपर्छ भन्नेतिर जानु पर्ला गर्दाखेरि तपाईँले आज हामीलाई समय दिनुभयो, तपाईँका कुराकानी देश विदेशका हाम्रा श्रोताले सुन्नुभयो, धन्यवाद भन्दै म बिदा लिन चाहन्छु है त गौरीजी।
0: धन्यवाद हजुरलाई पनि, मलाई पनि केही कुराहरूको बारेमा होइन अब समस्या राख्न दिनुभयो सबै, र यो अहिलेको घटना परिवेशमा चाहिँ मेरो थोरै सानो कुराहरू राख्ने अवसर दिनुभएकोमा हजुरलाई पनि धेरै धेरै धन्यवाद।
1: हस् मैले बिदा लिएँ, नमस्कार नमस्कार नमस्कार। त आदरणीय श्रोता यहाँ हुनुहुन्थ्यो गौरी न्यौपाने, इन्सेक जिल्ला प्रतिनिधि हुनुहुन्छ, मानवाधिकार रक्षक सञ्जाल मधेस प्रदेशको उहाँ चाहिँ सदस्य पनि हुनुहुँदो रहेछ। गौरीजीले आफ्नो विचार राख्नुभयो, स्थिति गम्भीर छ, आफ्नो गाउँठाउँमा उहाँले जे देखेको छ त्यही भन्नुभयो र त्यही हो, नियम कानुन भनेको चाहिँ विचार गरेर बनाउनु पनि पर्छ, विचार गरेर संशोधन पनि गर्नुपर्छ भन्ने उहाँको भनाइ। अब एउटा गीत सुनौ, त्यसपछि आजको बसाइमा तपाईँहरूलाई हामी केही इन्फर्मेसन राख्दै समीक्षातर्फ लान्छौँ। ओके, समीक्षा जानमा जानुभन्दा पहिला उज्जवल ऊर्जा ब्यान्डको यो प्रस्तुति छ है त।

0: TFBS गोरखा रेडियो
1: कसरी पत्ता लाउने होला
2: के पत्ता लगाउने
1: कहाँ जाने होला कोसँग कुरा गर्ने होला
2: के को बारेमा
1: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ कस्तो छ भन्ने विषयमा पत्ता लाउन खोजेको साह्रै गाह्रो हुँदो रहेछ
2: तपाईँको मतलब भत्ता सेवा सुविधा आदि इत्यादि
1: तिनकै बारेमा जान्न खोजेको
2: ए त्यो त सजिलै छ नि फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि जसको नाम हो डिस्कभर माई बेनिफिट्स
1: ओ यो त अति राम्रो कुरा सुनाउनु भयो
2: हो त नि यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा सुविधा भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन् यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्सको खोजी गर्न सक्नुहुन्छ

0: Hajur Haji Hajir Garunta Sunabo, Gauni Kalakar, Dharmendra Shevan. Bibina Geet, Bibina John Raka Geet Gauna Sakni Chima Dabaiga, Gai Gonoja, Dharmalai Makaman Parinja, Rhythm and Blues, R&B, Brum Majali Gaunoja, Tio Tarikako Geetsi. So Daru Hava Hamle, Ajako Yubasaima, Mukhagara Duita Kurakan Ingareu, Nirmal Poshak on Testigo, Pachi Funeral Service Company, Jankar Direkasu, Hamra Mitra, Yograz, Raiji, Honocha, Chutima Nocha Tarapani, Wahasanga, Wago Palton Paniho, Chiniko, Afnobai, Runaba, Babes Madhere Portak, Wale Antrobatagashika Bekti, Libidai Dingaridesha, Rot, Wahako, Funeral Ma, वहाँ पुग्नु पुग्दै हुनुहुन्छ भन्ने जानकारी हामीलाई प्राप्त भएको छ र विशेष गरी बेल्टन नबी जुन चाहिँ ब्ल्यान्डफोर्ड फोरममा डोरसेटमा छ त्यहाँको यो कार्यक्रमको बारेमा हामीलाई पछि जानकारी गराउँछ हुन त मिडिया अलि भनौँ न लिमिटेड छ भन्नु पर्यो नितान्त पारिवारिक र चाहिँ साथीभाइको बिचमा हुने यो अन्त्येष्टि हो त्यसले गर्दाखेरि पनि हो भने अब हामी आजको समीक्षामा जाउँ निरा राणा भारजी आउनुभएको छ निराजी नमस्ते स्वागत छ यहाँलाई
1: नमस्कार साप र रेडियो सुनिरहनु भएका सम्पूर्णमा नमस्कार छ मेरो
0: निराजी आज तपाईँ बिजिएममा पुग्नुभयो होइन ब्रिटिस गोर्खा नेपालमा त्यहाँ पनि फ्युनरल सर्भिस अथवा चाहिँ सर्भिस गरियो होइन भिजिल भनेर भनिएको थियो नाम होइन र अब तपाईँ विभिन्न कार्यक्रममा जानुहुन्छ आजको जुन कार्यक्रमको फोटोहरू लिनुभयो के रिपोर्टहरू लिनुभयो होइन न्युजमा पनि राखिहाल्नु भएको छ यहाँलाई कस्तो लाग्यो आजको यो कार्यक्रम भन्नु पर्यो
1: अब नहुनु पर्ने घटना भयो होइन त्यसमा हामी सबै दुखी छौँ र प्रसिद्ध पर्वतारोही निम्स्ताई निर्मल पूजा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु र आज बिजनमा पनि श्रद्धाञ्जली सभा आयोजना गरियो र सलामी उहाँलाई दिइयो होइन र यसमा
0: विशेष गरी दुई मिनटको मौन धारण गर्नुपर्छ
1: गरियो हजुर
0: हजुर
1: त्यहाँ चाहिँ अब बिजयन परिवार विशेष गरी गोर्खा सैनिक अनि सेवारत सैनिकदेखि लिएर भूतपूर्व अवकाश प्राप्त त्यसै गरी उहाँका परिवार पनि आउनु भएको थियो होइन श्रद्धाञ्जली स्वरूप उहाँलाई चाहिँ श्रद्धाञ्जली अर्पण गरियो र पुष्प पनि चढाइयो होइन
0: विशेष गरी कमान्डर साहब होइन कमान्डर कर्नल ड्यानिस एमबी साहब र एमबिओ साहब र साथसाथमा गोर्खा मेजर मेजर किरण पुन एमबिओ साहबबाट उहाँको चाहिँ लाइफ र एचिभमेन्टको बारेमा पनि चर्चा गरियो होइन त ओके त्यसपछि अब हामी देशतर्फ फर्क्यौँ तपाईँहरू आउने बित्तिकै व्यस्त हुनुभयो त्यहाँको 9 बजेतिरको कार्यक्रम हो होइन यहाँ पनि 9:30 बजे रसुवाको समाचारहरू बिस्तारै बिस्तारै ब्रेक हुन थाले तपाईँ न्युजमा हुनुहुन्थ्यो म अर्कै काममा गएँ पछि मैले सुने कि रसुवामा त्यत्रो ठुलो धनधनको क्षति भएको छ भन्दा तपाईँले त्यहाँबाट कभर गर्न थाल्यो सुरुमा तपाईँले इन्फर्मेसन कहाँबाट पाउनु भएको थियो
1: हजुर सूचना चाहिँ मैले समाचार कक्षमा आएपछि नै पाएँ होइन बिजिएनमा हामी श्रद्धाञ्जली सभामा थियौँ कार्यक्रममा मौन धारणमा थियौँ त्यसपछि जब यता आएँ यहाँ चाहिँ विभिन्न सञ्चार माध्यममा त्यस गरी हाम्रो समाचार कक्षमा पनि समाचारहरू बनिरहेका रहेछन् हाम्रो सहकर्मी कृष्णाजीले बनाइराख्नु भएको थियो समाचारहरू र विभिन्न ठाउँमा सम्पर्क गर्ने फोन गर्ने होइन प्रशासन कार्यालयमा प्रहरीलाई फोन गर्ने त्यो चलिरहेको थियो तर सम्पर्क भइरहेको थिएन
0: फोन अफ होइन प्रहरीहरूको फोन अफ त्यहाँको समाजसेवीहरूको फोन एकदमै लाग्ने नलाग्ने त्यो भेगमा काम गर्ने टेक्नोक्राट्सहरू हुनुहुन्छ नि होइन धेरै हुनुहुन्छ नि विशेष गरी बोर्डर एरिया र साथसाथमा जलविद्युततिर काम गर्नेहरू कसैको पनि फोन लागिरहेको थिएन होइन
1: अहिले पनि केही बेर अघि प्रयास गर्दाखेरि पनि प्रहरीसँग चाहिँ सम्पर्क भएको थिएन होइन तर प्रशासनमा चाहिँ हामीले उहाँहरू नुवाकोट अनि रसुवा त्यहाँ प्रशासनमा फोन गरेर त्यहाँको सहायक प्रमुख जिल्ला अधिकारी ज्यूहरूसँग चाहिँ कुराकानी गरेर पछिल्लो अवस्था के छ के भइरहेछ भनेर छोटकरीमा सोध्ने मौका चाहिँ पाएको थियौँ थियौँ तर उहाँहरूसँग एक मिनट जति कुरा भएपछि फेरि त्यो सम्पर्क विच्छेद हुने कि त्यस्तो समस्या उहाँहरू एक त व्यस्त विभिन्न मुलुकभरि विभिन्न ठाउँबाट अब फोन आउने नै भयो होइन अर्कोतिर फेरि अब सञ्चार सम्पर्क विच्छेद भइरहने यस्ता समस्या पनि भइरहेछन्।
0: त्यो चाहिँ बिहानको कुरा हो। अब अहिले आएको लेटेस्ट कुराहरू के छ सुनाइदिनुहोस् न हाम्रो।
1: अहिले अब पछिल्लो समयमा चाहिँ चीनका राष्ट्रपति सी जिनपिङले नेपाल चीन सीमावर्ती क्षेत्रमा गएको बाढी पहिरोमा बेपत्ता भएका मानिसहरूको खोजी गर्न र उद्धारका लागि निर्देशन दिनुभएको छ चीनका राष्ट्रपतिले। र समाचार एजेन्सी ग्लोबल टाइम्सले सिन्हुवालाई उद्धृत गर्दै यसबारे जानकारी दिएको हो। राष्ट्रपति सीले आफ्नो पूर्ण क्षमता प्रयोग गरेर खोजीमा लाग्न निर्देशन दिनुभएको हो र बाढी पहिरोका कारण दक्षिण पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रको केरुङ नाकामा क्षति भएको छ र समाचार अनुसार सीमा क्षेत्रको चिनिया बन्दरगाहमा ठूलो जनधनको क्षति भएको छ र नेपालमा भीषण बाढी आउनु अघि चीनमा निकै ठूलो पहिरो गएको खुलासा भएको छ होइन। पिपल्स डेली चाइनाका अनुसार नेपाल चीन जोड्ने प्रमुख स्थल नाका केरुङ बन्दरगाह नजिकै पहिरो जाँदाखेरि केही मान्छे बेपत्ता भएका छन् र चीनको दक्षिण पश्चिमी सिजाङ स्वायत्त क्षेत्रमा पर्ने केरुङ बन्दरगाह आसपास पहिरो गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पिपल्स डेलीले लेखेको छ र घटनापछि चीनतर्फबाट केरुङ नाका आउने सड़क अवरुद्ध भएको छ, संचार सेवा र विद्युत आपूर्ति पनि प्रभावित भएको छ। यस्तो छ भनेपछि नेपालमा यो बाढी आउनु अघि चीनमा ठूलो पहिरो गएको
0: एकजना एक्सपर्टसँग मैले अघि कुराकानी गरेको थिएँ होइन, उहाँ चाहिँ पुरानो मित्र तर धेरै हार्वर्ड विश्वविद्यालयमा पढेर आउनुभएको, क्लाइमेट चेन्ज सम्बन्धी उहाँ एक्सपर्ट हुनुहुन्छ, विषयमा मलाई ठुलो मान्यता दिइन्छ होइन। उहाँले बिहान 2:52 चिनामा सिङक्याङ कुन प्रोभिन्स भन्नुभयो त मैले अघि पढ्नु भएको थिएँ नि होइन, सिङहान या सिङयाङ होइन,
1: सिजाङ
0: स्वायत्त प्रदेश क्षेत्रमा चाहिँ 4.4 रेक्टर स्केलको सानो तिनो भुइँचालो पनि गएको थियो, त्यसले पनि यसलाई ट्रिगर गरेको हुनसक्छ भन्ने उहाँको भनाइ थियो। अरू के आइरहेका छन्?
1: अब अहिले बैठक चलिरहेछ, प्रतिनिधि सभा बैठक, आज अब प्रधानमन्त्रीज्यूले जवाफ दिने सांसदका प्रश्नको भन्ने थियो हिजोसम्म होइन, आज अब अहिलेसम्म केही आएको चाहिँ छैन, तर गृहमन्त्रीज्यूले आज चाहिँ यो बाढी पहिरोका सम्बन्धमा यसको क्षतिका सम्बन्धमा जानकारी गराउने भन्ने कुरा चाहिँ छ गृहमन्त्रीज्यूले, र सांसदहरूले ध्यान आकर्षण गराइरहेका छन् सरकारको र बाढी पहिरोका सम्बन्धमा यो विपत्तिका सम्बन्धमा चाहिँ सांसदहरूले अहिले बोलिराख्नु भाषा होइन, विभिन्न जो सत्तारूढ पार्टीका त्यसै गरी विपक्षी पार्टीका सबै सांसदहरूले ध्यान आकर्षण गराउने के भइरहेछ भने, र विशेष गरी अब बस बेपत्ता भएको कतै कतै पुलहरूमा क्षति भएको यी कुराहरू उहाँले अपडेट पनि गराइराख्नु भएको छ हाम्रो ठाउँमा यो भयो भनेर, अनि कसैलाई केही थाहा छ भने कृपया जानकारी गराउनु होला भनेर पनि उहाँहरूले आग्रह गर्नुभएको छ होइन, त्यस्तो पनि भइरहेछ।
0: ओके, अब माथिल्लो भेगमा चाहिँ जुन प्रकारको बाढीको क्षति भएको छ विस्तारै कुरा छ, तर सबभन्दा यस्तो बेलामा डर लाग्दो के हुन्छ भने नेपाल जस्तो हिमाली क्षेत्र पहाडी क्षेत्रमा चाहिँ डाउन स्ट्रिम होइन तल्लो नदीको किनारतिर भेगतिर बस्तीतिर चाहिँ यसले कतिखेर कुन प्रकारको क्षति गर्छ भन्ने थाहा हुँदैन, किनभने तल्लो भेगका व्यक्तिहरू चाहिँ आनन्दपूर्वक हुनुहुन्न भनौँ आफ्नो दैनिकीमा हुनुहुन्छ, अन्तखेरि रेडियो टेलिभिजन र चाहिँ लाउड स्पिकर माइक्रोफोन माइकबाट चाहिँ उहाँले चाहिँ एकदम जानकारी दिँदै आउनुभएको छ भन्ने कुरा सुनेको थियो, केही तपाईँसँग छ यसको इन्फर्मेसन?
1: हजुर, अब यो तल्लो क्षेत्रका भनौँ न अब त यो रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढी चेतनको फिसलिङ क्षेत्र आइपुगेपछि चेतनमा उच्च सतर्कता अपनाइएको छ, देवघाट मा रहेका जो ज्येष्ठ नागरिकहरू हुनुहुन्छ देवघाटमा रहेका ज्येष्ठ नागरिक लगायत जो जो हुनुहुन्छ नि बसिराख्नु उहाँहरूलाई यो सुरक्षित स्थानमा सार्ने काम पनि भइरहेछ भन्ने समाचार आएको थियो केही बेर अगाडि होइन। जिल्ला प्रशासन कार्यालय चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार बाढी फिसलिङ क्षेत्रभन्दा अघिल्लो भागसम्म आइपुगेको छ र जोखिमयुक्त क्षेत्र पहिचान गरेर त्यहाँ बस्ने नागरिकहरूलाई सुरक्षित ठाउँमा सारिएको र नदी किनारका बस्तीमा निगरानी बढाइएको पनि उहाँले भन्नुभएको छ र स्थानीय तहसँग समन्वय गरेर सुरक्षा निकायलाई परिचालन गरिएको छ र सुरक्षित ठाउँमा त्यहाँका तटीय क्षेत्रका बासिन्दालाई सार्ने माइकिङ मार्फत सावधानी अप्नाउन सूचना दिने जोखिमयुक्त सडकमा सवारी साधनको आवागमन रोक्ने काम भइरहेको उहाँले बताउनुभयो। त्यो चाहिँ अब यो चितवन क्षेत्रको कुरा आयो, त्यसपछि अब माथिल्ला जहाँ जहाँ बाढी प्रभावित जुन जुन क्षेत्र छन् त्यहाँका स्थानीय पालिकाहरूले त्यसै गरी प्रशासनले प्रहरीले पनि सतर्कता अप्नाउन र उद्धारका काम पनि जारी राखेको कुरा
0: तपाईँको कुरामा म एउटा अपडेट दिउँ, भर्खरै मैले राजस्वको समाचार खोले होइन, अघिसम्म यो थिएन, यो चाहिँ बाढीको बारेमा राजसले अपडेट के गर्दछ भने 384 पर्यटक सम्पर्क विहीन समाचार अलिकति पढौँ है त. रसुवाको भोटेकोसीमा गएको बाढीमा परेर 384 पर्यटक सम्पर्क विहीन भएका छन्. नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार आज बिहान भोटेकोसीमा आएको बाढीमा परेर 291 विदेशी र 93 नेपाली सम्पर्क विहीन भएका छन्. पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी प्रमुख अधिकृत हुनुहुन्छ सिइओ हिक्मत सिंह ऐरले विभिन्न कम्पनी मार्फत गोसाईकुण्ड र कैलाश मानसरोवर गएका 384 पर्यटक सम्पर्क विहीन भएको जानकारी गराउनुभयो. बाढी प्रभावित क्षेत्रमा रहेका पर्यटकको अवस्था पत्ता लगाउन पर्यटन प्रहरी अनि स्थानीय प्रशासन र सुरक्षा निकाय परिचालन गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ. भने मतलब सिचुएसन एकदम सिभियर छ भन्नु पर्यो होइन 384 भन्दा ठुलो संख्या हो नि त.
1: 84
0: भन्दा 400 हारादीमा आज सम्पर्क विहीन छन् भन्ने
1: प्रारम्भिक भयो होइन. अरू खबरहरू त आउन बाँकी नै छन् र भोटेकोसी त्रिशुलीमा गएको बाढीको कारण चाहिँ त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति भएको सडक विभागले जनाएको छ. 19 पुलमा कम्तीमा र सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्युपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशुली नदीका कम्तीमा 19 पुलमा क्षति भएको छ र कम्तीमा 40 सडकमा क्षति भएको छ. सडक पनि भत्किएको उहाँले जानकारी दिनुभयो. त्यस्तो छ, यसरी पुलमा पनि क्षति हुने, त्यसै गरी विभिन्न संरचनाहरू बगाउने होइन, बाढी पस्ने एकदमै समस्या भइरहेछ र उद्धारको काम पनि अर्कोतिर जारी नै रहेको सरकारले जनाएको छ र आज मन्त्री परिषद बैठक पनि बसेको थियो होइन.
0: ओके, म एउटा अर्को शीर्षक पढौँ है त. अब रञ्जन कुमार दाहाल हुन्छ भूगर्भविद, उहाँ भन्नुहुन्छ ताल विस्फोट पछि पानी बगेर नेपाल आउन कम्तीमा आधा घन्टादेखि 45 लागेको हुनुपर्छ भन्ने उहाँको भनाइ छ. र उहाँले हेडलाइन्समा भन्नुहुन्छ हिमताल विस्फोट नभई यति ठुलो विध्वंस सम्भव छैन, माथिबाट ताल नै फुटेर बाढी आएको हुनुपर्छ भन्ने अनुमान गरेका छौँ. जुन खालको बाढी छ ताल नफुटी त्यो तहको विध्वंस सम्भव नै छैन भनेर उहाँको भनाइ मैले राखेँ अनलाइन खबर.com.com/. अरू के छ तपाईँको?
1: अब सरकारले सके फोन मार्फत सम्भव भएन भने धुवा निकालेर भए पनि केही चिज बालेर होइन, धुवा निकालेर भए पनि सङ्केत दिनुहोला. बाढीमा परेर उद्धारको पर्खाइमा जुझो हुनुहुन्छ, तपाईँहरूले धुवा निकालेर भए पनि सङ्केत दिनुहोला भनेर सरकारले त्यसरी आग्रह गरेको छ.
0: यो पनि राष्ट्रले पनि कोट गरेको रहेछ यसलाई होइन, उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवा निकालेर सङ्केत गर्न आग्रह, किनभने उहाँहरू डाँडा खाँडामा गएको हुनुपर्छ नि होइन, हाई लेभलतिर गएको हुनुपर्छ,
1: नदेखिने ठाउँ
0: हुन सक्छ. ओके, अब आज यसलाई यति गरौँ, तपाईँ फेरि अपडेट गर्नुहोला. हाम्रो समाचारको बेला पनि हुन आँट्यो होइन,
1: कतिपयको उद्धार हवाई उद्धार पनि भएको रहेछ. पछिल्लो समय सेनाले 29 हवाई उद्धार गरेको समाचार पनि आएको छ रसुवाको बाढी प्रभावित क्षेत्रबाट.
0: अब हाम्रो समाचार सुन्न गर्नलाई एउटा छोटो तपाईँलाई जानकारी गराउँ श्रोताहरू. अर्को चरणमा स्वर्णिम सङ्गम सुन्न पाउनुहुन्छ, तर त्यसको पहिलो घन्टा त नर्मल हुन्छ. दोस्रो घन्टामा आज विशेष हाम्रो एउटा चाहिँ सम्पूर्ण बिहे सङ्ग्रह सेवाको कार्यक्रम हामी सबैजना समाहित छौँ यसमा गर्दाखेरि. अर्को चरण यानि कि 12 बजे चाहिँ हामी हाम्रो समष्टिगत रूपको कार्यक्रम चाहिँ सुन्न पाउनुहुन्छ भन्ने जानकारी गरौँ. समाचार 3 मिनटको मात्रै, यसपालि 5 मिनट नभएर समाचार 3 मिनटको हुन्छ, तर 12 बजेको बेलायतको समय 12 बजे. हस्त, तपाईँलाई पनि धन्यवाद छ निराजी. अब तपाईँ माथि अपडेटलाई जानुपर्छ, मलाई पनि बिदा दिनुहोस् र तपाईँ पनि बिदा लिनुहोस् होइन. ओके, नमस्ते, शुभ दिन, फेरि बाबा.

0: भोटेकोसीको बाढीमा परेर नौजनाको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार धादिङको बैरिनीमा एक, गल्छीमा दुई र कजुरीमा एकजनाको शव फेला परेको छ। त्यस्तै नुवाकोटमा चार र रसुवामा एकजनाको शव फेला परेको नेपाल प्रहरीका प्रवक्ता अभिनारायण काफ्रेले जानकारी दिनुभएको छ। भोटेकोसीको बाढीको केन्द्र भनेको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष र एकजना वडा अध्यक्ष पनि सम्पर्कविहीन भएको खबर छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र पाँच नम्बर वडाका वडाध्यक्ष दावा मिङमार तामाङ बाढी लगत्तै बेपत्ता भएको जानकारी दिनुभएको हो। गोसाईकुण्डाका वडा नम्बर दुई र पाँचका तटीय क्षेत्रका कैयौं बासिन्दा सम्पर्कमा नरहेको उहाँको भनाइ छ। उपाध्यक्ष तामाङका अनुसार उपाध्यक्ष तामाङ वडा नम्बर पाँच स्याबुरबेसी र वडा नम्बर दुई र सुवागढी टिमरे क्षेत्रमा पर्छ। बाढीले पालिका भवन सहित तटीय क्षेत्रका कुनै पनि घर बाँकी नराखेको अध्यक्ष तामाङले जानकारी दिनुभएको छ। र सुवा बाढीका कारण आधा दर्जन देशका 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले भोटेकोसी बाढीपछि 291 विदेशी र 93 नेपाली सहित 384 जना पर्यटकसँग सम्पर्क हुन नसकेको जनाएको छ। भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत, दक्षिण अफ्रिका लगायतका मुलुकका 384 पर्यटक सम्पर्कविहीन रहेको जानकारी पर्यटन व्यवसायले दिएको पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माको भनाइ छ। बाढीपछि बेलायतका 12 जना, भारतका 105 जना, दक्षिण अफ्रिकाका 4, मलेसियाका 17 र अमेरिकाका 3 सहित अस्ट्रेलिया र नेदरल्याण्ड्सका 1 जना सम्पर्कविहीन छन्। 111 जनाको भने राष्ट्रियता खुलेको छैन। प्रतिनिधि सभाका सांसदहरूले भोटेकोसीको बाढीले निम्त्याएको विपत्तिमा उद्धार र राहतका लागि प्रभावकारी कदम चाल्न सरकारलाई अनुरोध गरेका छन्। नुवाकोटका कांग्रेस सांसद अर्जुन नरसिंह केसी,
1: यो राष्ट्रिय विपदको स्थितिमा हामी कोही कुनै पार्टीका छैनौँ, सिँगै नेपाली छौँ। नेपाली यहाँ परेको दुःखलाई नेपालीले कति आफ्नो हदसम्म सहयोग गर्न सकिन्छ त्यत्र हामी केन्द्रित हुनुपर्ने आवश्यकता छ।
0: रसुवाका कांग्रेस सांसद मोहन आचार्यले उद्धारलाई पहिलो प्राथमिकतामा राख्न अनुरोध गर्नुभएको छ।
2: ठूलो संख्यामा मानवीय क्षति भएको छ, म सरकारलाई राष्ट्रिय विपद घोषणा गरी उद्धार र राहतमा लाग्न अनुरोध गर्दछु। उद्धार गर्नुपर्ने मानिसको संख्या ठूलो रहेको छ र उद्धारको लागि हाहाकार गरिरहेका छन्। सडक सञ्जाल विच्छेद हुँदा हेलिकप्टर भन्दा बाहेक उद्धार सम्भव छैन। उपलब्ध भएका हेलिकप्टरहरू तत्काल रसुवा पठाउन आग्रह गर्दछु। यता सकिए छिटो मानवीय उद्धार, घाइतेहरूको उद्धार गर्न सम्पूर्ण राज्य संयन्त्रलाई परिचालन गर्न हार्दिक अनुरोध गर्दछु।
0: दादिङकी रासपा सांसद वसुमाया तामाङले उद्धार, राहत र दीर्घकालीन बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ।
3: हेलिकप्टर सहितका टोली पूर्ण क्षमतामा परिचालन गरी सम्पर्कविहीन भएका नागरिक तथा सुरक्षा कर्मीहरूको अविलम्ब उद्धार र खोजी कार्य गरियोस्। घरबार विहीन भएका हजारौं पीडितहरूको लागि निशुल्क खानपिन, अस्थायी वासस्थान र घाइतेहरूको तत्काल निशुल्क उपचारको व्यवस्था गरियोस्।
0: रसुवाको बाढीमा 32 जना सुरक्षाकर्मी पनि सम्पर्कविहीन भएका छन्। नेपाल प्रहरीका 32 र सशस्त्रका 9 जना सम्पर्कविहीन भएकोमा 9 जना सम्पर्कमा आएको र हाल 32 जनाको खोजी भइरहेको नेपाल प्रहरीका प्रवक्ता डीआईजी अभिनारायण काफ्रेले जानकारी दिनुभएको हो। रसुवाका टिमुरे, स्याब्रुबेसी, रसुवागढी र मैलुङका प्रहरी कार्यालयमा क्षति भएको छ। बीओपी टिमुरेमा कार्यरत सशस्त्रका 9 जना अहिलेसम्म सम्पर्कमा नआएको सशस्त्र प्रहरीले जनाएको छ। गोर्खाको पालुङटारबाट तीर्थयात्री बोकेर रसुवाको गोसाईकुण्ड गएको बस पनि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार बसमा 38 जना यात्रु थिए, तीमध्ये 34 जना सम्पर्कविहीन छन्। डीएसपी राजकुमार श्रेष्ठले 4 जना बसबाट हाम फालेर सम्पर्कमा आएको र सँगै गएका 2 माइक्रो सम्पर्कमा रहेको जानकारी दिनुभएको छ। माइक्रोमा 26 जना यात्रु थिए। रसुवागढी भन्सार कार्यालयका 14 जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। भन्सार कार्यालयका 11 स्थायी र 3 जना करार तथा ज्यालादारी कर्मचारीको खोजी भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। रसुवागढी भन्सारमा 36 जनाको स्थायी दरबन्दी थियो। भोटेकोसी बाढीका घाइतेको उपचारका लागि काठमाडौँका 6 अस्पताललाई तयारी अवस्थामा राखिएको छ। स्वास्थ्य मन्त्रालयले वीर, ट्रमा, त्रिवी शिक्षण, पाटन, निजामती कर्मचारी र पुलिस अस्पताललाई तयारी अवस्थामा राखेको हो। यी अस्पतालमा 100+ सय तयारी अवस्थामा राखिएको छ। वीर अस्पतालले आकस्मिक सेवा, आइसियू, भेन्टिलेटर, रगत र औषधिको व्यवस्था गरिएको जनाएको छ। उपचारका लागि अस्पतालको टोली र संयन्त्र सक्रिय बनाइएको वीरका निर्देशक डाक्टर विकास नेपालले जानकारी दिनुभएको छ। तत्कालका लागि गम्भीर अवस्थाका 100 बिरामीसम्म व्यवस्थापन गर्न सकिने र 150 पाइन्ट रगत समेत तयारी अवस्थामा राखिएको उहाँको भनाइ छ। भोटेकोसीको भीषण बारीमा परेर जलविद्युतका 13 आयोजनामा क्षति पुगेको छ। 8 सञ्चालनमै रहेका र 5 निर्माणाधीन आयोजनामा क्षति पुगेको विद्युत प्राधिकरणले जानकारी दिएको छ। भोटेकोसीको भीषण बारीको असर नवलपरासीसम्म पर्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासी जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। हवस् त, अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर नमस्कार, बेबेस गोर्खा रेडियो अर्थात घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो प्रस्तुति कार्यक्रम स्वर्णिम सङ्गमको प्रतीक्षा बस्नुहुने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेडियो छोडामीलाई सुनिराख्नुहुने सम्पूर्ण आदरणीय श्रोता अनि काठमाडौँ उपत्यकाभित्र एफएम 105.7 मेगाहर्ज र सुनसरी धरान क्षेत्रमा एफएम 107.5 मेगाहर्जमा यति बेला बिएबएस गोर्खा रेडियो सुनेर बस्नुहुने सम्पूर्ण आदरणीय श्रोता लगायत यता हाम्रा पोखरेली श्रोताहरूले पनि हामीलाई रेडियो तरङ्ग एफएम 87.7 मेगाहर्ज ट्युन गरेर श्रवण गर्न सक्नुहुनेछ र पोखरेली श्रोताहरूलाई पनि कार्यक्रम स्वर्णिम सङ्गमको बसाइमा म तुलसीको हार्दिक नमन। आदरणीय कार्यक्रम स्वर्णिम सङ्गमको बसाईको उठान मैले सन्तोष श्रेष्ठको संगीत अनि गम्बु शेर्पाको स्वरमा रहेको एउटा गीतबाट गरिसकेछु। उता गाउँमा झरी पर्दा यता मनमा पहिरो गयो। वास्तवमा श्रोता, यो गीत राख्दै गर्दा यतिखेर अत्यन्तै दुःखको साथ भन्नुपर्ने हुन्छ। आज बिहानै रसुवा नुवाकोट धादिङ क्षेत्रमा निकै दुःखद घटना पनि भएको छ। बटेकोसीमा आएको अकल्पनीय बाढीले यी क्षेत्रका नदी तटीय बजार र बस्तीहरूमा व्यापक क्षति पुर्याएको छ। धनको मात्र क्षति पुर्याएको छैन, धेरै जनको पनि क्षति पुर्याएको छ, अर्थात् धनजनको क्षति पुर्याएको हुनाले मैले आज कार्यक्रमको उठानमा विपदकै बेला गाउँमा पानी पर्दा मनमा गाउँ सम्झेर सबैको पहिरो जाने गर्दछ। मनमा सायद यतिखेर यी क्षेत्रका बासिन्दाहरू जो रसुवा नुवाकोट धादिङ गोर्खाका बासिन्दाहरू नेपालभन्दा बाहिर बसिरहनु भएको छ भने पक्कै पनि यो घटनाले यहाँहरूको मनमा यस्तै भएको हुनुपर्दछ। मैले यो गीतबाट कार्यक्रम स्वर्णिम सङ्गमको उठान गरेँ। अब लागुसार आजको तिथिमिति कुरा गर्नुपर्दा आज मिति विक्रम सम्बत 2083 साल भदौ 10 गते त्रयोदशी तिथि बुधबार, नेपाल सम्बत 1140। तदनुसार आज अगस्त महिनाको 26 तारिक सन् 2026 र मौसमको पनि कुरा गरौँ। श्रोताहरू, मौसममा आज पनि बदलाव रहेको छ र कतै कतै वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ र यो मौसममा आउने बदलावले नेपाल जस्तो पहाडी मुलुकमा बाढी पहिरोको निकै ठुलो त्रास हुने गर्दछ, डर हुने गर्दछ, जसको ज्वलन्त उदाहरण हामीले भोटेकोसीमा आएको बाढी र त्यसबाट भएको क्षतिबाट पनि अनुमान लगाउन सक्दछौँ। त्यही भएर पनि यस्तो मौसममा यात्रा नगरेकै राम्रो हुने भएकोले अनावश्यक यात्रा नगरौँ पनि भन्न चाहन्छु र यो आग्रहको साथसाथै अब भने कार्यक्रम स्वर्णिमसँगको बारेमा जानकारी दिनुपर्दा आदरणीय श्रोताहरू, मैले गएको सोमबार गीती कथा राख्छु भनेको थिएँ तर सो दिन नेपाली गीत सङ्गीतको क्षेत्रमा म पसलमा रहेर पनि कर्म गरिरहेकी गायिका शान्ति श्रेष्ठ मगर काठमाडौँ आएको बखत मैले उहाँलाई कार्यक्रममा सहभागिता गराएको थिएँ, अर्थात् स्वर्णिम सङ्गमको अतिथिको रूपमा निम्त्याएको छु थिए। श्रोताहरू, हुन त उहाँ अब पोखरा पनि फर्किसक्नु भएको छ, उहाँको बिल्कुल नयाँ गीत पनि हिजो मात्र रिलिज भएछ, त्यो गीत पनि हामी कार्यक्रममा सुनाउने नै छौँ र आज भने म गीत कथा राख्नेछु। सोमबार राख्न असमर्थ भए र आजको गीत कथाको शीर्षक रहेको छ फेरि भेट होला नहोला, जसलाई लेख्नु भएको छ दीप सुब्बाले र यो कथाको कथावस्तुले कोही कसैको जीवनसँग मेल खान पुगे चाहिँ यसलाई संयोग मात्र ठानिदिनु होला भन्न चाहन्छु र आज भने म कार्यक्रमको पहिलो चरणमा फेरि भेट होला नहोला गीति कथा राख्नेछु अनि दोस्रो खण्डमा चाहिँ आज तपाईँहरूकै अनुरोधका गीतहरू राख्नेछु, अर्थात् तपाईँहरूले सुन्न चाहनुभएका गीतहरूलाई म कार्यक्रममा समेट्दै जानेछु। आशा छ सधैँको बुधबार जस्तै आज पनि यहाँले कार्यक्रममा आफ्नो सहभागिता जनाउनुहुनेछ भन्ने विश्वासको साथ अब नै म एउटा गीत राख्न चाहन्छु। विप्लव प्रतीकको गीत रचना अनि दीप श्रेष्ठको स्वर सङ्गीत रहेको गीत राख्न चाहन्छु, हर राज सपनीमा ऐठन हुन्छ
गाउँमा सायद पहिरो गएकी यही गीत राख्न चाहन्छु। यो गीत राख्दै गर्दा भटिकोशीको बाढीमा परेर ज्यान गुमाएका सबैको आत्माको चिर शान्तिको पनि कामना गर्न चाहन्छु। उहाँहरूप्रति भावपूर्ण श्रद्धा सुमन पनि व्यक्त गर्न चाहन्छु र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्न चाहन्छु र सरकारले पनि जति सक्दो छिटो चाँडो उद्धार कार्यमा सरकार पनि जुट्न सकोस्, स्थानीय सबै दलका प्रतिनिधिहरू अनि विभिन्न सङ्घ संस्थाहरू जुटेर भनौँ उद्धार कार्यमा एकदम युद्धस्तरमा जुटेर सबैलाई सकुशल पाउन सकौँ भन्ने कामना पनि गर्न चाहन्छु।

0: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेक पनि लगाउनु भयो, अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
1: BFBS गोर्खा रेडियो।

साँच्चै जीवन कति खुसी थियो, कति रमाइलो थियो। आज सम्झदैमा पनि त्यो क्षण त्यो पल अत्यन्तै सुखमय र आह्लादित भएर आउँछ। र फेरि सम्झन्छु ती सब पल अनि अतीत वास्तवमा झुटो थियो, समयले नराम्ररी ठगेको थियो अनि त्यो क्षण सम्झनु पनि मेरो लागि बेकारै हो। जसले एउटा सपना खोसेको छ, एउटा जिन्दगीलाई तहस नहस बनाएको छ,

छाप बनेर बाँचिरहने एउटी नारीको नाम हो र वास्तविकता नलुकाई भन्ने हो भने उनी मेरी भूतपूर्व पत्नी हुन्, श्रीमती हुन्। त्यसो त सङ्गीत भनेपछि हुर्क्कै हुने मेरी सरू जुनचुकै गीत पनि असाध्यै सुन्ने गर्थिन्, मन पराउने गर्थिन् अनि गुनगुनाउने गर्थिन्। तर खै किन हो कुन्नी चलचित्र पृथ्वीको खुसी छु आज म तिमी भन्दा धेरै बोलको गीतले वास्तवमै उनको मन चोरेको थियो। लामो समयपछि अर्थात् वर्षौँपछि हिजो बिहानै पल्लो क्याम्पमा यो गाना एकाएक गुन्जिरहँदा मेरो मानसपटलभरि त्यही विगतहरू फनफनी घुम्यो, छताछुल्ल भयो। सरसित बिताएको वर्षौँ पहिलेका दिनहरूतिर एकाएक मन तानियो। जतिखेर म 7 बजेको ड्युटीको तयारीमा व्यस्त थिएँ तर मलाई भने ड्युटीको जिम्मेवारी भन्दा पनि बढी त्यही गीतले मन खिचिरह्यो र पुर्यायो उनको यादमा। उनीसँग बिताएको उही सुमधुर सम्झना र अतीतमा, जुन अतीतले 7 वर्ष बिताइसकेको थियो। कुरा 7 वर्ष अगाडिको हो। हाम्रो विवाह करकापले नभई राम्रो समझदारीमै भएको थियो, जसमा न सरूको कुनै जिज्ञासा र शर्त थियो न त मेरो नै थियो। हामीले एक अर्कालाई पुरै बुझेर नै विवाह गर्ने निर्णय गरेका थियौँ। साँच्चै पहिले माया प्रीति र पछि विधिवत रूपमा हामीले विवाहको संस्कार पुरा गरेका थियौँ। भाले पुण्य मारे पाप भन्दै राजी खुसीले आफ्नो जीवन सुम्पिन मलाई। सँगै बाँच्ने सँगै मर्ने बाचा कसम विवाहको मण्डप भरि 7 फेरो हालेर एक अर्काको परिपूरक भयौँ हामी। यसरी सुरु भएको वैवाहिक जीवनका केही समय हामी बीच अत्यन्तै सुमधुर रह्यो। वास्तवमा विवाह जीवनको एउटा अध्यायको सुरुवात पनि हो। सायद त्यही भएर पनि हामी माथि एउटा ठुलो जिम्मेवारी पनि दिएको थियो। तरै पनि सम्बन्धका कसीलाई झनै दरिलो पार्न र आफूले एक अर्कालाई अझै धेरै बुझ्नलाई हामीले विवाह पश्चात पोखरा, इलाम, दार्जिलिङ, सिक्किम जस्ता देशभित्रका र बाहिरका रमणीय जिल्लाहरूमा र सहरहरूमा हनीमुन मनाउन घुम्न गयौँ, जसबाट बाँच्नुको यथार्थ र जीवनका सङ्घर्ष बारेमा हामीले झनै धेर बुझेका थियौँ। यस्तैमा केही समयपछि हामी बाबा आमा हुने पक्का भइसकेका थियौँ, जुन एउटा प्राकृतिक नियम पनि थियो। जुन बेला हामी बीच छोरा या छोरी के हुन्छ भन्ने कुरामा शर्त पनि लगाउँथ्यौँ, अहो सम्झँदै पनि कति रमाइलो। अहिलेको जस्तो आधुनिक समयमा गर्भबाटै छोरा या छोरी छुट्याउन सकिने अवस्थामा पनि अह हामीले कुनै उपाय लगाएनौँ। बरु सरूको शर्त र चाहना छोरा थियो र मेरो भने छोरी, तर अन्तमा उनकै जित भयो र हाम्रो संसारमा छोराको आगमन भयो, जसको जन्मसँगै हाम्रो परिवारमा एकदमै खुसीको लहर छायो। छोरा पनि दुरुस्तै सरूको अनुहारको थियो, जसको आगमन सँगसँगै हामी बीचको प्रेमको टुसा झनै मौलाए झैँ लागेर आयो। साँच्चै माया पनि संसारको एउटा बिर्सनै नसक्ने कथा जस्तै पो लाग्यो।

यसरी जिन्दगीले मायाको मिठो आवाजको साथै हामी बीच एउटा दायित्व थपिदिएको थियो, सन्तानको रूपमा छोरालाई, जसको उज्जवल भविष्यको गोरेटो निर्माण गर्ने कर्तव्य हाम्रो थियो। अभावको जिन्दगी बाँच्नु थिएन हामीलाई। त्यही भएर समाजमा केही इज्जत र केही आर्थिक स्तर भए पनि राम्रै होस् भनेर मैले पत्रकारिता सुरु गरेँ। छोटो समयमै म एउटा राम्रो पत्रकारको रूपमा स्थापित भइसकेको थिएँ र उनी भने एउटा ट्राभल्समा जागिरे थिइन्, जसको कारण परिवारको गुजारा टार्न हामीलाई त्यति गाह्रो थिएन। जीवन एक प्रकारले रमाइलो र मनमोहक नै थियो। त्यसमाथि छोराको उपस्थिति हाम्रो सम्बन्धको कसिलो डोरी भएर कसिएको थियो। सानो सुन्दर र सुखी परिवार थियो हाम्रो। दुर्भाग्य भनौँ या कमजोरी, हाम्रो त्यो रमाइलो मनोरम घर संसार चिर स्थायी रहन सकेन। मङ्सिर महिनाको अन्तिम साता थियो। स्टाफ कलेज जावलाखेलमा हाम्रो तीन दिने पत्रकार सम्मेलन सम्पन्नपछि छोराको साथ सरलाई छोडेर म नेपालकै पश्चिमी जिल्लाको अध्ययन र अनुसन्धानमा हिँडे। पाँच पुरुष र नौजना महिला रहेको हाम्रो समूहको मुख्य उद्देश्य र विषय भनेको खोज पत्रकारिता अनुसन्धान नै थियो। जाति धर्म वर्ग भेद र दर्जा केही नछुटिने जागिर हो पत्रकार। जस्तो सुकै संवेदनशील विषयमा पनि निसङ्कोच खुलेर विकृति विसङ्गतिलाई केलाउने एउटा कलमजीवीको दायित्व प्रमुख हो। महिला पत्रकार हुन् या पुरुष, कर्मथलोमा एक साथ हिडडुल उठबस बस्नु खानु यावत क्रियाकलापहरू नै हुन्, जसबाट एक अर्काको विषय वस्तुमाथिको अध्ययन झन गहन र परिष्कृत भएर आउने गर्छ। बाजुरासम्मको स्थलगत निरीक्षण भ्रमण र अध्ययन सकेर हामी सबैजना काठमाडौँ अवतरण भयौँ। यति लामो समय श्रीमती र छोराको अभावमा बिताएकोले गर्दा मेरो मन आतुर थियो घर पुग्नलाई। 17 दिनको पारिवारिक बिछोड खेपेर बेचैन भएको मनलाई सङ्घाल्दै म घरतिर लागे। तर जब म घर पुगे त्यतिखेर सरुको अनुहारमा पहिलाको जस्तो चमक थिएन। उनको ओठमा हाँसो थिएन, मुहारमा उज्यालोपना थिएन र हाउभाउमा अरू दिन जस्तो फुर्ती र जिउँदोपना पनि मैले देखिन। उनको व्यवहारमा आकाश जमिनको फरक थियो। उनको अनुहारमा प्रष्टै क्रोधको भाव झल्किरहेको थियो। त्यही भएर मैले नरम भएर सोधेँ, सरु हन किन अचानक तिमीलाई आज के भयो? तर मेरो प्रश्नले पनि उनी निशब्द रहिन्। यसरी एकाएक सरुमा आएको यो परिवर्तनले म स्तब्ध भए, किनकि उनको रिस उदेक लाग्दो थियो। उनी रिसले बरबराउन र उफ्रिन थालेपछि हेरौँ हेरौँ लाग्थ्यो। तर पनि यत्तिका वर्षसम्म हाम्रो पारिवारिक सम्बन्धमा सामान्य ठ्याक्कठुक्क विवादभन्दा चर्को बससम्म भएको थिएन। तर आज त्यस्तो थिएन। सम्भावित ठुलो आँधी आउने सङ्केत सरुको अनुहारमा मडारिरहेको कालो बादलले मलाई अग्रिम सङ्केत गराइसकेको थियो र मनमा नै कसैले हाम्रो परिवार र सुन्दर संसारमा भाजिहाल्ने दुस्साहस गरिरहेको जस्तो लागिरहेको थियो। तर हाँ, समस्याको टुप्पोसम्म पुग्नलाई मेरो बौद्धिकताले सकिरहेको थिएन। उनी एक तमासले मदेखि मुन्टो फर्काएर बस्न थालिन् र अन्तमा म घर फर्किएको तेस्रो दिन बिहान म तपाईँसित अब सदाको लागि सम्बन्ध विच्छेद गर्न चाहन्छु भनी मुख फोरिन् र यस्तो अप्रत्याशित निर्णय सुनाइन् अनि छोरा च्यापेर घरबाट बाहिरिन्। सरको यस्तो निर्णयले म भित्र अग्लिएको मायाको धरहरा एकाएक ढले जस्तो भयो। कुनै ठुलो पहाड मैमाथि खसे जस्तै भयो। सँगै जिउने र सँगै मर्ने त्यो कसम किन यति छिटो तोडियो जस्तो लागेर आयो। त्यो लाग्यो सरको यो निर्णयले जीवन साँच्चै ठुलो भङ्गालोमा परिरहेको छ। यो निष्ठुरीपनले जीवनलाई कथा धकेल्ने हो त्यसको पत्तो पाइरहेको थिएन, तर एउटा सङ्केत गरिरहेको थियो। अब समयले हामीलाई साँच्चै पर ठेल्दैछ कि जस्तो लाग्यो। थरथरी रुवायो
सरुको यो

जोड़नामा सिपालु नै थिए म, जब आफ्नै मुटु टुट्यो त्यो हुनर पनि बिर्सेछु मैले। मनको देवता मनको फूल मनकै दीप जलायो, आउनु र जानु जीवन रीत जोगन भेष रचायो, जोगन भेष रच।

0: SBS Gurkhan Radio.
1: तपाईलाई फोर्सेस डिस्काउन्टको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्। यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि भने तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000 भन्दा धेरै डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जसमार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने £4.99 तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
0: BFDS Gorkha Radio.
2: नदुख्नु मन दुखिसकेको थियो, नरुनु मन थरथरी रोइसकेको थियो, तैपनि म माथि यति कठोर निर्णय गर्नुको कारण खोजे मैले सरुसित। त्यसपछि उनी झन् कड्किँदै म माथि दोष थुपार्न थालिन् र एकरो बोल्न थालिन्। त्यो मिना को हो? के छ त्योसित तपाईँको सम्बन्ध? जुन सम्बन्धको सारा समाजले वास्तविकता खोजिरहेको छ, र यसपल्टको यात्रामा उनी पनि त तिमीसँगै थियो रे। म तपाईँको पत्नीको नाममा रख्योल बनेर पतिभक्त नारी भएर बस्नु छैन। मैले नारी स्वतन्त्रता र अस्मिताको हनन भएको ठान्दछु यस्तो व्यवहारलाई, उनले यसरी कड्किँदै भने। र अब तपाईँलाई स्वास्नी चाहिन्छ भने त्यही मिनालाई राख्नु, त्यो मेरो निर्णय हो, उनले यसरी दृढता र साहसका साथ सम्बन्ध विच्छेदको भेद खोलिन्। सुनेर म छाँगाबाट खसे चाहिँ भए। अर्काको कुरा र शङ्काकै भरमा आफ्नो हुँदा खाँदाको घर संसार भाँच्न खोज्ने त्यो बुद्धि देखेर एकपटक कच्छपको हाँसो पनि छुट्यो। तर स्थिति साहस थिएन, तर पनि मेरो मन भने त्यो अबोध मेरो छोरामा झुन्डिरह्यो। तर अदालतको एकतर्फी जालसले छोरालाई पनि नाबालक ठहरे। आमाकै संरक्षणमा रहनुपर्ने प्रावधान सहित सरुकै पक्षमा फैसला सुनायो। त्यसपछि म नितान्त एक्लो भएको महसुस गरे र कठघरामा उभिएर त्यो छोर म एउटी नारीको कारण जीवनमा पहिलोपल्ट नराम्ररी रोए। अन्तत अदालतको बाहिर गेटसम्म निस्किएर हाम्रो समानान्तर पाइलाहरू पूर्वपश्चिम भयो। जतिखेर सानो छोरा सरुको अँगालोमा बाँधेर बाबा भनिरहेको थियो, साँच्चै नियतिको प्रहार मान्छेलाई कहिले काहीँ एकैचोटि पर्दो रहेछ। सरुसँगको बिछोड भएको घाम अस्थाउन नपाउँदा उता गाउँमा मेरो बाबाको निधन भएको खबर सुन्दा एकछिन मेरो सारा जीवन नै अँध्यारो भए जस्तो लागेर आयो। जीवन समात्ने हाँगो भाँचिए जस्तै लाग्यो, अनि आठ लाग्ने फेद ढल्यो जस्तै भयो, उभिने धरती भासे जस्तै भयो, र नियतिको सिङ्गो सागर मेरी थाप्लोमा खसी जस्तै भएर आयो। तर मेरो कर्तव्य त सरुलाई माया दिनु थियो, उनी भित्रको गुण अवगुण केलाउनु थिएन। रह्यो मिनासितको मेरो सम्बन्ध केवल एउटा प्रकाशन गृहभित्र सहकर्मी भन्दा फराकिलो केही थिएन। त्यसैले सरुको झुटो माथिङ्गल मुनि लाखौँ बिन्ती बिछ्याए। तर शङ्काको जालमा तुनिसकेको उनको त्यो मन रहरको अगाडि मेरो अनुनय विनय र आग्रह सबै बेकाममा रह्यो। आखिर हल्लाको भरमा चल्ला फार्नलाई उथारो नै बसिरहनु नपर्दो रहेछ। बस उनले त वस्तुस्थितिलाई बुझ्न भन्दा आफ्नो जिद्दीलाई नै ठुलो मानि, अर्काको होमा हो थप्दै आफ्नो सुन्दर घर परिवार र मेरो पवित्र प्रेमको हत्या गर्ने दुस्साहस गरिन्। हुने हात दैव नटार भने चाहिँ सरु अन्तत आफै अदालत पुगिन् र म उपर सम्बन्ध विच्छेदको मुद्दा पेश गरिन्। भिर थाक्ने गाईलाई राम भन्न सकियो, तर खाँद हाल्न सकिएन। अन्तमा अदालतको फैसलाको मिति पनि आइपुग्यो। हामीलाई आम्ने सामने कठखरामा उभियो। त्यतिखेर भाव विवल मेरो हृदयभित्रको आशाको एउटा थ्यान्द्रो अनन्त विरह र वेदनाले रन्थनिएर म आफै विदेशिने परिस्थितिमा पुगेँ। वास्तवमा जीवन लम्ब्याउने त्यो नै एउटा विकल्प थियो मेरो लागि। आज समयले थुप्रै फड्को मारिसकेको छ र यतिखेर म मस्तिष्कभरि अजम्बरी यादहरू सँगालेर विदेशमा छु। विगतको सम्झनाहरू सम्झेदा यतिखेर वर्तमान नै तितो लागेर आउँछ। हिजोको त्यो मेरो रमाइलो घर संसार फेरि जोडिएला भन्ने कति पनि लाग्थेन, तर पनि सुन्छु आजकल उनी पश्चातापमा छेरे, आफ्नो गल्तीको महसुस भएर मसँग एकचोटि भेटेर माफ माग्छिन् रे। साँच्चै सरु, फेरि हाम्रो भेट होला नहोला, तर म भित्र तिम्रो सम्झनाहरू अझै बाँचिरहेको छ। त्यसो त सरु, मलाई त्यही बेला थाहा थियो कि तिमीले एक दिन मेरो मायालाई बुझ्नेछौ भन्ने र मेरो नै साथ रोज्नेछौ भन्ने र मेरो नै बाटो कुर्नेछौ भन्ने। त्यही भएर त आज तिमीले फेरि मलाई सम्झिरहेको रहेछौ।

आदरणीय श्रोताहरू, यतिन्जेल यहाँहरूमा आजमा राखेँ मैले गीती कथा फेरि भेट होला नहोला। यो कथा लेख्नु भएको छ दीप सुब्बाले र यो कथा सोमबारको कार्यक्रममा प्रसारण गर्नुपर्ने हो। तर सोमबार मैले पोखराबाट काठमाडौँ आएकी गायिका शान्ति श्रेष्ठ मगरसित कुराकानी गरेको थिएँ र सो कथालाई आजको बसाइमा समेटे मैले सोही दिन जानकारी पनि गराइसकेको थिएँ र आजको यो कथाको कथावस्तुलाई बाँध्नको लागि फेरि भेट होला नहोलाको कथाको कथावस्तुलाई बाँध्नको लागि सुरुमा मैले खुसी छु म आज तिमीभन्दा धेरै नेपाली चलचित्र पृथ्वीमा समेटेको गीत राखेँ विनोद राठौर र राठौरको स्वरमा दिनेश अधिकारीको गीत रचना अनि शक्ति बल्लभको सङ्गीत थियो। त्यसपछि मैले अर्को गीत राखेँ यस्तो एउटा कथा रहेछ संसारमा माया पनि नारायण श्रेष्ठले लेख्नुभयो। गीत राखेँ अन्जु पन्त र मय शिवाको स्वरमा। त्यसपछि मैले अर्को एउटा गीत राखेको थिएँ आजको कथा फेरि भेट होला नहोलाको यो कथावस्तुसँग मेल खाने गीत। यो कथावस्तुलाई बाँध्नको लागि गीतकार लीलाराज कामबाङले लेख्नुभएको गीत राखे मकर रञ्जनको स्वर सङ्गीतमा रुवायो धर धरी रुवायो र कथालाई बिट मार्ने क्रममा चाहिँ एउटा अर्को गीत राखेँ एक दिन मेरो मायालाई बुझ्नेछौ जोएब मानन्दरको शब्द सङ्गीत रहेको यो गीतमा जोएब मानन्दर र मिलन नेवारको स्वर रहेको थियो र यी सृजनाहरूसँग जोडेका सम्पूर्ण सर्जक र शिल्पी मानहरूलाई पनि म धेरै धेरै धन्यवाद दिन चाहन्छु र केही प्रतिक्रिया पनि रहेको छ पढिहाल्छु। मिनी कालेकोटी राईजी नमस्ते तुलसीदाई सुरुदेखि नै सुनिरहेछु भनेर लेख्नु उहाँलाई धन्यवाद। शर्मिला अधिकारीजीले कनेक्ट टिकट युएसएबाट ओहो कस्तो डरलाग्दो बाढी पहिरो गएछ सबैजनाले सुरक्षाको उपाय अप्नाउनु होला ज्यान बाँचे बाँकी सबै कुरा सृष्टि गर्न सकिन्छ हे भगवान् जनको क्षति नहोस् धन त फेरि कमाउला नि भनेर लेख्नु भएको छ उहाँलाई पनि धन्यवाद। भुवन गुरुङ दाईले फानबोबार बलायतबाट नमस्कार तुलसी छ्याजलो साह्रै दुःख लगे आज तिन दिनको बिदा घरमा नातिहरूसँग बस्दै गर्दा चार साल पहिले आएको बाढीभन्दा ठुलो नेचुरल डिजास्टर प्राकृतिक प्रकोप आएको देखियो भने लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु कार्यक्रम सुनिदिनु भएकोमा चाहिँ र पक्कै पनि यो दुःखद क्षणमा छौँ हामी यतिखेर नेपाल एउटा दुःखमा छ विशेष गरी काठमाडौँसँगै सिमाना जोडेका केही जिल्लाहरू रसुवा नुवाकोट धादिङ गोर्खा यी क्षेत्रमा बटेको सीमा आएको बाढीले निकै ठुलो क्षति पनि पुर्याएको छ अनि यो दुःखद क्षणमा ज्यान गुमाउने प्रति श्रद्धा सुमन पनि हामी व्यक्त गर्न चाहन्छौँ। सुमिन विव माकन्न सुमी लिम्बुले लेख्नुहुन्छ आजको त के बयान गरौँ कथाभित्र शब्द उस्तै मिठास आज पनि सुरुबाटै कार्यक्रम सुन्दैछु सेवा र नमस्ते तुलसी गजल कोरेर पठाएछु भनेर लेख्नु भएको छ। धन्यवाद दिन चाहन्छु यहाँलाई यो र उहाँले चाहिँ अन्तिममा एनपी परदेशी गीतकार लीलाज कामाङ र मलाई चिन्ने सबैलाई सम्झना माया भन्दै भोटे कोशी आज किन यति बेसरी रोयो कति घरका सपनाहरू तिमीसँगै बगायो आज आठजनाको शव भेट्दा मन कसरी सम्हालौ कति आमाको काखरी त्यायो कति मन रुहायो भनेर उहाँ गजल लेख्नु भएको रहेछ। धन्यवाद दिन चाहन्छु उहाँलाई पनि अनि सुमिन विवश सामा सामाले पनि सेवा र तुलसर म पनि सुन्दैछु है सुरुबाटै कार्यक्रम दुःखको समयको घडी साह्रै मन रोएको छ भने लेख्नु भएको छ। पक्कै पनि तपाईँले भने जस्तै हरेक नेपालीहरूको मन रोएको छ र आजै बेलायतमा पनि एउटा अर्को दुःखद घटनामा निधन भएका गएको साउनको तेस्रो हप्तातिर माफ गर्नुहोला दोस्रो हप्तातिर पाकिस्तानको चाहिँ हिमाल ब्रोड पिक हिमाल आरोहण गर्ने क्रममा निर्मल पूर्जा निम्स दाई लगायत दसजनाको निधन भएको थियो र आज निम्स दाईको बेलायतमा अन्त्येष्टि हुँदै रहेछ र सो अन्त्येष्टि कार्यक्रमको बारेमा प्रत्यक्ष प्रसारण पनि यहाँहरूले बेबेस गोर्खा रेडियोको यो प्रस्तुतिको दोस्रो चरणमा सुन्न सक्नुहुनेछ र दोस्रो चरणमा भने समाचारपछि यहाँहरूले स्वर्णिम सङ्गमको बाँकी अंशमा बेलायतबाट नेम्स दाईप्रति अन्तिम श्रद्धाञ्जली र उहाँको अन्त्येष्टि हुने कार्यक्रम रहेको हुनाले बेलायत
बाटो प्रस्तुति सुन्न सक्नुहुनेछ र यति बेला पनि हामी पनि नेम्स दाईको आत्माको चिर शान्ति कामना गर्न चाहन्छु, उहाँप्रति भावपूर्ण श्रद्धासुमन श्रद्धाञ्जली पनि व्यक्त गर्न चाहन्छु। र सो हिमाल आरोहण गर्ने क्रममा छजना नेपालीहरूको निधन भएको थियो, उहाँहरूप्रति पनि श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र बाँकी चारजना विदेशीहरूप्रति पनि श्रद्धासुमन व्यक्त गर्न चाहन्छु। र लीलाराज कामबाङजीले चाहिँ धन्यवाद, गीति कथामा मेरो गीत पनि हटाइदिनु भएकोमा भन्नुभएको छ, उहाँलाई पनि धन्यवाद दिँदै अब नै म यहाँहरू माझमा पवित्र सुब्बा गाउनु भएको एउटा गीत राख्न चाहन्छु। गणेश शशीको शब्द सङ्गीत रहेको यो गीत मार्फत म नेम्स दाई लगायत सम्पूर्ण आरोहीप्रति श्रद्धासुमन पनि व्यक्त गर्न चाहन्छु र गीत पश्चात निहारले समाचार सुन्न सक्नुहुन्छ। समाचारपछि भने कार्यक्रमको दोस्रो खण्डमा चाहिँ यहाँहरूले बेलायतबाट नै प्रस्तुति सुन्न सक्नुहुन्छ। यदि प्राविधिक तारतम्यको कारणले सुन्न सक्नु भएन भने म कार्यक्रमलाई कन्टिन्युटी दिनेछु।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: On the smart speaker, my bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: रसुवाको भोटेकोसीमा आएको भीषण बाढीमा परेर मृत्यु भएका 14 जनाको शव फेला परेको छ। रसुवा नुवाकोट र धादिङका नदी किनारमा 14 वटा शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डीआईजी दीपक रेग्मीले जानकारी दिनुभएको हो। बाढीमा परेर घाइते भएका 19 जनाको उद्धार गरिएको पनि उहाँले जानकारी दिनुभएको छ। बाढीका कारण रसुवा नुवाकोट र धादिङका नदी किनारका क्षेत्रमा ठूलो क्षति पुगेको छ। भोटेकोसीको बाढीबारे सरकारको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले संसदलाई जानकारी गराउनु भएको छ। यसअघि गृहमन्त्री शोधन गुरुङले जानकारी गराउने भनिए पनि उहाँ व्यस्त रहेको भन्दै परराष्ट्र मन्त्री खनालले जानकारी गराउनु भएको हो। मन्त्री खनालका अनुसार आज बिहान 8:40 रसुवाको भोटेकोसी नदीमा ठूलो बाढी आएको थियो। यसले रसुवा र नुवाकोट जिल्लाका विभिन्न ठाउँमा ठूलो क्षति पुर्याएको उहाँले जानकारी दिनुभएको छ।
4: रसुवा टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 जना प्रहरी र सशस्त्र प्रहरी तर्फका 9 जना सुरक्षाकर्मी सम्पर्क विहीन रहेको अवस्था छ। नेपाल सेनातर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 जना सम्पर्क विहीन रहेको अवस्था छ। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ। प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्क भन्दा बाहिर हुनुहुन्छ। भौतिक पूर्वाधारतर्फ सड़क पुल जलविद्युत र संचार क्षेत्र लगायतको ठूलो क्षति भएको आकलन गरिएको छ। सरकारी तथा निजी भवन र सम्पत्तिमा पनि निकै ठूलो क्षति पुगेको छ। पृथ्वी राजमार्गको गल्छी नुवाकोट रसुवाको स्याफ्रुबेसी सड़क तथा मुगलिङ नारायणघाट सड़कमा तत्काल यात्रा नगर्न र नगराउन सम्बन्धित स्थानीय तह प्रशासन र सर्वसाधारणलाई अनुरोध गरिएको छ। जोखिमयुक्त क्षेत्रमा यातायात लगायतका आवत जावतमा पूर्ण रोक लगाई नागरिकहरूको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका गरी 13 वटा हेलिकप्टर परिचालन भएका छन्। रसुवा र नुवाकोट जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा ₹1 करोडको दरले र धादिङ जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा 50 लाख थप निकासा आजै गरिएको छ।
3: भोटेकोसी बाढीका कारण 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले भोटेकोसी बाढीपछि 291 विदेशी र 93 नेपाली सहित 384 पर्यटकसँग सम्पर्क हुन नसकेको जानकारी दिएको हो। भारत अस्ट्रेलिया नेदरल्याण्ड्स अमेरिका मलेसिया बेलायत दक्षिण अफ्रिका लगायतका मुलुकका 384 पर्यटक सम्पर्कविहीन रहेको जानकारी पर्यटन व्यवसायले दिएको पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माको भनाइ छ। बाढीपछि बेलायतका 12 जना भारतका 105 जना दक्षिण अफ्रिकाका 4 मलेसियाका 17 र अमेरिकाका 3 सहित अस्ट्रेलिया र नेदरल्याण्ड्सका 1-1 जना सम्पर्कविहीन छन्। 111 जनाको भने राष्ट्रियता खुल्न बाँकी छ। भोटेकोसी बाढीको केन्द्र बनेको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष र 1 वडा अध्यक्ष पनि सम्पर्कविहीन भएको खबर छ। हवस् त, खबर यति नै। नमस्कार।

0: प्रसवमा आएको विनाशकारी बाढीका कारण हालसम्म 18 जनाको मृत्यु पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। प्रसवामा 1 पुरुष, नुवाकोटमा 3 महिला र 4 पुरुष, धादिङमा 3 महिला, 2 पुरुष र 1 पहिचान नखुलेका व्यक्ति रहेको र गोर्खामा 2 पुरुष तथा 2 पहिचान नखुलेका व्यक्तिको शव भेटिएको हो। भोटेकोसीको बाढीमा करिब 80 सुरक्षा कर्मी सम्पर्कविहीन भएका छन्। घटनाबारे आज संसदलाई जानकारी गराउँदै परराष्ट्र मन्त्री शिशिर खनाल,
1: असुवा टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 प्रहरी र सशस्त्र प्रहरी तर्फका 9 सुरक्षा कर्मी सम्पर्कविहीन रहेको अवस्था छ। नेपाल सेनातर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 सम्पर्कविहीन रहेको अवस्था छ। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ। प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्क भन्दा बाहिर हुनुहुन्छ। भौतिक पूर्वाधार तर्फ सड़क, पुल, जलविद्युत र संचार क्षेत्र लगायतको ठूलो क्षति भएको आकलन गरिएको छ। सरकारी तथा निजी भवन र सम्पत्तिमा पनि निकै ठूलो क्षति पुगेको छ। पृथ्वी राजमार्गको गल्छी, नुवाकोट, रसुवाको स्याफ्रुबेसी सड़क तथा मुगलिङ नारायणघाट सड़कमा तत्काल यात्रा नगर्न र नगराउन सम्बन्धित स्थानीय तह, प्रशासन र सर्वसाधारणलाई अनुरोध गरिएको छ। जोखिमयुक्त क्षेत्रमा यातायात लगायतका आवत जावतमा पूर्ण रोक लगाई नागरिकहरूको जीवन सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ। खोज तथा उद्धार कार्यलाई तीव्र बनाउन रसुवा तथा नुवाकोटमा नेपाली सेना र निजी क्षेत्रका गरी 13 हेलिकप्टर परिचालन भएका छन्। रसुवा र नुवाकोट जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा ₹1 करोडको दरले र धादिङ जिल्लाको जिल्ला विपद व्यवस्थापन कोषमा 50 लाख थप निकासा आजै गरिएको छ।
0: मन्त्री खनालका अनुसार आज बिहान 8:40 भोटेकोसीमा ठूलो बाढी आएपछि रसुवा, नुवाकोट र धादिङका विभिन्न ठाउँमा ठूलो क्षति भएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले भोटेकोसी बाढी प्रभावितको सहयोगका लागि पार्टीका स्वयंसेवक खटाउने भएको छ। पार्टी सभापति गगन थापाले प्रभावित क्षेत्रमा खटिनु अघि पार्टी कार्यालयको सूचना तथा समन्वय डेस्कसँग सहकार्य गर्न पनि अनुरोध गर्नुभएको छ।
2: यसको निम्ति चाहिने जुन स्रोत छ त्यो स्रोत जुटाउनका लागि पार्टीका सांसदहरू हुनुहुन्छ, हाम्रो स्थानीय सरकारका साथीहरू हुनुहुन्छ, हामी केन्द्र सरकारका साथीहरू छौँ, हाम्रो पार्टीको साथीले कन्ट्रिब्युट गर्नुहुन्छ र यही स्रोतबाट हामी आवश्यकता परे अनुसारको यहाँ हाम्रो आफ्नो पार्टीकै कोष छ त्यसबाट हामी परिचालन गर्छ। आवश्यकता पर्दै गर्दाखेरि सरकारसँग हामीहरू कुराकानी गर्छौँ। त्यसैले यो बेलामा अहिले अब सरकारले यसलाई कसरी लिन्छ त्यहाँ पनि हाम्रो आफ्नो उपस्थिति सहयोग रहन्छ है। यस्तो बेलामा चाहिँ यतिखेर पनि यो सानो राजनीतिक लाभका निम्ति चाहिँ यो कन्सपिरेसीको कुराहरू फैलाउने र मिसइन्फर्मेसनको कुराहरू फैलाउने यो चाहिँ हाम्रो क्यारेक्टर हो। यो बेलामा जहाँ सरकारलाई मद्दत गरेर सहयोग गर्नुपर्ने सरकार पनि, स्थानीय सरकार पनि हो, सङ्घको सरकार पनि हो, त्यहाँ गर्छौँ। जहाँ स्वयंसेवी रूपमा परिचालित भएर गर्नुपर्ने हो त्यहाँ गर्छौँ। हामी यो अनावश्यक होहल्लाको पछाडि लाग्ने काम, होहल्ला गर्ने काम यो दुइटै गर्दै मिथ्या सूचना
0: रसुवा बाढीका कारण 384 पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले भोटेकोसी बाढीपछि 291 विदेशी र 93 नेपाली सहित 384 पर्यटकसँग सम्पर्क हुन नसकेको जनाएको छ। भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत, दक्षिण अफ्रिका लगायत मुलुकका 384 पर्यटक सम्पर्कविहीन रहेको जानकारी पर्यटन व्यवसायीले दिएको पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माको भनाइ छ। बाढीपछि बेलायतका 12, भारतका 105, दक्षिण अफ्रिकाका 4, मलेसियाका 17 र अमेरिकाका 3 सहित अस्ट्रेलिया र नेदरल्याण्ड्सका 1-1 सम्पर्कविहीन छन्। 111 भने राष्ट्रियता खुलेको छैन। भोटेकोसी बाढीको केन्द्र बनेको गोसाईकुण्ड गाउँपालिकाका उपाध्यक्ष र 1 अध्यक्ष पनि सम्पर्कविहीन भएको खबर छ। गाउँपालिका अध्यक्ष कैचाङ नुरपु शेर्पाले गाउँपालिका उपाध्यक्ष प्रतिमा तामाङ र 5 ओडाका अध्यक्ष दावा मिङमार तामाङ बाढी लगत्तै बेपत्ता भएको जानकारी दिनुभएको छ। भोटेकोसीको भीषण बाढीमा परेर जलविद्युतका 13 आयोजनामा क्षति भएको छ। 8 सञ्चालनमै रहेका र 5 निर्माणाधीन आयोजनामा क्षति पुगेको विद्युत प्राधिकरणले जानकारी दिएको हो। प्राधिकरणका अनुसार प्रभावित आयोजनाको क्षमता 748 मेगावाटको छ। रसुवाका माथिल्लो त्रिशुली 1, रसुवागढी, रसुवा भोटेकोसी, माथिल्लो मैलुङ ए, सान्जेङ खोला, लाङटाङ खोला र चिलिमे आयोजनामा क्षति भएको छ। भोटेकोसीको भीषण बाढीको असर नवलपरासीसम्म पर्न सक्ने भन्दै पूर्वी र पश्चिम नवलपरासी जिल्ला प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्। बाढीको सबैभन्दा बढी असर सुस्ता गाउँमा पर्न सक्ने आकलन गर्दै थारू टोलाका स्थानीयका लागि आश्रय स्थल तयारी अवस्थामा राखिएको बताइएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

बडो मिठो चर्के गीत तपाईँले सुन्दै हुनुहुन्थ्यो आदरणीय श्रोतावृन्द. यो कालीगढ यस गीतको टाइटल रहेको थियो सुनिल गिरी र मेलिना राईले गाउनुभएको गीत सुनायो मैले. र यस गीतको साथमा आजको हाम्रो कार्यक्रम दिवाको शैलीको यो हाम्रो यात्रा आजको लागि सुरु भइसकेको छ. यहाँहरू सबैलाई कार्यक्रममा सुस्वागतम. न्यानो युवा गर्न चाहन्छु. म शिरेश सुनवार तपाईँको सेवामा छु. तपाईँको लागि कार्यक्रम लिएर आज सधैँ चाहिँ यो निर्धारित समयमा हाजिर भइसकेकी छु. समय दिउँसोको 1 बजेर अहिले 13 मिनट गएको छ. ठिक 4 बजेसम्म आज पनि म तपाईँको साथमा तपाईँको सेवामा यसै गरिकन रहनेछु. प्रिय श्रोताबृन्द, बिएबिएस कर्खा रेडियोलाई तपाईँ सुन्दै हुनुहुन्छ, तपाईँको प्रिय रेडियो स्टेसनलाई सुन्दै हुनुहुन्छ यतिखेर. र यो बेलामा अब भने यस्तै मिठा मिठा गीत सङ्गीतहरूको साथमा तपाईँको सेवामा म रहनेछु. र आज तपाईँले दिउँसोको कार्यक्रम जुन हाम्रो स्वर्णिम सङ्गम छ यसको दोस्रो चरणको यात्रामा चाहिँ नि अङ्ग्रेजी हाम्रो जुन सेक्सन छ त्यहाँबाट सञ्चालन गरिएको कार्यक्रम सुन्नुभयो. र विशेष गरिकन यो चाहिँ हाम्रो यहीँ जति पनि मिलिट्रीका विभिन्न प्रकारका चाहिँ एलिमेन्ट्सहरू छन् उनीहरू प्रति लक्षित गरेर एउटा स्पेसल कार्यक्रम तयार गरेको थियो हाम्रो इङ्ग्लिस सर्भिसले. र त्यसैलाई नै हामीले तपाईँहरू सबैको लागि पनि राख्ने योजना अन्तर्गत तपाईँले दिउँसोको 12 बजेदेखि 1 बजेसम्म जुन चाहिँ स्वर्णिम सङ्गमको दोस्रो चरणको यात्रा हो त्यसमा चाहिँ तपाईँले हाम्रो अङ्ग्रेजी सर्भिसलाई सुन्ने मौका पाउनुभयो. भने तपाईँले हुन त त्यसबाट थाहा पनि पाइहाल्नुभयो. त्यो हाम्रो जुन प्रेजेन्टरले हाम्रो सहकर्मी मित्रले जहाँ कुरा गरिराख्नु भएको थियो जुन प्रकारले कार्यक्रम सञ्चालन गरिराख्नु भएको थियो त्यसको उद्देश्य त तपाईँहरू सबैलाई थाहा भए नै होला. कतिपय श्रोताले फोन गरेर पनि सोध्नु भएको थियो. गर्दाखेरि म एकपटक फेरि पनि नभएको श्रोताहरूलाई चाहिँ नि अचम्मित परिराख्नु भएको थियो भने के होला यो भन्दाखेरि मैले अलिकति यहाँनिर क्लारिफिकेसन दिने कोसिस गरेकी हुँ. त आउनुहोस् यति भन्दै अब अगाडि बढ्नुपर्छ कार्यक्रममा. अब सबैभन्दा पहिला त हामी नेपाली पात्रलाई पल्टाउँछौँ र नेपाली पात्रलाई पल्टाउनु पर्दा आज चाहिँ विक्रम सम्बत 2083 साल भदौ महिनाको 10 गते परेको छ. अङ्ग्रेजी क्यालेन्डर अनुसार भने आज चाहिँ नि 26 अगस्त 2026 बुधबारको दिन श्रावण शुक्ल त्रयोदशी तिथि रहेको छ. त आजको यो प्रस्तुतिमा आजको यो कार्यक्रममा अब भने तपाईँलाई अगाडि लिएर जान्छु. अगाडि बढ्नु पर्दाखेरिमा तपाईँको लागि के कस्ता सरसामग्री छन् यिन विषयमा कुरा गर्छु. हाम्रो हेल्थ सेगमेन्ट अब एकैछिन पश्चात तपाईँको लागि कार्यक्रमको यो प्रथम चरणमा राख्नेछु. र हेल्थ सेगमेन्टमा चाहिँ आज हामी अलिकति यो चाहिँ विशेष गरिकन दहीको अलिकति कुरा गर्छौँ. दही जुन तपाईँ हामी सबैले चाहिँ नि प्रायः मन पराएर लिन्छौँ पनि खान्छौँ पनि होइन. र यसले चाहिँ हाम्रो शरीरले हाम्रो स्वास्थ्यलाई कस्तो असर पुर्याउँछ भन्ने कुरा पनि हो. स्पेसली आन्द्राको स्वास्थ्यको कुरा गर्ने हो भने डाइजेसन सिस्टमको स्वास्थ्यको कुरा गर्ने हो भने दहीले कस्तो खालको चाहिँ नि प्रभाव पार्छ, दहीले कस्तो खालको चाहिँ नि असर पुर्याउँछ भन्ने विषयवस्तुलाई चाहिँ आज म तपाईँसँग सेयर गर्नेछु कार्यक्रमको यो हेल्थ सेगमेन्ट अन्तर्गत. त्यस पश्चात अगाडिको हाम्रो चरण रहनेछ 2 बजेको समाचार सँगसँगै एक कलाकारका गीत सङ्गीतहरू अन्तर्गत आज हामी सुन्नेछौँ स्रष्टा एक सृजना अनेकको प्रस्तुति. र यसको साथसाथमा ठिक 3 बजेको समाचार, त्यस पश्चात भने हामी आज चलचित्र पेन्सन पत्ताको बारेमा गरिएको कुराकानी सुन्नेछौँ. हाम्रो भान्जी गौमाया गुरुङसँग गरिएको खोलाखुसारी तपाईँले सुन्न सक्नुहुन्छ. त यिनै विविध सरसामग्री सहित ठिक 4 बजीसम्म म तपाईँको सेवामा रहनेछु. र अहिले भने अब कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु, अगाडि जोड्न चाहन्छु. र आजको दिनको कुरा गर्नुपर्दाखेरि चाहिँ नि आजको मौसमको पनि कुरा गरौँ. र मौसमको कुरा गर्नुपर्दाखेरि आज ठाउँ ठाउँमा मजाले घाम लागिरहेको छ, वर्षा पनि भइरहेको छ उत्तरी भूभागहरूतिर. केही ठाउँमा भारी वर्षा छ असिनाको साथमा मेघ गर्जनको साथमा. ठाउँ ठाउँमा फ्ल्यास फ्लडिङ हुनसक्ने सम्भावना पनि रहेको देखिन्छ. र फ्ल्यास फ्लडिङको कुरा गर्नुपर्दाखेरिमा चाहिँ नि जहाँ जहाँ धेरै पानी अब पर्छ हेभी रेन भनेर भनौँ त्यहाँ त्यहाँ चाहिँ केही फ्ल्यास फ्लडिङको चाहिँ सम्भावना रहेको देखिएको छ. स्कटल्यान्डमा चाहिँ सुक्खा नै रहनेछ, न्यानोपन महसुस गर्न सकिनेछ त्यहाँ किनभने घाम लागिरहेको छ, हल्का हावा बहे तापनि. आज राति पानी पर्ने क्रम कम भएर जानेछ दक्षिणी स्कटल्यान्ड तर्फ. बिस्तारै बिस्तारै यो पानी पर्ने क्रम चाहिँ उन्मुख हुँदै जानेछ. अनि थन्डरस्टर्म र भारी वर्षा चाहिँ दक्षिणी र मध्यवर्ती भूभागमा रातिको समयमा हुन सक्ने सम्भावना रहेको छ भने उत्तरी भेगतिर आज राति अलिकति घुरमैलो खालको मौसम हुने देखिएको छ. प्रिय श्रोताबृन्द, र सुनचादीको दरमा पनि एकपटक फेरि पनि म चेक गरिहाल्छु तपाईँहरूको लागि प्रिय श्रोताबृन्द. र आज छापावाल सुन प्रति तोला 322,100 रुपियाँमा चाहिँ कायम भएको छ र यहाँनिर कारोबार हुँदैछ. चाँदी प्रति तोला 4,975 रुपियाँमा चाहिँ यो कारोबार भइरहेको छ.
त यति भन्दै अगाडि बढ्न चाहे अगाडि बढ्न पर्दाखेरि आजको दिनमा चाहिँ स्पेसली इन्टरनेसनल डग डे पनि मनाइँदैछ, अन्तर्राष्ट्रिय कुकुर दिवस रहेको छ आज, अनि साथसाथमा चाहिँ नि यो आजको दिनकै कुरा गर्नुपर्दाखेरि आजको दिनमा अर्को एउटा विशेष दिन पनि छ स्पेसली महिलाहरूको लागि, आज यो वुमेन इक्वालिटी डे पनि रहेको छ जो अन्तर्राष्ट्रिय जगतमा नै मनाइरहेको अवस्था हो। वुमेन्स इक्वालिटी डे सधैँको साल अगस्त महिनाको 26 तारिकको दिनमा यसलाई अब्जर्भ गर्ने गर्दछौँ। यिन विषयवस्तुमा पनि अगाडि कुरा हुँदै जानेछ, सुन्दै गर्नुहोला भन्न चाहन्छु। यति जानकारी अहिले तपाईँसँग सेयर गर्न चाहे मैले। यति भन्दा नभन्दै अब भने अगाडि बढ्ने बेला भइसकेको छ, अगाडि बढ्नु पर्दाखेरिमा फेरि पनि एउटा म्युजिकल ब्रेकमा हामी लाग्छौँ र यसमा चाहिँ अस्मिता अधिकारीको आवाज छ यो मिठो गीतमा, र त्यस पश्चात भने आजको हाम्रो हेल्थ सेगमेन्टतर्फ पनि हामी उन्मुख भइहाल्छौँ।

0: Radio गोरखा रेडियो
1: खाना कस्तो थियो हजुर?
2: राम्रै थियो, धन्यवाद।
3: होइन, तपाईँले त गुनासो गर्छु भन्नुभएको थियो त।
2: होस्, छोडिदिउँ, ठिकै छ, बरु फेरि नआउला नि यहाँ।
1: हामी गुनासो गर्नमा पक्कै पनि राम्रो छैनौँ, तर यदि तपाईँ फौजी सेवाको रेगुलर वा रिजर्भिस्ट सदस्य हुनुहुन्छ वा भर्खरै मात्र सेवानिवृत्त हुनुभएको छ भने पनि आफ्नो काम सम्बन्धी गुनासोको लागि प्रयोग गर्न सक्नुहुन्छ फौजी सेवाको सर्भिस कम्प्लेन अम्बसम्यानलाई, जसको प्रयोगद्वारा तपाईँको गुनासोले सही निकासा पाउन सक्छ। साथै हामीले अब एउटा सर्वेको पनि सुरुवात गरेका छौँ, जस मार्फत तपाईँले यो सेवा कतिको उपयोगी तथा न्यायपूर्ण छ भन्ने बारेमा आफ्नो विचार पोख्न सक्नुहुन्छ। यसैले यदि तपाईँ सेवारत वा सेवानिवृत्त हुनुहुन्छ अनि हालमा कुनै काम सम्बन्धी गुनासोमा संलग्न हुनुहुन्छ भने यो सर्वेमा भाग लिएर आफ्नो विचार राख्नुहोला र यसका लागि हेर्न सक्नुहुनेछ scoaf.org.uk।

हजुर तात निष्ठा प्रेन्द भर्खरै मात्र राजु लामा र मिलिन राईले गाउनुभएको गीत सुनाउँदै थिए यतिखेर. कार्यक्रम दिवा कसैले सुन्दै हुनुहुन्छ यतिखेर. अब पनि हेल्थ सेगमेन्टको पालो परेको छ. हेल्थ रिलेटेड विविध विषयवस्तुहरूमा यस सेगमेन्ट अन्तर्गत कुराकानी अब हाम्रो गर्ने बेला पनि भइसकेको छ. त आउनुहोस् अब यतिखेर अगाडि बढौँ. अगाडि बढ्नु पर्दाखेरिमा चाहिँ नि तपाईँलाई म आजको हाम्रो सामग्रीतर्फ लिएर जान्छु. स्पेसली मैले यो दहीको विषयमा कुरा गर्छु भनेर भनेकी थिएँ, किनभने यो आन्द्राको स्वास्थ्यको लागि दही राम्रो रहेछ. यस अर्थमा दिउँसो खानासँग एक कप सादा दही खानाले कस्तो फाइदा पुग्छ त आन्द्रालाई भन्ने विषयवस्तुमा आजको यो कुराकानी केन्द्रित छ. त आजभोलि व्यस्त जीवनशैली, अस्वस्थ खानपान र तनाव अनि अनियमित भोजनको कारण धेरै मानिसको आन्द्राको स्वास्थ्य प्रभावित भइरहेको छ. तर एउटा सानो दैनिक बानीले तपाईँको पाचन प्रणालीलाई स्वस्थ राख्न ठुलो मद्दत गर्न सक्छ. र त्यो के हो भन्नुहुन्छ भने दिउँसोको खानासँग नुन वा चिनी केही पनि नमिसाइएको एक सादा कप दही खाने बानी अप्नाउनुहोस्. यसले तपाईँको आन्द्राको स्वास्थ्यलाई धेरै मद्दत गर्छ. यदि तपाईँलाई एसिडिटी छ, पेट फुल्ने समस्या छ, अपच पाइल्स वा अन्य पाचन सम्बन्धी समस्या छ भने त्यस्तो व्यक्तिहरूको लागि त आन्द्रालाई स्वस्थ राख्ने खानपान झन् अत्यन्तै महत्त्वपूर्ण हुन्छ. ग्यास्ट्रो इन्टेस्टाइनल रोगका विशेषज्ञहरूका अनुसार चाहिँ औषधिसँगै सही खानपान अप्नाउँदा दीर्घकालीन रूपमा पाचन स्वास्थ्यमा उल्लेखनीय सुधार आउँछ. र दहीलाई हामीले प्राकृतिक प्रोबायोटिक सुपर फुड भनेर भनेको पनि सुन्छौँ, होइन? र प्रोबायोटिक भन्ने बित्तिकै हाम्रो जुन पाचन प्रणाली छ यसको चाहिँ बायोमको लागि अथवा यसको चाहिँ जति पनि यसभित्र चाहिँ हाम्रो गुड ब्याक्टेरियाहरू हुन्छ जसले खानालाई पचाउनमा मद्दत पुर्याउँछ उनीहरूको लागि चाहिँ अत्यन्तै नर्चरिङ एउटा सुपर फुडको रूपमा चाहिँ प्रोबायोटिक प्रडक्ट्सलाई हामी लिन सक्छौँ. र नेचुरल प्रोबायोटिक सुपर फुडको रूपमा चाहिँ नि दहीलाई मानिन्छ. र यसले कसरी पाचन तथा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ भन्ने बारे आजको यो छोटो प्रसङ्गबाट तपाईँसँग म यो जानकारी सेयर गर्दैछु. सबैभन्दा पहिला चाहिँ आन्द्रा भनेको के हो भन्दाखेरि पनि आन्द्राको स्वास्थ्य भनेको के हो भनेर बुझौँ. आन्द्रा भनेको त तपाईँ हामी सबैलाई नर्मली यही नै हो भनेर थाहा भएकै कुरा हो, होइन? आन्द्राको स्वास्थ्य भन्नाले हाम्रो पाचन प्रणालीमा रहेको राम्रो यानि कि गुड ब्याक्टेरिया र हानिकारक जीवाणु बिचको सन्तुलनलाई जनाउँछ, है? यसमा चाहिँ गुड ब्याक्टेरिया एन्ड ब्याड

ब्याक्टेरिया भनौँ न माइक्रोम बायोम जुन हुन्छ होइन यो चाहिँ राम्रो नराम्रो दुइटै हुन्छ हाम्रो पेटभित्र हाम्रो आन्द्राभित्र होइन यिनलाई हामी सूक्ष्मजीवहरू भन्छौँ र यी सूक्ष्मजीवहरूले शरीरमा धेरै नै महत्त्वपूर्ण काम गर्छन् जस्तो कि खाना राम्रोसँग पचाउन सहयोग गर्छन् पोषक तत्त्वहरू शरीरले सजिलै अवशोषण गरून् यसको लागि पनि यी सूक्ष्मजीवहरूले मद्दत गर्छन् अनि रोग प्रतिरोधात्मक क्षमता बढाउनमा पनि यसले धेरै नै मद्दत पुर्याउँछ सङ्क्रमणबाट जोगाउँछ अनि शरीरको मेटाबोलिज्मलाई सन्तुलित राख्छ शरीरको मेटाबोलिज्म भनेको एकदमै महत्त्वपूर्ण एउटा चाहिँ नि कुरो हो मेटाबोलिज्म राम्रो भयो भने स्वास्थ्य आफै नै राम्रो हुन्छ र रोग प्रतिरोधात्मक क्षमता बढेर गयो भने सङ्क्रमणबाट जोगिन्छ विभिन्न रोगहरूबाट जोगिन सक्छौँ होइन त्यस कारणले गर्दाखेरि चाहिँ आन्द्राको लागि हामीले चाहिँ नि एकदमै महत्त्वपूर्ण रूपमा चाहिँ नि ध्यान दिनुपर्ने हुन्छ किनभने हाम्रो आन्द्रामा यस्ता सूक्ष्मजीवहरू थुप्रै हुन्छन् जसले यी सम्पूर्ण कामहरूमा हामीलाई मद्दत पुर्याउँछन् त कदम कदाचित आन्द्राको स्वास्थ्य बिग्रियो भने विभिन्न समस्याहरू देखिन थाल्छन् जस्तो कि एसिडिटी एसिडिटीले त जिना हराम गर्छ भनेर मात्रै फरक नपर्ला होइन जे खाए पनि नहुने अमिलो पानी आइबस्ने छाती पोलिरहने घाँटी पोलिरहने एकदमै नै यसले चाहिँ धेरै दुःख दिन्छ पेट पोलिरहने केही खानै नहुने यो एसिडिटीको कारणले गर्दाखेरि हुन्छ अनि ब्लोटिङ पेट फुल्ने समस्या त्यो अर्को एउटा यस्तो समस्या हो जसले तपाईँ हामी सबैलाई चाहिँ एकदमै असहज महसुस गराउँछ पेट फुलेर यत्रो ठुलो भएको देखिन्छ मोटो भएको जस्तो पनि देखिने लुगाहरू पनि राम्ररी नअट्ने अनि आफैलाई एकदम अनकम्फर्टेबल हुने बस्दा पनि नहुने उठ्दा पनि नहुने है अनि पेट एकदमै तन्किएको जस्तो फुट्ला जस्तो त्यस्तो प्रकारको चाहिँ एकदमै असहज महसुस हामीलाई हुन्छ पेट फुल्नाले अनि कब्जियत कब्जियतमा पनि दिशा राम्रोसँगले राम्ररी निस्किँदैन जस कारणले गर्दाखेरि फेरि एकदमै पेट एकदमै भारी भएको महसुस हामीलाई हुन्छ यसै गरिकन आइबिएस यानि कि इरिटेबल बाउल सिन्ड्रोम यो अर्को एउटा पीडादायी एउटा चाहिँ समस्या हो कमजोर रोग प्रतिरोधात्मक क्षमता यानि कि हाम्रो रोग प्रतिरोधात्मक क्षमता घट्ने अनि लामो समयसम्म पाचन समस्या रहिरहने यो चाहिँ आन्द्राको स्वास्थ्य बिग्रियो भने देखिने समस्याहरू हुन् धेरैजसो पाचन सम्बन्धी रोगको सुरुवात आन्द्रामा रहेका लाभदायक जीवाणुको असन्तुलनबाट नै हुने भएकाले दैनिक खानपानमा विशेष ध्यान दिनु आवश्यक हुन्छ र यसको लागि हामीले चाहिँ नि दहीको प्रयोग गर्नु राम्रो हुन्छ किनभने दहीलाई नेचुरल प्रोबायोटिक मानिन्छ र दहीलाई किन प्राकृतिक प्रोबायोटिक मानिन्छ त भन्नुहुन्छ भने सबैभन्दा सजिलो उपलब्ध हुने प्राकृतिक प्रोबायोटिक खाद्य पदार्थ हो दही किनभने यसमा जीवित लाभदायक ब्याक्टेरिया यानि कि प्रोबायोटिक्स हुन्छ जसले आन्द्राको सूक्ष्मजीव सन्तुलन कायम राख्न मद्दत गर्छ दैनिक सादा दही खाँदा यी लाभदायक ब्याक्टेरिया आन्द्रामा पुगेर पाचन प्रणालीलाई स्वस्थ राख्न सहयोग गर्छन् दहीमा पाइने मुख्य पोषक तत्त्वमा लाभदायक जीवाणु यानि प्रोबायोटिक्स भइहाल्यो यसको अलावा क्याल्सियम हुन्छ प्रोटिन हुन्छ भिटामिन B12 हुन्छ र फस्फोरस पनि हुन्छ अनि महँगा प्रोबायोटिक सप्लिमेन्टको तुलनामा दही प्राकृतिक सस्तो र दैनिक सेवनका लागि सुरक्षित विकल्प पनि हो त दहीको कुरा गर्दैछु म आज किनभने दही चाहिँ हाम्रो नेचुरल प्रोबायोटिक जसले हाम्रो पाचनको जुन स्वास्थ्य छ आन्द्राको जुन स्वास्थ्य छ यसलाई राम्रो राख्छ है अब दही खानको फाइदाहरूको बारेमा कुरा गरौँ तर त्योभन्दा पनि अगाडि एउटा छोटो म्युजिकल ब्रेक लिनुपर्ने हुन्छ पुष्पन प्रधान रश्मिता अधिकारीको आवाजमा यो गीत मेरो प्लेलिस्टमा तयार छ अब म तपाईँलाई यसतर्फ लिएर जान्छु त्यस पश्चात भने हामी लाग्नेछौँ हाम्रो दहीको फाइदाहरूको बारेमा कुरा गर्नपट्टि

0: यसले हाम्रो मानसिक स्वास्थ्यमा असर पुर्याउँछ। हाम्रो खुसी, हाम्रो काम, हाम्रो सम्बन्ध यी सबैलाई प्रभावित पार्दछ। यो हाम्रो आँखा अगाडि नै भएर पनि पूर्ण रूपमा लुकेको हुन्छ। उत्पीडन, डर, धम्कीपूर्ण व्यवहार र भेदभाव यी कुराहरू फौजी सेवामा कदापि स्वीकार्य छैनन्। तसर्थ डिफेन्स एन्टी बुलिङ हेल्पलाइन सेवामा हाजिर छ, किनकि सम्मानित र मर्यादित व्यवहारमाथि सबैको समान अधिकार हुन्छ। यो निशुल्क छ, गोपनीय एवं चेयर अफ कमान्डबाट पूर्ण रूपमा स्वतन्त्र छ। यसको मद्दत लिनको निमित्त युके भित्रबाट कुनै पनि समयमा सम्पर्कका लागि नम्बर छ 08007810334 र यदि तपाईँ युके बाहिर हुनुहुन्छ भने सम्पर्कका लागि नम्बर छ 01683025355। साथै डिफेन्स कनेक्टमा गएर बिएचडी हेल्पलाइनको खोजी पनि गर्न सक्नुहुन्छ।
1: यो बीएफबीएस गोर्खा रेडियो हो।

हिमाल सागर रानु चौधरी भन्दाखेरि पनि हिमाल सागर र समीक्षा अधिकारीले गाउनुभएको यो गीत मैले सुनाएँ तपाईँहरू सबैलाई आदरणीय श्रोताबृन्द। यसैको साथमा अगाडि बढेका छौँ हामी। समयको कुरा गर्नुपर्दाखेरि समय हाम्रो स्टुडियो घडी अनुसार अहिले चाहिँ दिउँसोको 2 बज्नको लागि लगभग 9 मिनट बाँकी छ। कार्यक्रममा हामी अहिले रहेका छौँ हाम्रो हेल्थ सेगमेन्टमा। यसमा चाहिँ आज हामी दहीको विषयमा कुरा गर्दैछौँ, जसले चाहिँ आन्द्राको स्वास्थ्यलाई राम्रो बनाउने कुरा हामीलाई मद्दत गर्छ। त नेचुरल प्रोबायोटिक भनेर यसलाई भन्छौँ भनेर मैले तपाईँलाई भनिसकेका छु होइन, र यो कारणले गर्दाखेरिमा चाहिँ नि अब म तपाईँलाई फेरि पनि अगाडि लिएर जाने तयारीमा रहेकी छु। अगाडि जानुपर्दाखेरि अब भने यसै विषयवस्तुलाई फेरि पनि अगाडि तपाईँसँग सेयर गर्दैछु। यो दहीले चाहिँ आखिर कसरी मद्दत गर्छ भन्ने कुरा त मैले तपाईँसँग सेयर गरि नै सकेका छु। अब यसमा के कस्तो प्रकारको चाहिँ नि फाइदा हुन्छ भन्ने विषयवस्तुमा तपाईँसँग अब केही जानकारी म सेयर गर्दैछु।

त प्रिय श्रोताबृन्द, अब दही कुनै कुरालाई अगाडि बढाउनु पर्दाखेरिमा चाहिँ नि यसले हामीलाई फाइदा के दिन्छ भन्दा सबैभन्दा अगाडि त आन्द्रामा राम्रो ब्याक्टेरियाको सन्तुलन कायम गर्छ भनेर मैले तपाईँलाई भनि नै हालेँ होइन। दहीमा पाइने ल्याक्टोबेसिलस लगायतका लाभदायक जीवाणुले आन्द्रामा राम्रो ब्याक्टेरियाको सङ्ख्या बढाउँछ, जसले गर्दाखेरि पाचन सुधार हुन्छ, पेट फुल्ने समस्या घट्छ र एसिडिटी कम गर्न पनि मद्दत गर्छ। यसै गरिकन पाचन प्रक्रियालाई यसले सहज बनाउँछ। अनियमित खानपानका कारण धेरै मानिसलाई अपचको समस्या हुन्छ। दिउँसोको खानासँग दही खाँदाखेरि खाना राम्ररी सजिलै पच्छ, पोषक तत्त्व राम्रोसँग अवशोषित हुन्छ र खाना खाएपछि हुने भारीपन पनि कम हुन्छ। यसले चाहिँ करिब करिब 70% रोग प्रतिरोधात्मक क्षमता आन्द्रासँग सम्बन्धित हुन्छ। यस अर्थमा आन्द्रा राम्रो भयो भने रोग प्रतिरोधात्मक क्षमता पनि बढ्छ। आन्द्राको भित्री तहलाई यसले दही बलियो बनाउँछ, सङ्क्रमणबाट जोगाउँछ अनि इन्फ्लामेसन यानि कि सुजन कम गर्न पनि सहयोग गर्छ। यसै गरिकन हानिकारक ब्याक्टेरियाबाट पनि जोगाउँछ। दहीमा रहेको प्रोबायोटिक्सले हानिकारक जीवाणुको वृद्धि रोक्दो रहेछ, पेटको सङ्क्रमण कम गर्न मद्दत गर्छ र पाचन सम्बन्धी समस्या घटाउँछ भने सामान्य पाचन समस्यामा पनि लाभदायक छ, जस्तो कि एसिडिटी, ग्यास्ट्राइटिस, कब्जियत, पेट फुल्ने, आइबिएसका लक्षण आदि इत्यादिमा पनि यसले हामीलाई मद्दत गर्दो रहेछ। अनि दही खाने सबैभन्दा उपयुक्त समय कुन हो त भनेर भन्नुहुन्छ भने विशेष गरिकन लन्चमा दिउँसो खानु राम्रो हुन्छ, किनभने यस समयमा पाचन शक्ति बढी सक्रिय हुन्छ, प्रोटबायोटिक्स प्रभावकारी रूपमा काम गर्छन् अनि भारी खाना पचाउन पनि सहयोग मिल्छ। राति कहिले नखाने त दही? प्रायः तपाईँले सुन्नु पनि भएको छ होला राति दही खानु हुँदैन भन्ने है, किनभने जब यदि तपाईँलाई बारम्बार रुखाएको के लाग्छ, साइनसको समस्या छ र भने चाहिँ नि राति दही नखानु नै राम्रो हुन्छ र राति पाचन पनि कमजोर हुने भएकोले रातिको लागि दही नखाँदा राम्रो भनेर भनेको हामीले सुनेका पनि छौँ र जुन कुरा हो पनि होइन। दही खाने सही तरिकाको पनि कुरा गर्छु है त। अधिकतम लाभका लागि नुन वा चिनी नमिसाएको सादा दही खानुपर्छ। घरमै जमाएको वा ताजा दही रोज्नुहोस्। दैनिक एक सानो कचौरा पर्याप्त हुन्छ। दिउँसोको खानासँग सेवन गर्नुहोस् र फ्लेभर भएको वा अत्याधिक प्रशोधित दहीबाट पनि टाढा रहनुहोस्। दही खाने स्वस्थ विकल्प भनेको भातसँग, तरकारीसँग, मोही बनाएर, रोटी वा कोदो फापर जस्तै जौ जस्तै अन्नसँग खानु राम्रो हुन्छ। अनि कसले चाहिँ दही दैनिक खानु उपयुक्त हुन्छ त भन्नुहुन्छ भने पाचन समस्या भएका व्यक्तिले, कब्जियत वा बवासिर भएका बिरामीले, एसिडिटी वा पेट फुल्ने समस्या भएकाले, पेटको सङ्क्रमणबाट निको भइरहेका व्यक्तिले, जठरान्त्र सम्बन्धी समस्या भएकाले र अनियमित समयमा खाना खाने कार्यालयमा काम गर्ने व्यक्तिले दही नियमित रूपमा खानु राम्रो हुन्छ। र कहिलेकाहीँ सावधानी पनि अप्नाउनुपर्छ। दही सबैका लागि उपयुक्त नहुन पनि सक्छ है, जस्तो कि गम्भीर ल्याक्टोज इन्टोलरेन्स हुँदाखेरि, डेरीजन्य पदार्थ खाँदा पेट धेरै फुल्नेहरूमा, पुरानो साइनस वा श्वास प्रश्वासको समस्या भएमा र विशेष प्रकारका पाचन रोग भएमा यस्तो अवस्थामा व्यक्तिगत स्वास्थ्य अवस्था अनुसार आहारको योजना गर्नु आवश्यक पर्छ र सानो बानीले भविष्यका रोगबाट बचाउन सक्छ। दैनिक एक कप दही खाने बानीले पाचनमा सुधार, रोग प्रतिरोधात्मक क्षमतामा बढोत्तरी, आन्द्रामा राम्रो ब्याक्टेरियाको सन्तुलन अनि दीर्घकालीन स्वास्थ्य जोखिम कम गर्नमा सहयोग मिल्दछ। त दही कति राम्रो, कति तपाईँ हामी सबैलाई चाहिने चाहिँ नि यो एउटा चाहिँ खाद्य वस्तु रहेछ भन्ने कुरा पनि मैले तपाईँसँग सेयर गरिसकेको छु। हुन त दही हामी सबैले नर्मली खाइ नै रहन्छौँ होइन, तर जानकारी लिएर चाहिँ नि दहीको बारेमा बुझेर दही खाँदाखेरि अझ राम्रो हुन्छ होला जस्तो लाग्छ मलाई, जुन चाहिँ मैले तपाईँसँग अहिले सेयर गरिसकेको छु यो बेलामा यो दहीको विषयमा जानकारी। अब कमल खत्री र अस्मिता अधिकारीले गाउनुभएको एउटा गीत मेरो प्लेलिस्टमा छ। यो अन्तिम कोसेली, यो प्रथम चरण अन्तर्गत, त्यस पश्चात कार्यक्रमको अर्को चरणमा हामी फेरि पनि भेट्नेछौँ। दुई बजेको समाचार सँगसँगै।

0: सैन्य समुदायमा
1: बिलाइन भरी
0: ऑन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: फ्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
3: भोटेपछि बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँमा ठुलो क्षति पुर्याएको छ। नुवाकोटका सिडिओ सम्प प्रसाद रेग्मी,
4: भोटेपछि बाढीको चाहिँ अब रसुवा नुवाकोटमा अहिले प्रभाव देखिएको छ। यसको उद्धारको क्रममा चाहिँ अब हामीले हाम्रो सुरक्षाकर्मीहरू लगायत जनप्रतिनिधिहरू सर्वसाधारण सबै खटिरहेको अवस्था छ। हेलिकप्टरबाट उद्धार गर्ने काम भइरहेको छ। अब मान्छेहरू के कति घाइते क्षति भन्ने कुरो एक विवरण अहिले दिइसक्ने अवस्था छैन। अरू चाहिँ अब उपचारको लागि काठमाडौँतिरबाट टिम आएको छ। यहाँ स्थानीय वासीहरू र कतिपय मान्छेहरू स्वतस्फूर्त रूपमा पनि यहाँ लाग्नु भएको छ। मन्त्रीज्यूहरू पनि आउनु भएको छ, प्रदेशबाट मुख्यमन्त्रीज्यू पनि आउनु भएको छ र अरू चाहिँ हामी चाहिँ लागिराखेका छौँ दिनभरि घाइतेहरूको उद्धार गर्ने, तिनीहरूलाई अब हस्पिटलमा भर्ना गर्ने, अब अहिलेलाई रात र बेलुका बस्ने पानीको व्यवस्था गर्ने क्रममा हामी लागिरहेको छौँ। अहिले अब के कति क्षति भयो के कति भन्ने कुरोलाई त्यसलाई अलिकति टाइम लाग्छ जस्तो छ, किनभने त्यो जुन एरियामा ड्यामेज भएको त्यहाँ अहिले सडक अवरुद्ध छ, त्यहाँ जान सक्ने अवस्था छैन। अनि त्यहाँ बत्तीहरूको पनि सुविधा छैन अहिले, त्यसले गर्दाखेरि सबै काम हेलिकप्टरले गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा उद्धार गर्नमा पनि कठिन भएको छ। अहिले पानी परेको छ, अहिले मौसम पनि अहिले अलिक बिग्रिआएको अवस्था छ। कतिपय ठाउँमा चाहिँ मानिसहरूलाई रेस्क्यु गर्नको लागि हेलिकप्टर पनि लान मौसमको कारणले नसकेको अवस्था छ कुनै कुनै ठाउँमा।
3: मृतक घाइते र उद्धार गरिएको तथ्याङ्क केही छ हजुरसँग?
4: अब अहिले एक दिन त अत्यन्त यसलाई अलि भेरिफाई नै गर्नुपर्छ होइन। करिब करिब 57 जति हामीले उद्धार गरेका छौँ यो हेलिकप्टरबाट। थल मार्गबाट सुरक्षाकर्मीले करिब करिब 30 उद्धार गरेको अवस्था छ। तीमध्ये करिब 2 मृत्यु भएको भन्ने कुराहरू छ। अरूको चाहिँ उपचार कोही काठमाडौँ पठाएका छौँ, कोही यहाँ सरकारी हस्पिटल, कोही प्राइभेट हस्पिटलमा, सबै चाहिँ लागेर उपचार गर्ने काम छ। एक दिन डाटा आउन चाहिँ केही समय लाग्छ।
3: सिडिओ साहब, विस्थापितका लागि के गरिँदैछ?
4: विस्थापितको लागि विभिन्न ठाउँमा यहाँहरू चाहिँ अब स्कुल भयो सेन्टरहरूमा अब यहाँ पालिकाहरू लाग्नु भएको छ। हामी जनप्रतिनिधि सुरक्षाकर्मीहरू सबै लाएर रेड क्रस समेत संलग्न भएर चाहिँ हामीले चाहिँ विस्थापितहरूलाई अहिले व्यवस्थापन गर्ने काम भइराखेको छ अहिले विभिन्न ठाउँमा।
3: बाढी बढिरहेको छ कि छैन सिडिओ साहब, के देख्नु भएको छ?
4: बाढी चाहिँ दिउँसो बिहानको भन्दा त धेरै कम भएको छ, तर चाहिँ फेरि बढ्छ कि भन्ने सूचनाहरू पनि आएका छन्। मौसम पानी परिरहेको छ।
3: नुवाकोटका सिडिओ सम्प प्रसाद रेग्मी। रसुवामा आएको विनाशकारी बाढीको कारण हालसम्म 18 मृत्यु पुष्टि भएको नेपाल प्रहरीले जनाएको छ। रसुवामा 1 पुरुष, नुवाकोटमा 3 महिला र 4 पुरुष, धादिङमा 3 महिला, 2 पुरुष र 1 पहिचान नखुलेको व्यक्ति र गोर्खामा 2 पुरुष र 2 पहिचान नखुलेका व्यक्तिको शव भेटिएको प्रहरीले जनाएको छ। भोटेको इसुको बाढीमा करिब 80 सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। घटनाबारे आज संसदलाई जानकारी गराउँदै परराष्ट्र मन्त्री शिशिर खनाल,
5: रसुवा टिमुरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 प्रहरी र सशस्त्र प्रहरी तर्फका 9 सुरक्षाकर्मी सम्पर्क विहीन रहेको अवस्था छ। नेपाल सेनातर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 सम्पर्क विहीन रहेको अवस्था छ। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ। प्रभावित क्षेत्रका केही नागरिकहरू पनि सम्पर्क भन्दा बाहिर हुनुहुन्छ। भौतिक पूर्वाधारतर्फ सड़क, पुल, जलविद्युत र संचार क्षेत्र लगायतको ठूलो क्षति भएको आकलन गरिएको छ।
3: भोटेकोसीको भीषण बाढीमा परेर जलविद्युतका 13 आयोजनामा पनि क्षति पुगेको छ। 8 सञ्चालनमा रहेका र 5 निर्माणाधीन आयोजनामा क्षति पुगेको विद्युत प्राधिकरणले जानकारी दिएको हो। प्राधिकरणका अनुसार प्रभावित आयोजनाको क्षमता 784 मेगावाटको छ। सरकारले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङलाई 3 लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको आकस्मिक बैठकले 3 संकटग्रस्त घोषणा गरेर सबै मन्त्रीलाई आफ्नो मन्त्रालयको क्षेत्रगत कामका लागि फिल्डमै खटिन पनि निर्देशन दिएको छ। रसुवा बाढीका कारण 384 पर्यटक पनि सम्पर्कविहीन भएको खबर छ। नेपाल पर्यटन बोर्डले भोटेकोसी बाढीपछि 291 विदेशी र 93 नेपाली सहित 384 पर्यटक सम्पर्क बाहिर रहेको जानकारी दिएको हो। भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत, दक्षिण अफ्रिका लगायतका मुलुकका 384 पर्यटक सम्पर्कविहीन रहेको जानकारी पर्यटन व्यवसायले दिएको पर्यटन बोर्डका प्रवक्ता सुनिल शर्माको भनाइ छ। बाढीपछि बेलायतका 12, भारतका 105 र दक्षिण अफ्रिकाका 4 सहित मलेसियाका 17 र अमेरिकाका 3 जना सम्पर्क भिन छन्। 111 जनाको राष्ट्रियता खुलेको छैन। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले भोटे कोशी पहाडी प्रभावितको सहायका लागि पार्टीका स्वयंसेवक खटाउने भएको छ। पार्टी सभापति गगन थापाले प्रभावित क्षेत्रमा खटिनु अघि पार्टी कार्यालयको सूचना तथा समन्वय डेस्कसँग सहकार्य गर्न अनुरोध गर्नुभएको छ। भोटे कोशी पहाडीको केन्द्र बनेको गोसाई कुण्ड गाउँपालिकाका उपाध्यक्ष र 1 जना वडाध्यक्ष पनि सम्पर्कविहीन भएको खबर आएको छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार उपाध्यक्ष प्रतिमा तामाङ र 5 नम्बर वडाका वडाध्यक्ष दावा मिङमार तामाङ बाढी लगत्तै बेपत्ता हुनु भएको हो। अवस्था खबर यति नै। नमस्कार।
2: यो PFBS गोर्खा रेडियो हो।

मैले छोएको पानी चल्दैन गीत सुन्दै हुनुहुन्थ्यो यतिखेर तपाईँले प्रियश्रावृन्द यस कुमारको आवाजमा र उनैको आवाजमा केही गीत सङ्गीतहरू लिएर आजको यो प्रस्तुति कार्यक्रम दिवा कोसेलीको हाम्रो रेगुलर सेगमेन्ट स्रष्टा एक सृजना अनेक अन्तर्गतमा हाजिर भइसक्यो. आज एकै कलाकारका गीत सङ्गीत अन्तर्गत हामी यस कुमारका गीत सङ्गीतहरू सुन्नेछौँ जसले चाहिँ नेपाली गीत सङ्गीतको क्षेत्रमा एउटा छुट्टै छाप छोड्न सफल भएका कलाकार पनि हुन् र उनको गायन कला त छँदैछ, उनको गीत कम्पोज गर्ने होइन गाउने लेख्ने आदि इत्यादि छँदैछ. साथसाथमा उनले केही चलचित्रहरूमा पनि एक्टिङ गरेका छन् अथवा अभिनय गरेका छन्. उनी एकजना अभिनेताको रूपमा पनि चिनिएका कलाकार हुन् भन्दा फरक नपर्ला. त बहुआयामिक प्रतिभाका धनी भन्नुपर्छ यस कुमारलाई. मिठा मिठा गीत सङ्गीतहरू दिएर नेपाली गीत सङ्गीतको पारखीहरूको मन मस्तिष्कमा बस्न सफल उनी छँदैछन्. साथसाथमा नेपाली चलचित्रहरूमा अभिनय गरेर अभिनेताको रूपमा पनि तपाईँ हामी बिच आफ्नो परिचय बनाउन सफल यी गायक यस कुमारका केही गीत सङ्गीतहरू आज स्रष्टा एक सृजना अनेक अन्तर्गत हामी सुन्छौँ. आशा गर्दछु तपाईँ सबैले पनि श्रवण गरेर साथ दिनुहुनेछ र यस कुमारलाई मन नपराउने तपाईँ हामीमध्ये धेरै कम छौँ होला अथवा छैनौँ होला भन्दा पनि फरक नपर्ला, किनभने गीत सङ्गीत कसलाई मन पर्दैन होइन. र ज जसलाई गीत सङ्गीत मनपर्छ नि त्यसलाई चाहिँ यस कुमार मनपर्छ, किनभने उनका गीत सङ्गीत यति सुन्दर यति मिठा यति चाहिँ भनौँ न मनभित्र बस्न सफल भएका छन् कि यसलाई चाहिँ हामीले गीत सुन्न साथ यस कुमार अनि यस कुमार भन्न साथ यी गीतहरूको सम्झना हामीलाई स्वतः आउने गर्दछ. र यो चाहिँ आजको चरणमा यस कुमारले नै गाए हुनुभएका केही गीत सङ्गीतहरूको साथमा म तपाईँको सेवामा हाजिर छु. तपाईँहरू सबैले सुनेर चाहिँ इन्जोय गर्ने मौका मिलाउँदै हुनुहुन्छ होला भन्ने आशा गर्दछु यो बेलामा. त प्रिय श्रोताबृन्द आउनुहोस् अब अर्को एउटा मिठो गीत त म तपाईँको लागि राख्छु नै. त्योभन्दा अगाडि चाहिँ अघि मैले भनेकी थिएँ आज चाहिँ इन्टरनेसनल डग डे पनि हो भनेर, अन्तर्राष्ट्रिय कुकुर दिवस हो आज. यस विषयमा अलिकति जानकारी तपाईँसँग सेयर गर्न मन लागेको छ मलाई. यसको इतिहासको कुरा गर्नु पर्दाखेरिमा चाहिँ नि यो सन् 2004 सुरु भएको रहेछ. स्पेसली अमेरिकाको पशु अधिवक्ता र पाल्तु एवं पारिवारिक जीवनशैली विशेषज्ञ कलिन पेजद्वारा यस दिन मनाउने सुरुवात सन् 2004 भएको थियो. र उनले चाहिँ 26 अगस्तको दिनमा एक कुकुरलाई चाहिँ नि अडप्ट गरेका थिए, जस पश्चात चाहिँ हरेक साल यस दिनलाई अन्तर्राष्ट्रिय डग डेको रूपमा मनाउन सुरु गरिएको हो. र हुन त अमेरिकाबाट यसको सुरुवात भए तापनि यसको चाहिँ अवलम्बन सारा दुनियाँले नै गरेको छ अहिलेको समयमा भन्दा फरक नपर्ला, किनभने कसलाई मन पर्दैन कुकुर होइन. हाम्रो एकदमै राम्रो मित्र हुनुको साथसाथमा बिना स्वार्थ हामीलाई माया गर्ने जन्तुहरूमा सबैभन्दा खास जन्तु हो कुकुर, यानि कि डग होइन. र यदि हाम्रो घरमा कुकुर छ भने तपाईँले विश्वास गर्नुहोस् अरू कुनै मानिसहरूभन्दा पनि कैयौँ गुणा तपाईँ खुसी र स्वस्थ रहन सक्नुहुन्छ. कुकुर एउटा यस्तो साथी हो मानव मात्रको जसले बिना कुनै स्वार्थ आफ्नो प्रेम दर्शाउँछ र बदलामा तपाईँबाट पनि यही प्रेमको उसले आशा राख्दछ है. यस कारण गर्दाखेरिमा चाहिँ नि पशु भनेर मात्र हुँदैन, कहिलेकाहीँ मान्छे भन्दा पनि पशु नै बढी काम लाग्छ. मान्छेको सबैभन्दा एकदमै नजिकैको मित्र हो कुकुर. र आजको दिनलाई इन्टरनेसनल डग डे भनेर मनाउनुको उद्देश्य चाहिँ हामीभन्दा एकदमै राम्रो र एकदमै लोयल हुन्छ कुकुर. मान्छेले बरु मान्छेलाई धोका दिन्छ तर कुकुरले मान्छेलाई कहिले पनि धोका दिँदैन है. र पनि हरेक साल हजारौँको सङ्ख्यामा मान्छेहरूले आफ्नो चाहिँ पाल्तु कुकुरहरूलाई यत्तिकै बाहिर छोडिदिन्छन् र मानिसहरू सँग चाहिँ अब यो जुन बाहिर चाहिँ लापरवाही रूपमा चाहिँ जथाभावी रूपमा चाहिँ नि बसिरहेका कुकुरहरू छन् उनीहरूलाई चाहिँ अडप्ट गर्ने अपिल गर्नको लागि पनि आजको दिन महत्त्वपूर्ण छ. र कुकुरहरूलाई बच्चा जस्तै नै हामीले ट्रिट गर्नुपर्छ भन्ने सन्देश पनि आजको दिनको चाहिँ हो. र कुकुर र मान्छेको जुन एउटा सम्बन्ध छ त्यसलाई सेलिब्रेट गर्ने दिन पनि हो आज इन्टरनेसनल डग डे है. धेरै मानिसहरू हामी बिचमा यस्ता छन् जसले चाहिँ बिना कुनै कारण कुकुरहरूलाई पिट्ने कुट्ने गर्छन्, उनीहरूलाई चाहिँ दुःख दिने काम गर्छन्. र यस्तो मान्छेहरूलाई चाहिँ आजको दिनमा सन्देश यो छ कि उनीहरूले यस्तो गर्नु हुँदैन र उनीहरूले पनि कुकुरको भावनालाई बुझ्नुपर्छ, हामीले पनि कुकुरको भावनालाई बुझ्नुपर्छ. उनीहरूले बोल्न नसके पनि उनीहरूको मन हाम्रो मन जस्तै नै हो भन्ने कुरा पनि हामीले बुझ्नुपर्छ भन्ने एउटा सन्देश चाहिँ आज सम्भाग गर्ने दिन पनि हो भन्दा फरक पक्कै पनि नपर्ला.
त आजको दिनको यो कुरा गरिरहँदाखेरि कुकुरहरूसँग जोडिएको केही कुराहरू पनि म तपाईँसँग सेयर गर्न चाहन्छु होइन. हाम्रो कुकुरले हाम्रो भावनाहरूलाई सुँगेर पनि बुझ्न सक्ने क्षमता राख्छ है. कुकुर चाहिँ उनीहरूको घाँडु शक्ति एकदमै राम्रो हुन्छ होइन. र सानो सानो परिवर्तन जुन हाम्रो गन्धमा हुन्छ यसलाई पनि उनीहरूले पक्रिन सक्छन् र यसबाट उनीहरूलाई यो पत्ता लाग्न मद्दत मिल्छ कि हामीले कस्तो फिल गरिरहेका छौँ. जस्तो कि पसिना आउँदाखेरि डर वा नर्भस भएको कुरा कुकुरले राम्ररी सजिलैसँग बुझ्न सक्छ. र यही क्षमताको कारण केही बिमारीहरूलाई पनि कुकुरहरूले मानिसहरूले भन्दा अगाडि पत्ता लगाउन सकिसकेको कतिपय उदाहरणहरू हामीले पत्ता थाहा पनि पाएका छौँ र सुन्न पनि सकेका छौँ होइन. र यस कारण गर्दाखेरिमा चाहिँ नि कुकुरहरूको जुन घाँडु शक्ति छ सुँग्ने क्षमता त्यो अत्यन्तै अत्यन्तै कडा हुन्छ भनेर भनिन्छ है. र यसै गरिकन कुकुर कुनै पनि 2 वर्षको बच्चाको उमेर सर नै समझदार हुन्छ जसले चाहिँ हामीले जसले चाहिँ हाम्रो इसाराहरूलाई बुझेर त्यसको प्रतिक्रिया दिने गर्दछ. कुकुरहरूलाई समयको पनि राम्रो के अरे आकलन हुँदो रहेछ. घरको कुनै सदस्य कहीँ गएको छ भने उसलाई चाहिँ याद गरिरहन्छ कुकुरले होइन. हाम्रो बानीहरू र हाम्रो लाइफस्टाइललाई पनि सम्झन्छ कुकुरले बुझ्दछन् र त्यसमा चाहिँ उनीहरूले चाहिँ विचार पनि गर्ने गर्दछन् है. र कुकुरको पन्जामा पसिनाको ग्रन्थीहरू मात्र हुन्छ जो पन्जाको बिचमा पाइन्छ र यही कारणले गर्दाखेरि ज्यादा गर्मी हुँदाखेरि उनीहरूको जुन पन्जा छ यसको मुनिको जुन भाग छ यो यसलाई चाहिँ अलिकति भनौँ उनीहरूलाई अलिकति पानीले त्यसमा चाहिँ अलिकति सोसिदिने हो भने उनीहरूलाई त्यसको त्यसबाट अलिकति धेरै आनन्द हुन्छ अथवा राहत हुँदो रहेछ. त केही रोचक तथ्यहरू मैले कुकुरको विषयमा आज इन्टरनेसनल डग डेको अवसरमा तपाईँहरूसँग सेयर गरेँ. तपाईँहरूले पनि सुनेर यसको केही जानकारी लिने मौका पाउनुभयो होला भन्ने आशा गरेको छु. त हाम्रो घर घरमा यदि हामीले कुकुर पालेका छौँ भने त्यसको राम्रो ख्याल गरौँ, राम्रो हेरविचार गरौँ, राम्ररी उनीहरूलाई चाहिँ नि माया गरेर राखौँ भनेर भन्न चाहन्छु. घरको कुनै पनि सदस्य जस्तै नै उनीहरूलाई हामीले ट्रिट गर्नुपर्ने हुन्छ है. यति भन्दै अब अगाडि बढ्छु. आज इन्टरनेसनल डग डेको विषयवस्तुमा चाहिँ अलिकति कुरा मैले तपाईँसँग सेयर गरेको छु यो बेलामा. आउनुहोस् औ भने अगाडि बढौँ. अगाडि बढ्नुपर्दा यस कुमारले नै गाउनुभएका केही गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ. यही सिलसिलामा अर्को एउटा मिठो गीत अब राख्ने बेला भइसकेको छ.

0: BFBS गोर्खा रेडियो
1: तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो
2: हो
1: के गर्दै गरेको
2: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु
1: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न तर कहिले काहीँ गल्तीवश यस्तो हुन पनि सक्छ साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन् तर स्मरण रहोस् बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस् यो एउटा स्क्याम हुन सक्छ भनेर
2: यसर्थ तिनको उत्तर नदिनुहोस् आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस् छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस् आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस् विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ
0: यो PFB.

हजुर, तिमीलाई कुनै पल नभेटुमा यो मन डराउँछ मिठो मिठो मिठो मिठो गीत सुन्दै हुनुहुन्थ्यो तपाईँले. यो गीत चलचित्र बाटो मुनिको फुलबाट तपाईँको लागि राखेँ मैले. पक्कै पनि इन्जोय गर्नु होला भन्ने आशा गरेको छु यो बेलामा. प्रिय श्रोता पनि आउनुहोस्, अब अगाडि हामी बढ्छौँ कार्यक्रममा. हाम्रो आजको यो प्रस्तुति स्रष्टा एक सृजना अनि अन्तर्गत र यस अन्तर्गत यश कुमारका गीत सङ्गीत सुन्दैछौँ. यो भर्खरै जुन गीत सुन्नुभयो चलचित्र बाटो मुनिको फुलबाट, यसमा चाहिँ यश कुमारको साथमा प्रकृति गिरी पनि हुनुहुन्थ्यो र यसमा चाहिँ यश कुमारले आफैले अभिनय गर्नुभएको थियो यो चलचित्रमा. र यो चलचित्र पक्कै पनि तपाईँहरू सबैले हेर्नु भएको छ होला, हेर्ने मौका पाउनु भएको छ होला. रमाइलो छ, रमाइलो भन्दाखेरि एकदम सन्देशवाहक एउटा एकदमै गहिरो सन्देशको साथमा यो चलचित्र चाहिँ हामीले इन्जोय गर्न सक्छौँ होइन. र यो चलचित्रमा काम उनले गरेका छन् मैले भनिहालेँ, अभिनय नेता पनि हुन् यश कुमार भनेर. आज यश कुमारका नै केही गीत सङ्गीतहरू हामी सुनिरहेका छौँ र आजको यो प्रस्तुतिमा अब यस्तै यस्तै गीतहरू अझै पनि म तपाईँहरूसँग सेयर गर्दै जानेछु. यश कुमारको कुरा गर्नुपर्दा सन् 1978 नोभेम्बर महिनाको 16 तारिकको दिनमा उनको जन्म भएको थियो. पिता राम नेपाल र रा आमा गीता नेपालको सुपुत्राको रूपमा सर्लाहीमा उनको जन्म भएको हो. र उनले चाहिँ लगभग सन् 2000 चाहिँ आफ्नो म्युजिक कम्पोज गर्न सुरु गरेका हुन् आफ्नो करियरको कुरा गर्नुपर्दा. र त्यति बेलादेखि अहिलेसम्म सक्रिय छन्, स्पेसली आफ्नो एल्बमहरू निकालेर त्यति बेला थुप्रै गीतहरू उनले निकालेका थिए र डेब्यु एल्बम यो संसार उनको रहेको छ जसमा सम्पूर्ण गीतहरू उनले आफैले नै कम्पोज गरेका थिए. र यही एल्बमको साथमा यश कुमारको पदार्पण, स्पेसली नेपाली गीत सङ्गीतको एउटा जुन सिनारियो छ त्यहाँ भएको थियो. र यश कुमारको यो एल्बम निकै नै चर्चित पनि भयो र यो यो एल्बमका गीतहरू पनि थुप्रै नै उनले चाहिँ भनौँ गाएका थिए. सबै गीतहरू जति पनि कम्पोज गरेका थिए ती गीतहरू चाहिँ प्राय धेरै नै हिट भए भन्दा फरक पक्कै पनि नपर्ला आदरणीय श्रोताबृन्द. र स्पेसली बेहाल भयो जिन्दगी यो भन्ने गीत त उनको निकै नै त्यति बेला चर्चित पनि भएको थियो. सन् 2000 जब उनले चाहिँ यो एल्बम बजारमा ल्याएका थिए जसमा चाहिँ यो गीत समेटिएको थियो.

तर प्रिय श्रोतावृन्द, यो गीत भन्दाखेरि यो एल्बमबाट चाहिँ यश कुमारले नेपाली गीत सङ्गीतको क्षेत्रमा आफ्नो चाहिँ पाइला अगाडि बढाएका थिए र

त्यति बेलादेखि अहिलेसम्म उनले आफ्नो जुन यो काम छ सङ्गीतप्रतिको जुन एउटा समर्पण छ त्यसलाई चाहिँ निरन्तरता दिइ नै रहेका छन्। र उनको कुरा गर्नुपर्दा उनले दोस्रो एल्बम उमेर पनि रिलिज गरे सन् 2001 तर यश कुमारको चाहिँ फेम भनौँ अथवा उनको चाहिँ नाम उनको पहिचान उनको तेस्रो एल्बम रिजनबाट चाहिँ बढी हामीले भएको पाउँछौँ है। र यसमा चाहिँ उनको जुन गीत थियो मैले छोएको पानी चल्दैन यो अत्यन्तै अत्यन्तै हिट भएको गीत हो र यो गीत यति साह्रो ब्लकबस्टर हिट भयो कि रातारात यश कुमारको पहिचान अत्यन्तै एउटा राम्रो उम्दा गायकको रूपमा उम्दा कलाकारको रूपमा पहिचान उनको स्थापित भयो भन्दा फरक पक्कै पनि नपर्दा चार्ट बस्टर नै थियो त्यो गीत भन्दा फरक पर्दैन। र त्यो गीतको माध्यमद्वारा उनले त्यो सालको प्राय जसो सम्पूर्ण अवार्डहरू नै उनले हात पार्न सफल पनि भएका थिए सङ्गीतको अवार्डको कुरा गर्नुपर्दाखेरि है। जो गीत मैले तपाईँलाई सुनाइसकेको छु कार्यक्रमको यो चरणको प्रथम गीतको रूपमा मैले छोएको पानी चल्दैन यो गीत एकदमै सन्देशवाहक पनि छ। यो गीतलाई गहिरिएर हामीले सुन्ने हो भने यसको सन्देश पनि हामी राम्ररी बुझ्न सक्छौँ। स्पेसली नेपालमा अब अहिले पनि विद्यमान छ छुवाछुतको भेदभाव होइन जात जातिको प्रथा जुन चाहिँ एकदमै डिस्कस्टिङ एउटा एकदमै लज्जास्पद एउटा कुरा हो भन्दा फरक नपर्ला। अहिले हामी 21 शताब्दीमा छौँ कस्तो कस्तो कुराहरू गरिसक्यो मान्छे जुनमा मात्र होइन कहाँ कहाँ पुगिसके होइन कस्तो कस्तो कुराहरूको चाहिँ भनौँ खोज भइसकेको छ पत्ता लागिसकेको छ। यति साह्रो हामी चाहिँ विज्ञान र प्रविधिले फड्को मारेको यो एउटा फेजमा छौँ यो एउटा एरामा छौँ र पनि हाम्रो सानो कुरा मान्छेले मान्छेलाई जातको आधारमा जुन अवहेलना गर्ने भेदभाव गर्ने जुन एउटा प्रथा छ त्यसलाई निर्मूल पार्न सकेका छैनौँ वाट अ सेम होइन। र यही भाव चाहिँ उक्त गीतमा तपाईँले सुन्नु पनि हुन्छ होइन त्यो गीत सुन्दाखेरि हामीले महसुस पनि गर्न सक्छौँ र यही नै भाव त्यो गीतमा थियो पनि र यो एउटा सामाजिक सन्देश वाहक गीत पनि हो भन्दा फरक पक्कै पनि नपर्ला। र यश कुमारले यो गीत जब बजारमा लिएर आए होइन त्यति बेला यस गीतले तहल्का नै मचायो भन्दा फरक नपर्ला। गीत पनि अत्यन्तै सुन्दर यसका शब्दहरू अत्यन्तै मार्मिक र गीतको जुन कम्पोजिसन छ त्यसमा पनि कुनै खोट लगाउने कुरै भएन। यस अर्थमा पनि होला सायद उनको यो चार्ट बस्टर गीतले उनलाई चाहिँ धेरै अवार्ड्सहरू उक्त साल दिलाएको थियो। त उनले यसै गरिकन चौथो एल्बम तिर्खा पनि रिलिज गरे र यो अर्को एउटा सक्सेसफुल करियर रहेको थियो र उनले चाहिँ म आफ्नै आँगनमा इनार बनाउँछु भन्ने गीत यस एल्बममा समेटेका थिए र यो गीत पनि एकदमै चर्चित भयो प्रिय श्रोताबृन्द है। र यो गीतले पनि यस्तै छुवाछुतको जुन प्रथा छ जुन भेदभाव छ होइन त्यसलाई चाहिँ भनौँ उजागर गरेको छ र एकदमै सुन्दर गीत छ यो। कतिपय ठाउँमा अहिले पनि भनौँ यो जात जातिको आधारमा मान्छेहरूलाई धारामा पानी थाप्न नदिने धारा छुन नदिने त्यो प्रकारको एउटा चाहिँ प्रथा रहेको छ चलन रहेको छ। यस कारणले गर्दाखेरि म आफ्नो आँगनमा आफ्नो पानीको लागि आफै इनार बनाउँछु भन्ने खालको यो एउटा चाहिँ भावना बोकेको यो गीत चाहिँ यश कुमारले बजारमा लिएर आएका थिए जुन गीत अत्यन्तै चर्चित पनि भयो त्यति बेलाको एकदमै समसामयिक विषयवस्तुमा एकदमै जल्दो बल्दो विषयवस्तुमा उनले कुरा उठाएका थिए र गीत सङ्गीत मार्फत उठेका यस्ता जुन संवेदनशील विषयवस्तुहरू हुन्छन् नि होइन त्यसले चाहिँ अझ बढी प्रभाव मान्छेहरूमा पार्छ भन्दा फरक पक्कै पनि नपर्ला। अझै पनि चेन्ज अझै पनि परिवर्तन आउनु बाँकी नै छ काम हुँदैछ तर त्यसको सुरुवात जुन तरिकाले भएको थियो अथवा त्यसलाई चाहिँ आवाज उठाउने जुन एउटा काम यश कुमारले आफ्ना गीतहरू मार्फत गरेका थिए त्यसलाई चाहिँ हामीले सलाम ठोक्नै पर्छ अनि एकदमै त्यो चाहिँ प्रशंसा गर्न लायक कुरो हो भन्दा पक्कै पनि फरक नपर्ला आदरणीय श्रोताबृन्द। र यही नै गीत अहिले म तपाईँको लागि राख्छु म आफ्नै बेग्लै संसार बनाउँछु म आफ्नै आँगनमा इनार बनाउँछु यो गीत सुनेर हामी एकैछिन अब अगाडि बढिहालौँ। यस कुमारका केही गीत सङ्गीतहरू आज हामी सुन्दैछौँ स्वस्थ एक सृजना अनेक अन्तर्गत

0: रेडियो
1: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ. यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र

यो मेरो जिन्दगीको एउटै तिमी कहानी यश कुमार र सपना श्रीले गाउनुभएको यो गीत मैले सुनाउँदै थिएँ आदरणीय श्रोताबिन यतिखेर तपाईँको लागि। र यसको साथमा हामी अगाडि पनि बढिसकेका छौँ। यो बेलामा यश कुमारका केही गीत सङ्गीतहरू हामी सुन्दैछौँ र यश कुमारको बारेमा नै केही जानकारी हामी सेयर पनि गर्दैछौँ। यश कुमार भन्ने बित्तिकै नेपाली गीती क्षेत्रमा चाहिँ एउटा एकदमै राम्रो कलाकारको रूपमा स्थापित भएका कलाकार हुन् भन्दा फरक नपर्ला। र उनको केही कुराहरू म तपाईँसँग सेयर गर्दै उनकै केही गीत सङ्गीतहरू सुनाउँदै पनि छु। र यश कुमारको कुरा गर्नुपर्दाखेरि उनीहरू चाहिँ उनको कुरा गर्नुपर्दाखेरि उनको अलिकति ब्याकग्राउन्डको कुरा गर्नुपर्दा जस्तो गीतहरू मैले तपाईँलाई सुनाइरहेकी छु र यस गीतहरूमा उनको कतिपय गीतहरू यस्ता छन् जसमा चाहिँ अलिकति एक्टिभिजमको चाहिँ एउटा हामीले सुगन्ध भेट्न पनि सक्छौँ। स्पेसली यो जात जाति बिचको जुन छुवाछुतको प्रथा छ त्यसको विरुद्धमा उनले थुप्रै नै गानाहरू पनि बनाएका छन् होइन, र यो गानाहरू निकै नै चर्चित पनि भएका छन्। र यश कुमारको अलिकति ब्याकग्राउन्डको कुरा गर्नुपर्दाखेरि उनको मातापिता इन्टरकास्ट म्यारेज भएको थियो, अन्तर्जातीय विवाह, र उनको पिता चाहिँ ब्राह्मण परिवारसँग सम्बन्धित थिए र आमा चाहिँ दलित परिवारबाट आएकी थिइन्। पिता ब्राह्मण फ्यामिली नेपाल उनको चाहिँ थर रहेको थियो भने माता दलित फ्यामिली परिवार उनको थर रहेको थियो। र उनको जन्मको नाम चाहिँ सुरेश कुमार नेपाल हो र उनले नेपाल चाहिँ आफ्नो बाबाको नामबाट लिए, तर उनले आफ्नो सिटिजनसिप बनाउँदा यानि कि नागरिकता बनाउँदाखेरि उनले चाहिँ आफ्नो आमाको परिवार जुन थर छ त्यसलाई पनि आफ्नो आमाको आइडेन्टिटीको लागि उनले आफ्नो नाममा थपे र त्यही दलित आइडेन्टिटी उनको जब थपियो नागरिकता बनाउँदाखेरि त्यसबाट नै धेरै प्रकारको चाहिँ भेदभाव उनले चाहिँ त्यसबाट त्यस पश्चात चाहिँ भोग्नु परेको कुरा उनले बताउँछन् होइन। त्यस कारण गर्दाखेरि पनि उनले जुन त्यो छुवाछुतको प्रथा छ यसको विरुद्धमा धेरै नै एक्टिभली उनको सङ्घर्ष हामीले देख्छौँ, उनको अभियान हामीले देख्छौँ, गीतहरू मार्फत होस् चाहे अन्य विभिन्न कार्यक्रमहरू मार्फत होस् होइन। उनको सधैँ नै यो छुवाछुत को जुन भेदभाव छ त्यसको विरुद्धमा यो सिस्टमको विरुद्धमा उनको आवाज उठेको हामी पाउँछौँ। स्पेसली दलित कम्युनिटीलाई निकै नै अवहेलना गरेर नेपालमा चाहिँ नै एउटा चाहिँ एकदमै नराम्रो एउटा स्थितिको सृजना भएको हामी पाउँछौँ होइन, जुन चाहिँ सरासर गलत हो भन्दा फरक पक्कै पनि नपर्ला। र यसै कारण गर्दाखेरि नै उनले चाहिँ यस्ता गीतहरू चाहिँ बनाए जुन गीतहरू मार्फत उनले चाहिँ यस आफ्नो जुन कुरा छ उनको जुन भेदभाव प्रतिको चाहिँ जुवाछुतको प्रतिको चाहिँ उनको जुन चाहिँ भनौँ घृणा छ अथवा उनको जुन प्रोटेस्ट छ भनेर भनौँ न होइन, त्यो चाहिँ उनले दर्शाएको हामी पाउँछौँ। र यो एउटा सोसियल अभियान हो, सामाजिक अभियान हो भन्दा पनि फरक पक्कै पनि नपर्ला। र यस्तो एक्टिभिटी यस्तो चाहिँ जुन अभियानहरू चाहिँ नि धेरै नै जरुरी पनि छ र धेरै नै महत्त्वपूर्ण पनि मानिन्छ, स्पेसली यो सोसल क्लासको जुन एउटा परिवर्तन छ त्यसको लागि। जबसम्म सामाजिक रूपमा यसको परिवर्तन हुँदैन तबसम्म हाम्रो समाज चाहिँ एउटा उन्नत समाजको रूपमा परिणत हुनै सक्दैन, स्थापित हुनै सक्दैन भन्ने कुरामा सायद गलत म हुन्न होला जस्तो लाग्छ। यसर्थमा पनि यस कुमारका गीतहरूमा हामीले प्रायः यस प्रकारको चाहिँ नि भावहरू सुन्न पाउँछौँ। जुन गीत मैले अघि सुनाएँ तपाईँको लागि होइन, त्यो गीत म आफ्नै आँगनमा इनार बनाउँछु, आफ्नै छातीलाई छातीमा आफ्नो भगवान्लाई सजाउँछु, यो गीत त्यत्तिकै बनेको छैन होइन। मैले अघि भने जस्तै नै कतिलाई धाराहरूमा आउन नदिने, धाराहरू छुन नदिने, अब गाउँ गाउँतिर त प्रायः धेरै पब्लिक प्लेसहरू पनि हुन्छन् जहाँ चाहिँ कम्युनल एउटा चाहिँ धाराको सिस्टम पनि हुन्छ, त्यस्तो धारामा चाहिँ छुन नपाउने, पानी त्यहाँबाट लिन नपाउने, त्यो एकदमै भनौँ अमानवीय एउटा चाहिँ नि कर्तुत हो भन्दा फरक नपर्ला। अनि मन्दिरहरूमा चाहिँ दलित समुदायका मानिसहरूलाई पसन नदिने, पूजा गर्न नपाइने, यो अत्यन्तै क्रूर एउटा चाहिँ भनौँ प्रथा हो जुन चाहिँ सरासर गलत नै हो होइन। यस कारण गर्दाखेरि आखिर मान्छे मान्छेमा एउटै मात्र सम्बन्ध हुन्छ मानवताको है, जसलाई काटे पनि रगत रातै हुने हो। यस कारण गर्दाखेरि भगवान्ले नै भेदभाव गरेका छैनन् भने मान्छे भएर तपाईँ हामीले भेदभाव गर्ने हाम्रो अधिकार नै छैन, हामी को हौँ होइन, यो कुरालाई बुझ्नुपर्छ भन्दै यस्तै कुराहरूमा आवाज उठाउने यस्ता गीतहरू यश कुमारको हामी थुप्रै नै हामीले सुन्दै आइरहेका पनि छौँ। उनै यश कुमारका केही गीत सङ्गीतहरू आज हामी सुन्दैछौँ प्रिय श्रोताबृन्द, र उनका गीतहरू थुप्रै छन्। सन् 2000 उनको प्रथम एल्बम रिलिज भएको थियो र त्यस पश्चात उनले थुप्रै एल्बमहरू निकाले र म्युजिक एल्बममा चाहिँ यो संसार, उमेर, रिजन, तिर्खा, तिमी, नरुने आँखाहरू अनि रेन उनको चाहिँ यो म्युजिक एल्बमहरू थियो भने सन् 2010 आएर उनले चलचित्रमा पनि डेब्यू गरे बाटो मुनिको फुल चलचित्रमा। हुन त उनले त्यतिभन्दा अगाडि थुप्रै गीतहरूमा
चाहिँ मोडलिङ त गरिसकेका थिए तर लिड एक्टरको रूपमा सन् 2010 बाटोमुनिको फुलमा उनले एक्टिङ गरेको हामी पाउँछौँ र त्यो सालको त्यो हाइएस्ट बजेट मुभी पनि थियो नेपालको होइन र त्यस पश्चात उनले चलचित्रहरू वीर आदि बाटो बाटोमुनिको फुल टू आदि इत्यादिमा पनि लिड एक्टरको रूपमा काम गरे यस कुमारको लास्ट पर्फर्मेन्स एज एन एक्टर चलचित्र छिरिङको लागि थियो सन् 2018 आएको थियो जसबाट उनले चाहिँ नि डिरेक्टरको रूपमा पनि डेब्यू गरेका थिए त यस कुमारको जुन आर्टिस्ट एज एन आर्टिस्ट उनको जुन यात्रा छ त्यो अझै पनि जारी नै रहेको छ होइन अझै पनि उनको चाहिँ सक्रियता हामी नयाँ नयाँ गीत सङ्गीतहरूमा सुनि नै रहन्छौँ र अगाडि यस्तै गीत सङ्गीतहरू आइरहोस् हाम्रो यही शुभकामना एकदमै राम्रो उम्दा कलाकार हुन् यस कुमार भन्दा सायद म गलत हुन्न होला तपाईँहरूले पनि सहमति जनाउनु नै हुन्छ होला होइन त उनले थुप्रै थुप्रै अवार्डहरू जितेर आफ्नो जुन कलालाई चाहिँ नि उनले चाहिँ पुष्टि पनि गरिसकेका छन् भन्दा सायद तपाईँहरू सबैले सहमति जनाउनुहुन्छ होला त यिनै यस कुमारका यस्तै यस्तै गीत सङ्गीतहरू सुन्दै सुनाउँदै आजको यो कार्यक्रम अन्तर्गतको दोस्रो चरणमा हाम्रो सेगमेन्ट स्रष्टा एक सृजना अनेक अगाडि बढिसकेको छ त आउनुहोस् अब भने अन्तिम गीत अहिलेको लागि म सुनाउँछु तिम्रो मन बदलिएछ यस कुमारको साथमा सपना श्री पनि हुनुहुन्छ र उहाँहरू दुईजनाले गाउनुभएको यो गीत पनि निकै नै चर्चित भएको गीत हो म तपाईँको लागि राख्ने तयारीमा छु र यो गीत अहिलेको लागि अन्तिम गीत यो चरणको लागि स्वस्थ सृजना अनेक अन्तर्गतको लागि अन्तिम गीत हो 3 बजेको समाचार पश्चात अन्य गीत सङ्गीतको साथमा फेरि पनि हाजिर हुन्छु अनि हाम्रो भान्जी गौमाया गुरुङज्यूसँग गरिएको कुराकानी पनि तपाईँले सुन्न सक्नुहुन्छ चलचित्र पेन्सन पट्टा जुन सेप्टेम्बरमा रिलिज हुँदैछ नेपालभरि यस विषयवस्तुमा नै जानकारी उहाँले लिएर आउनुभएको छ त्यस चलचित्रको लिड अभिनेत्रीको रूपमा उहाँको काम रहेको छ यदि भन्दै अब यो गीत सुनाउँछु र यसको साथमा समाचारतर्फ लान्छु तपाईँ सबैलाई

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: भोटेको सिवाडीका कारण हालसम्म 72 जनाको ज्यान गएको तथ्याङ्क आएको छ। नेपाल प्रहरीका अनुसार उनीहरूको शव 7 जिल्लामा फेला परेको हो। सबभन्दा बढी चितवनमा 10 महिला सहित 18 जनाको शव फेला परेको छ। त्यस्तै धादिङमा 11 महिला सहित 18 जना, नुवाकोटमा 5 महिला सहित 11, गोर्खामा 2 महिला सहित 9 जना, तनहुँमा 4 जना तथा रसुवा र नवलपुरमा 1-1 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। शव फेला परेका मध्ये 15 जनाको लिङ्ग पहिचान हुन बाँकी छ। तनहुँका डीएसपी द्वारिका प्रसाद घिमिरेले आम्बुखरीमा 2 र देवघाटमा 4 शव फेला परेको छ। मृतकहरूको परिचय खुल्न बाँकी छ। भोटेकोशी बाढीमा फँसेका 114 जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रहरूले उनीहरूको उद्धार गरेका हुन्। नेपाली सेनाले 85 जना र निजी क्षेत्रका हेलिकप्टर कम्पनीले 29 जनाको उद्धार गरेका हुन्। सेनाले रसुवाको टिमोरे दोन्चेमा 60 जना, टिमोरे त्रिशुलीमा 13, मैलुङमा 5 जना, बेत्रावतीमा 4 जना र त्रिशुली काठमाडौँमा 3 जनाको उद्धार गरेको छ। भोटेकोशीको बाढीमा करिब 80 जना सुरक्षाकर्मी समेत सम्पर्कविहीन भएका छन्। घटनाबारे आज संसदलाई जानकारी दिँदै परराष्ट्र मन्त्री श्री शेर खनाल,
4: असुवा टिमरे लगायतका प्रहरी चौकीमा कार्यरत 26 जना प्रहरी र सशस्त्र प्रहरी तर्फका 9 जना सुरक्षा कर्मी सम्पर्क विहीन रहेको अवस्था छ। नेपाल सेना तर्फ टिमुरे र मैलुङ पोस्ट गरी जम्मा 44 जना सम्पर्क विहीन रहेको अवस्था छ। रसुवागढी भन्सार अध्यागमन कार्यालय लगायतका केही कर्मचारीहरू समेत हालसम्म सम्पर्कमा नरहनु भएको अवस्था छ।
3: रसुवाबाडीका कारण 384 पर्यटक सम्पर्कविहीन छन्। नेपाल पर्यटन बोर्डले भोटेकोशीबाडीपछि 291 विदेशी र 93 नेपाली सहित 384 जना पर्यटकसँग सम्पर्क हुन नसकेको जानकारी दिएको हो। भोटेकोशीमा आएको बाढीमा परेर रसुवामा निर्माणाधीन लाङटाङ खोला हाइड्रो पावरका करिब 60 जना कर्मचारी र मजदुर पनि सम्पर्कविहीन भएका छन्। आज बिहान आएको बाढीमा उनीहरू सम्पर्कविहीन भएको आयोजना निर्माण कम्पनी मल्टी इनर्जी प्रणालीका प्रबन्ध निर्देशक विजय मोहन भट्टराईले जानकारी दिनु भएको हो। गोर्खाको पालुङ टारबाट यात्री बोकेर रसुवाको गोसाई कुण्ड गएको बस पनि सम्पर्कविहीन भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार बसमा 38 यात्रु थिए, तीमध्ये 34 अझै सम्पर्कविहीन छन्। भोटेकोशी बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ। नुवाकोटका सिडिओ सम्प प्रसाद रेग्मी,
5: भोटेकोशी बाढीको चाहिँ अब रसुवा नुवाकोटमा अहिले प्रभाव देखिएको छ। यसको उद्धारको क्रममा चाहिँ अब हामीले हाम्रो सुरक्षाकर्मीहरू लगायत जनप्रतिनिधिहरू सर्वसाधारण सबै खटिरहेको अवस्था छ। हेलिकप्टरबाट उद्धार गर्ने काम भइरहेको छ। अब मान्छेहरू के कति घाइते क्षति भन्ने कुरो यकिन विवरण अहिले दिइसक्ने अवस्था छैन। अरू चाहिँ अब उपचारको लागि काठमाडौँतिर पनि टिम आएको छ। यहाँ स्थानीयवासीहरू र कतिपय मान्छेहरू स्वतस्फूर्त रूपमा पनि यहाँ लाग्नु भएको छ। मन्त्रीज्यूहरू पनि आउनु भएको छ, प्रदेशबाट मुख्यमन्त्रीज्यू पनि आउनु भएको छ र अरू चाहिँ हामी चाहिँ लागिराखेका छौँ दिनभरि घाइतेहरूको उद्धार गर्ने, तिनीहरूलाई अब हस्पिटलमा भर्ना गर्ने, अब अहिलेलाई रात र बेलुका बस्ने पानीको व्यवस्था गर्ने क्रममा हामी लागिरहेछौँ। अहिले अब के कति क्षति भयो के कति भन्ने कुरोलाई त्यसलाई अलिकति टाइम लाग्छ जस्तो छ, किनभने त्यो जुन एरियामा ड्यामेज भएको त्यहाँ सडक अवरुद्ध छ, त्यहाँ जान सक्ने अवस्था छैन। अनि त्यहाँ बत्तीहरूको पनि सुविधा छैन अहिले, त्यसले गर्दाखेरि सबै काम हेलिकप्टरबाट गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा उद्धार गर्नमा पनि कठिन भएको छ। अहिले पानी परेको छ, अहिले मौसम पनि अहिले अलिक बिग्रिआएको अवस्था छ। कतिपय ठाउँमा चाहिँ मानिसहरूलाई रेस्क्यु गर्नको लागि हेलिकप्टरहरू पनि लान मौसमको कारणले नसकेको अवस्था छ कुनै कुनै ठाउँमा।
3: मृतक घाइते र उद्धार गरिएको तथ्याङ्क केही छ हजुरसँग?
5: अब अहिले एकदिन त थियो नि त, यसलाई अलि भेरिफाई नै गर्नुपर्छ होइन। करिब करिब 57 जति हामीले उद्धार गरेका छौँ यो हेलिकप्टरबाट। फलमार्गबाट सुरक्षाकर्मीले करिब करिब 30 उद्धार गरेको अवस्था छ। तीमध्ये करिब 2 मृत्यु भएको भन्ने कुराहरू छ। अरूको चाहिँ उपचार कोही काठमाडौँ पठाएका छौँ, कोही यहाँ सरकारी हस्पिटल, कोही प्राइभेट हस्पिटलमा, सबै चाहिँ लागेर उपचार गर्ने काम छ। एकदिन डाटा आउन चाहिँ केही समय लाग्छ।
3: सिडिओ साहब, विस्थापितका लागि के गरिँदैछ?
5: विस्थापितको लागि विभिन्न ठाउँमा यहाँहरू चाहिँ अब स्कुल भयो सेन्टरहरूमा, अब यहाँ पालिकाहरू लाग्नु भएको छ, हामी जनप्रतिनिधि सुरक्षाकर्मीहरू सबै लाएर रेड क्रस समेत संलग्न भएर चाहिँ हामीले चाहिँ विस्थापितहरूलाई अहिले व्यवस्थापन गर्ने काम भइराखेको छ अहिले विभिन्न ठाउँमा।
3: बाढी बढिराखेको छ कि छैन सिडिओ साहब, के देख्नु भएको छ?
5: बाढी चाहिँ दिउँसो बिहानको भन्दा त धेरै कम भएको छ, तर त्यहाँ फेरि बढ्छ कि भन्ने सूचनाहरू पनि आएका छन्। मौसम पानी परिरहेको
3: छ। रसुवाबाट आएको भोटेको सिको बाढी चितवन हुँदै नलप्रासी पनि पुग्ने देखिएपछि स्थानीय प्रशासनले सतर्कता अप्नाएका छन्। चितवनका सहायक सिडिओ चिरञ्जीवी शर्मा, चितवनतिर पुग्या छ कि छैन?
2: बाढी आइपुगेको छ, तर त्यस्तो चाहिँ प्रभावकारी त्यस्तो देखिएको छैन। जुन चाहिँ खेती गर्ला भन्ने चाहिँ जुन अनुमान थियो त्यस्तो खालको देखिएको छैन।
3: के गर्दै हुनुहुन्छ?
2: हामीले चाहिँ सबै मान्छेहरूलाई के अरे सतर्क रहन आह्वान गरेका छौँ र बाढीको छेउतिर नजान, आफ्नो सुरक्षित स्थानमा जान आह्वान गरेका छौँ। सबै प्रहरी त्यसमा खटिएको छ।
3: चितवनवासी कतिको डरा छन्?
2: डर त छ, तर चाहिँ अब हामीले डराउनु पर्दैन भन्ने हिसाबले पत्रपुर गरेका छौँ।
3: नदी आसपासको बस्तीहरू खाली पनि गराउनु भएको छ कि छैन?
2: बस्ती त खाली गरेको छैनौँ, तर त्यतातिर जाने नजिकको चाहिँ बस्तीको बासिन्दाहरूलाई सुरक्षित रहन हामी आग्रह गरेका
3: छौँ। यदि ठुलो बाढी आयो भनेदेखि के गर्ने? हामीले प्रशासनले के तयारी गर्दैछ सहायक सिडिओ साहब?
2: हामीसँग अब त्यस्तो उद्धार कन्टिन्जेन्सी प्लान अन्तर्गत अब के अरे राहत पुर्याउने, उद्धार गर्ने, सुरक्षित स्थानमा राख्ने, त्यही हो।
3: अनि अहिलेको स्थिति हेर्दाखेरि नारायणीको बाढी चाहिँ सतर्कता तह पार गरेछ कि छैन? अहिले
2: छैन सतर्कता तह पार गरे छैन। के अरे पानी चाहिँ अलिकति बढेको छ, तर त्यस्तो चाहिँ ड्रास्टिकल्ली बढेको चाहिँ छैन।
3: भनेको खास डराउनु पर्ने स्थिति अहिले छैन?
2: छैन हजुर, राति सबैलाई अलर्ट राखेको छ।
3: भोटेकोसीमा भीषण बाढी आउनुको कारणबारे अहिलेसम्म निश्चित जानकारी नभए पनि भूगर्भविदहरूले केही कारण खुलाएका छन्। हामीले भूगर्भविद एवं भूक्रप प्रकोपविद डाक्टर सुबोध ढकालसँग जानकारी लिएका छौँ। भोटेकोसीको यो अकस्मात यत्रो भीषण बाढी किन आयो भन्ने अलिकति केही छेक छन्द भन्न सकिन्छ?
6: हजुर, अब यसमा चाहिँ अहिलेसम्मको प्रारम्भिक जुन फोटोग्राफहरू वा भिडियो फुटेजहरू र चाहिँ जुन इन्फर्मेसनहरू आइरहेको छ त्यसको आधारमा भन्दाखेरि चाहिँ मोस्ट लाइकली मुख्यतया दुईटा कुरा हो। त्यो दुईटा मध्ये पनि धेरै जसो सम्भावित चाइनाको पार्टमा चाहिँ लेन्डे खोला अथवा सम्थिङ खोलामा चाहिँ एउटा ठुलो पहिरो गएर अनि त्यो खोला थुन्निएपछि सर्टेन टाइमपछि त्यो जुन ड्याम फुट्यो अनि त्यसपछि चाहिँ यो चाहिँ बाढीको रूप लिएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ। तर यदि यो हुनको लागि चाहिँ त्यहाँ चाहिँ त्यो जुन पहिरोको साइड छ त्यो चाहिँ निकै ठुलो पहिरो गएको हुनुपर्ने जस्तो देखिन्छ र त्यहाँ चाहिँ खोला थुन्दिन पनि त्यो पानी पनि त्यही मात्रामा बाढिएको हुनुपर्ने जस्तो देखिन्छ। र दोस्रो कुरा भनेको चाहिँ त्यो एरियामा जुन हाम्रो ग्लासियल लेकहरू छ जुन चाहिँ धेरै छन् त्यहाँ छ त, तर त्यो मध्ये पनि विशेष गरी एउटा ग्लासियल लेक चाहिँ फुटेको हुन सक्ने भन्ने एउटा प्रारम्भिक अनुमान पनि गर्न सकिने जस्तो देखिन्छ। तर अहिलेसम्मको रिपोर्ट अनुसार चाहिँ जुन ठुलो भेगमा गएको ठुलो पहिरोले खोला थुनिसकेपछि त्यो जुन लेक बन्यो त्यो लेकमा चाहिँ ब्रिज भइसकेपछि फुटिसकेपछि तल बाढी आएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ। यो एक्कासी किन भयो भन्ने कुरामा चाहिँ दुई तिनवटा कुरा हामीले हेर्नुपर्ने हुन्छ। एउटा भनेको धेरै ठुलो त होइन, 4 point something स्केलको चाहिँ एउटा अर्थक्वेकको रेकर्ड चाहिँ एउटा यूएसजीएस युनाइटेड स्टेट्स जिओको सर्वेले चाहिँ एउटा रेकर्डमा राखिरहेको हामीले देख्छौँ त्यो एरियामा होइन। अर्को कुरा भनेको चाहिँ जुन पानी धेरै ठुलो नपरे पनि हाम्रो अलिकति हायर हिमालको पार्टमा चाहिँ थोरै पानीले पनि त्यहाँको जमिन अथवा त्यहाँको जुन दायाँ बायाँको हामीले जुन डिपोजिटहरू भन्छौँ अथवा भौगोलिक संरचनाको कुरा गर्छौँ त्यहाँको माटोहरूलाई चाहिँ छिट्टै गलाउन सक्ने भएको कारणले अथवा त्यहाँ चाहिँ धेरै खाद्यको माटोहरू नहुने कारणले गर्दाखेरि यो दुइटै कुरा चाहिँ यो अर्थक्वेकको पनि केही न केही असर र पानी ठुलो नपरे पनि जति पानी परेको थियो त्यसले चाहिँ त्यसको इफेक्टले गर्दाखेरि पनि त्यहाँ चाहिँ ठुलो पहिरो जान सक्ने सम्भावना चाहिँ हामीले 2020 मा चाहिँ जुन मेलाम्ची खोलामा चाहिँ जुन डिजास्टर भएको थियो लगभग त्यही प्याटर्नमा चाहिँ हामीले यसलाई कोर्डिनेट कतिलाई चाहिँ दाँच्न सक्छौँ जस्तो चाहिँ देखिन्छ।
3: यहाँहरूले 2020 त्यो प्रतिवेदन यदि दिनुभएको हो भनेदेखि आज सरकारले जे भन्दैछ अकल्पनीय बाढी भनेर सरकारले वास्ता नगरेको त्यतिखेरको रिकमेन्डेसनलाई अहिले यो अवस्था आयो भनेर भन्न मिल्छ कि मिल्दैन?
6: त्यसमा चाहिँ यस्तो छ किनभने पहिलादेखि नै जुन क्ल्यु छ नि त 2020 चाहिँ जुन मेलाम्चीमा जुन हिसाबले चाहिँ तपाईँको बाढी आएको थियो लगभग यसमा पनि त्यस्तै मिल्दोजुल्दो भइसकेपछि त हाम्रो जुन उत्तरतिरबाट बग्ने खोलाहरू हिमाल विशेष गरी हिमालतिरका जुन खोलाहरू छन् यसमा चाहिँ यस्तो घटनाहरू फेरि दोहोरिन सक्छ भन्ने कुरा त त्यो त जानकारी भएकै हुनुपर्छ होइन। त्यस कारणले गर्दाखेरि सम्बन्धित निकायले अथवा सरकारले चाहिँ त्यसमा चाहिँ तदारका साथ काम नगरेको भन्ने कुरा त प्रष्ट नै हुन्छ। तर अकल्पनीय भनेको चाहिँ उहाँहरूले भन्न खोज्नुभएको चाहिँ यदि त्यसको डिजास्टरको स्केलको आधारमा भन्न खोज्नु भएको हो भने अथवा हाम्रो चाहिँ ठुलो पानीको के हामीलाई इन्डिकेसन नभयो त्यस कारणले भएन त्यस कारणले भन्न खोज्नुभएको चाहिँ त्यो अर्को कुरा हो। तर इन्फर्मेसनै थिएन यस्तो हुनै सक्दैन भन्ने अथवा यस्तो हुन्छ भन्ने हामीलाई थाहै थिएन भन्ने कुरा चाहिँ त्यो त हामीलाई किनभने 2020 घटनाले हामीलाई देखाइसकेको कारणले त्यो भन्न मिल्ने अवस्था चाहिँ छैन।
3: अब अब खबर फटाफट।
7: बाढीबाट भएको क्षतिबारे गलत तथा तथ्यहीन सूचना सम्प्रेषण तथा शेयर नगर्न नेपाल प्रहरीको आग्रह। पुष्टि भएका सूचना मात्र शेयर गर्न, एआईबाट निर्मित सामग्रीलाई वास्तविक घटनाको भन्दै शेयर नगर्न तथा कुनै सामग्री शेयर गर्नु अघि स्रोत र सत्यता जाँच गर्न अनुरोध। भोटेकोसीमा आएको बाढीपछि उद्धारको पर्खाइमा रहेका बाढी प्रभावितलाई धुवा निकालेर संकेत गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्लामा खोज तथा उद्धारको काम तीव्र।
3: अवस्था अहिलेसम्मका खबर यति नै। नमस्कार।

हजुर, रेशम फी दिदी सुन्दै हुनुहुन्थ्यो यस मिठो गीतलाई. यतिखेर तपाईँले जुन गीतमा अहिले आवाज कालीप्रसाद बास्कोटाको आफ्नै कम्पोजिसनमा उहाँले गाउँदै हुनुहुन्थ्यो, यो गीतको साथसाथमा यहाँहरू सबैलाई मैले एकपटक फेरि पनि स्वागत अभिवादन टक्राउन चाहेँ कार्यक्रममा. अन्तिम चरण अन्तर्गतको आजको यो प्रस्तुतिमा अब भने समयको कुरा गर्छु. दिउँसोको 3:14 भएको छ. हाम्रो भान्जी गौमाया गुरुङज्यूसँग गरेको कुराकानी अब अगाडि तपाईँले सुन्न सक्नुहुन्छ आजको यो प्रस्तुतिमा. अहिलेको भने अब हामी अगाडि बढ्छौँ. हाम्रो एकजना श्रोता खेलमती लिम्बू दिदीले ग्रेसबाट एउटा गीत अनुरोध गर्नुभएको थियो फर्स्ट आवरमा नै, र यो गीत म अहिले सुनाउँछु, थर्ड आवरमा सुनाउँछु है दिदी भनेको थियो. उहाँले हुन्छ भन्नुभएको थियो, र यो गीत चाहिँ उहाँले पुरानो चलचित्र कान्छीबाट नारायण गोपाल र अरुणा लामाको आवाजमा रोज्नु भएको छ, र यो गीत म सुनाउने तयारीमा छु यतिखेर. र यो गीत सुनाइसके पश्चात लगत्तै हामी अगाडि बढ्नेछौँ हाम्रो आजको कुराकानी तर्फ, र चलचित्र पेन्सन पट्टाको विषयमा कुराकानी भएको छ. पेन्सन पट्टाको लिड एक्ट्रेसको रूपमा हुनुहुन्छ गौमाया गुरुङ, र भान्जीसँगको यो भलाकुसारी मार्फत यस चलचित्रको बारेमा र यो चलचित्र रिलिजको बारेमा पनि अलिकति जानकारी हामी लिनेछौँ है त. यदि भन्दै अब पनि म अगाडि तपाईँलाई लिएर जान चाहन्छु स्वर सम्राट नारायण गोपाल र अरुणा लामाले गाउनुभएको यो मिठो गीत चलचित्र कान्छीबाट सुनाउँछु, जुन गीतको लागि हाम्रो अनुरोधकर्ता श्रोता दिदी खेलमती लिम्बू आउनुभएको छ.

0: BFBS Gorkha Radio. 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, आरएएफ हाइभ वा आरएन फोरममा गएर।
1: बीएफबीएस गोर्खा रेडियो।

0: गोर्खा रेडियो
1: हजुर त आदरणीय श्रोता पनि बिएबिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ यतिखेर र अब भने तपाईँको सेवामा कुराकानी राख्ने बेला भएको छ जस्तो म के मैले तपाईँलाई आज यो कुराकानी राख्छु भनेर अघि नै सुनाइसकेकी छु भनिसकेकी छु सोही अनुरूप हाम्रो भान्जी हुनुहुन्छ गौमाया गुरुङ उहाँलाई आज म स्वागत गर्दैछु र गौमाया गुरुङ यो नाम नहुनु पक्कै पनि होइन तपाईँहरूको लागि धेरै साल अगाडिदेखि हामीले बिएबिएस गोर्खा रेडियो मार्फत पनि समय समयमा यो नाम सुन्दै आएको र यो यस्तो व्यक्तित्व जोसँग हामीले धेरै पटक कुराकानी पनि गरिसक्यौँ र हाम्रो भान्जी गौमाया गुरुङलाई आज धेरै पछाडि कार्यक्रममा रेडियोमा स्वागत गर्ने मौका पाइरहेको छु स्पेसली आज चाहिँ उहाँले भर्खरै मात्र चाहिँ जुन चलचित्रमा अभिनय गर्नुभएको छ पेन्सन पट्टा जुन छिट्टै नै नेपालमा रिलिज हुँदैछ अनि युकेमा पनि रिलिजको तयारीमा छ यसै विषयवस्तुमा केन्द्रित रहेर केही कुराकानी हामी गर्नेछौँ सुन्दै गर्नुहोला आदरणीय श्रोता पनि सबैभन्दा पहिला त मैले भान्जीलाई स्वागत गर्न चाहेँ गौमाया भान्जी तपाईँलाई धेरै धेरै स्वागत छ अनि समयको लागि धेरै धेरै धन्यवाद पनि भन्न चाहन्छु वेलकम टु बिएबिएस गोर्खा रेडियो
2: थ्याङ्क यू सो मच इजान्टे यस्तो मिठो इन्ट्रोडक्सन दिनुभएकोमा अनि अहिले बिएबिएस रेडियो गोर्खा रेडियो सुनिराख्नु भएको सबैजनालाई पनि मेरो नमस्ते अनि थ्याङ्क यू सो मच तपाईँलाई पनि तपाईँको टाइमको लागि आन्टी
1: हजुर यो मिठो इन्ट्रोडक्सन त यु डिजर्भ इट भनेर भन्न चाहन्छु मैले जसले राम्रो काम गर्छ जसले चाहिँ निरन्तर मेहनत गर्छ होइन जसले आफ्नो यात्रालाई चाहिँ जस्तो सुकै भनौँ न अप्ठ्यारोहरूको बावजुद पनि अगाडि बढाइरहन्छ मिठो उसको नै कुरा हुन्छ क्या भान्जी है त्यो कारणले गर्दाखेरि गौमायासँग पहिला पनि मैले कुरा गरेकै हो र त्यति बेला र अहिलेसम्मको यो जुन टाइम पिरियडमा गौमायाले आफ्नो यात्रालाई धेरै अगाडि बढाइसकेको रहेछ त्यो कारणले गर्दाखेरि यु डिजर्भ अ ह्युज कङ्ग्रेचुलेसन्स फ्रम मी है र मलाई पनि एकदमै खुसी लागिरहेको छ आज गौमायालाई यसरी स्वागत गर्न पाउँदा सो मैले पहिला गौमायालाई चिन्दाखेरि गौमायासँग कुरा गर्दाखेरि त्यति बेला त गौमायाले आफ्नो यो अभिनयको यात्रा सुरु गरिसकेको पनि थिएन होइन यस कारण गर्दाखेरि मैले गौमायालाई चाहिँ फर्स्ट टाइम देख्दाखेरि चाहिँ यु वर कम्पेयरिङ एउटा सो होस्ट गर्दै थियो तिमीले है र त्यति बेलाको त्यो एउटा चाहिँ भनौँ न मलाई त्यो एउटा छाप भनौँ मेरो दिल दिमागमा गौमाया भन्ने बित्तिकै मलाई त्यही पोइन्ट अफ टाइममा पुग्छु क्या म तर गौमायाले त त्यहाँदेखि अहिलेसम्म यात्रा अगाडि धेरै निरन्तर बढिसकेको छ त्यो कारण गर्दाखेरि सबैभन्दा पहिला अब यो कुराकानी पेन्सन पट्टा आदि इत्यादिको कुरा गरौँभन्दा अगाडि चाहिँ नि गौमायाको आफ्नो यात्राको मैले अलिकति हामीलाई संक्षिप्त विवरण दिनको लागि आग्रह गर्न चाहे आफू त अब करियर वाइज अथवा एउटा पेसाको हिसाब किताबले पढाइको हिसाब किताबले अप्टोमेट्रिस्ट पनि हो होइन र त्यो एउटा आफ्नो क्षेत्र छँदैछ त्योभन्दा बाहेक अब अभिनय त्यो पनि नेपाली चलचित्रमा स्पेसली नेपालै गएर अभिनय गर्नुपर्दाखेरि त्यो इन्टायरली अर्को एउटा क्षेत्र भयो सो यो कसरी यतातिरको यात्रा सुरु भयो कसरी

0: सिक्युरिटी पायो भनौँ न, जस्तो मैले अप्टोमेट्रीमा मास्टर्स गरेपछि मैले अहिले पनि यहाँ म यहाँ काम गर्नको लागि र जुन खालको मैले भनौँ मेरो आमा बाबाहरू युनिभर्सिटी जान पाउनु भएन, जुन कुरा उहाँहरूको सेक्रिफाइसेसले चाहिँ जुन मैले पाएँ, र हामी धेरैजना भाइ बहिनीहरू दाईहरू भनौँ न हामी लाउरेको भान्जा भान्जीहरूले पाएको छौँ, एकदमै एकदमै ग्रेटफुल हो। किनभने अहिले मेरो आफ्नै स्टुडेन्ट साथीहरू कतिजनाको स्ट्रगल्सहरू सुन्छु म होइन, त्यो सुन्दाखेरि पनि एकदमै ग्रेटफुल फिल हुन्छ आफूलाई पनि। र त्यो मेन चाहिँ आई थिङ्क तपाईँले भन्नुभएको छ त्यो होस्टिङबाट नै सुरु भएको आन्टी, र शान्ति दिदी हाम्रो मिसुके नेपालको नन्दा आमा भयो, उहाँहरूलाई मैले जहिले पनि सम्झिनै पर्छ। मिसुके नेपाल 2011 त्यो उपाधि पाएपछि चाहिँ मैले धेरै अझै अपर्च्युनिटिजहरू पाएँ, जस्तै च्यारिटी जुन काम हामीले माइती नेपाललाई गरिरहेको थियौँ, जाजरकोटमा गरिरहेको थियौँ, त्यसलाई चाहिँ अझै एउटा वाइडर कम्युनिटी र नेपालसँग अझै कनेक्ट हुने धेरै बाटोहरू खुल्यो भनौँ होइन। र मेरो काम सँगसँगै म लगायत हाम्रो साथीहरू हुनुहुन्छ, भावना लिम्बुदी, डेल हावर्ड, सेन दिवस, हामी मिलेर चाहिँ सी नेपाल फाउन्डेसनबाट चाहिँ हामीले नेपालमा अछाम, गोर्खा, लमजुङ, डोल्पाहरूमा आई क्याम्पहरू गरिरहेको छौँ। एभ्री इयर फ्री क्लासेसहरू दिने आफ्नो ठाउँमा छँदैछ, किनभने हामीले हाम्रो जन्मभूमिलाई चाहिँ कसरी हुन्छ गिभ ब्याक गर्नु चाहिँ पर्छ जस्तो चाहिँ लाग्छ आफूलाई भनौँ, जुन माटोबाट हाम्रो बाजे बोजूहरू आउनुभयो, अनि त्यही रिजनले होला मलाई अब एउटा फिल्म स्टोरी टेलिङबाट चाहिँ आफ्नो जन्मभूमिलाई कर्मभूमि कसरी बनाउन सकिन्छ, र मेन चाहिँ हाम्रो स्टोरीहरू चाहिँ आउनु पर्यो। जस्तै हाम्रो अझै पनि लाउरेको कति कथाहरू, हाम्रो अहिलेको कम्युनिटीमा पनि कति रेसिजमको कुराहरू आउँछ होइन, हाम्रो भेटरन्सहरूलाई जुन खालको ट्रिटमेन्टहरू भइरहेको छ, र त्यो चाहिँ हाम्रो मिडिया भनौँ न हजुरहरूले यस्तो वन्डरफुल काम गर्नुहुन्छ बिएफबिएस गोर्खा रेडियोबाट, तर एज अ म क्रिएटिभले पनि हामीले कसरी चाहिँ आफ्नो कथाहरू ल्याउन सक्छौँ भन्नेमा चाहिँ आई थिङ्क पेन्सन पट्टा चाहिँ त्यसरी जोडिन्छ होला। यस्तो खालको कथाहरू, हाम्रो कथाहरू पनि इम्पोर्टेन्ट छ, हाम्रो आइडेन्टिटी पनि इम्पोर्टेन्ट छ, र हामीले चाहिँ त्यसलाई ओन अप गर्नुपर्छ, र हामीले चाहिँ त्यसलाई आफ्नो कम्युनिटी, आफ्नो देशलाई चाहिँ कुन रूपमा चिनाइरहेको छौँ भन्ने चाहिँ, त्यो चाहिँ मलाई जहिले पनि भइरहेको थियो भनौँ न। एन्ड आई थिङ्क यो जुनै पनि कामहरू छ त्यो चाहिँ आई थिङ्क इट्स अ रिफ्लेक्सन अफ त्यो एउटा फिलिङ पनि होला।
1: र अहिलेसम्म त यो फिल्मोग्राफी हेर्दाखेरि क्वाइट अ फ्यु गौमायाको नाम आइसकेको छ, कतिवटा जस्तो चलचित्रहरूमा चाहिँ काम गरिसकेको छ गौमायाले सो फार?
0: आई थिङ्क अहिले ओभर 10 जस्तो भयो होला। मलाई अगेन कबड्डी 4 हाम्रो रामबाबु दाई, त्यहाँबाट चाहिँ मैले डेब्यू गरेको थिएँ, एकदमै रमाइलो क्यारेक्टरमा उहाँले मलाई विश्वास गर्नुभएको थियो होइन। त्यसै गरी हाम्रो यहीँको भान्जा अर्को होइन प्रदीप, उसले चाहिँ गोर्खा बिनिथ ब्रेभरी त्यो फिल्ममा पनि मैले काम गर्नु पाएको थिएँ, सेम इयरमै थियो त्यो। र अहिले फर्केर हेर्दा जस्तै 10-12 फिल्महरू भइसकेछ आन्टी, आई थिङ्क पेन्सन पट्टा इज 12 फिल्म होला अहिले मेरो। र रिसेन्टली अस्ति सेप अफ मु जसले चाहिँ एकदमै राम्रो फेस्टिभल रामहरू गर्यो, त्यो चाहिँ सिक्किमको प्रोजेक्ट थियो। सो लकिली एकदमै ग्रेटफुल फिल हुन्छ मलाई आन्टी, जस्तै मैले लास्ट भनौँ न 6 जस्तो खालको प्रोजेक्टहरू गर्नु पाइरहेको छु, आई फिल भेरी ग्रेटफुल।
1: हजुर, अब अघि नै अब हामीले कुरा गरि नै हाल्यो, इस्टाब्लिस गरिसक्यो, युआर एन अप्टोमेट्रिस्ट, फेरि युआर बेस्ड इन लन्डन होइन यहाँनिर, तर अब काम चाहिँ धेरै, अब जन्मभूमिलाई कसरी कर्मभूमि बनाउन सकिन्छ भनेर मैले सोचेँ भनेर अघिको जुन स्टेटमेन्ट आई रियली लाइक द्याट होइन, मान्छेहरू अब जन्मभूमिलाई छोडेर चाहिँ अन्यत्र चाहिँ कर्मभूमि खोजेर हिँडिरहेको बेलामा अब गौमाया जस्तो चाहिँ भनौँ न पुस्ताका मान्छेहरू जो चाहिँ बाहिर नै अलरेडी एकदमै प्रिभिलेज एउटा चाहिँ नि भनौँ कामको लागि करियरको लागि फ्लरिस गर्ने ठाउँमा भएको मान्छे फेरि गोइङ ब्याक टु द रुट्स होइन, आफ्नो जन्मभूमिमा नै गएर केही गरौँ भन्ने खालको एउटा चाहिँ भावना यस्तो हुनु भनेको एकदमै राम्रो कुरा पनि हो। त्यो कारणले गर्दाखेरि अब यहाँ भएर पनि अब नेपालमा नै अब धेरै कामहरू आफ्नो हुन्छ भने हाउ डु यु म्यानेज टाइम वाइज, कस्तो हुन्छ अब त्यो नेपालको कामले गर्दाखेरि, यो एक्टिङ करियरको जुन काम छ त्यसले गर्दाखेरि आफ्नो यहाँको मेन अब मेन लाइन भनौँ न आफ्नो लाइफको त्यसमा असर पुग्छ पुग्दैन, हाउ डु यु म्यानेज भनेर सोध्नु मन लाग्यो मलाई गाउँमा आएर, किनभने हामी भौतिक रूपमा पनि धेरै टाढा छौँ नि त, युके एन्ड नेपाल त इट्स लाइक 13-14 आवर्स अफ जर्नी होइन, त्यो पनि अलिक सेयर गर्नुहोस् न, आई थिङ्क इट मस्ट बी इन्ट्रेस्टिङ टु अस।
0: यसो होला, आई थिङ्क आफ्नो त्यो प्रायोरिटिज पनि होला होइन, आफूले त्यसलाई प्रायोरिटी गर्ने भन्ने पनि होला। अनि तपाईँले भन्नुभयो जस्तै हामी चाहिँ अब भनौँ न अब म 2007 आएको यहाँ मेरो फ्यामिलीसँग, अनि अब जुन स्ट्रगलहरू चाहिँ अहिले मेरो अहिले जुन कतिजना तपाईँले भन्नुभयो नि नेपाल छोडेर गइराख्नु भएको युथहरूले जुन स्ट्रगल गर्नुभयो त्यो स्ट्रगल चाहिँ हाम्रो पेरेन्ट्सहरूले गरिदिनु भयो नि त, बिचरा रिटायर हुने एजमा उहाँहरू फेरि आएर नयाँ देशमा नयाँ भाषा नयाँ कल्चर, सो हामी चाहिँ एकदमै एउटा छहारीमा एकदमै प्रोटेक्टेड एकदम केयर्ड इन्भाइरोमेन्टमा हुर्किन पाएँ नि त, अनि त्यसले गर्दाखेरि पनि चाहे त्यो फाइनेन्सियल रेस्पोन्स रेस्पोन्सिबिलिटी होस् घरको रेस्पोन्सिबिलिटिजहरू होस् त्यो अफकोर्स आफ्नो ठाउँमा छँदैछ तर हामी चाहिँ एकदमै प्रिभिलेज हो क्या हामी लाउरेको छोरी छोरीहरू त्यस्तो लाग्छ मलाई एकदमै क्या धेरै रूपमा भरिपूर्ण भएको होइन अनि त्यो

0: हामीले पनि आई थिङ्क हामीले चाहिँ अब हामीले जस्तै हाम्रो बाबाहरूको कमाइले पहिला यति धेरै मलाई याद भएकोमा चाहिँ आमाले कसरी म्यानेज गर्नुहुन्थ्यो कि त्यो पैसाले कि एकजनाको कमाइले. हामी चाहिँ भनौँ न अहिले म 30s छु, यो एजमा चाहिँ हामीले आफ्नो चाहे त्यो प्रपर्टीमा इन्भेस्ट गर्न सक्ने हो कि कति धेरै एक्सेसहरू छ कि जस्तै म एज अ फिमेल भनौँ न जुन मेरो फुपूहरूले जुन मेरो आमाहरूले नपाउनु भएको अपर्च्युनिटिजहरू नि त अब त्यो त्यसलाई चाहिँ आफूले कसरी युज गर्ने भन्ने कुरा होला. सो म आई थिङ्क मेरो केसमा चाहिँ अब मैले चाहिँ बरु हाम्रो लाइफ स्टाइललाई चाहिँ बरु अलिकति सिम्पल लाइफ स्टाइल गर्ने होइन तर इन्भेस्टमेन्ट चाहिँ आई थिङ्क द्याट्स भेरी इम्पोर्टेन्ट एज वेल. हामी चाहिँ कसरी फाइनेन्सियली इन्डिपेन्डेन्ट हुने, कसरी हामी फाइनेन्सियली अर्ली रिटायरमेन्टहरू गर्ने, त्यो फाइनेन्सियल नलेज पनि एकदम इम्पोर्टेन्ट रहेछ स्पेसली झन् क्रिएटिभहरूको लागि चाहिँ. अनि त्योमा चाहिँ आई थिङ्क मैले आई थिङ्क अर्ली एजमा लकली मेरो हेल्थ प्रोफेसनल कामले गर्दाखेरि पनि मैले राम्रै सेभहरू गर्न पाएँ, म पेरेन्ट्सहरूसँग बसिरहेको थिएँ, त्यही हिसाबले मैले इन्भेस्टहरू गर्न पाएँ त्यो प्रपर्टीको कुरा होस्. अनि अहिले कामकोमा चाहिँ मैले चाहिँ एज अ सेल्फ इम्प्लोइड चाहिँ मान्छेहरूको हलिडेजहरू मान्छेहरू सिकनेसहरू हुँदाखेरि कभर गरिरहेको हुन्छु युजली समरमा चाहिँ, किनभने युकेमा समर एकदमै रमाइलो हुन्छ. र मैले रियलाइज गरेको चाहिँ नेपालमा चाहिँ यो टाइममा चाहिँ अलिकति मनसुनले गर्दाखेरि पनि स्याडली त्यो प्रोजेक्ट्सहरू चाहिँ अलिकति ट्रिकी हुने यो फिल्मको कुराहरू चाहिँ. अनि सो म विन्टरमा चाहिँ म नेपालमा हुन्छु, त्यसले गर्दा मैले यहाँको पनि जाडो चाहिँ स्केप गर्छु होइन. अलिकति त्यो एउटा त्यो खालको चाहिँ ब्यालेन्स गरेको छ. लकिली अब मेरो अब अहिले भनौँ न हस्बेन्ड भनौँ मेरो फ्यामिलीहरू चाहिँ एकदमै त्यहाँ पनि अन्डरस्ट्यान्डिङ उहाँले ट्रस्ट गर्नुहुन्छ मेरो आफ्नो यो प्रोसेस लाइफ चोइसेसहरूलाई. अनि त्यो त्यो हिसाबमा पनि एकदमै लकी छु भनौँ होइन. तर हामीले चाहिँ अलिकति सेक्रिफाइसेसहरू चाहिँ गर्नु पर्यो पनि, अनि आफूले आफूलाई चाहिँ जहिले पनि अलिक अपडेट गर्नुपर्छ होला फाइनेन्सियलको मनीको कुराहरूमा चाहिँ लाग्छ मलाई चाहिँ एकदमै. त्यो मनी भनेको चाहिँ नराम्रो कुरा होइन, यसलाई चाहिँ हामीले लाइफलाई कसरी इजी पार्न सक्छौँ त अलिकति गयो होला म बिचमा चाहिँ त्यस्तो लाग्यो.
1: एकदमै भेरी वाइज वर्ड्स है गौमायाले, एकदमै अर्ली एजमा नै यस्तो राम्रो कुराहरू चाहिँ बुझेर चाहिँ इम्प्लिमेन्ट गरेको रहेछ आफ्नो लाइफमा. र यो नोटमा चाहिँ हामी एउटा छोटो विश्राम लिन्छौँ, त्यस पश्चात चाहिँ हामी पेन्सन पट्टाको कुराकानी गर्छौँ है त.

0: सुपर रेडियो हो।
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् military coworking.uk।
0: गोर्खा रेडियो।

0: বর্ষা রেডিও, বর্ষা রেডিও। आदरणीय श्रोतावृन्द बिएपिएसको रेडियोलाई सुन्दै हुनुहुन्छ र आज हामी यो कुराकानीमा हाम्रो भान्जी हुनुहुन्छ गौमाया गुरुङ, उहाँसँग कुरा गर्दैछौँ। र यो छोटो ब्रेकभन्दा अगाडि हामीले गौमाया भान्जीसँग चाहिँ नि उहाँको आफ्नो अलिकति पर्सनल जुन उहाँको जर्नी छ यस विषयवस्तुमा कुरा गऱ्यौँ। र अब भने हामी अगाडि आज चाहिँ पेन्सन पट्टाको बारेमा कुरा गर्छौँ भनेर तपाईँलाई भनेकी थिएँ, त्यसतर्फ लाग्छौँ। र भान्जी ल वेलकम ब्याक भन्नु पऱ्यो, फेरि यो छोटो ब्रेक पश्चात अब हाम्रो कुराकानीलाई अगाडि बढाउँ। अब यो पेन्सन पट्टाको नै कुरा गर्नु पर्दाखेरि चाहिँ कसरी यो चलचित्रमा खेल्ने मौका मिल्यो, अनि यो चलचित्र चाहिँ अब कस्तो खालको चलचित्र हो? अब आई थिङ्क इट हेज समथिङ टु डु विथ आर्मीको फ्यामिली, त्योभन्दा बाहेक चाहिँ के छ भन्न मिल्ने जति भनिदिनुहोस् हामीलाई आज।
1: यो फिल्ममा चाहिँ मिल्ने चाहिँ आन्टी आई थिङ्क म एकदमै लकी पनि मान्छु आफूले आफूलाई। कामहरू चाहिँ मैले नेपालमा चाहिँ भनौँ न कबड्डीदेखि लिएर अहिलेसम्म चाहिँ मैले पाएको चाहिँ अब प्रड्युसर डिरेक्टर चिनेर भन्दा पनि त्यो टिममा काम गर्ने हुने, आर्टमा काम गर्ने भनौँ न कस्ट्युममा काम गर्ने एक्सनमा काम गर्ने उहाँहरूलाई चाहिँ अब मेरो काम र म जस्ट एज अ पर्सन उहाँहरूले चाहिँ अब सहज लागेर इजी टु वर्क लागेर चाहिँ धेरै ठाउँमा चाहिँ रेकमेन्ड गरिराख्नु हुन्छ लकीली भनौँ न। अनि मलाई चाहिँ कता कता त्यो प्रोजेक्टहरू आउँदाखेरि चाहिँ मोस्टली चाहिँ उहाँले यो तिमी उसँग काम गरेको रहेछ यसरी टिमले रेकमेन्ड गर्यो भन्ने खालको। सो इभन पेन्सन पट्टामा मैले माछा मामाको उहाँको पुरानो डुङ्गा फिल्मदेखि लिएर एकदमै उहाँको त म एडमायररै हो, डिरेक्टर उहाँ हुनुहुन्छ हाम्रो यो फिल्ममा तर अबभियसली ब्रिलियन्ट एक्टर होइन। सो मामासँग चाहिँ मलाई याद भएको चाहिँ कबड्डीमा भेट्दाखेरि मामाले ल समाज सेवामा हिँड्ने हाम्रो भान्जी ल कलाकारिता क्षेत्रमा आउनु भएछ, खुसी लाग्यो तपाईँलाई, होपफुली तपाईँको राम्रो होस् यो जर्नी भन्नुभएको थियो होइन। त्यतिखेर त्यो सुरुदेखि अहिले मामाले चाहिँ मलाई यो प्रोजेक्टमा सम्झिनु भनेको आई फिल भेरी भेरी ग्रेटफुल। र मामाले चाहिँ यो अरू कलाकार चाहिँ हङकङको माया दिदी हुनुहुन्छ होइन, विश्वास सोल्की हुनुहुन्छ, नेपालबाट अब हाम्रो एकदम दयादायहरू भइहाल्यो, बुद्धि दायहरू सबैजना त हुनुहुन्छ नै पशुपति, तर हामी चाहिँ अब भनौँ न स्वदेशमा नभएको मान्छेलाई पनि सम्झिनु भएको मामाले चाहिँ म एकदमै मामाप्रति अलवेज ग्रेटफुल। र यो फिल्म चाहिँ मामाले पनि आफ्नो स्टोरीबाट पनि उहाँको कान्छी बजेको स्टोरीबाट पनि इन्सपायर्ड, त्यसपछि यो चाहिँ भइरहेको कथा पनि यो आई थिङ्क उहाँले पछि रिसर्च गर्दाखेरि चाहिँ यो इन्डियन पेन्सन त्यो क्याम्पमा जाँदाखेरि चाहिँ अलमोस्ट 14,000 15,000 यस्तो केसेसहरू जहाँ चाहिँ पेन्सनको पट्टामा नाम अर्कै छ तर अब आफ्नो जो चाहिँ हकदार हो भनौँ न उहाँको लाउरिनीको नाम अर्कै छ होइन, त्यो पहिलाको नामहरू चेन्ज नभएको कि त नेम मिस्टेक्सहरू भएको कि त पहिलाको वाइफ बितेर जाँदा हो त्यो नामहरू चेन्ज नभएको, अनि त्यसले गर्दाखेरि चाहिँ अब भनौँ न अहिले पो धेरै अरू सोर्सेसहरू पनि भयो होला के अरे इन्कमको होइन। र हामी पनि भनौँ न पहिला अब याद भएको मम्मीहरू जहिले पेन्सन थाप्न जानुहुन्थ्यो त्यो पेन्सन भनेको त हाम्रो कम्युनिटीको लागि त एउटा जीवन चलाउने ठुलो आधार थियो नि त, हो अहिले पनि होइन, त्यही सराउन्डिङमा चाहिँ छ। र अरू लाउरे जस्तो अब अहिले कतिजना फ्यामिलीहरूको अब कतिजना फ्यामिलीहरू छुटेर बस्नु परेको छ, कति बाजे बज्यूहरू यहाँ हुनुहुन्छ उहाँको फ्यामिली नेपालमा हुनुहुन्छ होइन, कति एजको रिस्ट्रिक्सनदेखि लिएर लिगल रिस्ट्रिक्सन्सहरूले गर्दाखेरि सो धेरै कथाहरू यो हङकङ युके यो लाउरे कम्युनिटीको स्टोरी चाहिँ यो फिल्ममा चाहिँ देख्न सक्नुहुन्छ।
0: ओके, क्वाइट इन्ट्रेस्टिङ। र गमाले भने जस्तै नै जुन पेन्सन पट्टामा नाम तलमाथि हुँदाखेरि अब पेन्सन नपाउने स्थितिले चाहिँ अब अभियसली एकदमै नरमाइलो खालको एउटा चाहिँ सिचुएसन, नरमाइलो मात्र होइन एकदमै कठिन एउटा फाइनेन्सियली, त्यसमा चाहिँ डिपेन्डेन्ट हुने फ्यामिलीलाई त आफ्नो अब रोजीरोटी नै गएको जस्तो हुन्छ। त्यो कारण गर्दाखेरि मैले छोटो यसको ट्रेलर हेरेको थिएँ जुन रिलिज भएको छ अहिले युट्युबमा होइन, र त्यसबाट पनि मैले मोरलेस स्टोरी लाइन चाहिँ यस्तो होला भनेर चाहिँ सोचेको छु। अब लेट्स सी, अब यहाँ युकेमा पनि यसको चाहिँ स्क्रिनिङ हुन्छ भन्ने रमाइलो समाचार गमाएले मलाई अफेयरमा पनि भनिसकेको नै हो है। त्यो कारण गर्दाखेरि आइएम रियली लुकिङ फोर्ड टु वाचिङ दिस मुभी भन्छु म आफै पनि, र यो ट्रेलर हेर्दाखेरि पनि एकदमै यो मुभी चाहिँ हेर्नै पर्छ जस्तो लागिरहेछ मलाई। यो चलचित्र अहिलेसम्म रिलिज त भइसकेको छैन, नेपालमा चाहिँ कहिले रिलिज हुन्छ?
1: यहाँ रेडियोबाट नै एकदमै इन्भिटेसन, हाम्रो स्पेसल इन्भिटेसन आन्टीलाई, हाम्रो प्रिमियर चाहिँ नेपालमा चाहिँ 11 सेप्टेम्बरमा हुँदैछ अल ओभर नेपाल, र युकेमा चाहिँ हाम्रो 12 सेप्टेम्बर त्यसको भोलिपल्ट नै 3 बजे प्रिन्सेस हल अल्डर सर्टमा हुँदैछ। र यसमा हाम्रो स्पेसल अपियरेन्स चाहिँ गेस्ट अफ अनर चाहिँ हामीले पशुपति राईजी उहाँको चाहिँ अहिले भिजाको प्रोसेस भइरहेको छ, होपफुलीसँग त्यो दिनमा पनि सँगै फिल्म हेर्ने चाहिँ हाम्रो, अब म त डेफिनेटली भइहाल्छु तपाईँहरूसँग।
0: हजुर हजुर,
1: पनि आउने कुरा भइरहेको छ।
0: त्यसो भए एकदमै स्पेसल प्रिमियर स्क्रिनिङ जुन प्रिन्सेस हलमा हुँदैछ 12 सेप्टेम्बर भने शनिबार दिउँसोको 3 बजेबाट होइन
1: हजुर
0: 3 बजे हो र त्यस पश्चात पनि अन्यत्र थुप्रै ठाउँमा चाहिँ पक्कै पनि यसको स्क्रिनिङ हुन्छ होला किनभने अब अहिले त नेपालीहरू हामी गोर्खालीहरू कम्युनिटी भनौँ न हाम्रो धेरै ठाउँमा छरिएर बसेका छौँ र अब टाढा टाढा भएको हुनाले सबैजनाले अब जहाँ जहाँ यो मुभी स्क्रिनिङ गरिन्छ त्यहीँ त्यहीँ आएर हेर्न सक्ने भन्ने पनि छैन त यो तपाईँहरूको टिमको प्लानिङ के छ त सबैतिर लानुहुन्छ तपाईँहरूले युकेमा
1: हाम्रो चाहिँ अहिलेसम्मको लागि चाहिँ ननिटन अनि फोक्सटोन फोक्सटोनमा चाहिँ हाम्रो चन्द्रबहादुर मामा उहाँले चाहिँ उहाँ गोर्खा हिलको ओनर हुनुहुन्छ उहाँले गर्दै हुनुहुन्छ त्यसै गरी हाम्रो 19 सेप्टेम्बरमा चाहिँ सेन्ट माइकल चर्च त्यहाँ पनि हुँदैछ प्लम्स्टेडमा लागि चाहिँ डेट्सहरू यस्तो छ तर अझै नयाँ डेट्सहरू पनि रिलिज हुन्छ भनेर भन्नुभएको छ उहाँले चाहिँ
0: भनेपछि जहाँ जहाँ यो चलचित्र लाग्छ त्यति त्यति बेला चाहिँ अब अभियसली हामीलाई पनि प्रमोसनको लागि उहाँहरूले सम्पर्क गर्नुहुन्छ होला कहाँ कहाँ हुँदैछ भनेर जानकारी गराउने चाहिँ क्रममा चाहिँ अब श्रोताहरूले पनि थाहा पाइहाल्नुहुन्छ अहिलेसम्म अब डेट्सहरू यति नै यहीँ यहीँ हुन्छ भनेर फिक्स नभइसके तापनि अब फिक्स हुँदै जाँदाखेरि हाम्रो चाहिँ माध्यमद्वारा श्रोताहरूलाई थाहा पाउनु पनि हुन्छ त्यहीँ त्यहीँ गएर हेर्नु पनि हुन्छ होला र अब जहाँ जहाँ स्क्रिनिङ हुन्छ त्यहाँ त्यहाँ गएर इन्जोय गर्नु होला यो मुभीलाई भनेर मैले पनि यति बेला फेरि पनि भन्न चाहेँ र हाम्रो गौमाया भान्जीको अब एक्टिङ स्किल त पक्कै पनि एकदमै तिखारिसकेको छ अहिलेसम्म 11-12 मुभी खेलिसक्दाखेरि गर्दाखेरिमा मैले कबड्डी त हेरेको हो गौमायाको मुभी अब यो पेन्सन पट्टा चाहिँ अरूको लागि नभए पनि गौमायाको एक्टिङ हेर्नुको लागि पनि जानु मन लागिरहेको छ मलाई त्यसमा पनि पक्कै राम्रो काम नै होला लिड रोलमा नै होला नि गौमाया होइन यो चलचित्रमा
1: धेरैजना मेरो भनौँ न माइजहरूले एकदमै सोध्ने चाहिँ भान्जी कहिले हो जहिले पनि साइड रोल गर्ने भन्नुभएको होइन अब हामी कलाकारहरूलाई चाहिँ कथालाई अगाडि बढाउने पात्र भनेर हामीले चाहिँ त्यो हिसाबमा सोध्छौँ होइन तर मेरो मम्मी पनि एकदमै एक्साइटेड किनभने सेप अफ मोमोमा मेरो लिड क्यारेक्टर भए पनि अब यो पेन्सन पट्टामा चाहिँ कस्तो हुनुभयो भने अब मम्मीले चाहिँ एकदमै धेरै अपडेटहरू हेरिराख्नु भएर अब यो पोखरा काठमाडौँ कता कता अब बोर्डहरूमा मेरो छोरीको फोटो देख्यो अब यो जुनी जाला भन्ने सङहरू आइरहेको छ होइन टिचर एकदमै एक्साइटेड हुनुहुन्छ मेरो फ्यामिलीहरू पनि एकदम मेरो वेल विसर्सहरू भनौँ न त्यही भएर हो हामी यसमा
0: चाहिँ त्यही त अब दया हाङ राई जस्तो एकदमै माझिएको कलाकारसँग चाहिँ अपोजिट रोल खेल्न पाउनु अथवा त्यो एउटा स्क्रिन सेयर गरेर आफ्नो कला देखाउन पाउनु पनि एकदमै ठुलो कुरा हो त्यो कारणले गर्दाखेरि एकदमै यो मुभीको लागि हामी सबजना एकदम एक्साइटेड छौँ वन्स अगेन कङ्ग्रेचुलेसन्स गौमायालाई मैले एडभान्समा नै दिन चाहे पक्कै पनि यो मुभीले राम्रो बजार लिन्छ पनि होला नेपालमा पनि र अघि गौमायाले नै भनेको जस्तै पक्कै पनि हाम्रो कम्युनिटीहरूको यस्तो प्रकारको चाहिँ नि स्टोरिजहरू चाहिँ आउनुपर्छ कति स्टोरिजहरू इन्ट्रेस्टिङ छन् कति स्टोरिजहरू चाहिँ नि अलिकति हामीले अवेरनेस अभिवृद्धिको लागि पनि हामीले त्यो स्टोरीहरू सेयर गर्नुपर्ने हुन्छ तर ती कुराहरू चाहिँ स्पेसली नेपाली मेन स्ट्रिम जुन मुभी मेकिङ छ नि होइन त्यसमा चाहिँ अलिकति आइरहेको जस्तो लाग्दैन कि जति आउनुपर्ने हो त्यति तर गौमायालाई भने जस्तै हाम्रो कम्युनिटीको स्टोरिजहरूलाई चाहिँ नि भोइस गर्नको लागि पनि म यस्तो प्रोजेक्ट्सहरू गर्छु भनेर भन्दाखेरि अब अगाडिको प्रोजेक्ट्सहरू पनि गौमायाको यस्तै यस्तै आउँछ होला र अब मेन स्ट्रिम सिनेमा जुन छ नेपालमा त्यहाँ चाहिँ भनौँ जति पनि आर्टिस्टहरू हुनुहुन्छ कलाकारहरू हुनुहुन्छ फिल्म मेकर्सहरू हुनुहुन्छ उहाँहरूको ध्यान पनि यसतिर जाओस् भन्ने म यति बेला कामना पनि गर्छु गौमाया होइन
1: अघि हजुरले भन्नुभयो अब हाम्रो पनि यहाँ पनि कतिजना अहिले होइन राइटिङमा अब फिल्म मेकिङ पढिराख्नु भएको भाइ बहिनीहरू हुनुहुन्छ होइन अनि उहाँहरूलाई पनि त्यही म चाहिँ त्यही इन्करेज गर्न पनि चाहन्छु र हुन त तिजको माहौल छ धेरैजना चाहिँ तिज पार्टीहरू छ भन्नुभएको छ होइन होपफुली तपाईँहरू चाहिँ 3-5 चाहिँ फिल्म हेरेर तिज पार्टीहरू स्टिल तपाईँ अटेन्ड गर्न सक्नुहुन्छ र आफ्नो नानी बाबुहरूलाई पनि ल्याउनु भन्छु किनभने अहिले चाहिँ कस्तो पनि मैले मलाई लागेको अनि नथिङ रङ विथ डेट होइन हाम्रो कतिजना नानी बाबुहरू अब भनौँ न यो कोरियन सिनेमादेखि लिएर अहिले चाइनिज सिनेमाले यति साह्रो इन्फ्लुएन्स छ नि त होइन त्यो चाहे कारको कुरा होस् चाहे त्यो कोरियन बार्बिक्यूको कुरा होस् त्यो कुराहरू चाहिँ फिल्मको त्यस्तो साह्रो इन्फ्लुएन्स हुन्छ नि त होइन जुन हिसाबले मान्छेहरू कोरियामा ट्राभल गर्छन् होइन त्यो एक्सपिरियन्सको लागि अनि त्यो हिसाबले फिल्म भनेको चाहिँ जस्ट हाम्रो इन्टरटेनमेन्ट आफ्नो ठाउँमा छँदैछ तर हाम्रो समुदायको हाम्रो ठाउँको त्यसलाई चाहिँ हाम्रो नानीहरू जुन हुनुहुन्छ उहाँहरूलाई पनि बुझ्ने एउटा मौका हो जस्तै फिल्ममा चाहिँ तपाईँले सिनहरू छ होइन त्यो के अरे भेडा बाख्राहरू माथिदेखि तल लिएर आउने जुन माइग्रेसन गर्छन् होइन त्यो धेरै कुराहरू छ जस्तै यो पेन्सन सिचुएसनको कुराहरू कति सिचुएसनहरू र लाउने ब्याकग्राउन्डमा नभएको हाम्रो नेपाली दाई दिदीहरू हुनुहुन्छ उहाँहरूलाई पनि त्यो एउटा प्लेस अफ एम्पथी चाहिँ हुन्छ कि बुझ्नको लागि ए यस्तो रहेछ र किन हामी किन यस्तो छौँ हामी किन यसरी सोच्छौँ लाउरेहरू किन यस्तो छ उस्तो छ भन्छ भन्ने हिसाबमा चाहिँ उहाँको त्यो स्ट्रगल्सको कुरा पनि धेरै कुराहरू चाहिँ यो कथा यो फिल्मले भन्न खोजेको छ तर अलि अझै हाम्रो यङ आइराख्नु भएको अहिले भाइ बहिनीहरू जसले पढिराख्नु भएको छ यो फिल्ममा त्यसले चाहिँ उहाँहरूलाई पनि इन्करेज गर्यो किनभने यहीँ युकेमा पनि कति कथाहरू छ नि त हाम्रो जस्तै अब हेर्ने कथाबाट कति राम्रो डकुमेन्टेसन भइरहेछ अहिले होइन त्यस्तै हो कुनै जस्तो इन्करेजमेन्ट पनि होस् भन्ने चाहिँ लाग्छ मलाई
0: एकदमै सही कुरा हो गौमाया र अब आजको लागि चाहिँ अब यो कुराकानीलाई यतिमै आएर सम्पन्न गर्नुपर्छ होला समयलाई पनि हामीले ध्यान दिनै पर्यो भन्दै अब लुकिङ फर टु अब 12 सेप्टेम्बर र प्रिन्सेस हलमा यसको प्रिमियर जुन हुँदैछ एकदमै यसको सफलताको लागि शुभकामना र हामी त्यति बेला भेट्ने कोसिस गर्नेछौँ है त गौमायालाई अहिलेको लागि छुट्टिनुपर्छ होला
1: सो मच आन्टी फर यर टाइम है हजुर थ्याङ्क यू सो मच
0: थ्याङ्क यू बाई बाई EFBS Gorkha Radio हजुर त आदरणीय श्रोताबिन अब यही कुराकानीको साथसाथमा बिदा पनि माग्ने बेला भइसकेको छ आजको कार्यक्रममा साथ दिनुभयो तपाईँहरू सबैले थ्याङ्क यू सो मच फर द्याट यसको लागि धेरै धेरै धन्यवाद र अब भने समय अगाडि घर्किसकेको छ एउटा अन्तिम कसरी सुरु एउटा मिठो साङ्गीतिक प्रस्तुति तपाईँको सेवामा टक्राउँदै म भने बिदा लिन चाहन्छु आजको लागि र भोलि फेरि पनि 1 बजेको समाचार पश्चात तपाईँको र मेरो भेट त छँदैछ अब अगाडि 4 बजेको बिबिसी नेपाली सेवाको कार्यक्रम अनि त्यस पश्चात सभा 4 बजेबाट बहिनी सोनिया आउँदै हुनुहुन्छ आजको इभिनिङ सोलाई लिएर म पनि भोलिसम्मको लागि बिदा लिन चाहन्छु आजको बाँकी रहेको तपाईँको समय सुन्दर रहोस् मनोरम रहोस् मेरो यही शुभकामना भोलि भेटौँला त्यति बेलासम्मको लागि आफ्नो ख्याल राख्दै बिबिएसको ख्याल रेडियोलाई सुन्दै गर्नुहोला हस् त नमस्ते बाई बाई

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद गेसीको नमस्कार। आज कार्यक्रममा रसुवा स्थित भोटे कोष्ठीमा आएको आकस्मिक बाढीमा करिब 100 जनाको ज्यान गएको पुष्टि, अन्तर्राष्ट्रिय जगतबाट राहत बाचा प्राप्त भएको परराष्ट्र मन्त्रीको भनाई,
1: हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौँ।
0: नेपालका उत्तरी हिमाली भेकमा आकस्मिक बाढी र विपद किन दोहोरिन थाले?
2: हाम्रो सिरानमा हिमतालहरू छन्, हिम पहिरोहरू छन्, हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी झन्दा, यी दुईटै इम्प्याक्ट जुन देखिन थालेको छ डरलाग्दो छ।
0: बाढीले पारेको व्यत्यासका अन्य विवरणहरू पनि। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा आज बिहान आएको भीषण बाढीका कारण हालसम्म कम्तीमा 95 जनाको ज्यान गएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म 250 जनाभन्दा बढी व्यक्तिको उद्धार गरिएको छ। सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई उद्धार कार्यमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसअघि बाढीको सम्भावित कारणबारे संसदलाई जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
1: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8:37 त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
3: नेपालका परराष्ट्र मन्त्री शिशिर खनाल बाढीमा परि घाइते भएका मानिसहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढीमा परिहालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्कविहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन भएका मध्ये सबैभन्दा बढी भारतीय नागरिक छन्। सम्पर्कविहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्यान्ड, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा सञ्चालित मध्ये एउटा मुख्य अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिट्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आग लागि भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धारकर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरुपयोग गर्ने युवाको संख्या बढ्दो क्रममा रहेको चीनको लागू औषध नियन्त्रण आयोगले जनाएको छ। दबावपूर्ण अध्ययन समय अवधि, एक्लोपनको महसुस र कडा छनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकीसहितका औषधिको पहुँचमा तत्काल कडाई गरेपछि विद्यार्थीहरू विकल्पमा गएको पनि पाइएको छ। र हर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढिरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेहरान र ओमानले फेरि वार्ता सुरु गर्दा कच्चा तेलको मूल्य यो साता 8% बढीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिट्टै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मङ्गलबार हर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 दिनको औसतभन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईँलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सिमाना जोडिएको काठमाडौँभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेकोसीमा अकस्मात आएको बाढीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारतसहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाए। प्रस्तुत छ एक रिपोर्ट। बाढीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानैदेखि सञ्चार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको शनाखत हुन बाँकी छ। बाढीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्य कर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटनाबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
1: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठुलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौँ। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकता बारे भने,
1: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घडीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्, जसमा 6 विद्युत प्रसारण लाइन अवरुद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढीमा बगेको सुनाइन्।
4: अगाडि सबै सलल बनाए देखिहाल्यो, बालाई, बहिनीलाई, मम्मीलाई, बहिनीको छोरीलाई झन् अलि भाग्न सक्दै भनेर उसलाई झन् छिटो कुदाएको। अब त्यत्रो आइसक्यो, अब कसरी भाग्ने? चानसै थिएन भाग्नलाई, त चानसै पाएन कसैले। कति सर्वनाश बनाए तिर्सुलीमा, हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो मा त्यो घरमा उभिन भ्यायौँ भने नि हामीलाई नै थाहा छैन कि।
0: गोमा पण्डितको ज्यान त जोगियो, तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ।
5: भैँसी माउ पाडा गरेर 5 हो, माउ 3 थियो, त्यो पनि लयो, खेत पनि सबै लयो। अब अन्नपा सबै हुँ, मेरो केही पनि छैन। 10 तोरी, अब 100 क्विन्टलमा पनि पऱ्यो मकै, मकै 4 फुटभरि मकै, धान सबै थोक लयो, त्यो पनि छैन।
0: रसुवास्थित रेडियो लाङटाङकी स्टेसन म्यानेजर गीता नेउपानेले त्यहाँको अवस्थाबारे भनिन्।
6: यतिखेर रसुवामा चाहिँ गोसाइकुण्ड मेला पनि सञ्चालनमा छ। 12 चाहिँ जनपुण्य मेला चाहिँ सञ्चालनको लागि विभिन्न भक्तजनहरू पनि आउनु भएको थियो। विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ। रसुवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ। यतिखेर रसुवामा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ।
0: बाढीपछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रो संवाददाता शक्तिमाया तामाङ।
7: जुन बिहान जुन माथिबाट बाढी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ। त्यस पश्चात त्यो बाढी चाहिँ अलि 81 आएपछि धेरै कुराहरूमा समस्या भयो। जुन बिहान चाहिँ धेरै मान्छेहरू कहाँ जाने, के गर्ने, आफ्नो मान्छेहरू कहाँ कहाँ के भयो भनेर जुन खालको अत्तालिएको अवस्था थियो, केहीजना चाहिँ सम्पर्कमा भइसकेपछि उहाँहरूमा त्यो खालको अवस्था छैन भने अहिले पनि धेरै मानिसहरूको आफ्नो परिवारहरू जुन सम्पर्कमा नहुँदाखेरि त्यो उद्धारको क्रम सँगसँगै हाम्रो मान्छे कतै यहाँ आइपुगेका छ कि भनेर एकदमै पानी परेको अवस्थामा पनि मान्छेहरू आएर हेर्ने क्रमहरू छ। र अहिले त्रिशुली रसुवादेखि नै जब माथिदेखि नै यहाँ भएको धेरै पुलहरू बगेको कारणले नुवाकोटको चाहिँ त्रिशुल बट्टार चाहिँ एकदमै नुवाकोट रसुवा धादिङकै सहर केन्द्रीय जुन बजार व्यापारिक क्षेत्र हो भने बट्टारमा रहेका धेरै ब्याङ्क तथा वित्तीय संस्था अनि विद्यालयहरूमा आएको जो बाल बालिकाहरू विद्यार्थीहरूदेखि लिएर अहिले सबैजना यता नै थुनेको अवस्था छ भने उता पारीको पनि यता आउन मिलिरहेको अवस्था छैन।
8: बिजुली पिउने पानी संसार सेवा अवरुद्ध भएको थियो ठाउँ ठाउँमा भन्ने खबर थियो, अहिले के छ त्यहाँको अवस्था?
7: बत्ती त आएको छैन, त्यो अब सबै कुराहरू क्षति त्यो पावर हाउसहरूमै प्रब्लम भइसक्यो, त्यो आइसकेको छैन। सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ अब पहिलो कुरा चाहिँ यहाँ वारेर पारी गर्ने जुन मेन पुलहरू सबै बगाएको कारणले सबै धेरैजना चाहिँ यतापट्टि साइडमा थुनिएको छ
8: भनेको रसुवा र नुवाकोट बिच आवत जावत बन्द भएको कारण त्यो समस्या परेको।
7: जस्तै नुवाकोटको पनि अब मेन सिटी बट्टारमा पेसा व्यवसायको लागि यता बट्टार आउनु भएको मान्छेहरू पनि कतिपय चाहिँ होटेल खोजेर होटेलमा बस्नु भएको छ, कतिपय आफन्तकोमा बस्नु भएको छ, र कतिपय विद्यार्थीहरू पनि बट्टारमा भएको स्कुलमा अध्ययनको लागि आएको विद्यार्थीहरू पनि धेरैजना चाहिँ त्यसरी कोही शिक्षकहरूको घरमा कोही आफन्तको घरमा प्राय धेरै विद्यार्थीहरू चाहिँ शिक्षकहरूले पनि आफ्नो घरमा लगेर राख्नु भएको अवस्था छ, ताकि वारी पारी चाहिँ अब गर्नै सकेको छैन र सम्भावना पनि अब तत्कालै देखिरहेको अवस्था छ।
0: उनी थिइन् हाम्रो नुवाकोट संवाददाता शक्तिमाया तामाङ। यसै सिलसिलामा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई अचानक आएको अत्यास लाग्दो बाढीको कारणबारे सोधेका थियौँ।
2: प्रारम्भिक रूपमा हिम पहिरो नदीमा आएर मिसियो र नदी ब्लक भएर त्यो बनेको ड्याम फुटेर यस्तो बाढी आएको भन्ने हामीलाई एउटा त्यहाँबाट सानो नोटिस चाहिँ त्यहाँको विपद हेर्ने संस्थालाई कोट गर्दै लेखेको आएको छ, त्यसलाई हामीले आधार मान्यो र हाम्रो अहिले त्यहाँको युनिभर्सिटीसँगको साथीहरूसँग सम्पर्क गर्दाखेरि पनि त्यो कुरा चाहिँ अलिक पुष्टि हुने नजिक पुगेको अवस्था तिब्बतको विपद न्यूनीकरण कार्यालयका अनुसार भनेर भनेको छ। र त्यसमा डङलिन छ्याङ्गुपो रिभर चाहिँ गिलोङ काउन्टीको त्यसमा हिम पहिरो आएर उनिएर वाटरको रिभर फ्लो भएर चाहिँ चाइनिज क्षेत्रमा पनि ठुलो क्षति भएको र त्यही फ्लो जम्मा भएर पनि नेपालमा प्रवेश गरिसकेपछि हाम्रो स्टेसन जुन नेपालमा थियो यो बाढीमा पनि त्यसलाई चाहिँ त्यसले सुरुमै ड्यामेज गरिदियो र त्यसको इन्फर्मेसन आउनु पाएन।
9: त्यहाँ अझै पनि त्यो जोखिम कायमै छ भन्ने किसिमका सूचनाहरू सन्दर्भमा के भन्नु छ?
2: त्यो पनि अहिले हाम्रो साथीहरूले एनालाइसिस गर्दाखेरि चाहिँ त्यो सम्भावनालाई नकाम्न सकिँदैन, त्यसको सन्दर्भमा अहिले चाइनिज घाट दूतावासमा हाम्रो मौसम विज्ञान विभागको र परराष्ट्रको एउटा टिमले गरिराखेको अवस्था छ र चाइनिज पक्षबाट अहिलेको अवस्था के हो र यो हुन सक्ने सम्भावना अझै छ कि छैन भन्ने कुराको चाहिँ आधिकारिक सूचनाको अनुरोध हामीले गरेका छौँ।
9: अब अन्त्यमा तिब्बतसँग जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा यस्ता घटना बेला बखत सानो ठुलो स्तरमा देखा परिराख्नुको कारण के हो?
2: पछिल्लो समयमा जलवायु परिवर्तन र त्यसले सृजना गरेको तापक्रम वृद्धिले गर्दाखेरि उच्च हिमाली क्षेत्रमा हिम पहिरोको घटनाहरू बढिराखेको सन्दर्भ र हिमतालमा सुप्रा ग्लेसियर लेकहरू फर्मेसन भइराखेको र त्यसले गर्दाखेरि पनि त्यो पनि फुटेर आएको जुन हाम्रो विगतको पनि अनुभव छ। यो समग्रता हेर्ने हो भनेपछि उच्च हिमाली क्षेत्रमा तापक्रम वृद्धिले गर्दाखेरि हिम क्राइस्पेयरको ओभरअल इकोसिस्टममा आएको परिवर्तन नै कारक भएको चाहिँ अनुमान गर्न सकिन्छ। यस वर्षको हामीले हेर्ने हो भने पनि एलिनोको कारणले गर्दाखेरि एसिया क्षेत्रमा कम वर्षा र औसतभन्दा बढी तापक्रमको प्रक्षेपण सबै चाहिँ मेट अथोरिटीहरूले गरेको सन्दर्भ पनि भएको हुनाले एउटा ग्लोबल वार्मिङको इम्प्याक्टको रूपमा पनि हेर्न सकिन्छ भनेपछि अर्को चाहिँ अब हिमतालको चाहिँ तलतिर हामी बसेका छौँ, हाम्रो सिरानमा हिमतालहरू छन्, हाम्रो सिरानमा हिम पहिरोहरू छन् र ती हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छन्दा यी दुईटै खालको क्यास्केटिङ र कम्पाउन्डिङ इम्प्याक्टहरू जुन देखिन थालेको छ त्यो अब डर लाग्दो छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती पवनराज पौडेलसँग कुरा गर्दै। बाढीले निम्त्याएको विपत्तिसँग सम्बन्धित थप सामग्रीहरू तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न सुन्न र हेर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथै बिबिसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौँ। त्यसबेलासम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहने। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो PFBS गोर्खा रेडियो हो।

चार बजेर 29 मिनट गइसकेको छ। साल हिजो यो गीत रगिदियो किरण गजमे र मेची धिमालको आवाजमा र समय 4:29 गएको छ। हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम सुन्न सक्नुहुन्छ कार्यक्रम गुदुली। यो भने 4:15 लिएर 7 रहेको छ 3 घण्टाको कार्यक्रम। मेरा मेरो गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा उपस्थित भएको छु म सिनिया आफ्टर वाइल यो इभिनिङ सोमा 105.4 मेगाहर्ज ट्युनिङ गरेर सुन्नु होला तपाईँले हामीलाई फोक्सटोनवासीले र तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा तपाईँले सिम्पली बिएफपिएस एप डाउन गर्न सक्नुहुन्छ र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएस गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ र साथै स्मार्ट स्पिकर मार्फत पनि तपाईँले हामीलाई प्ले बिएफबिएस गोर्खा भनेर सुन्न सक्नुहुनेछ। र कार्यक्रममा रद्द गर्नुहोस् हामी आजको समयमा यो 3 घण्टाको कार्यक्रममा मिठा मिठा गीत सङ्गीतहरू म तपाईँको माझमा राख्दै नै गर्नेछु। 3 घण्टाभरि रहनुहोला अपकमिङ इभेन्ट्सहरू छन् यो बारेमा पनि जानकारी रहने नै छ। र अहिलेलाई भने दीक्षिता कार्की र साकर को आवाज मारेको छ अहिले भेट्न आऊ कार्यक्रमको सुरुवातमा हुनुहुन्छ स्टे ट्युन म सिरेको साथमा

61% र लन्डनमा भने सन्डेको दिनसम्म चाहिँ पानी पर्ने सङ्केत रहेको छ। र यस अनुसार कार्यक्रममा रद्द गर्नुहोस्, हामी फेरि पनि अगाडि बढ्ने नै छौँ। अहिलेलाई भने देव लिम्बुको आवाजमा झिमझिमाउने आँखा।

0: राज्य
1: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटोरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ सिभिल सर्भिस जब्स डट गभ

0: Pe Live Buddy.
1: On air.
0: Atma.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Radio. Gorkha Radio Ho.
3: भोटेकोसीको भीषण बाढीका कारण हालसम्म 95 जनाको मृत्यु पुष्टि भएको छ। नेपाल प्रहरीका अनुसार 27 जना महिला, 37 पुरुष, 6 जना बालिका, 5 बालकको शव फेला परेको छ। 20 शवको लिङ्ग पहिचान हुन सकेको छैन। चितवनमा 10 महिला सहित 33 जना, धादिङमा 11 महिला सहित 18 जना र गोर्खामा 1 महिला सहित 10 जनाको शव फेला परेको छ। त्यस्तै नुवाकोटमा 5 महिला सहित 11 जना, तनहुँमा 2 बाल बालिका सहित 5 जना, नवलपरासी पूर्वमा 3 बालिका र 8 जना पुरुषको शव फेला परेको छ। नेपाल प्रहरीका अनुसार बाढीमा घाइते भएका 63 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हाल त्रिवेणी सेक्सन अस्पतालमा 21 जना, राष्ट्रिय ट्रमा सेन्टरमा 7, वीरेन्द्र सैनिक छाउनी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। त्यस्तै रसुवा अस्पतालमा 21 जना र त्रिशुली अस्पतालमा 16, नर्विक अस्पतालमा 3 र ग्रीन सिटी अस्पतालमा 1 जनाको उपचार भइरहेको छ। प्रहरीका अनुसार टिमोरेबाट 10, रसुवागढीबाट 8, स्याबुरबेसीबाट 3, मैलुङबाट 5, बेत्रावतीबाट 1 जना र हाकुबाट 1 जना सहित 28 जना प्रहरी सम्पर्कविहीन छन्। भर्खरै सशस्त्र प्रहरीले विज्ञप्ति निकाल्दै 97 जनाको शव फेला परेको जनाएको छ। भोटेकोसी बाढीका कारण 200 महिला सहित 400 भन्दा बढी पर्यटक पनि सम्पर्कविहीन भएको तथ्याङ्क आएको छ। नेपाल पर्यटन बोर्डका अनुसार 341 विदेशी र 62 नेपाली सहित 403 जना पर्यटक बेपत्ता छन्। भारतका 133, अमेरिकाका 47, अस्ट्रेलियाका 34 र बेलायतका 33 जना पर्यटक सम्पर्कविहीन भएका छन्। त्यस्तै क्यानाडाका 24, मलेसियाका 19, युक्रेनका 7 र दक्षिण अफ्रिकाका 6 पर्यटक बेपत्ता छन्। सिङ्गापुरका 6, न्यूजील्याण्ड र जापानका 5, जर्मनीका 4, फ्रान्स र स्पेनका 3 पर्यटक पनि सम्पर्कविहीन भएको बोर्डले जनाएको छ। भोटेकोसीको बाढीपछि 85 जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। प्रधानमन्त्री कार्यालयका अनुसार 44 जना सैनिक, 28 प्रहरी र 33 जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत 190 कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत केन्द्रका 92 जना र त्रिशुली 3 जलविद्युत केन्द्रको पावर हाउस मर्मतमा 45 कर्मचारी सम्पर्कविहीन छन्। त्यस्तै त्रिशुली 3B साइटमा 21, सिलिमे क्षेत्रमा 7 र त्रिशुली 220 केभी 3B सब स्टेशनका 16 कामदार पनि बेपत्ता भएको प्राधिकरणले जनाएको छ। त्रिशुली 3B आयोजनाको साइटमा कार्यरत 11 कामदार पनि बेपत्ता छन्। त्यस्तै रसुवागढी जलविद्युत केन्द्रमा कार्यरत 92 जना सम्पर्कविहीन छन्। त्रिशुली 3A जलविद्युत केन्द्रको पावर हाउस मर्मतमा संलग्न 45 कर्मचारी सम्पर्कविहीन भएको प्राधिकरणले जनाएको छ। भोटेकोसीको बाढीपछि थुप्रै तीर्थयात्री पनि सम्पर्कविहीन भएका छन्। धादिङबाट 25 यात्रु लिएर गोसाईकुण्डतिर जाँदै गरेको बस सम्पर्कविहीन भएको छ। आजविहीन धादिङ बेसीबाट यात्रु लिएर गोसाईकुण्डतिर गएको बसका यात्रु र चालक सम्पर्कमा नआएको धादिङ मण्डली यातायात प्रहरीले जनाएको छ। बसमा नीलकण्ठ 12 6 जना, नीलकण्ठ 9 12 जना, सिद्धलेख 1 4 जना र नीलकण्ठ 3 3 जना थिए। बस गाडी मालिक नीलकण्ठ 12 छविलाल श्रेष्ठले चलाएको समितिले जनाएको छ। गोसाईकुण्ड गएका गोर्खाका 30 जना भन्दा बढी तीर्थयात्री पनि सम्पर्कविहीन भएका छन्। रसुवा बाढीका कारण 8 बैंक का 26 कर्मचारी पनि सम्पर्कविहीन छन्। नेपाल बैंकर्स एसोसिएसनका प्रमुख कार्यकारी अधिकृत अनिल शर्माका अनुसार हालसम्म विभिन्न बैंकका 8 शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन सकेको छैन। बाढीले प्रभु ग्लोबल, सानिमा, नेपाल इन्भेस्टमेन्ट मेगा, लक्ष्मी सनराइज, एनएमबी र मासापुच्छ्रे बैंकका शाखा कार्यालयमा क्षति पुर्याएको शर्माले जानकारी दिनुभएको छ। भोटेकोसी पहाडीमा फँसेका 114 जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रले उनीहरूको उद्धार गरेका हुन्। नेपाली सेनाले 85 जना र निजी क्षेत्रका हेलिकप्टर कम्पनीले 29 जनाको उद्धार गरेका हुन्। नेपाल चीन सीमा क्षेत्र नजिकै भीषण हिम चट्टान पहिरोका कारण भोटेकोसीमा भीषण बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ। सेटेलाइट तस्विर विश्लेषण गर्ने कम्पनी प्लानेट ल्याब्सका तस्विरको तुलनात्मक अध्ययनले रसुवागढी नाकाबाट करिब 20 किलोमिटर उत्तर पूर्वको सीमा क्षेत्रमा ठूलो पहिरो खसेको देखिएको छ। पहिरो पछि ल्यान्दे खोलामा गेग्रियान सहितको बाढी आएको र टिमोरिक क्षेत्र हुँदै भोटेकोसीमा ठूलो बाढी आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ। सेटेलाइट तस्विरले घटनाको सम्भावित उत्पत्ति र बाढीको बहावबारे महत्वपूर्ण संकेत दिए पनि पहिरोको वास्तविक परिमाण, क्षतिको अवस्था र थप जोखिमबारे स्थलगत अध्ययन गरिने प्राधिकरणको भनाइ छ। भोटेकोसीमा आएको बाढीले रसुवागढीदेखि धादिङ गल्छीसम्मका 22 पक्की पुल पनि बगाएको छ। रसुवा नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा 22 पक्की पुल र 5 बेलब्रिज बगाएको सड़क विभागका प्रवक्ता शुभराज न्यौपानेले जानकारी दिनुभएको छ। भोटे कोशीको भीषण बाढीमा परेर जलविद्युतका 13 आयोजनामा क्षति पुगेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले सरकारले चलाएको राहत र उद्धार अभियानमा सहयोग गर्न अपील गर्नुभएको छ। हवस् त अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: Radio.

BFB स्कोरकार बीडी सुन्ने हुनुहुन्छ श्रोता र कार्यक्रममा हामी छौँ यो समयमा गोतुलीमा र समय हामीसँग 5:13 गएको छ र अवश्य पनि मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा रहन सक्नुहुनेछ कार्यक्रममा गोर्खे खुकुरी शान्ति श्री परियार निश्चित दावतका आवाजमा यो मिठो गीत रहेको थियो हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम अनि 4 बजेदेखि सुन्न सक्नुहुन्छ 7 बजेसम्म 3 घन्टाको कार्यक्रम र कार्यक्रममा अब पनि हामी यो समय रहने नै छौँ 105.4 MHz ट्युनिङ गरेर फोक्सटोनवासी तपाईँको एरियामा रेडियो एक्सेस नभएको खण्डमा BFBS एप डाउन गर्नुहोस् र विभिन्न स्टेसन्सहरूमध्ये BFBS गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुन्छ र साथै स्मार्ट स्पिकर मार्फत पनि प्ले BFBS गोर्खा भनेर सुन्न सक्नुहुनेछ र कार्यक्रममा अब भने यसको साथमा अगाडि बढिहालौँ जोन चामलिङ राईको आवाजमा कोछरा

0: तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो। यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसायर, इसेक्स तथा चेसायरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।
1: यो BFBS गोर्खा रेडियो हो।

एफपी सरकार रेडियो सुन्दै हुनुहुन्छ. कार्यक्रमलाई हामी छौँ श्रोता. यो समय गुदुलेमा 5:28 गइसकेको छ. त्यसै गरी अपकमिङ इभेन्टको बारेमा फेरि पनि केही सूचना.

0: रेडियो BFBS गोरखा रेडियो हो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
1: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

पीएफपी सरकार रेडियो कार्यक्रममा हामी छौँ यो समय गोदुलीमा र यो कार्यक्रमको दोस्रो घण्टा रहेको छ. अपकमिङ इभेन्टको बारेमा फेरि पनि केही जानकारी श्रोता तपाईँको माझमा राख्न चाहन्छु. अब यो अगस्त मन्थ पनि हामी लगभग छिटै नै गुड बाई गर्ने क्रम आएको छ, तर पनि इभेन्ट्सहरू केही छन् जसमध्ये अब पनि यो 16 सगरमाथा कप 2026 हुन गएको छ सन्डेको दिन 30 अगस्तमा, र विभिन्न क्याटेगोरिजहरू रहेको छ. यस सम्बन्धी तपाईँलाई म क्वारिज चाहिएको खण्डमा भने तपाईँले कोअर्डिनेटर मिलन चन्द्र राई उहाँलाई सम्पर्क गर्नुहोला 07477709050 चाहिँ कल गरेर क्वारिजहरू बुझ्न सक्नुहुनेछ. र पनि कार्यक्रममा फेरि पनि हामी अगाडि बढ्ने नै छौँ. अहिलेको लागि पनि मिठो गीत स्पर्श सङ्गीत रहेको छ पूर्ण राईको आवाजमा.

CFB's Gorkar Radio Sunil Ansar, our Gary Cromwell, Amy Tones, Rota, Yo Sami, the City Gozuli Madra, second hour mass tones, Hobbathakalagi, patch binet, Nobody Gary Cromco, Yo Sami, Madada Zade, Utamito Gate, Rakni Su, Hamia Bishopini Gary Cromco, Tisro, Yenge, Akri Contamani, Pitni Niso, Mito Gate, Raikusa, Manko Halek, Dim Dimko, Awas, Ma Injagornos, stay tuned, Samazar Pasatami Gary Cromco, Abishabini, Yo Final Hour Mapani Pitni Niso, Ta Alikulagi. यो मिठो गीत रहेको छ श्रोता एकदम लिम्बुको आवाजमा मनको हाला एन्जो गर्नु होला र यो मिठो गीत पनि र बीएफपी स्कोरका भिडियो पनि सुन्दै गर्नुहोस् हामी कार्यक्रमको केही क्षणमा भेट्ने नै छौँ

बीएपीएस गोर्खा रेडियोको खबर बुलेटिनमा यहाँलाई स्वागत छ। शिक्षा तथा खेलकुद मन्त्रालयले नुवाकोटमा सम्पर्कविहीन रहेकाहरूको बारेमा जानकारी लिन ती जिल्लाका प्रधानाध्यापकहरूको फोन नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयले 28 विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गरेर सम्पर्कविहीन रहेका आफन्तको बारेमा जानकारी लिन सकिने उल्लेख गरेको छ। मन्त्रालयले नुवाकोटका स्थानीय पालिकाहरू, विदुर नगरपालिका, यसै गरिकन ककनी, ताधी, शिवपुरी, दुप्चेश्वर लगायत स्थानीय तहमा रहेका आफ्ना आफन्तलाई प्रधानाध्यापक मार्फत जानकारी लिन भनेको छ। यस्तै दुप्चेश्वर, शिवपुरी लगायतका स्थानीय तहका विद्यालयहरूमा विभिन्न प्रधानाध्यापकहरूलाई पनि सम्पर्क गर्न सकिने मन्त्रालयले उल्लेख गरेको छ। मन्त्रालयले बाढीबाट उद्धार गरिएकालाई त्रिशुली सैन्य तालिम केन्द्रमा राखिएको भन्दै बस्नेको विवरण सार्वजनिक गरेको छ। यस्तै त्रिभुवन विश्वविद्यालयले विपदका कारण अहिले सञ्चालन भइरहेको व्यवस्थापन संकायतर्फ स्थानीय तहको स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ। रसुवा बाढी प्रभावितका लागि सरकारले राहत तथा उद्धारका लागि कोष मार्फत रकम संकलन थालेको छ। रकम सहायकका लागि विभिन्न ब्याङ्कका खाता पनि सार्वजनिक गरिएको छ। रसुवा र नुवाकोटको बाढीपछिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग आउन थालेको छ। मानवीय सहायता बोकेको भारतीय वायुसेनाको विमानले 10 टन राहत सामग्री ल्याएको छ। भारतीय विदेश मन्त्री डाक्टर एस जयशंकरले नेपाललाई परेको आपतका लागि सहयोग गर्न तयार रहेको भन्दै उद्धारकर्मीको समेत तस्विर सार्वजनिक गर्नुभएको छ। भोटेकोसीको भीषण बाढीका कारण हालसम्म 95 जनाको मृत्यु भएको पुष्टि भएको छ। प्रहरीका अनुसार 27 जना महिला, 37 पुरुष, 6 जना बालिका, 5 जना बालकको सब फेला परेको छ। 20 वटा सबको लिङ्ग पहिचान हुन सकेको छैन। प्रहरीका अनुसार बाढीमा घाइते भएका 63 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। बाढीका कारण 200 महिला सहित 400 भन्दा बढी पर्यटक सम्पर्कविहीन रहेको तथ्याङ्क आएको छ। नेपाल पर्यटन बोर्डका अनुसार 341 विदेशी र 62 नेपाली सहित 403 जना पर्यटक बेपत्ता भएका छन्। भारतका 133, अमेरिकाका 47, अस्ट्रेलियाका 34 र बेलायतका 33 जना पर्यटक सम्पर्कविहीन भएका छन्। यस्तै क्यानाडाका 24, मलेसियाका 19, युक्रेनका 7 र दक्षिण अफ्रिकाका 6 जना पर्यटक बेपत्ता छन्। सिङ्गापुरका 6, न्युजिल्यान्ड र जापानका 5, जर्मनीका 4, फ्रान्सका 3 र स्पेनका 2 पर्यटक पनि सम्पर्कविहीन भएको बोर्डले जनाएको छ। बाढीपछि 85 जना सुरक्षाकर्मी अझै सम्पर्कविहीन छन्। प्रधानमन्त्री कार्यालयका अनुसार 44 जना सैनिक, 28 प्रहरी र 13 जना सशस्त्र प्रहरी सम्पर्कविहीन छन्। बाढीपछि रसुवा र नुवाकोटका जलविद्युत आयोजनामा कार्यरत 190 जना कर्मचारी पनि सम्पर्कविहीन भएका छन्। नेपाल विद्युत प्राधिकरणका अनुसार रसुवागढी जलविद्युत केन्द्रका 92 जना र त्रिशुली 3A जलविद्युत केन्द्रका पावर हाउसमा मर्मतमा काम गर्ने 45 जना कर्मचारी सम्पर्कविहीन भएका छन्। त्यस्तै त्रिशुली 3B साइटमा 21, सिलिमी 17 र त्रिशुली 220 KV 3B सब स्टेसनका 16 जना कामदार पनि बेपत्ता भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। भोटेकोसी बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँ ठाउँमा ठूलो क्षति पुर्याएको छ। यस्तै हालसम्म भोटेकोसी बाढीमा फँसेका 114 जनाको हवाई उद्धार गरिएको छ। नेपाली सेना र निजी क्षेत्रले उनीहरूको उद्धार गरेका हुन्। नेपाली सेनाले 85 जना र निजी क्षेत्रका हेलिकप्टर कम्पनीले 29 जनाको उद्धार गरेका छन्। नेपाली सेनाले रसुवाको टिमुरे धुन्चेमा 60 जना, टिमुरे त्रिशुलीमा 13, मैलुङमा 5 जना, पेत्रावतीमा 4 जना, त्रिशुली काठमाडौँमा 3 जनाको उद्धार गरेको छ। निजी क्षेत्रका कैलाश हेलिकप्टरले रसुवा टिचिङ अस्पतालमा 5 जना, सिम्बुकले रसुवाबाट 3 जना र अन्नपूर्ण हेलीले रसुवाबाट टिचिङ अस्पतालमा 4 जनाको उद्धार गरेका छन्। त्यस्तै प्रभु हेलिकप्टरले रसुवादेखि टिचिङ अस्पतालमा 5 जना, सिम्बुकले रसुवा टिचिङ अस्पतालमा 2 जना, फिस्टलले रसुवा टिचिङ अस्पतालमा 5 जना, एभरेस्टले पनि उद्धार गरेर प्रभु हेलीले रसुवावीर अस्पतालमा 2 जनाको उद्धार गरेका छन्। बाढीले रसुवागढीदेखि धादिङ गल्छीसम्मका 22 पक्की पुल बगाएको छ। रसुवा नौकट धादिङका विभिन्न स्थानमा 22 पक्की पुल र 5 बेलीब्रिज बगाएको सड़क विभागका प्रवक्ता एवं उपमहानिर्देशक शोभराज नेउपानेले जानकारी दिनुभएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

एफपिएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। कार्यक्रम गोदोलीको हामी तेस्रो घण्टामा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ। म सिनेको तर्फबाट माया फेरि सीमा राईको आवाजमा थियो यो मिठो गीत र कार्यक्रम यो गोदोली सुन्न सक्नुहुन्छ हरेक सोमबारदेखि शुक्रबारसम्म युके टाइम भनिरहेको छ। यो चाहिँ 4 बजीदेखि 7 बजीसम्म 3 घन्टाको कार्यक्रम मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा रहनुहुनेछ कार्यक्रमको यो आरमा पनि। अब यसैको साथमा अब पनि आउनुहोस् कार्यक्रममा अगाडि बढिहालौँ। छट्ट यो गीत रहेको छ मिलिना राई र आलिफ खानको आवाजमा।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ। तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेर विचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFBS कुल कार्य रेडियो हो।

गर्नुहोस् सब पनि फेरि पनि पालाइसकेको छ अर्को एउटा मिठो गीत राख्ने क्रम तपाईँको माझमा अवश्य पनि गीत सङ्गीतहरूको साथमा पनि मनोरञ्जन गराइरहेको छु र अहिलेलाई पनि इनसाइड आउट रहेको छ ब्यान्ड हावा हुरी एन्जोय गर्नुहोस्

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.u
0: BFBS Gorkha Radio.

एफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ कार्यक्रम मैले हामी चौन श्रोता यो समय गोदलीमा र सात बजेको लागि अब पनि 11 मिनट बाँकी रहेको छ. यसै क्रममा आउनुहोस् केही जानकारीहरू तपाईँकोमा आजमा राखिहालौँ. अपकमिङ इभेन्ट्सहरू बारेमा रहेको छ श्रोता यो अगस्त महिनामा पनि र त्यसै गरी हुन गइरहेको छ यो केही सेप्टेम्बरको इभेन्ट्सहरूको बारेमा पनि तपाईँको माझमा जानकारी राखिहालौँ. र अब पनि 29th खुकुरी च्याम्पियनसिप हुन गइरहेको छ, द बिगेस्ट गल्फ इभेन्ट अफ द इयर रहेको छ वाटरलु कोर्स शेफिल्ड ओक्स गोल्फ क्लबमा. र कुनै क्वेरी छन् भने कल गर्नुहोला 07983879849 मा कल गरेर क्वेरीहरू बुझ्न सक्नुहुनेछ.

एफपी सरकार भिडियो कार्यक्रम छौ श्रोता हामी गोदलीमा र समय 7 बजेको लागि अब पनि 6 मिनट बाकी रहेको छ र पनि यसको साथमा कार्यक्रमबाट बिदा लिने समय पनि आइसकेको छ श्रोता र पक्कै पनि हामी भोलिको दिनमा भेट्ने नै छौँ मर्निङ ब्रेकफास्ट सोमा अवश्य पनि म उपस्थित हुने नै छु तपाईँको समक्षमा र अहिले पनि जाँदा जाँदै एउटा मिठो गीत राख्ने नै छु भागी जाने सल्लाह सुनिता तिकिम र नोगेन हाङसरको आवाजमा एन्जोय गर्नुहोस् र आजको बाकी पल तपाईँको शुभ रहोस् भन्दै म सिने पनि I'll be signing off for now. Buli ko din betaw. Namaste. Bye-bye.

0: pe live, buddy.
1: On air.
0: App-ma.
1: Ani smart speaker-ma bhanu hos.
2: Prasuar and Walkus to party pasi prabhav chitra-ma 157 janako shav phela pareko cha. Bhetekama 10 bhanda dherai chitwanma 64 janako shav phela pareko Nepal praharile janaeko cha. विपद व्यवस्थापन प्राधिकरणले 79 जना सुरक्षाकर्मी 384 जना पर्यटक हराइरहेका जनाएको छ। 75 जना घाइते हुँदा हेलिकप्टरबाट 116 जनालाई उद्धार गरिएको छ। बाढीले 35 पक्की 45 सोलुङ्गे पुल र 40 किलोमिटर सडक बगाएको छ। प्राधिकरणले खोज तथा उद्धारका लागि सहायक चाहिएमा फोन नम्बर 100-1234-1114 र 1111 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। नेपालमा बाढीको क्षति अनुमान गर्न युरोपेली अन्तरिक्ष प्रणाली कोपर्निकस सक्रिय बनाइएको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेयनले क्षति अनुमान गरेर राहत योजना बनाउन सहयोगका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट कोपर्निकस प्रणाली सक्रिय बनाइएको जानकारी दिनुभएको छ। कोपर्निकसले बाढी अघि र पछिको अवस्था विश्लेषण गरेर जानकारी पठाउन सक्नेछ। अध्यक्ष लेयनले नेपालको विपत्तिमा सहयोग गर्न तयार रहेको बताउनु भएको छ। नेपाल तिब्बत सीमा रसुवागढीको बाढीपछि चीनले राष्ट्रिय आपतकालीन अवस्था लागू गरेको जनाएको छ। चिनिया सरकारी संस्थामा कार्यरत पत्रकार सेन चिवेईले राष्ट्रिय आपतकालका बेला उपयोग गर्ने साधन स्रोत परिचालन भइसकेको जानकारी दिनुभएको छ। एनटिभी वर्ल्डसँग चिनिया राजदूत छाङ माओमिङले उद्धार र राहतका लागि सहकार्य गरिरहेको बताउनु भएको छ।
3: Emergency rescue and further improve mechanisms for coordinated response and rescue cooperation in the event of sudden disasters.
2: रसुवा र नुवाकोटमा उद्धार र राहत वर्षाका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलले आगामी 3 दिनसम्म वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्नुभएको छ।
4: यो रसुवा सिन्धुपाल्चोक धादिङ नुवाकोट गोर्खा आसपासका क्षेत्रमा रातिको लागि चाहिँ तिब्बतको एरियाबाट पनि जुन यो बादलहरू चाहिँ नर्थबाट जुन यो आइरहेको छ होइन यसले चाहिँ अब राति पनि वर्षा गराउन सक्ने सम्भावना हुन्छ र यो यी क्षेत्रहरूका चाहिँ धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा गराउन सक्ने सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। बेलुका र भोलिको कुरा गर्दाखेरि पनि दिउँसो अपराह्न चाहिँ केही कम वर्षा भए तापनि रातिदेखि फेरि भोलिलाई पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ र यस्तै गरी 2-3 दिनकै हामीले कुरा गर्नुपर्दाखेरि पनि यी क्षेत्रहरूमा चाहिँ वर्षाको सम्भावना छ।
2: भोटेकोसी बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँमा ठूलो क्षति पुर्याएको छ। नुवाकोटका सिडिओ शम्भु प्रसाद रेग्मी
5: भोटेकोसी बाढीको चाहिँ अब रसुवा नुवाकोटमा अहिले प्रभाव देखिएको छ। यसको उद्धारको क्रममा चाहिँ अब हामीले हाम्रो सुरक्षाकर्मीहरू लगायत जनप्रतिनिधिहरू सर्वसाधारण सबै खटिरहेको अवस्था छ। हेलिकप्टरबाट उद्धार गर्ने काम भइरहेको छ। अब मान्छेहरू के कति घाइते क्षति भन्ने कुरो एक दिन विवरण अहिले दिन सक्ने अवस्था छैन। अरू चाहिँ अब उपचारको लागि काठमाडौँतिर पनि टिम आएको छ। यहाँ स्थानीयवासीहरू र कतिपय मान्छेहरू स्वतस्फूर्त रूपमा पनि यहाँ लाग्नु भएको छ। मन्त्रीज्यूहरू पनि आउनु भएको छ, प्रदेशबाट मुख्यमन्त्रीज्यू पनि आउनु भएको छ र अरू चाहिँ हामी चाहिँ लागिराखेका छौँ दिनभरि घाइतेहरूको उद्धार गर्ने, तिनीहरूलाई अब हस्पिटलमा भर्ना गर्ने, अब अहिलेलाई रात र बेलुका बस्ने पानीको व्यवस्था गर्ने क्रममा हामी लागिरहेछौँ। अहिले अब के कति क्षति भयो के कति भन्ने कुरोलाई त्यसलाई अलिकति टाइम लाग्छ जस्तो छ, किनभने त्यो जुन एरियामा ड्यामेज भएको त्यहाँ सडक अवरुद्ध छ, त्यहाँ जान सक्ने अवस्था छैन। अनि त्यहाँ बत्तीहरूको पनि सुविधा छैन अहिले, त्यसले गर्दाखेरि सबै काम हेलिकप्टरबाट गर्नुपर्ने अवस्था छ। त्यसले गर्दा उद्धार गर्नमा पनि कठिन भएको छ। अहिले पानी परेको छ, अहिले मौसम पनि अहिले अलिक बिग्रिआएको अवस्था छ। कतिपय ठाउँमा चाहिँ मानिसहरूलाई रेस्क्यु गर्नको लागि हेलिकप्टरहरू पनि लान मौसमको कारणले नसकेको अवस्था छ कुनै कुनै ठाउँमा।
6: मृतक घाइते र उद्धार गरिएको तथ्याङ्क के छ हजुरसँग?
5: अब अहिले एक दिन त थियो नि त, यसलाई अलि भेरिफाई नै गर्नुपर्छ होइन। करिब करिब 57 जना जति हामीले उद्धार गरेका छौँ हेलिकप्टरबाट, थल मार्गबाट सुरक्षाकर्मीले करिब करिब 30 जना उद्धार गरेको अवस्था छ। तीमध्ये करिब 2 जनाको मृत्यु भएको भन्ने कुराहरू छ। अरूको चाहिँ उपचार कोही काठमाडौँ पठाएका छौँ, कोही यहाँ सरकारी अस्पताल, कोही प्राइभेट अस्पतालमा, सबै चाहिँ लागेर उपचार गर्ने काम छ। एक दिन डाटा आउन चाहिँ केही समय लाग्छ।
6: सिडिओ साहब, विस्थापितका लागि के गरिँदैछ?
5: विस्थापितको लागि विभिन्न ठाउँमा यहाँहरू चाहिँ अब स्कुल भयो सेन्टरहरूमा, अब यहाँ पालिकाहरू लाग्नु भएको छ, हामी जनप्रतिनिधि सुरक्षाकर्मीहरू सबै लाएर रेड क्रस समेत संलग्न भएर चाहिँ हामीले चाहिँ विस्थापितहरूलाई अहिले व्यवस्थापन गर्ने काम भइराखेको छ अहिले विभिन्न ठाउँमा।
6: बाढी बढिराखेको छ कि छैन सिडिओ साहब, के देख्नु भएको छ?
5: बाढी चाहिँ दिउँसो बिहानको भन्दा त धेरै कम भएको छ।
2: खबर यति नै, नमस्कार।

बीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङमा हार्दिक स्वागत छ। तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा यो प्रस्तुता धनसुङ गुरुङको तर्फबाट आज विक्रम सम्बत 2083 साल भदौ महिनाको 10 गते तदनुसार अगस्त महिनाको 26 तारिक सन् 2026 कार्यक्रममा हुनुहुन्छ र आज त्रयोदशी र मोहम्मद जयन्ती मुस्लिम सम्प्रदायका लागि मात्र बिदा दिएको छ। र आज बुधबारको कार्यक्रम तपाईँले सदस्य म धनसुङ गुरुङको साथमा सुन्दै आइरहनु भएको छ भने कार्यक्रमको शुभारम्भ सुप्रसिद्ध गजल गायक गुलाम अलीको आवाजमा रहेको यो गजलबाट मैले कार्यक्रमलाई उठान गरिसकेको छु भने लागौं आजको बसाईमा। हामीसँग रहेका विषयवस्तुहरू के छन् त

कार्यक्रम नेपाल कलिङमा सदस्य हामीले समावेश गर्ने विषयवस्तुमा इस्यु अफ द डे रहेको छ. इस्यु अफ द डे अन्तर्गत आज भने हामीले केही समय अगाडि बाह्र जिल्लामा भएको जुन घटना छ त्यो घटनासँग जोडिएर एकजना संचारकर्मी र मानव अधिकार कर्मीसँग कुराकानी गरेका छौँ, सुन्न सक्नुहुनेछ. र त्यसै गरी अन्य विषयवस्तुमा सम्पादकीय रहेको छ र सम्पादकीय आज हामीले लिएका छौँ यी कान्ति सम्पादकीय लिएका छौँ अन्नपूर्ण पोस्टको अनलाइन संस्करणबाट र साथमा मिठा मिठा गीत सङ्गीत छँदैछ.

0: मेहदी हसनको आवाजमा रहेको यो गजल सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बीबीएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा अब भने लागौ अनुपूर्ण पोस्टको अनलाइन संस्करणमा प्रकाशित सम्पादकीय तर्फ। शीर्षक छ बाल अपराधको मनोविज्ञानले थपिएको चिन्ता। यो शीर्षकमा अनुपूर्ण पोस्टले सम्पादकीयमा लेख्दछ, 12 कि 3 वर्षीय बालिकामाथि भएको अपराधसँगै दुई पाटा उजागर भएका छन्। पहिलो त सानी नानीमाथि यहाँ उल्लेख पनि गर्न लायक नहुने निष्कृष्ट अपराध, दोस्रो अपराधमा नाबालकको संलग्नता, नानीहरूको सुरक्षाको विषय र नानी बाबुहरूको अपराध उन्मुख मनोविज्ञानले नेपाली समाजलाई नै ठूलो चुनौती दिएको छ। साना बालबालिकाले अपराध गर्दैनन्, गल्ती कमजोरी हुन सक्छ भन्ने एउटा दार्शनिक मान्यता छ। किनपनि भने बालबालिकाहरूमा के गर्दा के हुन्छ भन्ने परिपक्वता विकास भइसकेको हुँदैन। सोही मान्यता अनुसारै 10 वर्ष मुनिका बालबालिकाले कसुर जन्य कार्य गर्दा सजाय दिइएन, 18 वर्ष मुनिकालाई हुने सजाय भन्दा सुधारको बाटो अपनाइन्छ। त्यसका लागि बालबालिका ऐन 2075 नै व्यवस्था गरेको छ। यहाँ मूलभूत प्रश्न चाहिँ बालबालिकामा अपराधको मनोविज्ञान किन हुन्छ र कुन थलो हो भन्ने हो। हालै 12 भएको मधेस प्रदेशलाई मात्रै आधार मान्ने हो भने सन 2025 मधेसमा 101 बालिका बलात्कारमा परेका छन्। थुप्रैमा 18 वर्ष भन्दा कम उमेरकाहरूको संलग्नता पनि देखिएको छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ, बालबालिका स्वभावले अपराधी हुँदैनन्, उनीहरूलाई अपराधी बनाइन्छ। संगतले, पारिवारिक पृष्ठभूमिले, कुलतले बिगार्छ, अर्थात समाजले नै कसैलाई कानूनी विवादमा पार्छ, धकेल्छ। यसबारे नेपालीमै चर्चित नाटक छ, विजय मल्लको कोही किन बर्बाद होस्। एउटा बालक पारिवारिक पृष्ठभूमिका कारण असामान्य गतिविधि गर्छ, तर माया र ममताले ऊ सामान्य बन्छ। मधेसका कतिपय घटनामा संलग्नहरू मध्येको पारिवारिक पृष्ठभूमि त्यस्तै देखिएको अध्ययनले बताउँछ। परिवारमा कल झगडा देखेका वा आफैले हिंसा भोगेका एवं पारिवारिक संरक्षण नपाएकाहरू कानूनी विवादमा पर्ने गरेका छन्। मधेसकै हकमा भारतसँगको खुला सीमाबाट भित्रिने लागू औषधको कुलत पनि अर्को कारण देखिन्छ। अचेल त झन हात हातमा मोबाइल हुने र त्यहाँबाट खराब कुरा सिक्ने खतरा पनि छ। त्यस्तै भएर त थुप्रै देशले बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग रोक लगाउने कानून बनाइसके, हाम्रोमा भने कुनै सुरसार छैन। बढ्दो आपराधिक बाल मनोविज्ञान खातिर अरू थुप्रै कारण पनि सामाजिक सञ्जाल बालबालिकाको पहुँच त नेपालमा पनि नरोकी भएको छैन भन्दै अनुपूर्ण पोस्टले सम्पादकीय लेख्दछ। यसमा जति ढिलाइ गर्यो उति हानि हुँदै जान्छ। बालबालिकाहरूको उचित हेरचाह संरक्षण नै उनीहरूलाई सुयोग्य नागरिकका रूपमा हुर्काउने कायदा हो। त्यसका लागि अभिभावक, इष्टमित्र र सिङ्गो समाजले वातावरण बनाउनु पर्छ। अभिभावक विहीन बालबालिकालाई राज्य वा गैर सरकारी तहबाट उस्तै वात्सल्य दिन जरुरी छ। विकसित देशहरूमा अभिभावकबाटै उचित वातावरण नभए राज्यले बालबालिका आफ्नो संरक्षणमा लैजान्छ। कतिपय नेपालीहरू स्वयं विदेशमा त्यस्ता घटनाक्रमका भुक्तभोगी छन्। हामी कहाँ ठूला ठूला पूर्वाधार र समृद्धिको नारा प्राथमिकतामा हुन्छन्, तर देशको भविष्य अर्थात् बालबालिका संवेदनशील मुद्दा र सबल सम्बोधनमा कति ध्यान छैन। मात्र बाल सुधार गृह बनाइएको छ, तर त्यही अपराध मौलाएको छ। बालबालिकालाई घरैमा परिवारमै हुर्काउने र उचित शिक्षा दीक्षाको प्रबन्ध गर्ने पहिलो प्राथमिकता हुनुपर्छ। बेघरलाई राज्य अभिभावक बन्नुपर्छ, अनि कथम कानूनी विवादमा पर्यो भने अहिलेको जस्तै कथित बाल सुधार गृहबाट हुँदैन। पुरै सकारात्मक ऊर्जा दिने, प्रतिभा निखार्ने अनि असल कुशल नागरिक बन्ने वातावरण सुरक्षित गरिनुपर्छ। सबल मधेसका प्रतिनिधि घटनाहरूको मात्रै होइन, देशभरकै बालबालिकालाई घर परिवारदेखि विद्यालय हुँदै समाजसम्म उचित वातावरण दिन जरुरी छ भन्दै अनुपूर्ण पोस्टले आफ्नो अनलाइन संस्करणमा सम्पादकीयमा लेख्दछ। शीर्षक थियो बाल अपराधको मनोविज्ञानले थपिएको चिन्ता। अब यो सम्पादकीय पछि भने लागौ छोटो विश्रामतर्फ।
1: तपाई पक्कै पनि ड्रिंक ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कत्तिको सचेत हुनुहुन्छ त? मानिलिउ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिंक ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछुडौं।

0: यसमा आवाज रहेको थियो सुनिता सुब्बा र स्वर्गीय राम थापाको, र यसमा शब्द र संगीत भने सुनिल चित्रकारको रहेको थियो। र यो सांगीतिक कोशीले सँगसँगै अब भने लागौ सन्देशको कार्यक्रममा समावेश गर्ने विषयवस्तुमा। यी शब्द डे तर्फ यहाँलाई जोड्न चाहन्छौ। बीएफबीएस गोर्खा रेडियो नेपालको दैनिक प्रस्तुति कार्यक्रम इस्यु अफ द डेमा हार्दिक स्वागत छ तपाईँ सम्पूर्ण रेडियो प्रेमी तमाम श्रोतामा। यो प्रस्तुता धनसङ गुरुङको तर्फबाट आज कार्यक्रम इस्यु अफ द डेमा कुराकानी गर्दैछौ। केही समय अगाडि भएको घटना हो, बारामा भएको जुन घटना छ, सानो 3 वर्षको बालकको भनौँ बालिकाको विवश हत्या गरिएको अनि त्यसपछि गएर बलात्कार गरिएको समाचार आयो, र यो समाचारसँग हामी केन्द्रित रहेर मानवाधिकार क्षेत्रमा काम गरिरहनु भएका व्यक्तित्व हुनुहुन्छ, उहाँ संचार क्षेत्रमा पनि त्यतिकै संलग्न भएको व्यक्तित्व हुनुहुन्छ, मानवाधिकार एलायन्स मधेस प्रदेशको अध्यक्ष हुनुहुन्छ अनिल तिवारी। उहाँसँग यही विषयसँग केन्द्र रहेर छोटकरीमा कुराकानी गर्दैछौ। धेरै बेर नपर्कौ, कार्यक्रममा स्वागत गरिहालौ। अनिलजी, कार्यक्रममा स्वागत छ यहाँलाई।
1: धन्यवाद हजुर,
0: धेरै धन्यवाद समय दिनुभयो। सम्भवतः बीएबीएस गोर्खा

0: यो अब काठमाडौँको माइतीघरमा यसको दबाव स्वरूप चाहिँ आन्दोलन भयो, सरकारसँग उहाँको परिवारको भनौँ न अब छलफल पछि सहमति भएको कुरा आयो, सद्गति गरियो, त्यो जुन घटना भयो, जुन तस्विरहरू बाहिर आए, सरहरूले त्यो अध्ययन गर्दाखेरि के पाउनु भयो, के रहेछ त्यो जुन आपराधिक घटना जुन घट्यो होइन, त्यसको एउटा सन्देश एउटा त्यसले त्यो एउटा मान्छेलाई तर्साउने खालको पनि छ, विभिन्न किसिमबाट एङ्गलबाट हेर्न सकिन्छ सरहरूले देखेको चाहिँ एज अ ह्युमन राइट होइन एउटा संचारकर्मीको हिसाबले भन्नुपर्दा।
1: खासमा यो सिमरामा गरिमा चौधरीको जुन 3 वर्षको बालिकाको हत्या भयो यो एउटा भन्ने हो भने आपराधिक मानसिकता बोकेका जुन एउटा समाजमा हाम्रो अहिले एउटा व्यक्तिहरू हुर्किरहेका छन् भनौँ न, जुन एउटा नयाँ उमेरका व्यक्तिहरू आपराधिक मानसिकतामा जो आइरहेको छ, खास गरी आपराधिक मानसिकता भएकै व्यक्तिहरूको यो कारणले गर्दा यो भएको हो। अब 3 वर्षको बालिकासँग भएको यो क्रूरतापूर्वकको यो व्यवहार चाहिँ एकदम असह्य व्यवहार हो, यसमा हामी खासै फिसको बारेमा व्याख्या गर्न सक्दैनौँ होइन, तर सरल हेर्दाखेरि यसमा अरू कुनै हामीले यो अन्यतिरको कुनै समाजलाई कता कुनै जातीय भनौँ या अन्य कुनै दृष्टिकोणले हेर्दाखेरि पनि त्यस्तो खासै होइन कि जो जसले आफ्नो इच्छा पुरा गर्नको लागि एउटा मानव रहित मानव उसको गुणै छैन जस्तो कि मानवविहीन गुण भएको व्यक्तिहरूको कारणले गर्दा यो घटना घटेको भन्ने कुराहरू हामीले यसो गएर पनि हेर्दाखेरि त्यो देखेका छौँ। यद्यपि प्रहरीले यसबारेमा आफ्नो अनुसन्धानहरू गरिरहेकै छ होइन, प्रहरीले विभिन्न एङ्गलबाट विभिन्न व्यक्तिहरूलाई समातेर अनुसन्धान गरिरहेको अवस्था छ, तर त्यस्तो त्यो घटनामा खास हाम्रो हेराइ भनेको यो क्रूरतापूर्वक एउटा अमानवीय व्यवहार भएको व्यक्तिले गरेको घटना हो जस्तो लाग्छ।
0: जो व्यक्तिहरू त्यो घटनामा संलग्न भए नि त्यसको पृष्ठभूमिहरू हेर्दाखेरि त्यस्ता खालका उशृङ्खलता त्यसको चाहिँ मनोविज्ञान यो सबै चिजमा चाहिँ के देख्नु भयो तपाईँहरूले त्यो छलफल सोद्धाखेरि होइन, त्यो एउटा घटना घट्यो होइन, तर त्यो घटना घटित हुँदा भन्नुभन्दा अगाडि त ती व्यक्तिहरूको पनि त एउटा चरित्रहरू हुन्छ नि त होइन, अघि यहाँले भन्नुभएको जस्तै हवासको कुराहरू भए होइन, अब कस्तो रहेछ तिनीहरू कुन स्थितिका चाहिँ मान्छेहरू चाहिँ रहेछन् तिनीहरू खास चाहिँ?
1: अब एउटा भनाइ छ नि क्रिमिनलको न कुनै जात हुन्छ न कुनै धर्म हुन्छ न कुनै सोच हुन्छ न कुनै विचार हुन्छ, केही पनि हुँदैन। अब त्यो अवस्थामा पनि के देखिएको छ, त्यहाँ एउटा 16 वर्षको नबालकमै यो यसमा मुख्य अभियुक्तको रूपमा भिक्टिमको रूपमा हामीले देखिरहेका छौँ। प्रहरीले पनि अनुसन्धान गर्दाखेरि पहिलो र बयान पनि केही समय पहिले हजुरहरूले हेर्नुभयो होला एउटा भिडियो नै सार्वजनिक भयो प्रहरी एउटा लिक भएर होइन, त्यो भिडियोमा पनि उनले त्यो आफैले पनि मैले गरेको यो सबै घटना घटाएको भनेर स्वीकार गरेको अवस्था हामी देखेका छौँ। खासमा भन्ने हो भने त्यहाँ 16 वर्षको बच्चा एउटा नबालिका जसलाई जसो जसले आफ्नो अभिव्यक्ति पनि प्रस्तुत गर्न सक्दैन त्यस्तो बच्चालाई, त्यस्तो बच्चाले फेरि यो घटना घटायो जसलाई अहिले आफूले सही र गलत के हो भनेर छुट्याउने हामी भन्छौँ नि त, टिनेज कमसेकम एउटा 18 वर्ष पार गरिसकेको मान्छेले आफू सही गलत के हो भनेर छुट्याउन सक्छ भनेर कानुन तर मेडिकलले पनि परिभाषा दिन्छ, तर त्यहाँ 16 वर्षको बच्चाले यो घटना घटाएको भनेर स्वीकारिरहेको अवस्था हामीले देखिरहेका छौँ। भन्दा अब त्यो अमानवीय प्रवृत्ति त्यो बच्चाबाट आयो कसरी आयो, त्यो फ्यामिली ब्याकग्राउन्ड पनि त्यस्तो हेर्दाखेरि खासै पहिलेदेखिको त्यो ब्याकग्राउन्ड देखिँदैन, त्यो लोकालिटी पनि अब लोकालिटी हेर्दाखेरि त्यहाँ त्यस्तो खासै नराम्रो वातावरण भएको ठाउँ पनि होइन, इन्डस्ट्रियल एरिया हो, त्यहाँ छेउमै एउटा राष्ट्रिय स्तरको एउटा इन्डस्ट्री छ जस कारणले गर्दा त्यहाँका अधिकांश मजदुरी गर्ने कमाउने खाने भन्ने प्रवृत्तिका व्यक्तिहरू त्यहाँ बसोबास गर्नुहुन्छ होइन। अब सर्वे हेर्दाखेरि त्यहाँ त्यस्तो वातावरण पनि छैन, तर त्यो घटना घट्नु अब आफैमा एउटा दुःखद कुरा हो।
0: भनेपछि जुन एउटा मनस्थिति छ, जुन एउटा स्कुलिङको कुरा पनि आउँछ होइन, साथीभाइको सङ्गत, अहिलेको डिजिटल तपाईँको अब प्रयोगहरू भए होइन, खुलै रूपमा चाहिँ विभिन्न किसिमका चाहिँ सामग्रीहरू चाहिँ हेर्न पाउने, यस थुप्रै चिजहरू छन् मनोविज्ञानको हिसाबले अथवा चाहिँ ह्युमन राइटको हिसाबले हेर्दाखेरि होइन। मनोविज्ञानले एउटा कुरा भन्छ भने ह्युमन राइट अर्को भन्छ होइन, अर्काको बाँच्ने अधिकारले हनन गर्न मिलेन भन्छ मानव अधिकारले चाहिँ, तर त्यो एउटा अबोध बालिकालाई भएको जुन प्रहार छ त्यो एउटा आपराधिक हिसाबले यसो हेर्दाखेरि तपाईँले त विभिन्न घटनाहरूमा अनुसन्धान गर्नुहुन्छ, हेर्नुहुन्छ, रिपोर्ट दिनुहुन्छ, यो घटनाले चाहिँ के देख्नुभयो नेपाली समाजको हुर्काई, नेपाली समाजमा भइरहेको जुन एउटा आपराधिक गतिविधि होइन, यो त एउटा जो एउटा घटना मात्रै भयो, यस्ता कति घटनाहरू हामीले देखेका छौँ होइन, यसलाई पनि सरले यसो हेर्दाखेरि चाहिँ
1: तपाईँले ठ्याक्कै अहिले जुन एउटा कुरा जोड्नु भयो नि सामाजिक सञ्जाल, अहिलेको जुन डिजिटल प्लेटफर्महरू जुन आइरहेको छ नि, खासमा यो डिजिटल प्लेटफर्मले जति सकारात्मकता समाजमा जीवनमा दिइरहेछ, त्योभन्दा बढी हामीले लाग्छ निगेटिभ नकारात्मकता पनि थपिरहेको छ। र यो अहिले पढ्ने उमेरका बच्चाहरूलाई हात हातमा मोबाइल दिइरहँदा त्यसलाई मोबाइललाई सदुपयोग गर्नुभन्दा दुरुपयोगका कुराहरू भइरहेका छन् एक। अर्को कुरा के छ भने अहिले खास पछिल्लो समयमा यो भर्खर

0: जेनजी उमेर भनेर एउटा उमेर आएको छ, त्यो उमेरका युवाहरूमा हामीले जे पनि गर्न सक्छौँ, हाम्रो हामी कोहीसँग डराउँदैनौँ, न प्रहरीको डर, न आफ्नो अभिभावकको डर, कसैको डर छैन भन्ने एउटा मानसिकता पनि पछिल्लो समयमा देखिएको पाइन्छ। पछिल्लो समयमा हामी केही विद्यार्थीहरू स्कुलहरूमा पनि जाँदाखेरि त्यहाँका शिक्षकहरूले हामीलाई त हामी पढ्दैनौँ, तपाईँ के गर्नुहुन्छ, हाम्रो यो उमेरको छ भन्ने कतिपय बच्चाहरूले त्यस्ता अभिव्यक्ति पनि दिएको भन्ने कुरा गर्नुहुन्छ। अर्थात् मैले किन जोड्न खोजेँ भने अहिलेको परिस्थितिमा यो सामाजिक सञ्जाल, यो इलेक्ट्रोनिक जुन प्लेटफर्महरू छ, अनि सँगसँगै अहिले पछिल्लो हाम्रो देशको अवस्था जहाँ प्रहरी प्रशासनको पनि मनमा डर भन्ने कुरा एकदम घटिसकेको अवस्था छ, प्रशासनिक डर पनि छैन, अनि गार्जियन अभिभावकहरूमाको पनि त्यति खासै डर छैन, जसको कारणले गर्दा मध्य प्रदेशमा पनि यस्ता धेरै घटनाहरू छन्। खासमा मध्य प्रदेशकै कुरा गर्दा र बाह्र जिल्लामा त अस्तिको जुन घटना घट्यो, यसमा अब टिन एजर युवा नै आफै प्रत्यक्षमा छु भनेर यस्तो अवस्था आइरहँदाखेरि कहीँ न कहीँ यो सामाजिक सञ्जालहरूको दुरुपयोग अनि समाजमा एउटा कानुन प्रतिको जुन आस्था हुनुपर्ने हो, कानुनले जुन समाजलाई एउटा दोहोऱ्याउनु पर्ने हो, समाजमा एउटा समाजलाई सही बाटो लानुपर्ने हो, त्यो त्यसको कमी चाहिँ अहिले हामी देखिरहेका छौँ। सँगसँगै अर्को कुरा पनि म के जोड्न चाहन्छु भने अहिले जस्तै विभिन्न स्थानीय तहहरूले, पालिकाहरूले चाहिँ यो ट्रेनिङ अनि तपाईँको त्यस्तो समाज जहाँ समाजमा जहाँ ड्रग्सी अनि अन्य कुराहरूको सेवन धेरै भइरहेको छ, त्यस्तो समाजमा गएर अनि जनचेतनामूलक कार्यक्रम गर्नुपर्छ भन्नुभन्दा नि यो जनचेतनामूलक कार्यक्रम भनेको वेस्ट मनी हो, के अरे खर्च हो, यो हामीले गर्नु हुँदैन, यस्तो खर्च चाहिँ हाम्रो फेजुलमा जान्छ भन्ने एउटा जुन मानसिकता अहिले स्थानीय तहहरूमा आइरहेको छ, र मात्र सडक नाला बत्तीलाई मात्रै फोकस गर्ने, त्यो मात्रै विकास हो, मानवीय विकास होइन, मानवको मनमा आउने परिवर्तन, सकारात्मक परिवर्तन चाहिँ विकास होइन भन्ने एउटा जुन एउटा मेन्टालिटी पनि यो मधेसमा छ, त्यो देखिरहेको छु। त्यसले गर्दा पनि त्यस्तो समाजहरूमा गएर सरकारको आफ्नो स्वामित्व पुग्न नसकेको, सरकारले परिवर्तन ल्याउन सकेको अवस्था पनि देखेको कारणले गर्दा यस्तो घटना हुन सक्छ भन्ने हामीले सोच्न सक्छौँ।
1: जुन अहिले सामाजिक सञ्जालको प्रयोगहरू अहिले विभिन्न विकसित देशहरूमा चाहिँ कन्ट्रोल गरिरहेको अथवा चाहिँ ब्यान गरिएको कुराहरू हामीले अहिले पढ्न पाउँछौँ, होइन, कानुनै बनाएर। अब नेपालमा त जसले जे गरे पनि हुने, जस्तो जे बोले पनि हुने, होइन, एकदमै फ्रिडमको चाहिँ दुरुपयोग गरेको अवस्थाहरू छ। जस्तै अब यो जुन एउटा नाबालकले जो एउटा सानो बालिकालाई त्यो जुन हदसम्म उसले चाहिँ अपराध गर्न पुग्यो, हत्या गर्नसम्म पुग्यो, होइन, त्यो उहाँको जुन भनौँ न त्यो त्यो सानो बच्चाको चाहिँ जुन नाबालकको बच्चाको चाहिँ मनोविज्ञानलाई चाहिँ कसरी बुझ्ने, उसले किन त्यो गर्न सक्यो, किन त्यहाँसम्म पुग्यो, उसले घटना घटेको स्वीकार्यो, तर त्यो घटना घट्नुको बिचको जुन एउटा कालखण्ड छ त्यसमा ऊ कसरी त्यहाँ फस्न पुग्यो भन्ने विषयमा के भन्न सकिन्छ? एउटा मानव अधिकारको हिसाबले भनौँ अथवा मनोविज्ञानको हिसाबले भनौँ, कसरी हेर्नु भएको छ सरले चाहिँ यसलाई? अन्तमा चाहिँ अब हामी लगभग टुङ्गिनु पर्दाखेरि
0: एउटा सानोमा मैले थोरै के भने प्रहरीको अनुसन्धानमा पनि जुन बच्चा त्यसमा प्रयोग छ, त्यो बच्चा एउटा टेम्पूको खलासी गरिरहेको अवस्थामा त्यो बच्चा छ, अर्थात् 16 वर्षको बच्चा हाम्रो देशमा अहिले खलासी गर्छ, काम गर्छ, र त्यो काम गराउने व्यक्तिले पनि मजाले काम गराइरहेको छ, र यो यातायात गाडीहरूमा काम गर्ने व्यक्तिहरूको एउटा जुन ऊ हुन्छ, जिउने जुन शैली हुन्छ, त्यो अभियसली हेर्दाखेरि अब हामीले कसैको जिउने शैलीमा उसको अधिकारलाई हनन गर्ने गरी बोल्नु त भएन, तर त्यो शैली जुन छ उहाँहरूको अलिक फ्रिडम हुन्छ, उहाँहरूले यस्ता कुराहरूलाई एकदम सामान्य रूपमा पचाउनुहुन्छ, मोबाइलका कुराहरू, सामाजिक सञ्जालका कुराहरूलाई सहजै लिनुहुन्छ। मलाई लाग्छ त्यो बच्चा त्यस्तो परिवेशमा आएको हुन सक्छ, यसरी यो यो एङ्गलले हेर्दाखेरि, र त्यो सँगसँगै उनको सङ्गत अब अभियसली टेम्पो खलासी भइसकेपछि उनलाई लगाम लगाउने कोही हुन सकेन होला, उनले कुन बाटोमा सही र गलत के हो भनेर छुट्याउने कहीँ सङ्गत पाएनन् होला, र त्यसको कारणले गर्दा उनको जुन एउटा मनमा आउने त्यो विकृति छ, त्यो विकृति नकारात्मकता आएर आयो होला र उनले त्यो घटना घटाए। यसमा धेरै पाठहरू हुन सक्छ जुन प्रहरीले गर्छन्, तर कहीँ न कहीँ हामीले एउटा बच्चालाई दिनुपर्ने सही शिक्षा ती बच्चाले नपाउँदाखेरि, त्यो 16 वर्ष उमेरको बच्चा जो पढ्न पाउने, उसले सही शिक्षा पाउनु पर्ने उसको अधिकार छ, उसले पाएको छैन नि त, त्यो त्यो कारणले गर्दा पनि त्यो बच्चामा चाहिँ नेगेटिभनेस आउन सक्छ, हामीले त्यसको अधिकार सुनिश्चित गराउन सकेको छैन नि त त्यहाँ हेर्दाखेरि त्यो बच्चाको हकमा हो, त्यस्तो कुराहरूले गर्दा पनि त्यस्ता नेगेटिभनेस आएको कारणले गर्दा त्यो घटना भएको हुन सक्ने सम्भावना चाहिँ हुन सक्छ।
1: यो अहिले कुराकानी गर्ने क्रममा अनिलजी, अब तपाईँले देखेको भन्नुपर्ने छुटेका केही छन्? यो जुन अहिले धेरै नेपालीहरूले, बाहिर बस्ने धेरै नेपाली दाजुभाइले सुनिरहनु भएको छ, होइन, अब तपाईँको तर्फबाट चाहिँ
0: अब खासमा अब यो सिमराको आन्दोलन पनि एकदम ठुलो आन्दोलन रह्यो होइन, अब यसमा विभिन्न कुराहरू आए, विभिन्न गृह मन्त्रालय नै गएर वार्ता गर्नुपर्ने स्थिति पनि आयो। प्रहरीले सुरुमै यहाँबाट जुन दिन प्रहरीलाई निवेदन दियो त्यही दिन सायद प्रहरीले एकदम क्विक रिएक्सन लिइदिएको भए सायद ती नानीको मृत्यु हुँदैन थियो होला, त्यो नानी बाँचिन होला जस्तो कुराहरू बाहिर आएको छ होइन। कानुनी राज्य एउटा तयार हुनुपर्छ, हाम्रो कानुनी राज्यमा सबैले न्याय पाउने खालको वातावरण सृजना हुनुपर्छ र खास गरी नेपाल प्रहरी जो कि अनुसन्धानमा मलाई लाग्छ सबैभन्दा उत्कृष्ट प्रहरीको रूपमा हामी चिन्छौँ, तर कहिलेकाहीँ विलम्ब गर्दाखेरि यस्ता अप्रिय घटनाहरू घट्छन्। त्यहाँनिर हामी सबै हाम्रो समाज, हाम्रो परिवार, देशको सुरक्षा निकाय यस्ता घटनाहरू जुन समाजमा घट्छ त्यो घटनाहरूलाई न्यूनीकरण गर्न र घटिसकेपछि त्यसलाई तुरन्त कन्ट्रोलमा लिनको लागि सधैँ तयार भएर बस्नुपर्छ। त्यसमा हामी सबैको सहयोग संलग्नता रहनेछ भन्ने म तपाईँको प्लेटफर्म मार्फत भन्न चाहन्छु।
1: हजुर, धेरै धेरै धन्यवाद छ अनिलजी, समय दिनुभयो र हामीले छोटकरीमा भए पनि जुन एउटा घटना घट्यो त्यो घटनाले जुन एउटा रूप लियो जुन हामीले अहिले यसलाई चाहिँ एउटा स्मरण गरिरहेका छौँ होइन, समय दिनुभयो, धेरै धन्यवाद छ यो कुराकानीको लागि चाहिँ।
0: धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो अनिल तिवारी, उहाँ मानवाधिकार एलायन्स मधेश प्रदेशको अध्यक्ष हुनुहुन्छ र उहाँ विशेषतः सञ्चार क्षेत्रमा पनि संलग्न भएको व्यक्ति हुनुहुन्छ र कुराकानीमा आज हामीले गरिमा चौधरीको विषयमा कुराकानी गऱ्यौँ। जुन केही समय अगाडि वीभत्स हत्या गरियो, बलात्कार गरिएको कुरा आयो, ठुलो आन्दोलन भयो र त्यो आन्दोलनले भनौँ न एउटा रूप लियो र अन्तमा चाहिँ कारवाही गर्नुपर्ने स्थिति पनि आयो, पक्राउ पनि परिएको छ र नेपाल सरकार र गरिमा चौधरीको चाहिँ परिवारबीच केही कुराहरूमा चाहिँ सहमति भएको कुराहरू पनि आएका थिए र यिनै कुराकानी सँगसँगै तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार। यो कुराकानी सँगसँगै अब भने छोटो विश्रामतर्फ लागौँ र यो विश्रामपछि पुनः फेरि हामी गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङको सेवामा हाजिर हुने नै छौँ, तर अहिलेलाई छोटो विश्रामतर्फ लागौँ।
2: आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्। भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ। साथै यसको प्रयोग मार्फत तपाईँलाई एनएचएस, स्थानीय आधिकारिक निकायहरू एवं विभिन्न सेवा प्रदायक संस्थाहरूबाट भेटरनले पाउन सक्ने सेवा सुविधा प्राप्त गर्न सजिलो पनि हुन्छ। यसले यो पनि देखाउँछ कि तपाईँ फौजी परिवारको सदस्य रहिसक्नु भएको छ र तपाईँले राष्ट्रिय सेवामा पनि योगदान पुर्याइसक्नु भएको छ। युकेमा

स्वर्गीय स्वर सम्राट नारायणगोपालको आवाजमा सजिएको यो समधुर साङ्गीतिक कोसिली सँगसँगै कार्यक्रमलाई थप अगाडि बढाऊ। तपाईँ अहिले गोर्खा रेडियो बिएबिएस नेपालको दैनिक प्रस्तुति कार्यक्रम नेपाल कलिङ सुन्दै हुनुहुन्छ। म धनजङ गुरुङको साथमा लागौं अर्को एउटा साङ्गीतिक विश्रामतर्फ। स्वर्गीय प्रेमधोज प्रधानको आवाजमा रहेको यो गीतबाटै कार्यक्रमलाई अगाडि बढाऊ।

स्वर्गीय प्रेमधोज प्रधानको आवाजमा रहेको यो साङ्गीतिक कोसिली सँगसँगै लगभग कार्यक्रमबाट पनि छुटिने बेला भइसकेको छ र जहाँ जाँदै अन्तमा अर्को एउटा साङ्गीतिक कोसिली स्वर्गीय लता मङ्गेशकरको आवाजमा रहेको छ। यो साङ्गीतिक कोसिली तपाईँहरूको सेवामा समर्पित गर्दै आजको यो बसाईबाट म धनजुङ गुरुङलाई पनि बिदा दिनुहोस्। तपाईँको बाँकी समय शुभमयसँग बितोस्। नमस्कार।

0: The Lion Buddy.
1: On air.
0: Atma.
1: On the smart speaker, my bond host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: उल्लेख गरेका छन्। अब भने भोलि बिहिबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। प्राधिकरणको बैठकले घाइतेहरूलाई रसुवाको थुन्ची र नुवाकोटको नेपाली सेनाको ब्यारेकमा उपचार गर्ने निर्णय गरेको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थलमार्ग हुँदै त्रिशुली ब्यारेकतर्फ पठाउन थालिएको छ। चीनले राष्ट्रिय आपतकाल घोषणा गरिएको बताइँदा मध्यरातमा रसुवागढीको उत्तरतर्फका सिन्या क्षेत्रमा विमान सक्रिय भइरहेको फ्लाइट राडारमा देखिएको छ। सरकारले अनलाइन मार्फत राहत उद्धार पाउन र सहयोगका लागि सेतु ऱ्यापिड नाम दिएको वेब पोर्टल सञ्चालनमा ल्याएको छ। सेतु ऱ्यापिडमा गएर विवरण भरेपछि त्यसअनुसार सहयोग आदान प्रदान गर्न सकिने विपद व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ। रसुवा र नुवाकोटको बाढीपछिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग आउन थालेको छ। मानवीय सहायता बोकेको भारतीय वायुसेनाको विमानले 10 टन राहत सामग्री ल्याएको छ। इन्डियन एयरफोर्सले थप 2 विमानबाट राहत सामग्री काठमाडौँ ल्याउने बपट भएको छ। बुधबार साँझ C-130J विमानबाट 10 टन सामग्री ल्याइएकोमा थप 2 विमान सामान ल्याइने भएको हो। भारतीय वायुसेनाका अनुसार C-17 र C-130 विमानले अरू सामग्री ल्याउनेछन्। रेडक्रसले भने उद्धार र राहतमा सहयोग गरिरहेको संस्थाका डेभिड फिसरले बताउनु भएको छ।
4: The Red Cross team has traveled up to Nuwakot today to bring relief items. These are blankets, these are mattresses, body bags, unfortunately, hygiene kits, as well as technical experts. And we are already providing food for many people who have been displaced, supporting the authorities with search and rescue.
3: शिक्षा तथा खेलकुद मन्त्रालयले नुवाकोटमा सम्पर्कविहीन रहेकाहरूको बारेमा जानकारी लिन ती जिल्लाका प्रधानाध्यापकको फोन नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयले 28 विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गरेर सम्पर्कविहीन रहेकाहरूसँग कुरा गर्न सकिने जनाएको छ। बेदुर, ककनी, तादी, शिवपुरी, दुप्चेश्वर लगायत स्थानीय तहमा रहेका विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्न मन्त्रालयले भनेको छ। मन्त्रालयले बाढीबाट उद्धार गरिएकालाई त्रिशुली सैनिक तालिम केन्द्रमा राखिएको भन्दै बस्नेको विवरण सार्वजनिक गरेको छ। यस्तै त्रिभुवन विश्वविद्यालयले विपदका कारण सञ्चालन भइरहेको व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ। रसुवा बाढी प्रभावितका लागि सरकारले राहत तथा उद्धारका लागि कोष मार्फत रकम संकलन थालेको छ। रकम सहयोगका लागि विभिन्न ब्याङ्कका खाता सार्वजनिक गरिएको छ। भोटेकोसीमा भीषण बाढी आउनुको कारणबारे अहिलेसम्म निश्चित जानकारी नभए पनि भूगर्भविदले केही कारण खुलाएका छन्। भूगर्भविद एवं भोक र प्रकोपविद डाक्टर सुबोध टकाल,
5: मोस्ट लाइकली मुख्यतया दुईटा कुरा हो। त्यो दुईटा मध्ये पनि धेरै सो सम्भावित चाइनाको पार्टमा चाहिँ लेन्डे खोला अथवा समथिङ दे खोलामा चाहिँ एउटा ठुलो पहिरो गएर अनि त्यो खोला थुन्निएपछि सर्टेन टाइमपछि त्यो जुन ड्याम फुट्यो अनि त्यसपछि चाहिँ यो चाहिँ बाढीको रूप लिएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ। तर यदि यो हुनको लागि चाहिँ त्यहाँ चाहिँ त्यो जुन पहिलोको पहिरोको साइड छ त्यो चाहिँ निकै ठुलो पहिरो गएको हुनुपर्ने जस्तो देखिन्छ र त्यहाँ चाहिँ खोला थुन्निन पनि त्यो पानी पनि त्यही मात्रामा बाढिएको हुनुपर्ने जस्तो देखिन्छ। र दोस्रो कुरा भनेको चाहिँ त्यो एरियामा जुन हाम्रो ग्लासियल लेकहरू छ जुन चाहिँ धेरै छन् त्यहाँ छ त तर त्यो मध्ये पनि विशेष गरी एउटा ग्लासियल लेक चाहिँ फुटेको हुन सक्ने भन्ने एउटा प्रारम्भिक अनुमान पनि गर्न सकिने जस्तो देखिन्छ। तर अहिलेसम्मको रिपोर्ट अनुसार चाहिँ जुन ठुलो भेगमा गएको ठुलो पहिरोले खोला थुनिसकेपछि त्यो जुन लेक भन्यो त्यो लेकमा चाहिँ ब्रिज भइसकेपछि फुटिसकेपछि तल बाढी आएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ।
3: नेपाल चीन सीमा क्षेत्र नजिक भीषण हिम चट्टान पहिरोका कारण भोटेको सीमा भीषण बाढी आएको प्रारम्भिक अध्ययनले देखाएको छ। स्याटेलाइट तस्विर विश्लेषण गर्ने कम्पनी प्लानेट ल्याब्सका तस्विरको तुलनात्मक अध्ययनले रसुवागढी नाकाबाट 20 किलोमिटर उत्तर पूर्वको सीमा क्षेत्रमा ठूलो पहिरो खसेको देखिएको छ। पहिरोपछि लेन्दे खोलामा गेग्रान्ड सहितको बाढी आएको र टिमोरी क्षेत्र हुँदै भोटेको सीमा ठूलो बाढी आएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले जनाएको छ। स्याटेलाइट तस्विरले घटनाको सम्भावित उत्पत्ति र बाढीको बहावबारे महत्वपूर्ण संकेत दिए पनि पहिरोको वास्तविक परिमाण, क्षतिको अवस्था र थप जोखिमबारे स्थलगत अध्ययन गरिने जनाएको छ। भोटेकोसीको भीषण बाढीमा परेर जलविद्युतका 13 आयोजनामा क्षति पुगेको छ। 8 सञ्चालनमा रहेका र 5 निर्माणाधीन आयोजनामा क्षति पुगेको विद्युत प्राधिकरणले जानकारी दिएको हो। प्राधिकरणका अनुसार प्रभावित आयोजनाको क्षमता 748 मेगावाटको छ। रसुवाका माथिल्लो त्रिशुली 1, रसुवागढी, रसुवा भोटेकोसी, माथिल्लो मेलुङ ए, सान्जेन खोला, लाङटाङ खोला र चिल्मे आयोजनामा क्षति पुगेको छ। नुवाकोटका त्रिशुली, देवीघाट, माथिल्लो त्रिशुली 3 एममा पनि क्षति भएको छ। खबर यति नै। नमस्कार, म महेन्द्र।
2: यो बीएफबीएस।

बीएफबीएस गोर्खा रेडियो सुन्दै हुनुहुन्छ। यहाँले एउटा गीत सुनिसक्नुभयो अबको पालोमा कान्तिपुरको सौजन्यमा प्राप्त कार्यक्रम।

0: गुड आफ्टरनून. बुधबार प्रान्ह 4 बजेदेखि 5 बजेसम्म यो कार्यक्रम बज्ने गर्दछ. अहिले प्राकृतिक विपत्ति अचानक आइपरेको हुनाले विभिन्न ठाउँहरू, विशेष गरी त्रिशुली नदी बहने ठाउँ र त्यसका आसपासका वरपरका बजारहरू, विभिन्न ठाउँहरूमा अहिले नदीले निकै तीव्र क्षति पुर्याएको छ र यसमा सरकारले आफ्नो गर्नुपर्ने कामहरू गर्ने कोसिस पनि गरिरहेको छ र त्यस्ता ठाउँमा रहनुभएकाहरूलाई सुरक्षित रहनको लागि आग्रह पनि गरिएको छ. अचानक आएको बाढीको कारणले गर्दाखेरि यो एउटा नसोचेको, कल्पना नगरिएको समस्या अहिले त्यो ठाउँले भोग्नु परिरहेको छ. रसुवा हुँदै यो त्रिशुली नदीमा सुरु भएको जो बाढी, अचानक आएको बाढीले जुन खालको एउटा क्षति निम्त्याएको छ त्यो अकल्पनीय छ. दुःखद घटना घटेको छ. अब आजको बाढीको लागि चाहिँ जल तथा मौसम विज्ञान विभागले यो अलर्ट जारी गरेता पनि विपत्ति नियन्त्रणमा सरकारले व्यवस्था गरेको हो अथवा यसमा हेलचेक्राइ गरेको हो भन्ने खालका प्रश्न पनि उठिरहेका छन्. तर यो अहिले प्रश्न सोध्ने र उत्तर दिने समयभन्दा पनि काम गर्ने बेला हो. प्रश्न सोध्ने र सरकारले उत्तर दिने अथवा सम्बन्धित निकायले उत्तर दिने समय आउला त्यति बेला, र आउने दिनहरूमा यस्ता खालका अचानक आइपर्ने विपदबाट बच्नको लागि के कस्ता तयारी गर्नुपर्दछ भन्ने यसले ठुलो पाठ पनि सिकाएको छ. भारतका विभिन्न ठाउँहरूमा यस्ता खालका अचानक बाढी आउने र यसले ठुलो जनधनको क्षति हुने, सिङ्गो बजार नै डुब्ने, सिङ्गो बस्ती नै सखा पार्ने खालका धेरै घटनाहरू चाहिँ घटि नै रहेका थिए. अब यो नेपालमा पनि अचानक यो यस्तो भएको छ. हिजोको दिनमा पनि नभएका होइनन्. पहिरोले नदीहरू थुनिने अनि त्यो थुनिएको नदी एक्कासी खोल्दाखेरि त्यसले आसपासका बजारहरू बगाउने, यस्ता धेरै, सुनकोसी नदीले हिजोको दिनहरूमा थुप्रो ठाउँमा विपत्ति मच्चाएको थियो, विध्वंस मच्चाएको थियो र आज त्रिशुलीले त्यस्तै खालको अवस्था सृजना गरेको छ. र प्रहरी प्रशासन यसमा काम गरिरहेको छ, सरकारले काम गरिरहेको छ. सबैजना सम्बन्धित ठाउँबाट हातेमालो गर्दाखेरि यो विपत्तिबाट बिस्तारै निस्कनको लागि सहयोग हुन्छ नै. ओके, अब यो अहिले जताततै सामाजिक सञ्जाल समाचारमा यो कुराहरू मात्र आइरहेको छ, त्यसले गर्दा हामीले पनि थोरै कार्यक्रममा यो विषयलाई उक्काउनु, विषयलाई जोड्न स्वाभाविक नै लाग्यो. तसर्थ हामीले यो विषयमा थोरै कुरा गरिहाल्यौँ. विपत्तिबाट बस्नका लागि सबैले एकजुट रहन आवश्यक छ भन्ने प्रधानमन्त्रीले समेत आह्वान गरिसक्नु भएको अवस्था छ. तसर्थ सबै खालका मनमुटाव, रेस, राग, ईर्ष्यालाई बिर्सेर विपत्तिको समयमा एकजुट हुन चाहिँ अवश्य पनि आवश्यक छ. ओके, अब कार्यक्रमको नाम चाहिँ एजुकेसन टक हो. हामीले यो प्रोग्राममा शिक्षा क्षेत्रसँग जोडिएका थुप्रै विषयमा कुराकानी गर्ने गर्दछौँ र आज पनि हामीले थुप्रै विषयहरू लिएर आएका छौँ जहाँ चर्चा परिचर्चा गर्नेछौँ. अब विद्यालय शिक्षाको कुरा हामीले गरिरहेका छौँ, समग्र शिक्षा प्रणालीको कुराकानीमा हामी छलफल गर्ने गर्दछौँ. शिक्षा ऐन, शिक्षा विधेयकको बारेमा त हामीले पटक कुराकानी गर्दै आइ नै रहेका छौँ र आजको विषय यो कार्यक्रमको फर्मेट अनुसार कुराकानी गर्ने हो भने चाहिँ यो विद्यालयको एउटा वातावरणको विषयबाट मलाई सुरु गर्न मन लाग्यो. विद्यालय जानु भनेको केवल पढ्नको लागि मात्र भन्ने होइन, यसमा धेरै कुराहरू जोडिएका हुन्छन् होइन. पहिलो कुरा त अब हामीले भन्छौँ बालबालिका अथवा विद्यार्थी भनेका चाहिँ भविष्यका कर्णधार हुन्, देशका जनशक्ति हुन्. पछि समग्रमा भन्ने हो भने चाहिँ अब शिक्षा प्रणाली कस्तो छ त्यसले चाहिँ देशको अवस्थाको चित्रण गर्ने गर्दछ भनेर हामीले भन्ने गर्दछौँ, बुझ्ने पनि गर्दछौँ. र कुनै पनि देशलाई अथवा समाजलाई विसङ्गतितिर, अधोगतितिर लैजानु छ भने त्यहाँको शिक्षा प्रणालीलाई अट्याक गर्नुपर्छ, त्यो आफै आफस्याप त्यो समाज ध्वस्त भएर जान्छ भनेर पनि भनिन्छ. तसर्थ विद्यालयमा हामीले केवल पाठ्यपुस्तक पढ्न मात्र जाँदैनौँ, धेरै कुराहरू सिक्न जान्छौँ. अनुशासनका कुराहरू सिक्न जान्छौँ, जीवन पद्धतिका कुराहरू सिक्छौँ. भोलिको भविष्यको फाउन्डेसन हो विद्यालय भनेको. जो आज कक्षा एकबाट भर्ना भएका विद्यार्थीहरू बिस्तारै कक्षा चढ्दै उच्च शिक्षा हासिल गरिसकेर समाजको लागि, देशको लागि, आफ्नो लागि, परिवारको लागि उनीहरू चाहिँ एउटा खम्बा भनेर उभिने गर्दछन् र यो एउटा दक्ष जनशक्ति उत्पादन जो हुने एउटा प्रणाली छ त्यसको सुरुवात भनेको विद्यालयबाट हुन्छ. होइन, यसको मतलब अब विद्यालयमा विद्यालय शिक्षाबाट वञ्चित हुने मानिसहरू चाहिँ अब नागरिकै होइनन्, मानिसै होइनन् भन्न खोजेको होइन। नेपालमा अहिले पनि हामीले कुराकानी गर्छौँ, वार्षिक 10 लाखभन्दा बढी विद्यार्थीहरू कक्षा एकमा भर्ना हुने गर्दछन्। त ती विद्यार्थीहरू कक्षा 10 पुग्दा एसइईसम्म पुग्दाखेरि चाहिँ आधाभन्दा बढी बाटोमा हराउने गर्दछन्। यो देशको विडम्बना पनि हो होइन। झन्डै 100% बालबालिकाहरू भर्ना हुन्छन् कक्षा एकमा, 1-2% छोड्ने हो भने। तर त्यो बिस्तारै जति कक्षा चढ्दै गयो त्यति विद्यार्थीहरू हराउँदै हराउँदै जान्छन्। र एसईसम्म पुग्दा त 4 लाखदेखि 5 लाख 5.5 लाखको हाराहारीमा उनीहरू 10 कक्षाको जाँच दिनको लागि आइपुग्छन्। भनेपछि आधा विद्यार्थी कहाँ जान्छन् भन्ने प्रश्न हामीले बारम्बार गरि नै पनि रहेका छौँ। राज्यले अब यो बारेमा खोजीनीति कतिको गर्ने गर्छ होइन, के कारणले विद्यार्थीहरू बाटोमा हराउँछन् भन्ने कुरा यो एउटा खोजनीतिको विषय पनि हो। यसो भनिरहँदा ती आधा बालबालिकाहरू जो कक्षा 10 आइपुग्दैनन् उनीहरूले समाजको लागि केही गर्नै सक्दैनन् भन्न खोजिएको पनि होइन। हामीले सुरुवातमा कुरा गर्दाखेरि उनीहरू नागरिक होइनन् भन्न खोजिएको होइनन्, आफ्नै खालको एउटा भूमिका हुन्छ। तर उच्च शिक्षा हासिल गर्न जरुरी छ होइन, पढेर त्यही पढाइअनुसारकै जागिर खानुपर्छ, जबै गर्नुपर्छ भन्ने होइन, तर शिक्षा जरुरी छ, यति मात्रै भन्न खोजेको होइन। शिक्षा हासिल गर्न जरुरी छ, चाहे त्यो औपचारिक होस् चाहे अनौपचारिक होस्, तर हामीले औपचारिक शिक्षाको चाहिँ कुरा गरिरहेका छौँ। अब यो विषयलाई कहाँ लगेर जोड्न खोजेको हो भन्दाखेरि, विद्यालय भनेको एउटा अनुशासन सिक्ने ठाउँ पनि हो होइन। त्यसै गरी अभिभावक र विद्यालयको एउटा अन्यश्रित सम्बन्ध हुन्छ, विद्यार्थी र विद्यालयको पनि एउटा छुट्टै खालको सम्बन्ध हुन्छ, एउटा त्रिकोणात्मक सम्बन्ध जोडिएको हुन्छ होइन। यसले एक खालको समाज निर्माणको लागि एउटा दक्ष जनशक्ति उत्पादनको काम त गरि नै रहेको हुन्छ, सँगसँगै धेरै कुराहरूमा यसले प्रभाव पारिरहेको हुन्छ जो विद्यालय अभिभावक र विद्यार्थी बिचको सम्बन्ध हुन्छ। तर पछिल्लो समयमा विभिन्न विषयमा विद्यालय र विद्यार्थी बिच मतभेदहरू बढिरहेका छन्। हामी हाम्रो पालामा जति बेला विद्यालयमा पढ्थ्यौँ एकजना सर हाम्रो लागि काफी हुनुहुन्थ्यो होइन, जो सरलाई हामीले छुट्टीको दिनमा बाटोमा देख्दाखेरि पनि हामी डराउँथ्यौँ त्यो बेलामा। यसको मतलब डराएर शिक्षा लिनुपर्छ भन्न खोजेको होइन। अहिलेको जमानाअनुसार त विद्यार्थी गुरुहरूसँग गुरुआमासँग डराउनुभन्दा पनि साथी जस्तो उहाँहरूसँग बढी से बढी इन्टरेक्सन गर्ने होइन, इन्टरेक्टिभ हुने अनि उहाँबाट धेरै कुरा सिक्ने र सिक्नु पर्दछ भन्ने मान्यता विकास हुँदै गइरहेको छ होइन। हिजोको शिक्षा प्रणाली पुरातनवादी परम्परावादी शिक्षा प्रणाली थियो, सरलाई देख्ने बित्तिकै डराउनु पर्ने, भाग्नु पर्ने, लुक्नु पर्ने होइन, एकजना सरले चाहिँ डन्डा बोकिसके पछाडि सारा स्कुलै थर्कमान हुने खालको अवस्था थियो हिजोको दिनमा। यद्यपि त्यहाँबाट सिकेर आएका विद्यार्थीहरूले पनि जीवनमा धेरै राम्रो गरेका छन्, तर अब अहिले त्यो एउटा पुरानो पुरातनवादी चिन्तनको रूपमा त्यो स्थापित भइसकेको छ। विद्यार्थी भनेको चाहिँ जति सक्दो होइन उनीहरूलाई चाहिँ खुल्ला वातावरणमा के सिक्न चाहन्छन्, उनीहरूले कस्तो सिक्न चाहन्छन् त्यही अनुसार, त्यही रुचिअनुसार के गर्दा उनीहरू सिक्छन्, त्यसरी नै पढाइ अथवा सिकाइको प्रणाली चाहिँ स्थापित गर्नुपर्छ भन्ने मान्यता छ। अब यसो भनिरहँदा कहिलेकाहीँ विद्यार्थीहरूले आफ्नो राइट्सको कुराहरू पनि गर्ने गर्छन्। विकसित देशहरूमा हामी त्यो सुन्छौँ होइन, विद्यार्थीले आफ्नो अधिकारको प्रयोग गर्न पाउने जन्मसिद्ध अधिकार लिएर आएको हुन्छ, अथवा विद्यालयमा पनि अथवा जहाँ पनि प्रयोग गर्न पाउने अधिकार छ भनेर भनिन्छ। यसले गर्दा अहिले विद्यार्थीहरूलाई विद्यालयमा हप्काइ धप्काइ गर्न नपाउने, पिट्न त अब धेरै पर कुरा हो, त्यो गर्न नपाइने खालका त्यो खालका मान्यताहरू होइन एक्टिभिटिज त नेपालमा पनि स्थापित भइसकेका छन्। यसले गर्दा कहिलेकाहीँ विद्यार्थीहरूले बढ्दा फ्रिडम पो पाउन थालेको हुन् कि भन्ने खालका कुराहरू पनि उठिरहेका छन्। तसर्थ अहिले खास गरी विद्यालयमा विद्यार्थी र विद्यालय बिच बढ्दो मतभेद हुने विभिन्न कारणमध्ये एउटा विषय भनेको चाहिँ लुक्सको कुरा हो। त्यो भनेको अहिले जो कपालका कुराहरू चाहिँ धेरै उठिरहेका छन् यति बेला, केशको कुरा भनौँ न। विद्यालयमा अहिले खास गरी विद्यार्थीले केश छोटो राख्ने कि लामो राख्ने भन्ने विषयमा अहिले विवाद चल्न थालेको छ नेपालमा। अब विदेशका विद्यालयहरूमा त्यो देखिन्न, विद्यार्थीको केस लामो नै देखिन्छ, सानसाना बच्चाहरूको पनि कतिपय ठाउँहरूमा। तर नेपालमा चाहिँ अझै पनि मान्यता के छ भने विद्यार्थीको केस चाहिँ विद्यालय तहमा रहन्जेल चाहिँ कम्तीमा छोटो नै हुनुपर्छ केटाहरूको चाहिँ होइन, विशेष गरी भन्ने एउटा मान्यता छ, आम मान्यता यस्तो खालको छ, जसले चाहिँ यो एउटा अनुशासनको कडीको रूपमा हामीले लिन्छौँ। छोटो केस काट्नु भनेको चाहिँ त्यो अनुशासित विद्यार्थी हो, अनि लामो पाल्दाखेरि चाहिँ अब अनुशासित नै होइन त नभनौँ, तर त्यो विद्यालयको अनुशासनको परिधिभित्र रहेन भनेर बुझ्न खोजिन्छ। तसर्थ अहिले अभिभावक, विद्यालय र विद्यार्थीबीच अहिले स्कुलहरूमा यो विवादको कारण बन्न थालेको छ। विशेष गरी कक्षा नौ, जब आठ कक्षा सात कक्षा पास गरेर विद्यार्थी अगाडि बढ्छन् त्यहाँदेखि यो विषयमा अलिकति विद्यार्थीहरू सचेत हुन थालेको पाइन्छ। हामीले किन केस लामो पाल्न नपाउने भन्ने होइन, बच्चा हुन्जेलसम्म त केसको खासै मतलब हुँदैन, छोटै केस काट्न पनि तयार हुन्छन् विद्यार्थीमा, विद्यालयमा गुरुआमा गुरु होइन गुरुहरूले ल बाबु तिम्रो कपाल छोटो पारेर आऊ भन्दाखेरि छोटो पार्छन्, अभिभावकले पनि पारिदिन्छन्। तर जब ठुलो ठुलो क्लासमा उनीहरू पुग्छन्, जब उनीहरूसँग मोबाइलको एक्सेस अलि सहज हुन थाल्छ, तब अहिले विद्यार्थीहरू लामो केस प्रति चाहिँ आकर्षित हुन थालेको अहिले देखिएको छ। यो विवादको कारण बन्न थालेको छ अहिले विद्यालयमा, विशेष गरी कक्षा नौदेखि यो खालको समस्याहरू आउन थालेको छ। र विद्यालयले अभिभावकहरूलाई पनि कपाल छोटो पार्नको लागि, केस छोटो पार्नको लागि आग्रह गरेका धेरै घटनाहरू हामीले सुन्न थालेका छौँ। अब अभिभावकले पनि प्रयास गर्छन् तर बच्चाहरूले नमानिस पछाडि विवाद निम्तिने गरेको चाहिँ देखिन्छ। अब अहिले यो विशेष गरी सामाजिक सञ्जालको प्रभाव, मोबाइलको कारणले गर्दाखेरि, अनि अहिले विद्यालयको पाठ्यपुस्तकमा सेलिब्रिटिजका बारेमा पनि पढाइन्छ होइन, फलानु सेलिब्रेटी, विदेशका सेलिब्रेटीहरू, चर्चित व्यक्तित्वहरूको बारेमा उनीहरूकै पनि केस लामो हुन्छ देखि होइन हामीले देख्छौँ। जस्तो हामीले नजिकैको कुरा गर्दाखेरि भारतीय पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको केस लामो थियो त्यो बेलामा होइन। मैले आफैले पनि कलेजमा पढ्दाखेरि जति पनि लिट्रेचरका लिट्रेचर विषयमा पढ्दाखेरि जति पनि इङ्ग्लिस अथवा विदेशी पोएटहरूको राइटरहरूको फोटो हेर्दा उनीहरूको केस लामो लामो हुन्थ्यो त्यो बेलामा पनि लामो होइन। हामीले जस्तो मैले आफैले जोन मिल्टनको कविताहरू पढ्दाखेरि जोन मिल्टनको फोटोमा चाहिँ केस लामो हुन्थ्यो होइन। त्यसै गरी अब अन्य धेरै यस्ता कविहरू, जो विदेशी कविहरू, अङ्ग्रेजी साहित्यका कविहरूको फोटोमा चाहिँ केस लामो पालेको हामी देख्थ्यौँ त्यो बेला। तर हामीलाई चाहिँ फेरि अब केस पाल्न दिँदैन थियो त्यो बेलामा। तर अहिले यस्तै कारणले गर्दाखेरि, सामाजिक सञ्जालको कारण गर्दा, अनि आफ्नो आइडल पर्सनहरूको जो एउटा व्यक्तित्व हुन्छ तिनीहरूको कारणले गर्दाखेरि चाहिँ बच्चा बच्चीहरूले अहिले विशेष गरी कपाल छोटो बनाउन नमान्ने गरेको अभिभावकको गुनासो आउन थालेको छ। त्यसर्थ विद्यालय तहदेखि उच्च शिक्षासम्म अध्ययनरत विद्यार्थीहरूमा चाहिँ लामो कपाल राख्ने र त्यसलाई आधुनिक शैलीमा मिलाएर बरु गर्ने भन्ने प्रवृत्ति बढ्दै गएको देखिन्छ। अब विद्यालयले पनि विद्यार्थीलाई इच्छा विपरीत कपाल काट्नको लागि लगाउन जो बाध्यकारी नियम हुन्थ्यो त्यो व्यवस्था अहिले लगाउन नपाइने भनेर भनिए पछाडि केही विद्यालयले चाहिँ अभिभावकहरूलाई गुहार्न पनि थालेको समाचारहरू आएका छन् होइन। कतिपय विद्यार्थीले भने चाहिँ अब केस काट्नको लागि दबाब दिएको भन्दै प्रहरी समक्ष नै उजुरी गर्ने गरेको, हेलो सरकारमा समेत भन्न थालेको समेत घटनाहरू प्रकाशमा आउन थालेका छन्। त्यसले गर्दा यो विषय सुन्दाखेरि सामान्य लागे पनि यसले बिस्तारै गम्भीर अवस्था ननिन्दला भन्न सकिन्न, किनभने विद्यार्थीको इच्छा उसको एउटा लुक्स आफ्नो इच्छाअनुसारको हुनुपर्दछ। तर यसमा चाहिँ जबरजस्ती विद्यालयले कपाल काट्नै पर्ने होइन, भने चाहिँ अनुसारको लुगा लाउनै पर्ने, बच्चीहरूले होइन छात्राहरूले दुईतर्फ कपाल बाँध्नै पर्ने, रिबन लगाउनै पर्ने खालका त्यो विभिन्न खालका नियमहरू छन् त कतिपय स्कुलहरूमा। यसले गर्दाखेरि विद्यार्थीले दबाब महसुस गरेको भन्ने खालका कुरा आएका छन्। र यस्ता विभिन्न सार्वजनिक फोरमहरूमा यो विषयले ठाउँ पनि पाउन थालेको छ। अहिले केही समय अगाडि मात्र यो जो कपाल काट्ने विषयमा एउटा डिबेट नै भएको थियो, बहस नै भएको थियो, जहाँ चाहिँ बच्चाहरूले कपाल काट्नको लागि चाहिँ दबाब महसुस गर्नु हुँदैन भन्ने खालका विषयमा विज्ञहरूले बोलेका पनि थिए। तर अब यो विद्यालयकै कुरा गर्ने हो भने विद्यार्थीलाई कपाल काट्नकै लागि दबाब दिने अवस्था नरहेको निजी विद्यालयका जो सञ्चालकहरूले बताउने पनि गर्छन् होइन। त्यसै गरी निजी विद्यालयका जो संस्थागत विद्यालयका जो सञ्चालकहरूले, त्यसै गरी समिति ती प्याप्सनकै अधिकारीको कुरा सुन्दाखेरि पनि विद्यार्थीलाई चाहिँ केस काट्नको लागि दबाबै नदिएको उनीहरू बताउँछन्। र अब देशभरका विभिन्न चाहिँ निजी विद्यालय विरुद्ध चाहिँ अहिले जबरजस्ती केस काट्न लगाएको भन्दै हेलो सरकारमा उजुरी आएको जानकारी पनि आएका छन्। त्यो चाहिँ लगभग झन्डै 40 उजुरी यति बेला हेलो सरकारमा दर्ता भएको समाचार पनि आएका छन्।
1: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै, होइन? तर कतिको सचेत हुनुहुन्छ त? मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो, साथीहरूसँग दुई चार पेट पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो, त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो। यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ, जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो। तर अर्को पटक के थाहा, भाग्य सधैँ बलियो कहाँ हुन्छ र? ड्रिङ्क ड्राइभिङ कदापि नगरौं, जीवनलाई भाग्यको सहारामा नछोडौं।
0: सरकारले स्वीकृत गरेको शिक्षा नियमावलीको 10 संशोधन, हिजोअस्ति मात्रै शिक्षा नियमावली जो 10 संशोधन थियो, यसमा चाहिँ के भनिएको छ भने विद्यार्थीको इच्छा विपरीत केस काट्न लगाउने कार्यलाई निरुत्साहित गर्ने भनेर भनिएको छ। यो शिक्षा नियमावली 2059 10 संशोधनमा अहिले नयाँ संशोधित मुद्दा थपिएको छ, जहाँ केसको कुरा पनि उल्लेख छ। विद्यार्थीको इच्छा विपरीत केस काट्न लगाउन नपाइने नै त भनिएको होइन, तर जो काट्न लगाउने कार्यलाई निरुत्साहित गर्ने खालका कार्यक्रमहरू अथवा त्यो खालको बुदा चाहिँ संशोधन भएको छ। र नियमावलीको नियम 25 हेर्ने हो भने विद्यार्थीको शारीरिक त्यसै गरी मनोवैज्ञानिक र मनोसामाजिक अवस्थामाथि नकारात्मक असर पार्ने खालका गतिविधि विद्यालय परिसर वा कक्षा कोठामा गर्न नपाउने वा गराउन नहुने व्यवस्था चाहिँ यति बेला भनेको, मतलब त्यो लुक्स अनुसार उनीहरूलाई चाहिँ परिवर्तन आफ्नो इच्छाअनुसारको परिवर्तन गर्नको लागि दबाब दिन नपाइने अथवा निरुत्साहित गर्ने नियमावलीमा उल्लेख पनि छ। त्यसै गरी विद्यार्थीको शारीरिक स्वरूप अनि श्रृङ्गार साथ सज्जाका आधारमा होच्याउने, लाञ्छित गर्ने र चरित्रमाथि नै प्रश्न उठाउने कार्य समेत गर्न नपाइने व्यवस्था अहिले 10 संशोधनमा राखिएको छ। अब यो भनिरहँदा प्राध्यापकहरू अथवा टिचरहरू विद्यालयका गुरु गुरुआमाहरू के भन्नुहुन्छ भन्दाखेरि उहाँहरू पनि अब आंशिक रूपमा चाहिँ एक्सेप्ट गर्नुहुन्छ यो कुरालाई, होइन? र आफूलाई मनपर्ने व्यक्तिको शैलीको अनुकरण गर्ने प्रवृत्ति स्वाभाविक रहेको पनि गुरुहरूले अथवा शिक्षकहरूले नै बताउनु पनि हुन्छ, किनभने विद्यार्थीले चाहिँ अब अहिले चलचित्रबाट, सञ्चार माध्यमबाट, सामाजिक सञ्जालबाट आफ्नो आइडल पर्सनहरूको सेलिब्रिटिजको लाइफस्टाइलबारे जानकारी पाउने गरेको पनि पाइन्छ, होइन? त्यसले गर्दा चाहिँ अब सानै उमेरदेखि अहिले धेरै कुराहरूमा जानकार राख्ने भएको हुनाले विश्वभरका आफ्नो सेलिब्रिटिज, कलाकारहरू, चर्चित व्यक्तित्वको स्टाइल चाहिँ के छ त भनेर उनीहरूले हेर्ने मौका पाउँछन् र त्यसैको अनुकरण गर्ने चाहिँ एउटा यो प्रवृत्ति बढेको पनि शिक्षकहरूको भनाइरहेको छ। त्यसै गरी अब यो कपी गर्ने, होइन, इमिटेट गर्ने त मानिसको बानी नै छ, गुणै छ। सेलिब्रिटिजले लगाएको स्टाइललाई कपी गर्ने बच्चादेखि लिएर बुढासम्म यो अब हामीले भोग्ने नै गरेका छौँ। कुनै बेला त्यही स्टाइललाई अलिकति पुरातनवादी अथवा चाहिँ यो भनौँ पहिरन लगाउन नजान्ने भनेर चाहिँ भनिन्थ्यो भने सेलिब्रिटीले लगाइसकेपछि त्यो फेरि स्टाइल हुन्छ फेरि, होइन? त्यो त्यसले गर्दा विश्वभरि चर्चित व्यक्तिहरूले जो अनुसरण गरेको शैलीलाई मानिसहरूले फलो गर्ने गर्दछन्। हिजोको दिनसम्म भनौँ अहिले जस्तो कोरियन स्टाइलमा कस्ता कस्ता खालका लुगाहरू प्रयोग गरिन्छन्, होइन? हिजो त्यो स्टाइल हिजोको दिनमा चाहिँ त्यो पहिरन लगाउने नजान्ने, होइन, भनेर चाहिँ बुझ्ने गरिन्थ्यो। तर आज अब त्यो स्टाइलको रूपमा आएको छ, है? हिजो यसले त लुगै लाउन जान्दैन भन्ने खालको सोच चाहिँ अब राख्ने गरिन्थ्यो त्यो बेलामा, त्यो खालको स्टाइलहरूलाई आज अब सेलिब्रिटिजले अनुसरण गरे पछाडि त्यो अब शैलीको रूपमा परिवर्तन भयो। त्यसले गर्दा विद्यार्थीहरूले पनि यो नक्कल गर्न स्वाभाविक हो, तर त्यसलाई चाहिँ अब विद्यालयले जबरजस्ती गर्न नपाइने भन्ने खालको विषयहरू बाहिर आएका छन्। यसले गर्दा विद्यार्थी, अभिभावक र विद्यालयबीच यो खालको मतभेद बढिरहेको छ। अब कति विद्यालयको भनाइअनुसार चाहिँ अब कपाल आफै लामो राख्नु चाहिँ आफैमा नराम्रो विषय त होइन, तर त्यसको स्याहारमा लाग्ने समय खर्च होइन छुट्टै छ नि त। फेरि मेरो आफै पनि कपाल लामो छ, मेरो केस लामो छ, किनभने यो केस लामो भइसके पछाडि त्यसलाई स्याहार गर्न पर्यो, धुन पर्यो टाइममा, होइन? त्यही खालको सामानहरू प्रयोग गर्नु पर्यो। अनि विद्यार्थीले आफ्नो केसलाई स्याहार गर्छ कि पढ्नतिर ध्यान दिन्छ त भन्ने पनि एउटा सवाल उठ्छ त्यहाँनिर, होइन? त्यसले अध्ययनमा पार्न सक्ने असर हुन्छ जुन त्यसलाई व्यवस्था गर्न चाहिँ पाइँदैन फेरि, होइन? र परिवार र विद्यालयले चाहिँ अहिले यति बेला केस छोटो बनाउनको लागि निरन्तर आग्रह गर्दा पनि नमानेको अवस्थामा चाहिँ अब बच्चाहरूको यो फ्रिडमलाई खोज्ने होइन जो त्यसै गरी उनीहरूको एउटा स्वतन्त्रतालाई चाहिँ हनन गर्ने खालको कार्यहरू भएको भन्दै यति बेला विभिन्न

होइन लामो र बाक्लो कपालमा चाहिँ अब विभिन्न खालको समस्याहरू आउने भएको हुनाले अब यो गर्मी मौसममा सरसफाइमा ध्यान दिनुपर्ने पनि हुन्छ। तसर्थ यो स्वतन्त्रताको नाममा कहिलेकाहीँ अलिकति बढी पनि हुन जान्छ। भोलि चाहिँ अब छात्रहरूले लामो केस पाल्न पाउँछन् भने हामीले छोटो केस काट्न किन नपाउने भन्ने खालको सवाल पनि उठ्न सक्ला, यो पनि हाम्रो फ्रिडम हो भन्ने कुरा होला। त्यसले गर्दा कहिलेकाहीँ चाहिँ एउटा स्कुलको आफ्नो नीति नियम परिधिभित्र बस्नुपर्ने अवस्था पनि हुन्छ। यसमा चाहिँ आफ्नो बच्चाहरूलाई चाहिँ सही विषयमा संवाद गरेर अभिभावकले नै सहयोग गर्नुपर्दछ जस्तो लाग्छ, न कि विद्यालय र विद्यार्थीबीच, गुरुआमा गुरुहरू र विद्यार्थीबीच मतभेदको अवस्था चाहिँ नआओस्, यो खालको सूचना नहोस्, जबकि विद्यार्थीलाई यही कारणले विद्यालय नै जान मन नलाग्ने अवस्था चाहिँ नबनोस् भन्नेतर्फ यो तिनै पक्ष सचेत हुन जरुरी हुन्छ। यो अहिले पछिल्लो समयमा शिक्षा नियमावलीमा समेत समेटिएको र सुन्दाखेरि सामान्य लाग्ने तर निकै यो एउटा गम्भीर विषय हो। यो पछिल्लो समयमा चाहिँ विद्यार्थीहरूको मानसिकतालाई असर पर्न सक्ने विषय नै हो यो, होइन? किनभने प्रहरी कहीँ उजुरी पुग्छ, हेलो सरकारसम्मै उजुरी आउँछ भने पछाडि यो गम्भीर विषय हो। यसलाई संवादबाट नै, त्रिपक्षीय संवादबाट यस्ता विषयलाई हल गर्नुपर्छ भन्ने चाहिँ हामीलाई लाग्दछ। हामी पनि त्यही सुझाव दिन्छौँ।

यस वर्षको एसईको वार्षिक कार्यतालिका सार्वजनिक भएको छ। चैत्रको पहिलो अथवा दोस्रो सातादेखि परीक्षा हुने जानकारीहरू आएका छन्। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा 10 को शैक्षिक सत्र 2083 को माध्यमिक शिक्षा परीक्षा एसई सम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको हो र राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालनदेखि नतिजा प्रकाशन त्यसै गरी रिटोटलिङका कुराहरू ग्रेड वृद्धिका कुराहरू सम्मका लागि विभिन्न यो कार्यका लागि समय सीमा निर्धारण समेत गरिसकेको छ। यो कार्यतालिकालाई हेर्ने हो भने कक्षा 9 को रजिस्ट्रेसन र कक्षा 10 को परीक्षा आवेदन फर्म छपाई र वितरण यो असोज मसान्तसम्म गरिनेछ। कक्षा 10 को रजिस्ट्रेसन र परीक्षा आवेदन फर्म विद्यालयमा भर्ने काम भनेको कार्तिक 8 गतिदेखि मङ्सिर 15 गतिसम्म हुनेछ। रजिस्ट्रेसन र परीक्षा आवेदन फर्म इन्ट्री तथा अभिलेखीकरण मङ्सिरको पहिलो वा दोस्रो सातामा गर्ने कार्यतालिका आएको छ। त्यसै गरी 83 सालको कक्षा 10 को आवेदन फर्म इन्ट्री मङ्सिर 25 गतिदेखि पौष मसान्तसम्म र कक्षा 9 को रजिस्ट्रेसन फर्म इन्ट्री चाहिँ पौष 9 गतिदेखि माघसम्म गरिनेछ र मङ्सिरमा प्रश्नपत्र निर्माण कार्यशाला सञ्चालन गरिनेछ। त्यसै गरी प्रश्नपत्र निर्माण र सङ्कलन गर्ने त्यो समयमा हुने समेत जानकारी दिएको छ। परीक्षाको समय तालिका 83 सालको यो सालको माघ पहिलो सातामा प्रकाशन गरिनेछ। प्रश्नपत्र छपाई र ढुवानी माघको 4 सातादेखि फागुन मसान्तसम्म गरिनेछ र यो परीक्षा केन्द्र निर्धारणको काम भनेको पौष 25 गतिदेखि माघ 1 गतिसम्म गरिनेछ। त्यस पछाडि परीक्षा केन्द्रको इन्ट्री र रुजु माघ मसान्तसम्म सम्पन्न गरिनेछ र कक्षा 10 को सिम्बोल नम्बर प्रणालीबाट स्वत कायम गर्ने काम माघ महिनामा हुने समेत जानकारी दिइएको छ। अनि त्यसै गरी यो परीक्षा सम्पन्न भइसके पछाडि उत्तर पुस्तिका परीक्षण सम्परीक्षण र आन्तरिक प्रायोगिक अङ्क इन्ट्री अभिलेखीकरण चैत्र मसान्तसम्म हुनेछ। उत्तर पुस्तिका परीक्षण र सम्परीक्षण गरेर परीक्षा नियन्त्रण कार्यालयसम्म ल्याउने काम चाहिँ 20 गतिसम्ममा सम्पन्न गरिनेछ। यस 84 को 20 गतिसम्म र 84 को जेठको दोस्रो साताभित्र प्रकाशन गर्ने लक्ष्य राखेको छ। नतिजाको कुरा गर्ने हो भने अनि नतिजा प्रतिचित्त नबुझेमा पुनर्योगको निवेदन नतिजा प्रकाशन भएको 7 दिनभित्र दिन सकिनेछ र यसपटक सरकारले एसईको परीक्षा चाँडै जो प्रकाशन गरे परीक्षाफलको कुरा गर्ने हो भने लगभग 1 महिनाभित्र गरेको थियो तर यसमा धेरै त्रुटिहरू भयो भन्दै आलोचना पनि भयो। तसर्थ स्पिडमा काम गरेर ब्रेक लाउन ढिलो भन्दा बरु बिस्तारै गर्दाखेरि पनि हुन्छ, फेरि बिस्तारैको अर्थ अत्यन्तै ढिलो गर्नुपर्छ भन्ने पनि होइन। तर हामीले इतिहासमै सबैभन्दा छिटो परीक्षाफल प्रकाशित गऱ्यौँ भनेर रेकर्ड कायम गर्ने काममा दौडिनुभन्दा ठिक टाइममा गर्दाखेरि चाहिँ राम्रो हुन्छ। सकेसम्म चाँडो पनि गर्ने अनि राम्रो पनि गर्नु त त्यो अत्यन्तै राम्रो हो, तर चाँडो गर्ने बहानामा चाँडो काम सिद्ध्याउने न्यूमा लतरपतर काम भयो भने चाहिँ भोलि फेरि अप्ठ्यारो अवस्था हुन सक्छ। एउटा मिस्टेकले एउटा विद्यार्थीको सारा समय बर्बाद हुन्छ र यसमा सम्बन्धित

0: निकायले सम्भवतः बुझेको छ, विचार गरेको छ भन्ने लाग्दछ। यस वर्ष अस्ति गएको वैशाख जेठमा जति बेला प्रकाशन भयो एसएको रिजल्ट, त्यो बेलामा भएका त्रुटि, आएका गुनासोहरू, व्यक्त गरिएका असन्तुष्टिहरूबाट सम्भवतः परीक्षा बोर्डले यो पाठ सिक्नेछ भन्ने लाग्दछ। सरकारले हामीले छिटो काम गऱ्यौँ, छिट्टो परीक्षाफल रिजल्ट निकाल्यौँ भनेर ढ्वाङ पिटिरहेको थियो। अघिल्लो सरकारहरूले पनि त्यही नै गर्थ्यो, होइन? विभिन्न ढ्वाङ पिट्ने पोइन्ट चाहिँ फरक हुन्थ्यो। जति बेला 48 हाराहारीमा एसईको रिजल्टमा विद्यार्थीहरू पास भइरहेका थिए, अनि अर्को साल झन्डै त्यो 61% पुग्यो, 61-62 हाराहारीमा पुग्यो। त्यति बेला केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्थ्यो, अनि उहाँले भन्दै हुनुहुन्थ्यो हामीले गर्दा यो सम्भव भयो भनेर। प्रदेश सरकार पनि त्यही भन्छ, स्थानीय तह पनि त्यही भन्छ। आखिर गरेको कसले हो यो? जसले गरे पनि रिजल्ट राम्रो आउन त धेरै राम्रो कुरा हो, तर सबै तहका सरकारहरू क्रेडिट लिन तचाड मचाड गरिरहेका थिए त्यो बेलामा। स्थानीय तह भन्छ यो हाम्रो प्रयासले भएको, प्रदेश पनि त्यही भन्छ, केन्द्रमा त प्रधानमन्त्री त्यही भन्दै कुलिँदै हुनुहुन्थ्यो तत्कालीन प्रधानमन्त्री। अनि यसमा अभिभावकको मेहनत, विद्यार्थीको मेहनत चाहिँ खै? सरकारले अवश्य पनि अभिभावकको भूमिका निर्वाह गर्छ, त्यो वातावरण निर्माण गर्छ, त्यो अत्यन्तै राम्रो कुरा हो। तर यसमा सबै पक्ष मिलेर रिजल्ट राम्रो आउने चाहिँ राम्रो कुरा हो। राम्रो कुराको मात्रै क्रेडिट लिने भन्दा पनि नराम्रो कुराको मात्रै क्रेडिट लिनु पऱ्यो नि त। 61% रिजल्ट आइरहँदा, 62% रिजल्ट आइरहँदाखेरि सरकार उत्तेजित भइरहेको थियो, विद्यार्थीहरू खुसी भइरहेका थिए, अनि त्यो 38% जो ग्रेडिङमा परेनन् उनीहरूको निराशामा मलम लगाउने काम भयो कि भएन भन्नेतर्फ चाहिँ कसैले पनि ध्यान दिएनन्। त्यो 38% चाहिँ विद्यार्थी होइनन्, उनीहरूले पास हुनु पर्दैन थियो, यो एउटा बिग क्वेसन मार्क हो। यो यतातर्फ कसैले पनि सोचेनन्, सोचिएन। 61% 62% रमाइयो, ती 38% जो थिए विद्यार्थी, जो उनीहरू मलिन अनुहार लिएर हिँडिरहेका थिए, चरम निराशामा थिए, उनीहरूलाई सान्त्वना दिने काम सरकारले गरेको गरेन, सम्बन्धित निकायले गरेको गरेन, सम्भवतः गरे जस्तो लागेन त्यति बेला। बरु पुनर्योगको लागि उनीहरू 7 टाइम दियो, तर फेल भएका विद्यार्थीहरूलाई पनि सान्त्वना दिने काम गरौँ, त्यो सरकारले पनि गरोस्। यो सरकारले पनि त्यही नै गरिरहेको थियो, एक महिनामा रिजल्ट निकाल्यौँ भनेर हल्ला गरिरहेको थियो, तर रिजल्टमा त्रुटि भएको विद्यार्थीको असन्तुष्टिलाई चाहिँ सम्बोधन गरेको चाहिँ पाइएन फेरि त्यो बेलामा। त्यसैले गर्दा राम्रो कामको मात्रै जस लिने काम नगरौँ, त्रुटि भएको कुरालाई पनि सच्याउने वातावरण बनाऊ, अब्जस पनि लिने गरौँ भन्नेतर्फ चाहिँ सोच्नु पर्दछ। र यसपटक यो हुन्छ भन्ने पनि लाग्दछ, यो होइन, किनभने 62%बाट बढेर यो पुगोस्, 70 पुगोस्, 80 पुगोस्, अहिलेसम्म एसएलसी अथवा एसई दुवैलाई हेर्ने हो भने 70% प्लस माइनसको हाराहारीमा अहिलेसम्मको बेस्ट रिजल्ट देखिएको छ नेपाली यो एसएलसीको रिजल्टमा। हिजोको दिनमा त त्यति बेला विद्यार्थी थोरै थिए, आज किन घटेर 50-50 किन आउँछ? बल्ल अहिले 58-60 हाराहारीमा पुगिरहेको छ फेरि, यो किन बढिरहेको छैन भन्नेतर्फ पनि सोच्नुपर्छ। हिजो 48 थियो, आज 60 पुग्यो, यो त एकदम राम्रो हो भनेर आत्मरतिमा रहने मात्रै समय होइन, किनभने 40 त फेल भएका छन् नि त फेरि, 40 भनेको झन्डै आधा नै हो। अब हिजो 48 थियो, आज 52-62 भयो भन्नु, रिजल्टको पर्सेन्ट बढ्नु, रेसियो बढ्नु राम्रो कुरा हो, तर अझै पनि 40% चाहिँ फेल नै भइरहेका छन्। 40% भनेको ठुलो मास हो, ह्युज नम्बर हो यो पनि, अझै पनि योतर्फ पनि सोचिनु पर्दछ भन्ने चाहिँ हाम्रो आग्रह हो। पास हुने त भइगयो नि, त्यसमा त टेन्सनै भएन, फेल हुनेको पनि रिजल्ट राम्रो आउनुपर्छ अघिल्लो छोडि भन्ने। अब यति भनिरहँदाखेरि फेरि अहिलेको कुरा जोड्न मन लाग्यो, वर्षमा साला खाला 10 लाख विद्यार्थीहरू उनीहरू एसईमा सहभागी, मतलब कक्षा एकमा भर्ती हुन्छन्। अब 83 एसई दिँदै गरेका विद्यार्थीहरू 73 भर्ती भएका विद्यार्थीहरू हुन् प्राय, होइन? त्यसमा कोही फेल भएर बिचमा क्लास रिपिट गरेका नै हुनसक्छन् कहिलेकाहीँ, एक यदा कदा, होइन? अब अहिले खासै फेल हुने नीति त छैन, प्राइभेट स्कुलहरूमा त प्रायः फेलै हुँदैनन् होइन, फेल भयो भने क्लास चढाउने हुन्छ, त्यसै गरी अब सामुदायिक विद्यालयहरूमा यता कता त्यस्तो हुन्छ, कतिपय स्कुलहरूमा त्यो हुन्छ होइन, फेलको नीति पनि छ त्यहाँनिर। र ती सबै गरेर एग्रिगेटमा गर्ने भने 73 सालमा भर्ती भएका विद्यार्थीहरू हुन्, 83 सालमा एससी दिने, र लगभग त्यही 4 लाखदेखि 5.5 लाखको हाराहारीमा विद्यार्थीहरू आइपुग्छन् कक्षा 10मा। ती 5 लाख विद्यार्थीहरू कहाँ गए भन्ने कुरा कसैबाट नै खोजी भएको छैन, यो त हामीले बारम्बार भन्दै आइरहेको कुरा, न राज्यले खोजी गर्छ, न शिक्षामा काम गर्ने मानिसहरूले खोजी गर्छन्, सम्बन्धित निकायले न खोजी गर्छ। सबैभन्दा धेरै भौगोलिक कठिनाइ भएका ठाउँका सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरू हराएको पाइन्छ। यो यो यो सेक्टरमा कुराकानी गर्ने हो भने गाउँका दूरदराजका विद्यार्थीहरू धेरै यसरी बाटोमै हराउने गर्दछन्। कक्षा 10सम्म नपुगिकन कक्षा 5सम्म जाँदाखेरि लगभग 70-80% विद्यार्थीहरूको देखिन्छ उपस्थिति, जति बढ्दै गयो त्यति घट्दै गर्दै आउँछन् विद्यार्थीहरू। कक्षा 10मा पुग्दा त 50% हाराहारीमा हुन्छन् उनीहरू। तसर्थ यसको पनि खोजी गरिनुपर्छ, यो वर्षौँदेखिको कुरा हो, फेरि आजको मात्रै होइन, यो नयाँ कुरा होइन, तर सरकारले यतातर्फ कहिले पनि चासो दिएको पाइँदैन। किन विद्यार्थीहरूलाई अड्याउन सकिरहेको छैन त क्लासमा, क्लासरुममा? कम्तीमा अहिलेको हाम्रो आधारभूत तह भनेको अब संविधानले निर्देश गरेको 12 कक्षासम्म माध्यमिक तह, तर हामीले अझै पनि एसएलसीलाई चाहिँ आधारभूत तह मान्ने गर्दछौँ। कम्तीमा नि एसएलसी पास भन्ने बुझिन्छ होइन, त्यो एउटा खुड्किलो हो। त्यस पछाडि 11-12 को पढाइ सुरु हुन्छ, यद्यपि संविधानले 12 कक्षासम्मलाई माध्यमिक तह निर्धारण गरिसकेको छ। अब 5 लाख विद्यार्थी हराउने यो दुःखद विषय त छँदैछ, त्यो सँगसँगै एसईमा नन ग्रेडेड विद्यार्थीहरू अथवा ग्रेड वृद्धिको लागि योग्य विद्यार्थीहरू, नन ग्रेडेड भनेको त 2 भन्दा बढी विषयमा फेल भएका विद्यार्थी भइ नै हाले, उनीहरूले त सम्पूर्ण एक्जाम नै रिपिट गर्नुपर्ने हुन्छ। तर 2वटा विषय लागेका विद्यार्थीहरू अथवा 2वटा विषयमा फेल भएका विद्यार्थीहरू जो ग्रेड वृद्धिको लागि योग्य छन्, शिक्षा मन्त्री सुमना श्रेष्ठको पालामा त सबै विषयमा फेल भएका विद्यार्थीलाई पनि ग्रेड वृद्धिको चान्स दिइयो, तर अहिले त्यो छैन। अहिले चाहिँ फेरि 2 विषयमा फेल भएकालाई मात्रै छ। हिजोको दिनमा पनि त्यही नै थियो, कम्पार्ट भनिन्थ्यो होइन, एक्जामिनेसनको कुरा गर्थ्यौँ हामी 2टा विषयमा फेल हुनेलाई, त्यसमा पनि विद्यार्थी हराउने गर्दछन् फेरि अहिले। अर्को एउटा डरलाग्दो पाटो हो यो, मानौ 40% हाराहारीमा विद्यार्थी फेल भए, ग्रेडेड भएनन्, त्यसमा नन ग्रेडेड हजारौँ हुन्छन् र ग्रेड वृद्धिको लागि योग्य विद्यार्थी पनि हजारौँ हुन्छन्, त्यहाँनिर निकै हुन्छन्, लाखौँ हजारौँ लाखौँको अनुपातमा हुन्छन्। तर ग्रेड वृद्धिको लागि योग्य विद्यार्थीहरू त 100% उपस्थित हुनुपर्ने हो नि त, तर त्यसमा पनि 30,000-40,000 विद्यार्थीहरू उपस्थित हुँदैनन्, जो चाहिँ 2टा परीक्षामा एक्जाम दिँदा बढीमा र कम्तीमा एउटा बढीमा 2टा परीक्षा दिँदाखेरि उनीहरू ग्रेड वृद्धिको लागि योग्य हुन्छन्, भोलि उनीहरूले तत्कालै 11मा कक्षा जोइन गर्न पाउँछन्। तर त्यस्तो मौका पाएका विद्यार्थी पनि एक्जाममा उपस्थित हुँदैनन्, पढाइ छोड्छन्। पीएफपीएस गोर्खा रेडियो।
1: तपाईँलाई फोर्सेस डिस्काउन्ट्सको बारेमा थाहा छ? थाहा छैन भने सुनिहाल्नुहोस्, यो विशेष गरी फौजी सेवामा सेवारत, सेवानिवृत्त एवं फौजी समुदायका सदस्यहरूको लागि पनि तयार गरिएको विशेष छुटको व्यवस्था हो। योसँग 9,000+ डिस्काउन्ट पार्टनरहरू जोडिएका छन्, जस मार्फत हामीले अनलाइन तथा हाई स्ट्रिटका दोकानहरूका साथै थुप्रै रेस्टुरेन्टदेखि लिएर सिनेमाका टिकटहरू सम्बन्धमा छुट पाउन सक्छौँ। अनलाइनको लागि निःशुल्क यो सेवा, हाई स्ट्रिटको लागि भने 4.99 पाउन्ड तिरेर यसबाट धेरै फाइदा लिन सकिन्छ। यसको लागि defensediscountservice.co.uk मा गएर आजै आफ्नो अकाउन्ट दर्ता गराइहाल्नुहोस् अनि थुप्रै छुटहरूको फाइदा उठाउनुहोस्।
2: PFBS गोर्खा रेडियो।
0: त्योतर्फ पनि सम्बन्धित निकायले खासै विचार गरेको पाइएको छैन, हरेक वर्षको कुरा हो यो पनि। 20,000 विद्यार्थीहरू यसरी ग्रेड वृद्धिको मौका हुँदाहुँदै पनि अनुपस्थित हुन्छन्, आखिर ती विद्यार्थीहरू कहाँ जान्छन्? किन अभिभावकले पनि उनीहरूलाई एक्जाम देऊ नानी बाबु भनेर मोटिभेट गर्दैनन्? र विद्यार्थी आफैलाई पनि किन कम्तीमा एउटा बढीमा 2टा विषयमा फेल भएको हुन्छ, त्यो ग्रेड वृद्धिको लागि उनीहरूलाई त्यो इन्सपायर गर्ने एउटा भनौँ सोर्स हुँदैन, माध्यम हुँदैन, चाहे त्यो शिक्षक हुन्, चाहे विद्यालय हुन्, चाहे शिक्षिका हुन्, चाहे साथीभाइ हुन्, चाहे अभिभावक हुन्, घरको कोही फ्यामिली हुन्, परिवारको सदस्य। के कारणले उनीहरू चाहिँ 20,000-30,000 विद्यार्थीहरू ग्रेड वृद्धिको लागि अनुपस्थित हुन्छन् त्यो परीक्षामा, पूरक परीक्षामा भनौँ सिधा भन्दाखेरि. अब यसतर्फ पनि खोजी गरिनु जरुरी छ. यो हरेक वर्षको यो एउटा दुःखद विषय हो, यो डरलाग्दो विषय हो. त यसतर्फ पनि खासै खोजी गरेको पाइएको छैन. तर अब सम्बन्धित निकाय त्यसै गरी सरकार भने त्यही 60% रिजल्टमा रमाएर बसिरहेको हुन्छ. हामीले गर्दा विद्यार्थीको यति ग्रेड बढ्यो, तर उसलाई त्यो 40% विद्यार्थी फेल भएकोमा चासो पनि छैन. पूरक परीक्षामा जति विद्यार्थीहरू योग्य छन् सहभागी बन्नको लागि, त्यसमा 20,000-30,000 विद्यार्थी नआउँदा पनि चासो छैन. अब कक्षा 1 भर्ती भएका विद्यार्थी कक्षा 10 आउँदा 500,000 हराउने विषय त झन् चासै छैन त्यसमा त झन् त्यो खालको अवस्था छ अहिले हाम्रो, होइन. अझ त्योभन्दा एक स्टेप अगाडि बढ्ने हो भने त कक्षा 1 भर्ती हुने पनि लगभग 90%भन्दा माथि छ विद्यार्थीको रेसियो. कक्षा 1 चाहिँ झन्डै 100% नै छ, होइन, 1-2% कमी छ. त्यो 1-2% पनि किन भएका छैनन् त भन्नेतर्फ झन् खोजी नै गरिँदैन. ल 99 भयो अरे अथवा 98% विद्यार्थीहरू कक्षा 1 भर्ती भए बच्चाहरू, त्यो 2% किन भएनन् भन्ने त झन् खोजी नै हुँदैन. त्यो त झन् त्यो त होइन, त्यसले त्यो 2%ले त सामा अक्षर पनि चिन्दैनन्, क ख ग पनि चिन्दैनन् उनीहरूले त. कम्तीमा भर्ती भएर 5 पढ्दाखेरि कम्तीमा नाम लेख्न आउँछ उनीहरूलाई, क ख ग पढ्न आउँछ, होइन, एबिसिडी पढ्न आउँछ. तर त्यो 2-3% विद्यार्थीले त क ख पनि आउँदैन उनीहरूलाई, निरक्षर हुन्छन् उनीहरू अझै पनि. अनि हामी सहरमा बसेर, सिंहदरबारभित्र बसेर, शिक्षा मन्त्रालयमा बसेर, सरकारको मन्त्री परिषदको निर्णय बगैँचामा ल्याएर, माइकको अगाडि, पत्रकारको अगाडि ठुला ठुला नीति योजनाका कुराकानी गर्छौँ. तर दूरदराजका ठाउँमा के भइरहेछ, शिक्षा क्षेत्रमा कस्तो समस्या छ भन्ने कुरा स्वयं शिक्षा मन्त्रीलाई पनि थाहा छ या थाहा छैन त्यो पनि रहस्यको विषय नै छ, होइन. सायद अब बिस्तारै थाहा हुँदै जाला. र एसईको यो कार्यतालिका सार्वजनिक भएको छ. अब क्रमैसँग हरेक महिना पछि नै यो हरेक एसईसँग जोडिएका विषयहरू, काम कारवाहीका यो समयको विषयमा विवरणहरू चाहिँ सार्वजनिक हुनेछ. यस विषयमा हामी कुराकानी गर्ने नै छौँ. अब अहिले जोडतोडका साथ विद्यार्थीहरू तयारीमा लागि पनि रहेका छन् एसईको लागि, र अभिभावकले पनि आफ्ना बच्चाहरूलाई एउटा एसई भनेको ठुलो हाउगुजीको रूपमा नलिकन एउटा सामान्य 10 एक्जाम हो तर मेहनत गर्न जरुरी छ भन्ने तरिकाले सन्देश दिएर चाहिँ बच्चाहरूलाई मोटिभेट गर्नुहोला. एसई भनेको चाहिँ एकदम डेन्जर, यो चाहिँ यसमा चाहिँ फेल हुनु हुँदैन है, यो चाहिँ खराब, यो यसमा फेल हुन सकियो भन्न थाल्यो भने फेरि अब बच्चाहरू आत्तिन थाल्ने सम्भावना पनि हुन्छ. मेहनत अत्यन्तै गर्न जरुरी छ, अत्यन्तै गर्न जरुरी छ. तर यो 9 हिजो लास्ट इयर दिएको एक्जाम जस्तो हो भनेर बच्चाहरूलाई चाहिँ त्यो म्यासेज दिन जरुरी छ, जसले उनीहरूलाई चाहिँ एक्जाममा इजी फिल होस्, होइन. एक्जाम दिने पनि ट्रिक हुन्छ, होइन. घरमा पढ्दा सबै आइरहेको हुन्छ तर एक्जाम हलमा गए पछाडि लेख्न नसक्ने विद्यार्थी धेरै छन्, यस्ता खालको विद्यार्थी धेरै हुन्छन्. त्यो भनेको चाहिँ आत्तिएर उनीहरू, होइन, आत्तिएपछि आइरहेको कुरा पनि बिर्सिने हुन्छ. र एक्जाम दिने पनि एउटा, त्यो पनि एउटा ट्रिकी वेमा एक्जाम दिन पनि जान्नु पर्दछ. त्यो अभिभावकहरूले, टिचरहरूले त्यो सिकाउनु पनि जरुरी छ विद्यार्थीहरूलाई. ओके, यो एकदमै यो गम्भीर विषय हो विद्यार्थीहरूको लागि, होइन. अब यसमा कति अभिभावकहरू, हामीले चर्चा गरेका यी विषयहरूमा अभिभावक कतिको सचेत हुनुहुन्छ, अगाडि चर्चा गरेका विषयमा सम्बन्धित निकाय कतिको गम्भीर छ, अब यो त समयक्रमले बताउँदै जाला. नयाँ सरकारले काम कारवाही गरि नै रहेको छ. यस विषयमा हामी आउने दिनमा छलफल गर्दै जानेछौँ.

कार्यक्रमको हामी अन्ततिर छौँ। विद्यालय शिक्षा विधेयकको निकै चर्चा भइरहेको छ। सरकारले प्रदेश स्तरीय छलफल गरेको विषय हामीले लास्ट विक चर्चा गरेका थियौँ। अघिल्लो सरकारले, पूर्ववर्ती सरकारले पनि प्रदेश स्तरीय छलफल गरेको थियो विद्यालय शिक्षा विधेयक विषयमा केन्द्रित रहेर। त्यति बेला सरकारवाला निकायदेखि लिएर सारा विज्ञहरू, सम्बन्धित क्षेत्रका ठाउँका मानिसहरूको पनि सहभागिता थियो। तर यसपटक भने सीमित व्यक्तित्वहरू, सीमित निकायका सहभागीहरूलाई मात्रै कार्यक्रममा आमन्त्रित गरेर यो प्रदेश स्तरीय छलफल गरिएको हुनाले त्यसको तीव्र आलोचना पनि भयो, विशेष गरी नेपाल शिक्षक महासङ्घ तर्फबाट। अनि नेपाल शिक्षक महासङ्घले त आफूहरूलाई समावेश नगरेको भन्दै पछि उत्पन्न परिणाम जटिल भएमा त्यसको क्षतिपूर्ति स्वयं सरकारले बेहोर्नु पर्ने भन्दै चेतावनी नै जारी गरे, विज्ञप्ति जारी गरे। र अहिले सोही विषयमा शिक्षा मन्त्रालयले आयोजना एउटा गरेको थियो गोष्ठी, र यो गोष्ठी गएको आइतबार, यो गोष्ठीमा विशेष गरी सम्बन्धितहरूले कुन विषयमा आयोजना गरेको गोष्ठीमा बोल्नुपर्ने भन्दा पनि आफ्नै खालका समस्याहरू सुनाएर सहभागिता जनाएका थिए। र खास गरी चाहिँ अब यो अहिले प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीलाई दिइँदै आएको तलब भत्ताका विषयमा पनि शिक्षा मन्त्री सस्मित पोखरेलको एउटा छुट्टै तर्क रह्यो सहभागीहरूको गुनासो सुनिसके पछाडि। त्यसै गरी स्थानीय तहलाई पनि चाहिँ उनले छुट्टै खालको एउटा विषयबाट समेट्ने कोसिस गरे। स्थानीय तहले आफ्नो अधिकार मागिरहँदाखेरि जिम्मेवारी चाहिँ के हो भन्ने नभुल्नको लागि र जिम्मेवारीबाट पछि हट्न नमिल्ने तर्क पनि उनले दिएका थिए। सँगसँगै अब अहिले जति पनि यो क्षेत्रमा काम गरिरहेका छन् शिक्षा क्षेत्रमा, जसमा अब धेरै खालका व्यक्तिहरू पर्छन् होइन, कर्मचारीदेखि लिएर बाल विकास, प्रारम्भिक बाल विकास सहजकर्ता, स्थायी अस्थायी राहत शिक्षकहरूदेखि लिएर सारा यो क्षेत्रसँग जोडिएका उनीहरूलाई चाहिँ अब यो जति पनि अहिले तलब सुविधा दिइराखिएको छ त्यसमा थप गरेर स्थानीय भत्ता पनि दिन सकिने, तर जिम्मेवारीबाट पछाडि नहट्नुपर्ने भन्दै शिक्षा मन्त्रीले यो विषयमा बोलेको हामीले पनि सुन्यौँ होइन। सँगसँगै अब प्रदेश स्तरीय छलफलमा आफूहरूलाई औपचारिक रूपमा सहभागी नगराएको भन्दै नेपाल शिक्षक महासङ्घले कडा आपत्ति जनाएको थियो, तर गएको आइतबारको छलफलमा उनीहरू सहभागी थिए। र यो महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले चाहिँ यो बोल्ने क्रममा ऐनले चिनेको महासङ्घ थियो तर मन्त्रालयले नचिनेको भन्ने गुनासो पनि गर्न भ्याए त्यति बेला होइन। र लक्ष्मी किशोर सुवेदी जो अध्यक्ष हुन् नेपाल शिक्षक महासङ्घको, यो गोष्ठीको विषय के हो, उहाँलाई कुन विषयमा बोल्नको लागि आमन्त्रित गरिएको थियो भन्दा पनि शिक्षकको अधिकार कसरी सुनिश्चित हुन्छ, सुरक्षाको ग्यारेन्टी कसरी हुन्छ भन्ने विषयमा केन्द्रित रहेर उहाँले उनले चाहिँ बोलेको पाइयो। तर खास भनेको गोष्ठीको औचित्य भनेको के थियो भन्दा विद्यालय शिक्षा विधेयकको बारेमा नै छलफल गर्नु थियो। तर विद्यालय यस्तो लाग्थ्यो कि त्यो गोष्ठीको फुटेजहरू हेर्दाखेरि चाहिँ त्यहाँ विद्यालय शिक्षा विधेयकको बारेमा कोही पनि बोल्न आएका छन्, सबै आफ्नो गुनासो सुनाउन आएका छन्। शिक्षक महासङ्घ आफ्नो गुनासो सुनाउने, स्थानीय तहका पदाधिकारी आफ्नो गुनासो सुनाउने, अर्को गुनासो सुनाउने, अर्को गुनासो सुनाउने, त्यहाँ मेन विषय नै ओझेलमा पऱ्यो त्यहाँनिर होइन। जुन शिक्षा विधेयकको कुरा थियो त्यो विषय नै त्यहाँ ओझेलमा परेको थियो। इसिडीका शिक्षक कर्मचारीको छुट्टै टेन्सनका कुराहरू त्यहाँ राखिए होइन, त्यसै शिक्षकको अर्कै राखिए, अन्य सहभागीहरूले आफ्नै खालका विषयहरू राखे, चिन्ताका विषयहरू, खास गर्नुपर्ने विषयमा चाहिँ त्यति धेरै कुरा गरेको पाइएन। यद्यपि अब शिक्षा ऐनको विषयको कुरा गर्ने हो भने चाहिँ अब धेरै ठाउँबाट यस्ता खालका विमतिहरू अनि आफ्नो अधिकार, आफ्नो मागलाई सुनिश्चित गर्ने प्रयासका कारण यो घिजोलिँदै आएको छ शिक्षा विधेयक लामो समयदेखि। र गएको वर्ष चाहिँ संसद विघटन हुनु अगाडि नै सरकारले अघि बढाएको शिक्षा विधेयक लगभग तयारी अवस्थामा थियो, तर त्यसमा सरकारको चाहनाभन्दा पनि विरोधी अथवा विद्रोहीहरूको चाहना, किनभने शिक्षक महासङ्घको आफ्नै खालको विद्रोह थियो, निजी विद्यालय सञ्चालकको आफ्नै खालको विद्रोह थियो, अन्यको आफ्नै खालको विद्रोह थियो, त्यो अनुरूप उनीहरूले माग अनुसारको काम गर्न भ्याइसकेका थिए। तर सरकारै परिवर्तन भयो, सरकारै ढल्यो, व्यवस्था नै परिवर्तन भयो, संसदै विघटन भयो, नयाँ संसद अब गठित भएको अवस्थामा अब अहिले फेरि झन्डै नयाँ सरकार गठन भएको छ महिना पछाडि शिक्षा विधेयक निर्माणको चर्चा सुरु भएको छ।
र गएको जो सरकार जेएनजी आन्दोलन अगाडि बनेको सरकारले जति पनि काम गरेको थियो त्यो त जेएनजी विद्रोह पछाडि संसद भङ्ग भएसँगै त्यो त यतिकै खेर गएको थियो तुएर गएको थियो. अब अब अब अहिले बनेको सरकारले फेरि शिक्षा विधेयक निर्माणको चर्चा सुरु गरेको छ र यसपटक पनि फेरि त्यही खालका कथा व्यथा पिरका कुराहरू आफ्ना आफ्ना लजिकका कुराहरू शिक्षा ऐन निर्माणका क्रममा के कुराहरू समेटिनुपर्छ शिक्षा विधेयकमाथि छलफल गर्दा के विषयमा केन्द्रित रहेर गर्नुपर्छ भन्ने त खासै देखिएन होइन प्रदेशमा पनि खासै त्यो त्यस्तो धेरै देखिएको पाइएन तर यहाँ केन्द्रमा पनि त्यो खासै मानिसहरू त्यो मेन विषयमा चाहिँ केन्द्रित रहेको अथवा चिन्तित रहेको चाहिँ पाइएन. सबैलाई आफ्नो अधिकार सुनिश्चित गर्नु छ जसरी पनि अनि आफ्नो अधिकार को माग जे छ त्यो पुरा गर्नु छ यहीतर्फ चाहिँ धेरैजना बोलेको देखियो. यो गएको आइतबारको गोष्ठीमा पनि यसरी नै धेरैले आफ्नो पीर व्यथा मात्रै पोखे तर विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्थाको विषयमा केन्द्रित रहेर खास यो गोष्ठी आयोजना गरिएको थियो त्यसतर्फ त तयारी कसैको पनि देखिएन. यसले गर्दाखेरि खालि शिक्षा ऐन शिक्षा विधेयकको मात्रै यो हल्ला गरेर यो विषयमा कसरी चाहिँ कसरी हरेक पक्षबाट सहयोग गर्न सकिन्छ भन्ने बारेमा चाहिँ धेरैको चासो दिएको पाइएन. हामी शिक्षा विधेयक शिक्षा ऐनको माग त गर्छौँ शिक्षा ऐन 2028 अनुसार चलिरहेका छौँ होइन शिक्षा नियमावली 10 पटक संशोधन भइसक्यो तर खास शिक्षा विधेयक निर्माणका क्रममा नयाँ शिक्षा ऐन जारी गर्ने क्रममा हाम्रो तर्फबाट मेरो तर्फबाट शिक्षकको तर्फबाट होइन त्यसै गरी निजी विद्यालय सञ्चालकको तर्फबाट अथवा जति पनि सरकारवाला पक्षहरू छन् उनीहरूको तर्फबाट के कस्तो कामहरू चाहिँ गर्न सकिन्छ कस्ता सुझाव दिन सकिन्छ भन्नेमा चाहिँ खासै चासो दिएको पाइएन. होइन आइतबारको प्रोग्रामको पनि त्यही थियो पाठ्यक्रमको विषयमा र विद्यालय व्यवस्थापनको विषयमा बोल्नको लागि बोलाइएको हो सहभागीहरूलाई तर सबैले आफ्नो व्यथा सुनाएर कार्यक्रमको समय सकिएको थियो यहाँबाट नै प्रमाणित हुन्छ हामी कति जिम्मेवार छौँ भनेर. ओके अब यसो भनिरहँदाखेरि फेरि अब सुझावै दिन नसकिने भन्ने त होइन मौका आएको समयमा आफ्नो तर्क दिइहालौँ भन्ने पनि हुनसक्छ सायद त्यो त्यसले पनि काम गरेको हुनसक्छ होइन तर जे कामको लागि बोल्न बोलाइएको हो त्यो काम गरौँ भन्ने चाहिँ हाम्रो आग्रह हो भन्दै आजको लागि कार्यक्रमको समय यति नै. थ्याङ्क यू सो मच हामीलाई सुनिदिनु भएकोमा भोलि भेटेछु कार्यक्रम बायोस्कोपमा नमस्ते.

0: सैन्य समुदायमा
1: बेलायतभरि
0: on air
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: Play BFBS
1: यो BFBS गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: नेपाली सेनाले रातभर पनि बाढीबाट प्रभावित पीड़ितको उद्धार र खोजी जारी राखेको छ। रातभर 11X टिमबाट जमिनबाट गरिने उद्धार जारी राखिएको छ। साथै भोलि बिहान बिहिबार बिहान टिमुरेमाथि रहेको ठूलो संख्यालाई हवाई उद्धार गरिनेछ भने विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धारको प्रयास जारी रहनेछ। सेनाले उद्धारका लागि थप समन्वयका साथ हवाई साधनको असरदार परिचालन, राहत सामग्री वितरण, मित्रराष्ट्रबाट प्राप्त हुन आउने राहत सामग्रीको ढुवानीलाई सहयोग गर्नेछ। सेनाका अनुसार बुधबार दिनभर 1,697 जना परिचालन गरिएको थियो भने थप तयारीका लागि 656 जना फौज तयारी अवस्थामा राखिएको छ। दिनभर 6 सैनिक हेलिकप्टरबाट 94 जनाको उद्धार तथा 5 गैर सैनिक हेलिकप्टरबाट 12 जनाको उद्धार गरिएको छ। 800 केजी टेन्ट, 200 केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरबाट खाना तथा पानी उपलब्ध गराइएको छ। यस्तै सिनामङ्गल गोदामघरबाट 8 ट्रक थप राहत सामग्री रसुवा पठाइएको छ। गृहमन्त्री सुदन गुरुङ र प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती उपस्थित भएर सेनाका ट्रकमा राहत सामग्री ढुवानी गरिएको छ। बाढी प्रभावित क्षेत्रमा 157 जनाको शव फेला परेको छ। भेटिएका मध्ये सबभन्दा धेरै चितवनमा 64 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। विपद व्यवस्थापन प्राधिकरणले 79 जना सुरक्षाकर्मी, 384 जना पर्यटक हराइरहेका जनाएको छ। 75 जना घाइते हुँदा हेलिकप्टरबाट 116 जनालाई उद्धार गरिएको छ। बाढीले 35 पक्की, 45 झोलुङ्गे पुल र 40 किलोमिटर सडक बगाएको छ। प्राधिकरणले खोज तथा उद्धारका लागि सहयोग चाहिएमा फोन नम्बर 100-1234-1114 र 1111 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। लेन्दे खोलाको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले क्षतिपछिको आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र पारिएको बताउनु भएको छ। बाढीका कारण 431 मेगावाट क्षमताका 12 विद्युत उत्पादन केन्द्र बन्द भई विद्युत प्रणालीबाट बाहिरिएको छ। त्यस्तै निर्माणाधीन 15 जलविद्युत आयोजनामा 470 मेगावाट क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ। प्रसारणतर्फ त्रिशुली 220 केभी 3B हब स्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस्तै 220 केबी, 132 केबी र 66 केबी क्षमताको प्रसारण लाइन र टावरमा क्षति पुगेको छ। रसुवामा विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने नुवाकोट, धादिङ र गोर्खाका विभिन्न क्षेत्रमा आंशिक प्रभावित भएको छ। भटेकोसी बाढीले नुवाकोटका त्रिशुली बजार लगायतका ठाउँमा क्षति पुर्याएको छ। नुवाकोटका सिडिओ सम्भव प्रसाद रेग्मी
4: सुरक्षाकर्मीहरू लगायत जनप्रतिनिधिहरू सर्वसाधारण सबै खटिरहेको अवस्था छ। अरू चाहिँ अब उपचारको लागि काठमाडौँतिर पनि टिम आएको छ। यहाँ स्थानीयवासीहरू र कतिपय मान्छेहरू स्वतस्फूर्त रूपमा पनि यहाँ लाग्नु भएको छ। मन्त्रीज्यूहरू पनि आउनु भएको छ, प्रदेशबाट मुख्यमन्त्रीज्यू पनि आउनु भएको छ र अरू चाहिँ हामी चाहिँ लागिराखेका छौँ दिनभरि घाइतेहरूको उद्धार गर्ने, तिनीहरूलाई अब हस्पिटलमा भर्ना गर्ने, अब कतिलाई रात र बेलुका बस्ने पानीको व्यवस्था गर्ने क्रममा हामी लागिरहेका छौँ अहिले।
3: सत्तारूढ रासोपाका सभापति रवि लामिछानेले बिहिबार सर्वदलीय बैठक डाक्नु भएको छ। रासोपा प्रवक्ता जगदीश खरेलका अनुसार रासोपा संसदीय दलको कार्यालयमा बिहान बैठक बस्नेछ। बैठकमा भोटेकोसी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनस्थापनाका विषयमा छलफल हुनेछ। अब खबर फटाफट।
5: बाढीबाट भएको क्षतिबारे गलत तथा तथ्यहीन सूचना सम्प्रेषण तथा शेयर नगर्न नेपाल प्रहरीको आग्रह। पुष्टि भएका सूचना मात्र शेयर गर्न, एआईबाट निर्मित सामग्रीलाई वास्तविक घटनाको भन्दै शेयर नगर्न तथा कुनै सामग्री शेयर गर्नु अघि स्रोत र सत्यता जाँच गर्न अनुरोध। भोटेकोसीमा आएको बाढीपछि उद्धारको पर्खाइमा रहेका बाढी प्रभावितलाई धुवा निकालेर संकेत गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आग्रह। बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, चितवन लगायत जिल्लामा खोज तथा उद्धारको काम तीव्र। बागमती प्रदेश सरकारले गर्यो बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य कर्मी परिचालन। भक्तपुर, टोखा, चण्डेश्वरी र बज्रबाराही अस्पतालबाट स्वास्थ्य टोली प्रभावित क्षेत्रमा परिचालन। अन्य प्रादेशिक अस्पतालबाट स्वास्थ्य कर्मी परिचालनको तयारी। बाढीपछि पशुजन्य रोग फैलिन नदिन रोकथाम तथा नियन्त्रणका उपाय अपनाउन पशु सेवा विभागलाई कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीको निर्देशन। विपदका बेला मानव स्वास्थ्य सँगै पशु स्वास्थ्यलाई पनि समान प्राथमिकतामा राख्नुपर्ने भनाई। त्रिशुली नदीमा आएको बाढीले धादिङ मलेखुको फुर्के खोला पुल बगायो।
2: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: लाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्लाई बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: रसुवा नुवाकोट क्षेत्रमा थप ठूलो बाढ़ी आउने कुनै सूचना नरहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। ती जिल्लाका तटीय क्षेत्रका हाल थप ठूलो बाढ़ी आउन लागेको भन्ने फोन आइरहेकोमा त्यस्तो विश्वसनीय सूचना नरहेको महाशाखाले उल्लेख गरेको छ। वर्षाका कारण नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप ठूलो बाढ़ी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको महाशाखाको भनाइ छ। अपुष्ट सूचना तथा हल्लाको पसिना लागि बाढी प्रभावित क्षेत्रमा भए नातिकन भोलि बिहार बिहिबारसम्म बस्न महाशाखाले आग्रह गरेको छ। यसअघि विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज प्रेतीले सूचना प्रवाहमा सचेततापूर्वक काम गरिएको बताउनु भएको छ।
4: तुरुन्तै बिहान यो शून्य बित्तिकै 5 मिनटमै हामीले चाहिँ अलर्टमा बस्यौँ। कमान्ड पोस्टको मिटिङ बसेर त्यसपछि गृहमन्त्रीज्यूको अध्यक्षतामा चाहिँ हाम्रो विपदको फेरि बैठक बस्यो। हामीले सबैतिर चाहिँ सुरक्षा संयन्त्रलाई परिचालन गऱ्यौँ। जल तथा मौसम विज्ञान विभागको चाहिँ बाढी पूर्वानुमानबाट तुरुन्तै एसएमएस अलर्ट चाहिँ 9:05 त्यो सबै क्षेत्रमा चितवनसम्मै अलर्टमा रहने गरी हामीले पठायौँ।
3: रसुवा र नुवाकोटमा उद्धार राहत वर्षाका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलले आगामी 3 दिनसम्म वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्नुभएको छ।
5: यो रसुवा सिन्धुपाल्चोक धादिङ नुवाकोट गोर्खा आसपासका क्षेत्रमा रातिको लागि चाहिँ तिब्बतको एरियाबाट पनि जुन यो बादलहरू चाहिँ नर्थबाट जुन यो आइरहेको छ होइन, यसले चाहिँ अब राति पनि वर्षा गराउन सक्ने सम्भावना हुन्छ र यो यी क्षेत्रहरूका चाहिँ धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा गराउन सक्ने सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। बेलुका र भोलिको कुरा गर्दाखेरि पनि दिउँसो अपराह्न चाहिँ केही कम वर्षा भयो तापनि रातिदेखि फेरि भोलिलाई पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ र यस्तै गरी 2-3 दिनकै हामीले कुरा गर्नु पर्दाखेरि पनि यी क्षेत्रहरूमा चाहिँ वर्षाको सम्भावना छ।
3: नेपाल र चीन दुवैतर्फ राति पनि बाढी प्रभावित क्षेत्रमा राहत र उद्धारका प्रयास भइरहेको देखिएको छ। नेपाल प्रहरी विपद व्यवस्थापन प्राधिकरणले रातिसम्म पनि उद्धार राहत गरिएको जनाएका छन्। अब भने भोलि बिहिबार बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर मार्फत उद्धार गरिने भएको छ। प्राधिकरणको बैठकले घाइतेहरूलाई रसुवाको धुन्चे र नुवाकोटको नेपाली सेनाको ब्यारेकमा उपचार गर्ने निर्णय गरेको छ। गम्भीर घाइतेहरूलाई भने तत्काल उद्धार गरी काठमाडौँ ल्याउने तयारी छ। प्रभावितहरूका लागि आवश्यक राहत सामग्री स्थल मार्ग हुँदै त्रिशुली ब्यारेकतर्फ पठाउन थालिएको छ। चीनले राष्ट्रिय आपतकाल घोषणा गरिएको बताइँदा मध्यरातमा रसुवा गढीको उत्तरतर्फका चिनिया क्षेत्रमा विमान सक्रिय रहेको फ्लाइट राडारमा देखिएको छ। सरकारले अनलाइन मार्फत राहत उद्धार पाउन र सहयोग गर्नका लागि सेतु ऱ्यापिड नाम दिएको वेब पोर्टल सञ्चालनमा रहेको छ। सेतु ऱ्यापिडमा गएर विवरण भरेपछि त्यसअनुसार सहयोग आदान प्रदान गर्न सकिने विपद व्यवस्थापन प्राधिकरणले उल्लेख गरेको छ। भोटेकोसीमा भीषण बाढी आउनुको कारणबारे अहिलेसम्म निश्चित जानकारी नभए पनि भूगर्भविदले केही कारण खुलाएका छन्। भूगर्भविद एवं भूप्रकोपविद डाक्टर सुबोध ढकाल,
6: मोस्ट लाइकली मुख्यतया दुईटा कुरा हो। त्यो दुईटा मध्ये पनि धेरैसो सम्भावित चाइनाको पार्टमा चाहिँ लेन्डे खोला अथवा सम्थिङ खोलामा चाहिँ एउटा ठुलो पहिरो गएर अनि त्यो खोला ठुन्निएपछि सर्टेन टाइम पछि त्यो जुन ड्याम फुट्यो अनि त्यसपछि चाहिँ यो चाहिँ बाढीको रूप लिएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ। तर यदि यो हुनको लागि चाहिँ त्यहाँ चाहिँ त्यो जुन पहिरोको साइज छ त्यो चाहिँ निकै ठुलो पहिरो गएको हुनुपर्ने जस्तो देखिन्छ र त्यहाँ चाहिँ खोला ठुन्निन पनि त्यो पानी पनि त्यही मात्रामा बाढिएको हुनुपर्ने जस्तो देखिन्छ। र दोस्रो कुरा भनेको चाहिँ त्यो एरियामा जुन हाम्रो ग्लासियल लेकहरू छ जुन चाहिँ धेरै छन् त्यहाँ छ त तर त्यो मध्ये पनि विशेष गरी एउटा ग्लासियल लेक चाहिँ फुटेको हुन सक्ने भन्ने एउटा प्रारम्भिक अनुमान पनि गर्न सकिने जस्तो देखिन्छ। तर अहिलेसम्मको रिपोर्ट अनुसार चाहिँ जुन ठुलो भेगमा गएको ठुलो पहिरोले खोला थुनिसकेपछि त्यो जुन लेक भन्यो त्यो लेकमा चाहिँ ब्रिज भइसकेपछि फुटिसकेपछि तल बाढी आएको हुन सक्ने सम्भावना चाहिँ बढी देखिन्छ।
3: पछिल्ला केही वर्ष यता कञ्चनपुरको पश्चिमी नाका गड्ढा झोकी भएर नेपालभित्रने पर्यटकको संख्या वृद्धि हुँदै गएको छ।
7: कार्यालयका अनुसार गत आर्थिक वर्षमा 1,753 जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। यस्तै 1,05,18,119 रूपियाँ राजस्व संकलन भएको कार्यालयका सूचना अधिकारी नवराज भट्टले जानकारी दिनुभएको छ। उहाँका अनुसार 34 पर्यटक यो नाकाबाट बाहिरिएका छन्। कार्यालयका अनुसार 2022 542 पर्यटक सो नाका भएर नेपाल आएका थिए। यस्तै 2023 983 र 2024 1154 जना विदेशी पर्यटक यो नाका हुँदै नेपाल आएको अध्यागमनको तथ्याङ्क छ। सुदूरपश्चिममा पर्यटनका थुप्रै सम्भावना भए पनि पश्चिमी नाकाबाट नेपाल आएका पर्यटक काठमाडौँ पोखरा लगायतका शहर जाने गरेका छन्।
3: अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: SBS Gorkha Radio.
1: Sanya Samudai Ma.
0: Relying Buddy.
1: On air.
0: App Ma.
1: Ani Smart Speaker Ma Bandhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: धादिङको अवरोध नहटाउँदासम्म काठमाडौँलाई देशसँग जोड्ने मुख्य नाका नखुल्ने भएको छ। चितवनका सिडिओ गणेश अर्यालले केही अवरोध हटाउने प्रयास जारी रहेको र सुरक्षा सुनिश्चित भएपछि मात्रै बाटो खुल्ने बताउनु भएको छ।
4: हामीले धादिङको त्यो गजुरीको बाटोमा रहेको चाहिँ अवरोध हटाउनका लागि चितवन जिल्लामा रहेका सबै हाम्रो सडक डिभिजन सडक कार्यालयले परिचालन गरेका इक्विपमेन्टहरू पनि हामी त्यहाँ पठाउँदैछौँ। एकीकृत र एक चाहिँ समन्वयात्मक ढङ्गले चाहिँ त्यो बाटो हटाउने काम सुरु गर्दा कति सकिन्छ छिटो बाटो हटाउनका लागि चितवनको तर्फबाट पनि धादिङ जिल्लामा यहाँ भएका इक्विपमेन्टहरू हामी पठाएर चाहिँ हामी लाग्छौँ। धादिङको त्यो सडकको अवरोध खुलेपछि मात्रै हामी चाहिँ सवारी आवागमन खोल्छौँ। त्यति जेलसम्मका लागि सबै प्रकृतिका सवारी साधनहरू खास गरी चितवन र काठमाडौँ जाने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनले रोक लगाउँदैछ।
3: त्रिशुली नदी किनार भएर सञ्चालनमा रहेको सडकमा कुर्ने गाडीलाई चितवन र काठमाडौँमा रोकिएको छ। नेपालमा बाढीको क्षति अनुमान गर्न युरोपेली अन्तरिक्ष प्रणाली कोपरनिकस सक्रिय बनाइएको छ। युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लियनले क्षति अनुमान गरेर राहत योजना बनाउन सहायकका लागि अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट कोपरनिकस प्रणाली सक्रिय बनाइएको जानकारी दिनुभएको छ। कोपरनिकसले बाढी अघि र पछिको अवस्था विश्लेषण गरेर जानकारी पठाउन सक्नेछ। अध्यक्ष लियोनले नेपालको विपत्तिमा सहयोग गर्न तयार रहेको बताउनु भएको छ। रसुवा र नुवाकोटमा झन ठूलो बाढी आउने भन्ने गलत सूचनाले स्थानीय त्रसित भएको पाइएको छ। बाढी पूर्वानुमान महाशाखाले थप बाढीको जानकारी नरहेको बताइरहँदा प्रतिनिधि सभा सांसद आर्यन राई नुवाकोटको बट्टार पुग्नु भएको छ।
5: हामी चाहिँ यो नुवाकोटको बट्टार भन्ने बजारमा छौँ। यो बजारमा चाहिँ एकदम फेरि माथिबाट चाहिँ नदी आयो अथवा के भन्छ बाढी आयो भने चाहिँ हल्ला फिन्जाएर चाहिँ यहाँ हामी चाहिँ के रहेछ भनेर आर्मी क्याम्पमा बुझ्नु आएको थियौँ। तर आर्मी क्याम्पमा बुझ्दाखेरि वास्तवमा त्यस्तै केही पनि छैन अहिलेसम्म भनेर छ। यहाँ एउटा हल बजारमा चाहिँ त्यो हल्ला फिन्जाएर बिचमा चाहिँ बिचौलीहरू छिर्नु खोजेको के हो।
3: लेन्दे खोलाको बाढीका कारण देशको कुल विद्युत उत्पादन क्षमताको 10% प्रभावित भएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले क्षतिपछिको आवश्यक तयारी र व्यवस्थापनलाई तीव्र पारिएको बताउनु भएको छ। बाढीका कारण 431 मेगावाट क्षमताका 12 विद्युत उत्पादन केन्द्र बन्द भई विद्युत प्रणालीबाट बाहिरिएका छन्। त्यस्तै निर्माणाधीन 15 जल विद्युत आयोजनामा 470 मेगावाटसम्म क्षमतामा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको मन्त्री श्रेष्ठले जानकारी दिनुभएको छ। प्रसारणतर्फ त्रिशुली 220 केभी 3 बी हब सबस्टेसन पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। यस्तै 220 केभी 132 केभी र 66 केभी क्षमताको प्रसारण लाइन र टावरमा क्षति पुगेको छ। रसुवामा विद्युत आपूर्ति पूर्ण रूपमा अवरुद्ध भएको छ भने नुवाकोट धादिङ र गोर्खाका विभिन्न क्षेत्रमा आंशिक रूपमा विद्युत सेवा प्रभावित भएको छ। नुवाकोट त्रिशुलीको बाढीको प्रभाव बुधबार साँझ 6:30 बजेसम्म रहेको पाइएको छ। बाढी पूर्वानुमान महाशाखाको प्राविधिक अध्ययनले चितवनमा साँझ 6:30 बजेपछि मात्रै पानीको सतह सामान्य अवस्थामा फर्किएको जनाएको छ। बिहान 9 बजे लेन्दे खोलामा आएको बाढी मुगलिन पुग्दा दिउँसो 1 बजेको महाशाखाले उल्लेख गरेको छ। यो बाढीले नेपालको भूभागमा 168 किलोमिटर दूरी तय गरेको छ। यो अवधिमा सर्वसाधारणलाई 6,79,000 एसएमएस पठाइएको छ। सर्वसाधारणबाट 147 टेलिफोन कल आएका थिए। महाशाखाले वर्षाका कारण बाढीको सम्भावना नटरेको भन्दै अझै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको उल्लेख गरेको छ। पहिरोले थुनिएर बनेको ताल अझै पूर्ण रूपमा नफुटेका कारण अरू बाढी आउन सक्ने सूचना चीनबाट प्राप्त भएको पनि महाशाखाले उल्लेख गरेको छ। रसुवा बाढीमा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल बैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रका युनिटसँग समन्वय गरिरहेको जनाएको छ। डिआइजी दिग्विजय सुवेदीले बाढीपछि आफ्ना परिवारका सदस्य तथा आफन्त सम्पर्कमा नआएको भन्दै प्रदेशका विभिन्न जिल्लाबाट सूचना प्राप्त भइरहेका छन्। रसुवाको लाङटाङ हाइड्रो पावरमा कार्यरत गणेश बहादुर खडायत सहित 6 ड्याम साइटभन्दा माथिल्लो जङ्गलमा रहेको र उद्धार आवश्यक रहेको भन्दै दार्चुलाबाट जानकारी आएको छ। सप्तरीका शिव शाहले सोही हाइड्रो पावरमा कार्यरत पङ्कज कुमार शाहसहित 25 सम्पर्कमा नआएको जानकारी गराउनु भएको छ। डडेलधुराको अमरगढी नगरपालिका छकी मिना ताम्रकारले आफ्ना भाइ बुहारीसहित डडेलधुराका अन्य व्यक्ति पनि रसुवामा सम्पर्कविहीन भएको जानकारी दिनुभएको छ। प्रभावित क्षेत्रको घरको छतमा बसेर ज्यान जोगाएकी कल्पना मल्ल।
2: My family members were swept away by the flood in front of my eyes. My father, my mother, sister, and her kids are all swept away. They could not escape the flood. There was no chance at all.
3: खबर यति नै, नमस्कार।
6: यो BFBS गोर्खा रेडियो हो।

0: सन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो हो
3: बाढी प्रभावित क्षेत्रमा 157 जनाको शव फेला परेको छ। भेटिएका मध्ये सबभन्दा धेरै चितवनमा 64 जनाको शव फेला परेको प्रहरीले जनाएको छ। विपद व्यवस्थापन प्राधिकरणले 79 जना सुरक्षाकर्मी 384 जना पर्यटक हराइरहेका जनाएको छ। 75 जना घाइते हुँदा हेलिकप्टरबाट 116 जनालाई उद्धार गरिएको छ। बाढीले 35 पक्की 45 झोलुङ्गे पुल र 40 किलोमिटर सडक बगाएको छ। प्राधिकरणले खोज तथा उद्धारका लागि सहयोग चाहिएमा फोन नम्बर 100, 1234, 1114 र 1111 नम्बरमा सम्पर्क गर्न आग्रह गरेको छ। नेपाली सेनाले रातभर पनि बाढीबाट प्रभावित पीडितको उद्धार र खोज जारी राखेको छ। रातभर 11 XTM जमिनबाट गरिने उद्धार जारी राखिएको छ। साथै बिहिबार बिहान टिमुरेमाथि रहेको ठूलो संख्यालाई हवा उद्धार गरिनेछ भने विभिन्न सुरुङमा अड्किएका व्यक्तिको उद्धार प्रयास जारी रहनेछ। सेनाले उद्धारका लागि थप समन्वयका लागि हवाई साधनको असरदार परिचालन, राहत सामग्री वितरण, मित्र राष्ट्रबाट प्राप्त हुनुहुने राहत सामग्रीको ढुवानीलाई सहयोग गर्नेछ। सेनाका अनुसार बुधबार दिनभर 1697 जना परिचालन गरिएको थियो भने थप तयारीका लागि 656 जना फौज तयारी अवस्थामा राखिएको छ। दिनभर 6 सैनिक हेलिकप्टरबाट 94 जनाको उद्धार तथा 5 गैर सैनिक हेलिकप्टरबाट 12 जनाको उद्धार गरिएको छ। 800 केजी टेन्ट, 200 केजी मेडिकल सामग्री प्रभावित क्षेत्रमा पुर्याइएको छ भने उद्धारका लागि खटिएका हेलिकप्टरबाट खाना तथा पानी उपलब्ध गराइएको छ। काठमाडौँ सिना मंगल गोदामघरबाट 8 ट्रक थप राहत सामग्री रसुवा पठाइएको छ। गृहमन्त्री सुदन गुरुङ र प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती उपस्थित भएर सेनाका ट्रकमा राहत सामग्री ढुवानी गरिएको छ। रसुवा नौकर क्षेत्रमा थप ठूलो बाढी आउने कुनै सूचना नरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। ती जिल्लाका तटीय क्षेत्रका हाल ठाउँमा थप ठूलो बाढी आउन लागेको भन्ने फोन आइरहेकोमा त्यस्तो विशेष सूचना नरहेको महाशाखाले उल्लेख गरेको छ। वर्षाका कारण नदीको बहाव केही बढ्न सक्ने देखिए पनि हालसम्म थप ठूलो बाढी आउने कुनै विश्वसनीय सूचना प्राप्त नभएको महाशाखाको भनाइ छ। अपुष्ट सूचना तथा हल्लाको पसिनालागि बाढी प्रभावित क्षेत्रमा भए नआत्तिकन बिहिबारसम्म बस्न महाशाखाले आग्रह गरेको छ। यसअघि विपद व्यवस्थापन प्राधिकरणका प्रमुख डाक्टर धर्मराज उप्रेतीले सूचना प्रवाहमा सचेततापूर्वक काम गरिएको बताउनु भएको छ।
4: तुरुन्तै बिहान यो सुन्ने बित्तिकै 5 मिनटमै हामीले चाहिँ अलर्टमा बस्यौँ। कमान्ड पोस्टको मिटिङ बसेर त्यसपछि गृहमन्त्रीज्यूको अध्यक्षतामा चाहिँ हाम्रो विपदको फेरि बैठक बस्यो। हामीले सबैतिर चाहिँ सुरक्षा संयन्त्रलाई परिचालन गऱ्यौँ। जल तथा मौसम विज्ञान विभागको चाहिँ बाढी पूर्वानुमानबाट तुरुन्तै एसएमएस अलर्ट चाहिँ 9:05 त्यो सबै क्षेत्रमा चितवनसम्मै अलर्टमा रहने गरी हामीले पठायौँ।
3: शिक्षा तथा खेलकुद मन्त्रालयले नुवाकोटमा सम्पर्कविहीन रहेकाहरूको बारेमा जानकारी लिन ती जिल्लाका प्रधानाध्यापकको फोन नम्बर सार्वजनिक गरेको छ। मन्त्रालयले 28 विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गरेर सम्पर्कविहीन रहेकाहरूसँग कुरा गर्न सकिने जनाएको छ। बिदुरु, ककनी, तादी, शिवपुरी, दुपचेश्वर लगायत स्थानीय तहमा रहेका विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्न मन्त्रालयले भनेको छ। मन्त्रालयले बाढीबाट उद्धार गरिएकालाई त्रिशुली सैनिक तालिम केन्द्रमा राखिएको भन्दै बस्नेको विवरण सार्वजनिक गरेको छ। यस्तै त्रिभुवन विश्वविद्यालयले विपदका कारण अहिले सञ्चालन भइरहेको व्यवस्थापन संकायतर्फ स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ। रसुवा बाढी प्रभावितका लागि सरकारले राहत तथा उद्धारका लागि कोष मार्फत रकम सङ्कलन पनि थालेको छ। रकम सहयोगका लागि विभिन्न ब्याङ्क खाता सार्वजनिक गरिएको छ। रसुवा र नुवाकोटको बाढीपछिको उद्धारका लागि अन्तर्राष्ट्रिय सहयोग आउन थालेको छ। मानवीय सहायता बोकेको भारतीय वायुसेनाको विमानले 10 टन राहत सामग्री ल्याएको छ। इन्डियन एयरफोर्सले थप 2 विमानबाट राहत सामग्री काठमाडौँ पठाउने भएको छ। हिजो बुधबार साँझ C-130J विमानबाट 10 टन सामग्री ल्याएकोमा थप 2 विमान सामान ल्याइने भएको हो। भारतीय वायुसेनाका अनुसार C-17 र C-130 विमानले अरू सामग्री ल्याउने तयारी छ। रेडक्रसले पनि उद्धार र राहतमा सहयोग गरिरहेको सो संस्थाका डेभिड फिसरले बताउनु भएको छ।
5: The Red Cross team has traveled up to Nuwakot today to bring relief items, bits of blankets, these are mattresses, body bags, unfortunately, hygiene kits, as well as technical experts. And we are already providing food for many people who have been displaced, supporting the authorities with search and rescue.
3: BFBS Gorkha Radio ma ahile samma ka khabar yeti nai. Namaskar, ma Mahendra.

0: iHeartRadio.
1: नमस्ते बीएफएस गोर्खा रेडियोको प्रभातकालीन आवाज कार्यक्रम सुरु भयो श्रोता ब्रुनाईको स्टुडियोबाट र कार्यक्रम लिएर सदा झैं यहाँहरूको सेवामा आज हामी दुईजना उपस्थित भएका छौँ म लाल शाही अनि
2: म वृन्दा नमस्ते
1: हजुर वृन्दा राई र लाल शाही हाजिर भइसकेको छ तपाईँहरूको सेवामा र उनीहरू तपाईँको साथमा तीन घन्टा सँगै रहनेछन् ब्रुनाईको समय अहिले बिहानको 7:10 गएको छ र हामी तपाईँको साथमा रहनेछौँ ब्रुनाईको समय 10 बजेसम्म यदि तपाईँ कार्यक्रममा हामीसँग जोडिन चाहनुहुन्छ आफ्ना मनका भावना व्यक्त गर्न चाहनुहुन्छ गीत सङ्गीत सुन्न अथवा कसैलाई समर्पित गर्न चाहनुहुन्छ वा आफ्नो अनुभव हामीसँग सेयर गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्दै गर्नुहोला दुईवटा फोन नम्बरहरू छन् स्टुडियोमा 3224167 अनि 3220098 र इमेलद्वारा हामीलाई भेटाउन चाहनुहुन्छ भने हाम्रो इमेल एड्रेस bfbsgorkha@bfbs.com र फेसबुक प्रयोगकर्ताले बिएफबिएस गोर्खा खोज्नुपर्ने हुन्छ रामकृष्ण ढकालले गाउनु भएको गीत म जहाँ भए पनि हजुर देशप्रेमको भावनाले उत्प्रोत भएको गीतबाट कार्यक्रमको उठान भइसकेको छ र अब आजको थट फर द डेबाट कार्यक्रमलाई अगाडि बढाउन चाहेँ तर नेपालको अवस्था अहिले बडो दयनीय छ हामीले समाचारतिर सुनिरहेका छौँ देखिरहेका छौँ र नेपालमा जुन बाढी प्रकोपले धेरै धनजनको क्षति भएको छ त्यो एकदमै काली लाग्दो छ अवस्था बडो चिन्ताजनक छ हामी एकदमै मर्माहत भएका छौँ चारवटा जिल्ला प्रभावित भएका छन् नुवाकोट जिल्लाबाट सुरु भएको धादिङ गोर्खा चितवन यी चार जिल्ला नराम्रोसित प्रभावित भएका छन् र मुख्यतया नुवाकोट जिल्ला किनभने जहाँबाट त्यो बाढी सुरु भएको थियो रसुवागढीबाट हुन त चाइनाको भूभागबाट आएको त्यो बाढीले नेपालको रसुवागढी सबभन्दा पहिला बगायो त्यसपछि बिस्तारै बिस्तारै खोला अगाडि बढ्दै जाँदा धेरै धनजनको क्षति भएको छ अहिले अपुष्ट समाचारहरू आइरहेका छन् यतिउति मृतकको सङ्ख्या र हराइरहेका मानिसहरूको सङ्ख्या जसमा विदेशीहरू पनि छन् पर्यटकहरू ती सबैको तथ्याङ्क आइपुगेको छैन अझै तर अहिले सबैले अन्दाजी लगाइरहेका छन् र केही दिनपछि अवश्य पनि त्यो तथ्याङ्क हामी कहाँ आउला तर बडो दुःखको कुरा यो दुःखद घडीमा सबैलाई एकदम सहन सक्ने शक्ति प्रदान गरून् भगवान्ले भन्ने हामी कामना गर्दछौँ र त्यसको यो विषम परिस्थितिबाट हामी टाढा रहन सक्दैनौँ यदि तपाईँ पनि त्यतै नेपालमा बस्ने गर्नुहुन्छ अथवा यी चार जिल्लाका बासी हुनुहुन्छ भने उहाँहरूलाई पक्कै पनि यो चासोको विषय हुनसक्छ यसो बुझ्दै गर्नुहोला र हिजोदेखि भन्ने नै हो भने खास राम्ररी सुत्न पनि सकिएको छैन
2: हजुर दाजु
1: होइन
2: हजुर
1: यो एकदमै किन पनि यस्तो हुँदो रहेछ भने अब देशमा त्यस्तो समस्या परिराखेको छ हामी त्यत्तिकै सुत्न त कहाँ सक्छौँ र
2: हजुर दाजु पक्कै पनि हामीले पनि त्यो अपडेट्सहरू हेरिरहेको हुन्छौँ के होइन दाजु एकदम गाह्रो चाहिँ गाह्रो नै भइरहेछ है सबैजनालाई हामीलाई यता बाहिर बस्नेलाई पनि झन् वरिपरि बस्नेहरूलाई कस्तो भइरहेछ हामीले त्यो महसुस पनि गर्न सक्दैनौँ होइन दाजु
1: हजुर थुप्रै भिडियोहरू हेरियो कोही अपुष्ट खबरहरू छन् तर जे भिडियोमा देखियो त्यो त अब काट्न सकिँदैन अब त्यो टारेर पनि टर्ने कुरो भएन जे देखियो त्यो त सत्य नै हो बडो गाली लाग्दो दृश्यहरू हामीले देख्यौँ तर यसमा अपुष्ट समाचारहरू केमा पनि आइरहेका छन् भने साइजमिक एक्टिभिटी अर्थात् त्यहाँ भूकम्प गएको थियो वा थिएन भन्ने कुरा हो कतै सबै सोर्सले त्यो खुलाएको छैन तर एउटा सोर्सले भने मुताबिक चाहिँ 5.2 रिक्टर स्केलको भूकम्प आएर पहिरो गएको चाइनिज क्षेत्रमा अनि त्यसपछि खोला थुनिएर लामो समयपछि त्यो एकैचोटि
2: हजुर
1: खोलाको बहाव हुँदाखेरि त्यसरी बाढी आएको हो भन्ने भनिएको छ र नेपालका प्रवक्ताको पनि हामीले सुन्यौँ. हुन त प्रवक्ता भन्नाले हिजो संसदमा पर्यटन माफ गर्नुहोला परराष्ट्र मन्त्री शिशिर खनालले पनि जानकारी गराउनु भएको थियो प्रधानमन्त्रीको बिहाफमा र उहाँले दिनुभएको जानकारी मुताबिक त्यसमा भूकम्पको उहाँले मेन्सन गर्नुभएको थियो र भूकम्पले त्यस्तो भएको भन्ने तर सबै सोर्सले भूकम्प उल्लेख गरेको छैन. कतिले चाहिँ एभलान्च आएर भनेर भनेको छ गर्दाखेरि त्यो पनि हामी केही दिनमा थाहा पाउँछौँ पक्कै पनि. तर त्यो थाहा पाउनु ठुलो कुरो भएन. अब नेपालमा रेस्क्यु मिसन कतिको राम्ररी चलिरहेको छ र प्रभावित मानिसहरूलाई अनि कसरी उद्धार कार्यहरू भइराखेको छ र उनीहरूको व्यवस्थापन सरकारले कसरी गर्छ भन्ने कुरा मुख्य कुरा हो.
2: हजुर हजुर. र छिमेकी राष्ट्रहरूबाट पनि केही आय स्रोतहरू चाहिँ अब रेस्क्युको लागि चाहिँ हिँडिसकेको छ सुरु भइसकेको छ भन्ने कुराहरू पनि आउन चाहिँ आइरहेछ होइन दाजु.
1: हजुर. जस यो घडीमा यो दुःखद घडीमा हामीलाई मित्र राष्ट्रहरूले पहिलेदेखि नै जुन सहयोग गर्दै आएको छ यसपालि पनि सहयोगका हातहरू फैलाइएको हामीले बुझेका छौँ. त्यो एउटा पोजिटिभ कुरा हो राम्रो पक्ष हो किनभने नेपालले मात्रै आफ्नो स्रोत साधनले धान्ने अवस्था छैन. अब हामी आजको थट फर द डेतिर लाग्छौँ र आजको यो प्रेरक भनाई कोरी टेन बुमको हो. उहाँ भन्नुहुन्छ वरी डज नट एम्प्टी टुमोरो अफ इट्स सोरो इट एम्प्टिज टुडे अफ इट्स स्ट्रेङ्थ भनेर भनिएको छ. चिन्ताले भोलिको दुःखलाई हट्दैन बरु यसले आजको शक्तिलाई रित्याउँछ. एकदमै सही कुरा हो. चिन्ता छोडौँ चिन्तन गरौँ. टुडे इन हिस्ट्री आजको दिन सन् 1883 सालको कुरा हो. यो Krakatoa volcano, located west of Java in Indonesia, erupts with a force of 200 megatons of TNT, killing approximately 36,000 people. 1883 सालको यो दुखद घटना इन्डोनेसियाको जाभामा आएको त्यो अथवा विस्फोट भएको ज्वालामुखीको कुरा हो. यो क्राकाटोआ भन्ने ज्वालामुखी विस्फोट हुँदाखेरि 200 मेगाटन्स टिएनटीको त्यस्तो फोर्सले ज्वालामुखी फुटेको थियो र उक्त घटनामा 36,000 मानिसको मृत्यु भएको थियो. 1883 साल 27 अगस्तको कुरा. फेमस बर्थडे आजको दिन सन् 1957 सालमा जन्मेका हुन् चर्चित गल्फ खेलाडी सिनियर गल्फ खेलाडी भनौँ अहिलेको अवस्थामा बर्नार्ड ल्याङ्गा जो जर्मनीका निवासी हुन्. उनले युएस मास्टर्स 1985-1993 जितेका थिए भने 42 युरोपियन टोर टाइटल्स जित्न सफल भएका थिए उनको खेल जीवनमा र उनको जन्म जर्मनीको आनहाउजेन भन्ने ठाउँमा भएको थियो 1957 साल 27 अगस्तमा. अब हेल्थ टिप्स. एङ्जाइटीका लागि ध्यान दिनुपर्ने कुराहरू के छन्? कुरा चिन्ताको हो. यो हुन त यो सबैलाई लागू नहुन सक्छ तर बहुसङ्ख्यकलाई मिल्ने कुरा हो. यो यदि तपाईँ चिन्ताग्रस्त हुनुहुन्छ भने साथीभाइहरूसँग कन्ट्याक्टमा रहिरहन पर्छ संवाद गरिरहन पर्छ. त्यसले तपाईँको मन भुल्छ अनि मेन्टल वेलबिइङका लागि पनि त्यो राम्रो हुन्छ. अनि म्युजिक सुन्ने गर्नुहोस्. म्युजिकले धेरै दुःख दर्दहरू हटाइदिन्छ. अनि पोजिटिभ एक्टिभिटिज गर्नुहोस् हल्का एक्सर्साइज आदि इत्यादि. अनि चुरोट र मद्यपान नगरेको राम्रो. हुन त यति बेला झन् बढी गर्ने गर्दछन् मानिसहरूले. त्यसबाट भरसक टाढै रहन फाइदा हुन्छ. अनि हेल्थी लाइफस्टाइल मेन्टेन गर्नका लागि सन्तुलित आहारको जरुरत पर्दछ. खानेकुरामा बिल्कुलै कमी आउन दिन भएन. अनि क्रिएट अ टु डु लिस्ट भनेर भनिएको छ. तपाईँले एउटा लिस्ट बनाएर केही काम गर्नुभयो भने व्यस्त रहनुहुन्छ. तपाईँ जति व्यस्त रहनुभयो तपाईँको मस्तिष्कले पनि काम गर्दै जान्छ र तपाईँको चिन्ता दूर हुनेछ। अब मौसम। सेरिया ब्रुनाईबाट सुरु गरौँ। 27 डिग्री सेल्सियस अहिले यहाँको तापक्रम र आज अधिकतम 32 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया सनी इन्टरभल्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। दिनभरि जसो नै घाम लाग्ने बदली हुने यो क्रम चलिरहनेछ र अपराह्नतिर फाटफुट पानी पर्ने सम्भावना पनि जीवितै छ। अब नेपाल। काठमाडौँको तापक्रम अहिले 21 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 29 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था काठमाडौँको सामान्यतया हेभी रेन सावर्स एन्ड अ जेन्टल ब्रिज भनेर भनिएको छ। भारी वर्षाको योग छ काठमाडौँमा आज। अब लागौँ युकेतिर। लन्डनको तापक्रम अहिले 20 डिग्री सेल्सियस र त्यहाँको अधिकतम आज 24 डिग्री सेल्सियस पुग्ने अनुमान छ। मौसमी अवस्था सामान्यतया थन्डरी सावर्स एन्ड अ जेन्टल ब्रिज भनिएको छ। आज लन्डनको मौसमी अवस्था पनि मिश्रित खालको देखिन्छ। घाम लाग्ने बदली हुने र मेघगर्जनका साथ फाटफुट पानी पर्ने सम्भावना पनि छ। सुन्दै हुनुहुन्थ्यो मौसम सम्बन्धी जानकारी पुरा भयो बिएफएस गोर्खा रेडियो सुन्दै गर्नुहोला। अनि यो लाल शाही र वृन्दा राईलाई आजको यो प्रभातकालीन आवाज कार्यक्रममा साथ दिँदै गर्नुहोला। अब एउटा गीतबाट कार्यक्रमलाई अगाडि बढाउन चाहे। त्यो गीत अरुणा लामाको स्वरमा छ, लहरे बर।

साइकल चलाउनु तपाईको स्वास्थ्यको लागि धेरै प्रकारले फाइदाजनक छ तर उचित सावधानी नअपनाउँदा कहिलेकाहीँ बेफाइदा पनि हुन सक्छ तपाईलाई यसबाट प्रत्येक साल सयौं साइकल यात्रीहरू दुर्घटनामा पर्दछन् र यसको प्रमुख कारण भनेको उनीहरूलाई अरूले देख्न नसक्नु नै हो यदि तपाईँ पनि साइकल चलाउँदै हुनुहुन्छ भने यस्तो दुर्घटनामा पर्नबाट जोगिनको लागि केही कुराहरूमा ध्यान दिनुहोस् जिसमिसे बिहानी र साँझको समयमा साइकल चलाउँदै हुनुहुन्छ भने हाइवे कोडको अवलम्बन गर्दै अगाडि सेतो र पछाडि रातो बत्ती अनिवार्य रूपमा प्रयोग गर्नुहोस् तथा रेल एवं पेडल रिफ्लेक्टरको प्रयोग गर्न पनि नभुल्नुहोला यसको अलावा हाई विज कपडा लगाउनु पनि लाभदायक रहन्छ अनि साँच्चै हेलमेट सधैँ लगाउनुहोस् अध्यारोमा साइकल चलाउँदै हुनुहुन्छ टाढैबाट देखिनुहोस् सुरक्षित रहनुहोस् थप जानकारीको लागि हेर्नुहोस् think.direct.gov.uk BFPS गोर्खा रेडियो

0: सुन्दै हुनुहुन्थ्यो मुस्कान राणा भाटको मिठो गीत छाल. बिएफएस गोर्खा रेडियो सुनिरहनु भएको छ. यो प्रभातकालीन आवाज कार्यक्रम हो र यतिखेर तपाईँ हुनुहुन्छ लाल शाही अनि वृन्दा राईको साथमा. वृन्दा राई अब तालिमरत हुनुहुन्छ यतिखेर, तर अर्को हप्तादेखि उहाँ आफ्नै सोमा तपाईँहरू सामु छाउनुहुनेछ र उहाँलाई अहिलेसम्म जे जति तालिम भइरहेका छन् त्यस विषयमा म एक दुई कुरा सोध्न चाहेँ. बहिनी, अहिलेसम्म तपाईँलाई कुन कुरामा एकदमै अलिकति चुनौतीपूर्ण लागेको छ अनि तपाईँको अहिलेसम्मको आत्मविश्वास कतिको बढिसकेको छ?
1: दाजु, चुनौतीपूर्ण अब पहिले मैले भने जस्तै र हजुरहरूले पनि मलाई भन्नुभएको जस्तै यो इक्विपमेन्ट्सहरूमा हो होइन. अहिले इक्विपमेन्ट्सहरूसँग अलिकति फेमिलियराइज भएको जस्तै मलाई महसुस भइरहेको छ होइन. र आई थिङ्क अब जस्तै नेक्स्ट विकबाट जाने कुरा भइरहेछ मेरो, अनि आई थिङ्क आइ एम भेरी मच लुकिङ फरवर्ड टु इट दाजु.
0: हो नि, किनभने जति पर्ख्यो त्यति झन् तपाईँलाई अब के भन्ने, अब त्यो आत्मविश्वास झन् त्यो माथि बढ्नु पर्नेमा झन् त्यो एउटै लेभलमा बसिरहन्छ अथवा घट्न सक्ने सम्भावना हुन्छ. एकपटक रागो छिनाइसकेपछि चाहिँ अब त्यसपछि लड्दै पढ्दै हामी सबै त्यस्तै त हो.
1: हजुर, पक्कै पनि.
0: किनभने कोपो एकैचोटि सिकेर एकदमै के भन्छ पक्का पारङ्गत भएर त को आउँछ र?
1: पक्कै पनि.
0: सबैले सिक्दै जाने हो. ट्रायल एन्ड एरर भन्छौँ हामी, त्यस्तै हो. ट्रायल एन्ड एरर गर त्यसबाट अगाडि बढ्दै बढ्दै जाने हो. पक्कै पनि सक्नुहुन्छ. तपाईँको कन्फिडेन्स प्रति मेरो विश्वास छ.
1: थ्याङ्क यू दाजु, धन्यवाद.
0: हजुर, बिएफएस गोर्खा रेडियोको यो प्रभातकालीन आवाज कार्यक्रम हो र हामीले नेपालको समाचारहरू पनि हेरिरहेका छौँ र तपाईँहरूले पनि हेरिराख्नु भएको होला, सुनिराख्नु भएको होला. दयनीय अवस्था छ. यदि तपाईँले आफ्नो गच्छ अनुसार केही योगदान दिन सक्नुहुन्छ भने त्यो पनि अब सोच्ने बेला भएको छ. हामी जुन अवस्थामा छौँ र दुःख परेको बेलामा कसैलाई सहयोग गर्नु एउटा धर्मको पनि कुरा हो. अर्को, तपाईँले आफ्नो गाउँवासी आफ्नो देशवासीलाई मदत गर्नु भनेको त्यो जुन भावना छ त्यसले तपाईँमा ठुलो एउटा आत्मबल पनि दिन्छ, अर्को चाहिँ सन्तुष्टि पनि प्रदान गर्छ र तपाईँले त्यस विषयमा पनि सोच्दै गर्नु भएको होला भन्ने मलाई लागेको छ.

हुन्छ, तर पक्का पक्का ट्रेडिसनल टो आउट भने 10:45 बजे हुनेछ। 10:45 बजे ग्यारिसन जिम्नेजियम र कुक हाउस, सेन्ट्रल कुक हाउसको बाहिरपट्टि त्यहाँबाट लाइनअप सुरु हुन्छ अनि उहाँलाई टो आउट गरेर लगिनेछ। गार्ड रुममा पुर्याइसकेपछि त्यहाँ उहाँको लागि गार्ड अफ अनर प्रेजेन्ट गरिनेछ। त्यसपछि त्यो नजर गरिसकेपछि उहाँ बिदा लिनुहुन्छ त्यहाँबाट, र बिदाईका लागि तपाईँ आउन सक्नुहुन्छ। ब्रिटिस फोर्सेस ब्रुनाईवासी सबैका लागि हो यो कार्यक्रम, र 10:45 बजे ग्यारिसन जिम्नेजियम बाहिर भेला हुनुपर्नेछ। सुरज पण्डितले गाउनुभएको एउटा मिठो गीत सुनाउँदैछु म अब, रेलको बाटो। इन्जोय।

0: SBS Gorkha Radio. Gorkha Radio.
1: तिमी अनलाइन मा हो?
2: अँ हो।
1: के गर्दै गरेको?
2: ए म यतिकै आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू खोलेथेँ अनि अचानक सोचेँ कतै मेरो युनिटको सुरक्षालाई यसबाट असर त पुग्दैन भनेर।
1: ए ल ल हुन्छ हुन्छ।
3: कसैले जानी जानी यस्तो त पक्कै पनि गर्दैनन्, तर अन्जानमा भूलवश यस्तो हुन पनि सक्छ। साइबर जोखिम यस्तो कुरा हो जसको बारेमा फौजी सेवामा सेवारत सबैजनालाई राम्रो जानकारी हुनुपर्दछ। यस्तै खतराहरूबाट तपाईँलाई जोगाउनको लागि साइबर कन्फिडेन्ट टिमले नियमित रूपमा ब्लग, वेबिनार तथा साइबर साउन्ड बाइट्स पोडकास्टहरूको निर्माण गर्दै आएको छ, जसमार्फत तपाईँले कसरी साइबर सुरक्षित रहने भन्ने विषयमा जानकारी पाउन सक्नुहुन्छ। यसको बारेमा विस्तृत विवरणको लागि आफ्नो सेयर पोइन्टमा साइबर कन्फिडेन्टको खोजी गर्न सक्नुहुन्छ वा साइबर साउन्ड बाइट्स पोडकास्टलाई पनि सुन्न सक्नुहुन्छ।
0: यो BFBS, BFBS.

बत्तासैले उडाइ लाग्यो माया मेरो दीपक लिम्बू र त्रिशाला गुरुङको आवाजमा सुन्नुभयो भर्खरै र यो गीत रहेको छ चलचित्र भाइरल गोर्खेबाट। हामीसँग 8 बज्नलाई मात्र 4.5 मिनट बाँकी छ र हामी चाहिँ पहिलो घण्टालाई पनि हामीले चाहिँ अहिले बिट मार्ने समय भइसकेको छ र हामी अर्को बसाइमा हाम्रो भेटघाट हुने नै छ। अहिलेको लागि भने नेपालबाट समाचार सुन्नुहुनेछ र अहिलेको लागि कार्यक्रमबाट बिदा हुँदै म तपाईँहरूलाई प्रताप दास र बेनिसा पौडेलको आवाजमा मेरो प्रियतम राख्दै बिदा हुन चाहन्छु। नमस्कार।

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: And smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: दिनको अवरोध नहटाउँदासम्म काठमाडौँलाई देशसँग जोड्ने मुख्य नाका नखुल्ने भएको छ। चितवनका सिडिओ गणेश अरियालले केही अवरोध हटाउने प्रयास जारी रहेको र सुरक्षा सुनिश्चित भएपछि मात्रै बाटो खुल्ने बताउनु भएको छ।
4: हामीले धादिङको त्यो गजुरीको बाटोमा रहेको चाहिँ अवरोध हटाउनका लागि चितवन जिल्लामा रहेका सबै हाम्रो सडक डिभिजन सडक कार्यालयले परिचालन गरेका इक्विपमेन्टहरू पनि हामी त्यहाँ पठाउँदैछौँ। एकीकृत र चाहिँ समन्वयात्मक ढङ्गले चाहिँ त्यो बाटो हटाउने काम सुरु गर्दा कति सकिन्छ छिटो बाटो हटाउनका लागि चितवनको तर्फबाट पनि धादिङ जिल्लामा यहाँ भएका इक्विपमेन्टहरू हामी पठाएर चाहिँ हामी लाग्छौँ। धादिङको त्यो सडकको अवरोध खुलेपछि मात्रै हामी चाहिँ सवारी आवागमन खोल्छौँ। त्यति जेलसम्मका लागि सबै प्रकृतिका सवारी साधनहरू खास गरी चितवन र काठमाडौँ जाने सबै प्रकृतिका सवारी साधनहरूको आवागमनले रोक लगाउँदैछ।
3: त्रिशुली नदी किनार भएर सञ्चालनमा रहेको सडकमा कुट्ने गाडीलाई चितवन र काठमाडौँमा रोकिएको छ। सत्तारूढ राजसपाका सभापति रवि लामिछानेले आज बिहिबार सर्वदलीय बैठक डाक्नु भएको छ। राजसपा प्रवक्ता जगदीश खरेलका अनुसार राजसपा संसदीय दलको कार्यालयमा बिहान बैठक बस्नेछ। बैठकमा भोटेपछि बाढीबाट आएको मानवीय तथा भौतिक क्षतिको समीक्षा गर्दै बेपत्ताको खोजी तथा उद्धार, प्रभावितलाई राहत उपलब्ध गराउने तथा बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका विषयमा छलफल हुनेछ। रसुवा र नुवाकोटमा झन्ठूलो बाढी आउने भन्ने गलत सूचनाले स्थानीय त्रसित भएको पाइएको छ। बाढी पूर्वानुमान महाशाखाले थप बाढीको जानकारी नरहेको बताइरहँदा प्रतिनिधि सभा सांसद आर्यन राई नुवाकोटको बट्टार पुग्नु भएको छ।
5: यो बजारमा चाहिँ एकदम फेरि माथिबाट चाहिँ नदी आयो अथवा के भन्छ बाढी आयो भने चाहिँ हल्ला फिन्जाएर चाहिँ यहाँ हामी चाहिँ के रहेछ भनेर आर्मी क्याम्पमा बुझ्नु आएको थियौँ। तर आर्मी क्याम्पमा बुझ्दाखेरि वास्तवमा त्यस्तो केही पनि छैन अहिलेसम्म भनेछ। यहाँ एउटा हल बजारमा चाहिँ त्यो हल्ला फिन्जाएर बिचमा चाहिँ बिचौलीहरू छिर्नु खोजेको के हो।
3: रसुवार नुवाकोटमा उद्धार र राहत वर्षाका कारण प्रभावित हुन सक्ने अनुमान गरिएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद विभूति पोखरेलले आगामी तीन दिनसम्म वर्षा हुन सक्ने पूर्वानुमान सार्वजनिक गर्नुभएको छ।
6: यो रसुवा सिन्धुपाल्चोक धादिङ नुवाकोट गोर्खा आसपासका क्षेत्रमा रातिको लागि चाहिँ तिब्बतको एरियाबाट पनि जुन यो बादलहरू चाहिँ नर्थबाट जुन यो आइरहेको छ होइन, यसले चाहिँ अब राति पनि वर्षा गराउन सक्ने सम्भावना हुन्छ र यो यी क्षेत्रहरूका चाहिँ धेरै स्थानहरूमा मध्यमसम्मको वर्षा गराउन सक्ने सम्भावना देखिएको छ भने एक दुई स्थानमा चाहिँ भारी वर्षाको पनि सम्भावना रहेको छ। बेलुका र भोलिको कुरा गर्दाखेरि पनि दिउँसो अपराह्न चाहिँ केही कम वर्षा भए तापनि रातिदेखि फेरि भोलिलाई पनि वर्षा हुन सक्ने सम्भावना देखिएको छ र यस्तै गरी दुई तिन दिनकै हामीले कुरा गर्नुपर्दाखेरि पनि यी क्षेत्रहरूमा चाहिँ वर्षाको सम्भावना छ।
3: बाढी प्रभावित क्षेत्रमा कामका सिलसिलामा पुगेका खोटाङका नागरिकको अवस्था बुझ्न खोटाङ जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ। प्रशासनले सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका खोटाङका नागरिक सुरक्षित भए नभएको तथा आफन्तसँग सम्पर्कमा रहे नरहेको जानकारी गराउन अनुरोध गरेको हो। बाढी प्रभावित क्षेत्रमा गएका नागरिकले तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी नजिकको प्रहरी कार्यालय, स्थानीय तह वा जिल्ला प्रशासन कार्यालय खोटाङमा जानकारी गराउन आग्रह गरिएको छ। पोटेकोसी बाढीबाट रसुवा, नुवाकोट, तादिङ लगायतका क्षेत्रमा ठूलो क्षति भएपछि खोटाङका नागरिकको अवस्था पहिचान र उद्धारमा सहयोग पुर्याउन सूचना जारी गरिएको प्रशासनले जनाएको छ। रसुवा बाढीमा परेका सुदूरपश्चिमका नागरिकको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल वैद्यनाथ वाहिनी मुख्यालयले प्रभावित क्षेत्रका युनिटसँग समन्वय गरिरहेको जनाएको छ। डिआइजी दिग्विजय सुविधिका अनुसार बाढीबाट आफ्ना परिवारका सदस्य